क्रिसियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ। सन् 1998 विश्वकपको फाइनलमा ब्राजिलसँग 5-2 पराजय भोगे यता स्विडेनले विश्वकपमा सबैभन्दा ठूलो हार बेहोरेको हो। अभिभावक विहीन बालबालिकाका लागि बालमुन्टो तमान्ठुला गाउँपालिकाले बाल गृह सञ्चालनमा ल्याएको छ। अहिलेसम्मका खबर यति नै।

¡Ponenme el refresco!

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ।
1: संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारले 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले काँग्रेसले सरकारका कमी कमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दावी गर्नुभयो। सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्याङ्कन नागरिकले गर्ने उहाँको भनाइ छ।
0: रासोपा महामन्त्रीले आजबाट शुरू हुने महाधिवेशनपछि सरकारको काम गर्ने गति पनि बढ्ने दावी गरेका छन्। महाधिवेशनको पूर्व सन्ध्यामा रासलाई दिएको अन्तर्वार्तामा महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी दिनमा महाधिवेशनको प्रत्यक्ष प्रभाव देखिने बताउनु भएको छ।
2: अझै धेरै अपेक्षाहरू हुन सक्छन्, त्यो सबैलाई पूरा गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा बृहत कार्ययोजना बनाएरै काम गरिराखेको छ। अहिले पार्टीको आसन्न महाधिवेशन छ, यसबाट नीति र नेतृत्वमा निखार पनि भएर जान्छ। त्यस पछाडि यो सरकार र पार्टीको काम गर्ने रफ्तार पनि अलिकति बढेर जान्छ भन्ने मलाई लाग्छ।
0: कानुन निर्माणमा तीव्रता ल्याउन आवश्यक देखिएको बुर्लाकोटीको भनाइ छ।
2: अझै धेरै अपेक्षाहरू हुन सक्छन्, त्यो सबैलाई पुरा गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा बृहत कार्ययोजना बनाएरै काम गरिराखेको छ। अहिले पार्टीको आसन्न महाधिवेशन छ, यसबाट नीति र नेतृत्वमा निखार पनि भएर जान्छ। त्यस पछाडि यो सरकार र पार्टीको काम गर्ने रफ्तार पनि अलिकति बढेर जान्छ भन्ने मलाई लाग्छ।
0: चितवन भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो 2 बजे सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपा र सभापति रवि लामिछानेको राजनैतिक उद्गमस्थल र राजनैतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर राष्ट्रपाले चितवनसँगको साइनो झनै बलियो बनाउने दावी गरेको छ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ। काँग्रेसबाट पुष्पा भूषाल, एमालेबाट प्रदीप गेवाली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङदेनले शुभकामना दिनुहुनेछ। श्रम संस्कृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुङ्गिएको छैन। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। राष्ट्रपाले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनेछ। वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले नेपाली चलचित्रको सफलताको मुख्य आधार गुणस्तरीय सामग्री रहेको बताउनु भएको छ। चलचित्र समीक्षा पुरस्कारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राम्रो चलचित्रले दर्शकको साथ पाउने गरेको बताउनु भयो।
3: कतिपय फिल्महरू राम्रो भएर पनि चलेको छैन, कतिपय राम्रो भएर चलेको छ, राम्रो नभएको चल्दैन। राम्रो फिल्महरू मजाले चलेको छ, कतिपय राम्रो फिल्म पनि चलेको छैन, त्यसको मतलब नराम्रो होइन। सानो संसार हेरेको यस्तो मजाले त्यो फिल्म हेरेर फिल्म सिटी चाहिँ उठ्नु मन भएन, ह्याङ भइरहेको थियो फिल्म, कस्तो राम्रो बनेको थियो। अब त्यो सानो संसारलाई धेरै धेरै धन्यवाद, ठुलो संसार हो त्यो।
0: इरानले होर्मुज जलमार्ग बन्द गरेको बताए पनि आवागमन नियमित राखिएका अमेरिकाले दावी गरेको छ। शान्ति सम्झौता विपरीत इजरायलले लेबननमा आक्रमण जारी राखेको भन्दै इरानले मार्ग बन्द गर्ने बताएको थियो। इजरायलले भने हेजबोल्लाहलाई जवाफ फर्काउन हमला गरिएको बताएको छ। जेरुसलमबाट बीबीसी संवाददाता जोन डोनिसन।
4: One of the primary achievements of the Memorandum of Understanding was the reopening of the Strait of Hormuz. It was a key priority for Donald Trump, eager to avoid a global economic crisis. And now, after just a few days, it's closed, although the United States is saying it believes it's still open.
0: विश्वकप फुटबलमा अहिले इक्वेडर र कुराकाओ भिडिरहेका छन्। अमेरिकाको कान्सास सिटीमा भइरहेको खेलको पहिलो हाफसम्म गोल भएको छैन। आजै 9:45 स्पेन र ट्युनिसिया तथा राति 9:50 स्पेन र साउदी अरब भिड्नेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
5: यो BFBS गोर्खा रेडियो हो।

0: आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना छ। पहाड र तराईका केही ठाउँमा पानी पर्ने सम्भावना छ। केही स्थानमा मेघगर्जन, चट्याङ र भारी वर्षा पनि हुन सक्छ। बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौसम प्राय सफा रहनेछ, तर गर्मी र तातो हावाको असर हुन सक्छ। राति पनि कोशी प्रदेशका केही पहाड़ी र तराई क्षेत्रहरूमा पानी पर्ने र एक दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ। आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विश्वभर हरेक वर्ष जुन 21 तारीकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। योगको महत्वलाई विश्व समुदाय समक्ष पुर्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो। विक्रम सम्वत 2048 चैत 15 गतेदेखि काठमाडौँको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास शुरू गरिएको थियो। आयुर्वेदलाई योगसँग जोडेर शीघ्र स्वास्थ्य लाभ र निरोगिता बारे सचेत गराउनु यसको मुख्य उद्देश्य थियो। त्यसपछि दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरू गर्न विक्रम सम्वत 2058 क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी शुरूआत भयो। योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा पनि मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ। ईसापूर्व 1600 रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सात्वा चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ। योग प्रशिक्षक विजय सापकोटा,
1: हामीले अन्तत चाहिँ मनलाई कन्ट्रोल गर्नुपर्ने गर्नको लागि धेरै उपायहरू गरेका हुन्छौँ, तर शरीरमा सुरु हुने कुरा चाहिँ योग हो। तर मनलाई कन्ट्रोल गर्न सिधै बडा गाह्रो छ, तर शरीरलाई कन्ट्रोल गर्न सजिलो छ। शरीर र मन जोडिएको अवस्थामा छ, शरीर छुट्टै मन छुट्टै चेतना छुट्टै भनेर भने पनि अहिलेको हाम्रो रियालिटी यो हो कि शरीर र मन जोडिएको छ। यसलाई साइकोसोमेटिक भनिन्छ। कतिपय समस्याहरू हामीलाई जुन आउँछ अहिले त्यो साइकोसोमेटिक समस्याहरू हुन्। त्यसैले शरीरलाई कन्ट्रोल गरिसकेपछि र मनलाई पनि स्वतः रूपमा चाहिँ कन्ट्रोल गर्न सकिन्छ। त्यसैले गर्दाखेरि योग चाहिँ गर्न जरुरत यो कारणले पनि छ।
0: राष्ट्रपा महामन्त्रीले आजबाट शुरू हुने महाधिवेशनपछि सरकारको काम गर्ने गति पनि बढ्ने दावी गरेका छन्। महाधिवेशनको पूर्व सन्ध्यामा राष्ट्रसालाई दिएको अन्तर्वार्तामा महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी दिनमा महाधिवेशनको प्रत्यक्ष प्रभाव देखिने बताउनु भएको छ।
2: अझै धेरै अपेक्षाहरू हुन सक्छन्, त्यो सबैलाई पूरा गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा बृहत कार्ययोजना बनाएरै काम गरिराखेको छ। अहिले पार्टीको आसन्न महाधिवेशन छ, यसबाट नीति र नेतृत्वमा निखार पनि भएर जान्छ। त्यस पछाडि यो सरकार र पार्टीको काम गर्ने रफ्तार पनि अलिकति बढेर जान्छ भन्ने मलाई लाग्छ।
0: कानून निर्माणमा तीव्रता ल्याउन आवश्यक देखिरहेको बुर्लाकोटीको भनाइ छ।
2: अझै धेरै अपेक्षाहरू हुन सक्छन्, त्यो सबैलाई पुरा गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा बृहत कार्ययोजना बनाएरै काम गरिराखेको छ। अहिले पार्टीको आसन्न महाधिवेशन छ, यसबाट नीति र नेतृत्वमा निखार पनि भएर जान्छ। त्यस पछाडि यो सरकार र पार्टीको काम गर्ने रफ्तार पनि अलिकति बढेर जान्छ भन्ने मलाई लाग्छ।
0: पोखरा पृथ्वी चोकमा प्रस्तावित बस पार्कको जग्गामा वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका संचालक र व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। महानगरले यसअघि असार 4 गते बस पार्क प्रवेशद्वारमा रहेका सटरमा डोजर चलाएको थियो। महानगरपालिकाले खाली गरेको वास्तोला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। 2030 बस पार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टा भर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो। महानगरले यही असार 4 गतेदेखि बस पार्कका संरचना हटाउन शुरू गरेको हो। महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको विवरण अध्यावधिक गरिएको र बाँकीको समय छिट्टै सकिने जनाएको छ। महानगर प्रमुख आचार्यले केही सुकुम्बासीले 3 पुस्ते सही विवरण नदिएको तथा झुठा विवरण समेत दिएको पाइएको बताउँदै छानबिनका लागि समय लागेको बताउनु भयो। विश्वकप फुटबलमा अहिले इक्वेडर र कुराका ओभिडी रहेका छन्। अमेरिकाको कान्सा सिटीमा भइरहेको खेल अहिलेसम्म पनि गोल भएको छैन। आज पाउने 10 बजे स्पेन र ट्युनिसिया तथा राति पाउने 10 बजे स्पेन र साउदी अरब भिड्नेछन्। विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा आइभरी कोस्टलाई पराजित गर्दै जर्मनी विजय भएको छ। क्यानाडामा भएको खेलमा आइभरी कोस्टलाई जर्मनीले 2-1 पराजित गरेको हो। त्यस्तै समूह

0: परदेशको सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म सञ्चालक विनोद खड्का. सम्पूर्ण श्रोताहरू जो नेपालमा हुनुहुन्छ विदेशमा विभिन्न तरिकाले हामीलाई सुन्नुहुन्छ यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ.
1: साथमा छु म निशा गुरुङ र यहाँहरू सबै हार्दिक स्वागत गर्छु कार्यक्रम परदेशीको सन्देशको पर्खाइमा हुनुहुन्छ यहाँहरू सबै नमस्कार पनि छ.
0: परदेशीको सन्देश कार्यक्रम यो महिना यो समय त झरी पर्ने झम झम झम अनि छम छम नाच्ने दिन होइन त बहिनी.
1: हजुर हो दाजु.
0: के भयो त अहिले त रुखा सुक्खा पो देख्छु त म त.
1: टन्टला पुर घाम लागेको छ है. म त एक दुई महिना अगाडि नै धेरै वर्षा भइसकेको छ त्यसै कारणले गर्दाखेरि पनि सायद वर्षा हुन सकेको छैन दाजु. र अषाढ पन्ध्र पनि आउन लाग्यो धान दिवस पनि आउन लाग्यो.
0: छुपुमा छुपु भन्ने बेला म यही
1: हो नि हजुर.
0: बाउसेहरूको काम आउँछ अरू के आउँछ बहिनी. दिदी बहिनीहरूले गीत गाउँछन्
1: हजुर असाढे गीतको साथसाथै होइन दाजु. धान रोप्ने धानको बिउ काट्नेदेखि लिएर ओहो धेरै काम पो हुन्छ त यति बेला त.
0: ओके तर अहिले त केही न केही सुरुवात त कहीँ कहीँ भएको छ तर पानी नपर्दाखेरि वर्षा यसपालि ढिलो हुँदाखेरि गाह्रो पर्ला जस्तो देखिन्छ बहिनी. यसले चाहिँ इकोनोमी हाम्रो जिडिपी होइन सबैमा असर गर्छ. फेरि माथि हेरेर आकाशमा हेरेर फेरि प्रार्थना गर्ने दिन आयो. कुनै कुनै ठाउँमा नि बहिनी नेपालमा मात्रै होइन भ्याउदाको बिहा गरिदिने चलन छ कि पानी परेन भने. यो चाहिँ नेपालमा कुनै कुनै ठाउँमा छ तर अस्ट्रेलियामा पनि यही यस्तो चलन रहेछ है बहिनी.
1: ओके
0: अचम्म अचम्मको चलन छ कि किनभने कहिलेकाहीँ त अब अलि रेडीमा नभन भन्न मिल्दैन अनेक अनेकको क्रियाकलाप पनि हुन्छ कि बहिनी. संसारमा अचम्म अचम्मको भनौँ न एउटा विश्वास छ मान्यता छ आफ आफ्नो आस्था छ. त्यसले गर्दाखेरि हे भगवान् पानी परोस् भनेर हामी नेपालीले मात्रै होइन संसारका व्यक्तिले गर्दा रहेछन् किनभने पानी हाम्रो जीवन हो
1: होइन
0: अनि यसलाई बचाउने हाम्रो कर्तव्य पनि हो. र आज प्रश्न पानीसँगै राखौँ कि जस्तो लाग्दैछ बहिनी. आज प्रश्न राख्ने दिन हो नि होइन.
1: ओके
0: मुहान अनि सरसफाई ढुङ्गे धारा आदि सम्बन्धी तपाईँ पनि प्रश्न सोचिराख्नुहोस्. हामी पनि त्यही बेर त्यही बारेमा प्रश्न राख्नु पर्ला है त.
1: हुन्छ दाजु. यो पानीको कुरा गर्नुपर्दा दाजु मलाई अलिकति एउटा सम्झना आयो है. मेरो मम्मीले चाहिँ जहिले पनि भन्ने गर्नुहुन्थ्यो हामी सानो हुँदाखेरि होइन अहिले पनि भन्नुहुन्छ जसले पानी जोगाउँछ नि उसले चाहिँ पैसा पनि जोगाउँछ भनेर भन्नुहुन्थ्यो क्या.
0: साँच्चै हो
1: हजुर.
0: किनभने जोगाउनु भन्ने नै एउटा यस्तो शब्द हो बहिनी.
1: हजुर
0: त्यसले पराई बेलामा काम गर्छ कि बहिनी. पैसा जोगाउनु अन्न जोगाउनु सरसामान जोगाउनु इज्जत जोगाउनु हरेक जोगाउनु भने नि पोजिटिभ कुरा हो नि सकारात्मक कुरा हो कि बहिनी होइन. पानी त झन् नहुँदै नभई नहुने यो चाहिँ हाम्रो जीवनको लागि वस्तु हो. त्यस कारणले पानी छ जीवन छ होइन त. तपाईँको मम्मीलाई थ्याङ्क यू भेरी मच भन्नुहोस् है. ओके यतै हुनुहुन्छ अहिले.
1: हजुर मम्मी अहिले यतै हुनुहुन्छ. धेरै कुराहरू मम्मीले भनिराख्नुहुन्छ अहिले पनि भनिराख्नुहुन्छ होइन. सानो बेलाको कुराहरू पनि भनिराख्नुहुन्छ त्यो मलाई याद आउँछ जहिले पनि. र अहिले पनि हामीले के गर्छौँ भने दाजु प्र्याक्टिकल पनि हामी होइन जब धारा खोल्छौँ यो भाँडा माझ्दाखेरि होइन लुगा धुँदाखेरि फेरि धारा खोल्छौँ फेरि धारा बन्द गर्छौँ गर्दै गर्छौँ कि. कोही मान्छे हुन्छ नि धारा खोलेर यत्तिकै हुन्छ नि है गइरहेको हुन्छ पानी त्यसरी चाहिँ वेस्ट गरेर हुन्छ. तर मलाई चाहिँ त्यो गर्न मन लाग्दैन होइन एकदमै. किनभने हामीले नै बचायो भने अरूलाई पनि पुग्छ नि त होइन.
0: किनभने यो हाम्रो निम्ति मात्र होइन अर्को निम्ति पनि हो. हामीले बचायो भने अरूले प्रयोग गर्न पाउँछन् भन्ने अवधारणा त्यो धारणा राखे पनि राम्रो होला. तपाईँले भनेमा चाहिँ एउटा चाहिँ मलाई पनि थप्न मन लाग्यो बहिनी. हाम्रो वेस्टेजको कुरा गर्दाखेरि धेरै वेस्टेज हेर्दाखेरि केही पनि होइन तर वेस्टेज त वेस्टेज हो. घरभरिको मान्छेले गरे पनि ठुलो यो चाहिँ भनौँ न अब आँसै पनि हो भन्नु पर्यो. त्यो चाहिँ के भने ब्रस गर्दा के बहिनी है तिन चार मिनट चार पाँच मिनट त ब्रस गरिन्छ
1: नि.
0: त्यतिखेर धारा खोल्नेलाई चाहिँ हामीले चाहिँ त्यो चाहिँ ठुलो ठुलो ठुलो ठुलो ठुलो चाहिँ नराम्रो पानी के
1: बहिनी.
0: त्यो अब हात मुखा धुँदाखेरि त ठिकै होला तर त ब्रस के बहिनी होइन.
1: धुँदाखेरि
0: त्यतिर हामीले ध्यान दिनु पर्ला. मेलम चिलेले मात्रै पुग्दैन कोसी नै ल्याउनु पर्छ बहिनी होइन.
1: गाउँघरतिर जाँदाखेरि तपाईँलाई याद गर्नु भएको छैन होइन. घुम्नु जाँदाखेरि जस्तो धारा हुन्छ नि होइन त्यो निरन्तर रूपमा आइराख्छ होइन मूलबाट. कस्तो माया लाग्ने कि अब काठमाडौँमा त पानी किन्नुपर्छ है हो यत्तिकै बगेर गएको.
0: हामीलाई त्यो देख त्यो चाहिँ रोकेर पनि रोकिन्न. त्यसको चाहिँ अब त्यो हाम्रो बियोन्ड आवर कन्ट्रोल होइन. तर जहाँ धारा छ वी डोन्ट नीड इट डोन्ट वेस्ट इट होइन. एक थोपा पनि यसलाई चाहिँ भनौँ न नाश गर्न अथवा नष्ट गर्न दिनु भएन भन्ने नोटमा अब हाम्रा श्रोताहरूलाई आह्वान गरौँ, पत्र लेख्नुहोस्, कसरी गर्न सक्छौँ हामी उहाँलाई?
1: हजुर, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम पढ्दैछको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। फेसबुक छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। सम्पर्क नम्बर छन् 54 28 55 54 37 364 र 54 33 930।
0: हाम्रो सबै श्रोता नेपाली भाषीहरू जो देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, श्रोताको रूपमा हुनुहुन्छ, प्रस्तुताको रूपमा हुनुहुन्छ, आउनुहोस् भन्न चाहन्छु। किनभने यो जरुरी किन छ भने नि बहिनी, हामी आखिर त एउटै मूलका हो नि, होइन त? आफ्नो धर्म आफ्नो तौर तरिका फरक होला, त्यसकारण त हामी नेपाली नि, होइन?
1: अब
0: 124-125 चाहिँ भाषा भाषी छौँ हामी, त्यसले गर्दाखेरि हामी जोडिनु पर्छ भन्ने भनाइ हो। त्यही सन्दर्भमा एउटा कुरा गरिहालौँ है त। केही दिन अगाडि, झन्डै एक हप्ता अगाडि, भारतको देहरादुनबाट एकजना रेडियो प्रस्तुता आउनु भएको थियो। उहाँको नाम हो मधु गुरुङ। इन्डियन आर्मी भारतीय सेनाका एक यस्ता उच्च अधिकृतको श्रीमती हुनुहुन्छ जो चाहिँ 3-स्टार जनरल, फर्स्ट पहिलो नेपाली जसले 3 यो पदबाट विभूषित हुनुभयो अथवा चाहिँ उहाँले पद ग्रहण गर्नुभयो र लामो समयपछि उहाँ सेवाबाट निवृत्त हुनुभयो। लेफ्टिनेन्ट जेनरल, 3-स्टार जनरल शक्ति गुरुङ, होइन? उहाँ एकदमै डेकोरेटेड अफिसर। अनि उहाँको श्रीमती मधु गुरुङले चाहिँ देहरादुनमा नेपाली भाषामा उहाँले चाहिँ रेडियो सञ्चालन गर्नुहुँदो रहेछ। रेडियोको नाम छ बहिनी घाम छाया। यति राम्रो राम्रो कार्यक्रम रहेछ, उहाँले कसरी सुरु गर्नुभयो भनेर कुरा गर्नुभयो र बिएबिएसमा आउनुभयो, हाम्रो सेटअप हेर्नुभयो, उहाँको कार्यक्रमको बारेमा कुराकानी गर्नुभयो। त्यसले गर्दाखेरि मधुजीसँग छोटो कुराकानी गरेको छु, उहाँसँगको कुराकानी अर्को हप्तातिर राख्नु है त। त्यसले गर्दाखेरि तपाईँहरूले पनि कतै अमेरिका, जापान, ब्रुनाईदेखि लिएर अन्य ठाउँमा भनौँ न, जहाँ जहाँ रेडियो सञ्चालन गर्नुभएको छ भने हामीसँग पनि लिङ्क हौँ, ताकि हामीले चाहिँ मिलेर काम गरौँ, तपाईँकाबाट हामीले कुरा सिकौँ, हामीले गरेका कुराहरूलाई खुट्याइदिनु होला, गल्ती यहाँ छ भनेर भनिदिनु होला, होइन? ताकि हामीले चाहिँ सुधार गर्न सकौँ। यति भन्दै मधुजीको सम्झना आयो। उहाँ एकदम सिनियर हुनुहुन्छ, एकदमै मानेको जर्नलिस्ट, किताबहरू लेख्नुभएका यस्तो मधुजीको नेपाली राम्रो छ, स्विट नेपाली बोल्नुहुन्छ, सुनु सुनु लाग्ने अङ्ग्रेजी फर्राटेदार, होइन? हिन्दी अब कुरै भएन, यस्तोसँग हामीले मैले उठबस गर्न मौका पाएँ। आगामी दिनमा उहाँको कुराकानी राखौँ है त। यति भन्दै अब हामी पहिलो श्रोतालाई स्थान दिइहालौँ त।
1: हजुर हजुर, पहिलो श्रोतालाई हामी स्थान दिन्छौँ। फोक्सटन केन्ट दाजुकै छिमेकी पढ्नु भएको छ, छवि थापा दाजु, उहाँ आउनु भएको छ।
0: ओके, उहाँको पत्रमा कहाँ कहाँ मिना थापा श्रेष्ठको नाम त हुनै पर्छ, होइन त? बिजेएनमा कार्यरत हुनुहुन्छ, उहाँको बहिनीलाई सम्झना गर्नु भएको छ होला भन्दै अब लागौँ उहाँको पत्रतर्फ। लेख्नुहुन्छ, आदरणीय प्रदेशीको सन्देश कार्यक्रमका संचालक दाई विनोदमा दर्शन नमस्ते, साथै 5 वटाको गोर्खी सलाम छ। सञ्चालिकाहरू दिदी सुजन बाला, बहिनी निशा, मिना लगायत सम्पूर्ण काठमाडौँ बिएबिएस गोर्खा रेडियोका परिवारमा 2,000 जोडी 10 औँलाको हार्दिक नमस्कार छ। कुशल छु र कुशलताको कामना पनि गर्दछु भन्नुभएको छ बहिनी।
1: हजुर, धन्यवाद छ छवि दाई, तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ। अझ विशेष गरी मगर भाषामा त झोरले भन्नुपर्छ दाजु।
0: हो, झोरले गोर्खी सलाम त छँदैछ, होइन? दर्शन नमस्ते सबैले भन्छौँ हामी। मैले आफ्नो परिचय दिनुभएको छ, भन्नुपर्दा म छवि थापा हुँ, नेपालको गुल्मी जिल्ला हम्सेरा पम्पुकुमा बस्ने उहाँको चाहिँ ठेगाना हो, पुरानो, होइन बहिनी? हाल कर्मभूमि बेलायत फोक्सटन केन्द्र बस्दै आइरहेको छु। अनि सम्झनातर्फ लाग्नु पर्दा, स्वदेश र विदेशको विभिन्न ठाउँमा छरेर रहनुभएका मेरा सम्पूर्ण परिवारजनहरू, आफन्तजनमा साइन अनुसारको ढोग, आशीर्वाद, माया अनि धेरै धेरै सम्झना छ भन्नुहुन्छ। र जीवन साथी गीता लगायत सबै परिवारजनमा मुट्टु भरेको न्यानो न्यानो माया अनि धेरै आशीर्वाद छ भनेर भन्नुभएको छ।
1: हजुर बाउजु अहिले साथमै हुनुहुन्छ, रेडियो मार्फत उहाँले यो शीतल माया भनौँ, अहिले त एकदम गर्मी छ युकेमा पनि, होइन, पठाउनु भएको छ, कस्तो राम्रो। हजुर,
0: ओके। र यो रेडियोमा चाहिँ परदेश सन्देश म सुन्ने गर्दाखेरि के बहिनी, युकेतिर सुन्दै गर्दाखेरि किशोर साहबले मुटुको कुना भित्र भन्नुहुन्थ्यो नि, होइन? निकै पपुलर थियो नि त्यो कुरा होइन
1: हजुर हो हो
0: त्यो माया अनेक अनेक प्रकारको माया नि होइन मुटुको सतहबाट होइन भित्री माया मनभित्रको माया मुटुको कुनाबाट कुन चाहिँ कुना हो त्यो दाहिने हुन्छ कि देब्रे हुन्छ होइन त्यो सम्झना आयो मलाई अनि अन्य सम्झनामा भन्नुपर्दा बेलायतमै रहनुहुने दाईहरू धनवीर पुन भक्त राई यमदास मुलिचा राजेन्द्र बान्धवा राई प्रेमतोज गुरुङ र राजेन्द्र लिम्बू नम्बरी कृष्ण चामलिङ मदन लिम्बू जसले संसारको धेरै जुनसुकै देशमा गए पनि बिहे बेस गोर्खा रेडियो सुनेर बस्नुहुन्छ भन्नु भन्नुभएको छ बहिनी
1: मदन दाई कहाँ हुनुहुन्छ होला है यति बेला
0: हामीलाई पनि कुरा गर्नु मन लाग्यो अनि उहाँको कामको सिलसिलामा विभिन्न देशहरूमा उहाँ भ्रमण गरिराख्नुहुन्छ सायद एकजनाले जहाँ गए पनि आफ्नो भनौँ न भिजिटको चाहिँ यो भिडियो अपलोड गर्नुहुन्छ उहाँ नै हो कि आई डोन्ट नो होइन यसो उहाँको बारेमा जानकारी दिनुहोस् टेलिफोन नम्बर दिनुहोस् ताकि वी क्यान ट्र्याक हिम डाउन उहाँलाई पनि यसो जहाँ भए पनि हामीले कुरा गर्न सक्छौँ नि त होइन अनि भन्नुहुन्छ नेपालमै रहनुहुने मित्रहरूमा चाहिँ अरुण नदी खत्री युक्त प्रसाद श्रेष्ठ फेरि पनि नाम आयो उहाँको अमर निर्दोषी सुषमा सुस्केरा दर्पण देविका राई सरस्वती राई जो धनकुटावासी होइन चुनिना राई विनिता सुनवार काली कमला वनेम र उहाँहरूका सम्पूर्ण परिवार लगायत मलाई चिन्नुहुने र मलाई नचिन्ने सम्पूर्ण श्रोताहरूलाई मिठो मिठो सम्झना छ भनेर भन्नुभएको छ बहिनी
1: हजुर दाजु अब सबैजनाले सम्झनु भएको छ होइन जस अन्तर्गत सरस्वती राई दिदी हुनुहुन्छ उहाँ चाहिँ झापा निवासी हुनुहुन्छ सरस्वती दिदी तपाईँले हामीलाई माया किन मार्नुभयो यो प्रश्न राख्न चाहन्छु म चाहिँ
0: ओके गीत पनि छ नि माया नमार भन्ने होइन त्यो गीतको सम्झना आयो मलाई होइन मलाई त्यो गीत त सुनाइदिनु पर्ला है अनि सबैमा मिठो मिठो सम्झना भन्नुभएको छ अन्तमा विशेष छ रेडियो नेपाल बिएबिएस गोर्खा रेडियो काठमाडौँ ब्रुनाई र बेलायतका सम्पूर्ण परिवारप्रति पनि हार्दिक धन्यवाद अनि आभार प्रकट गर्दछु फेरि फेरि आउने बाचा गर्दै आजलाई बिदा लिएँ भनेर उहाँले बिदा लिनु भएको छ बहिनी
1: छ बिदाले कुनै पनि गीत रोज्नु भएको छैन दाजु आज हामीले नयाँ गीत राखिदिएका छौँ है एक हप्ता जति भयो यो गीत बजारमा आएको भन्नुपर्छ नवराज थापा र मेलिना राईले गाउनु भएको छ कौडा गीत नै हो यो
0: हाम्रो भनौँ न अब आधुनिक गीत गाउने कलाकारहरूले जब लोकगीत गाउनुहुन्छ होइन घोडा आदि आदि होइन मार्केट खुब ल्याएको छ क्या बहिनी होइन सबैले मन पराउनु भएको छ केही वर्ष अगाडि हाम्रो एकदम भाइरल भएको गीत थियो नि हाम्रो आचार्य ब्रदरको त्यसमा धेरै नाच्नु पनि भयो नि यस्तै प्रकारले अरूले पनि गाउने कोसिस गर्नु भएको छ सबैलाई मन पराउनु भएको हाम्रा श्रोताहरूको प्रतिक्रियाले अरू नेपालीत्व झल्किने गीतहरू बनोस् हाम्रो शुभकामना यही छ भन्दै अब कौडा गीत तर्फ लागौँ है त

0: बडो मजाको कौडा गीत सुन्दा हुँदैछ यहाँले नवराज थापा मेलिना राय आदि आदिले गाउनु भएको कौडा गीत आज तपाईँले हाम्रो श्रोतालाई राखिदिनु भयो उहाँ चाहिँ खुसी हुनुहुन्छ होला
1: हजुर एकदमै हजुर हामीले अन्य कार्यक्रम पनि सुनिसकेका छौँ दाजु विशेष गरी यस कार्यक्रममा राख्नुको औचित्य के भन्यो भन्दाखेरि नेपालका कुना कन्दरासम्म सुनिन्छ होइन
0: ओके सही कुरा सही कुरा र कि हामीले हाम्रो भनौँ न अब मौलिक यस्तो भनौँ न गीतहरूको प्रवर्धन पनि गर्नुपर्छ भन्ने कुरा गऱ्यौँ होइन
1: र
0: जो चाहिँ हाम्रा मोडर्न सिङ्गर्सहरूले पनि गरिरहनु भएको छ र मैले यसो हेरेँ कि यो गीत बजाउँदै गर्दाखेरि कौडाको उत्पत्ति यसको ओरिजिन होइन संस्कृति के हो र छ भनेर हेर्दाखेरि यस्तो लेखिएको छ कौरा जसलाई कौडा पनि भनिन्छ अथवा चुड्का पनि भनिन्छ अरे बहिनी होइन नेपालको पश्चिमी पहाडी क्षेत्रको एक लोक साङ्गीतिक प्रस्तुति हो यो विशेष गरी गुरुङ मगर दुरा दराई र कुमाल समुदायमा लोकप्रिय छ कौडा रोधी संस्कृति प्रणालीबाट विकसित भएको मानिन्छ अरे के बहिनी ओके अलिकति अझै पनि भनिदिइहालौँ कौडा नेपालको पश्चिमी क्षेत्रमा उत्पत्ति भएको एक परम्परागत नृत्य शैली हो जहाँ गुरुङ मगर दुरा दराई कुमाल समुदायको बसोबास रहेको पाइन्छ यस नृत्यमा सामान्यतः परम्परागत सङ्गीतको साथमा लयात्मक चाल र हावभाव प्रस्तुत गरिन्छ यो प्राय चाडपर्व सांस्कृतिक उत्सव तथा विशेष अवसरहरूमा समुदायको सांस्कृतिक सम्पदा पहिचान र परम्परालाई प्रदर्शन गर्न प्रस्तुत गर्ने गरिन्छ भनिएको छ बयान गरिएको रहेछ र यसमा कति थपथाप पनि होला यस्तो कुराहरू अझै भनौँ न अब पढेर बुझेर हामीले सिक्छौँ सिकाउँछौँ र जान्नेहरूले अझ लेख्दै त कति राम्रो हुन्थ्यो होइन
1: धेरै राम्रो हुन्थ्यो हजुर दाजु यो स्टेप भन्नुभयो नि दाजु डान्सको है हजुरले भन्नुभयो नि व्याख्या गर्नुभयो कति राम्रो स्टेप हुन्छ है हेर्दाखेरि पनि ओहो हामीले पनि त्यस्तो गर्न पाए त यसरी नाच्न पाए त भन्ने हुन्छ
0: सिम्पल हुन्छ तर गर्न चाहिँ भाँती पुर्याउनु पर्छ नि होइन
1: एकदमै
0: हाम्रा पल्टने साथीहरू जो छुट्टीमा आउनुहुन्छ गीत सङ्गीतमा एकदमै भनौँ न अब चासो राख्नुहुन्छ उहाँले चाहिँ यस्ता यस्ता भिडियो बनाएको देख्छु के बहिनी
1: होइन
0: अनि यो चाहिँ उहाँहरूलाई गर्नको लागि अझै प्रेरित गरौँ होइन
1: ताकि
0: तपाईँले बनाएका गीतहरू भिडियोमा हेर्न पाऊँ रेडियोमा सुनाउन पाऊँ इन्करेजमेन्ट त दिनै पर्यो नि होइन बहिनी ओके यो कडा गीतको बारेमा केही जानकारी र तपाईँहरूलाई पनि केही लाग्छ होइन यसमा यो कुरा चाहिँ ठिक छ बेठिक छ अथवा थपथाप गर्नुपर्छ संशोधन गर्नुपर्छ भन्ने लाग्यो भने प्लिज लेख्नु होला है त भन्दै अगाडि बढौँ बहिनी
1: हजुर अगाडि बढ्नुपर्छ र छवि थापा दाजुलाई कौडा नै विशेष राखेको कारण चाहिँ के भन्दाखेरि विशेष गरी हाम्रो मगर दाजुभाइ दिदीबहिनीहरूले कौडा गीत सुन्नुहुन्छ अनि नाच्नुहुन्छ दाजु
0: राखिदिएको
1: थिएँ ल छवि दाईलाई धन्यवाद भन्दै अब हामी दोस्रो पत्रतर्फ लाग्छौँ दोस्रो पत्र हाम्रा स्वदेशी श्रोताको पत्र परेको छ दाजु मेरो हातमा है पञ्चा खजुम पारघरी हुनुहुन्छ उहाँ भने सुनिल निर्दोषी पारघरीजीको बहिनी हुनुहुन्छ दाङखुवा धनकुटा निवासी हुनुहुन्छ भन्नुहुन्छ आदरणीय बिएफबिएस गोर्खा रेडियोका सञ्चालक दाई विनोद र सञ्चालिका दिदीहरू निशा मिना र सुसन बालामा नमस्कार अनि सेवारू भनेर भन्नुभएको छ
0: यहाँलाई सेवारू नमस्कार छोरले दर्शन नमस्ते होइन गोरु सलाम पनि तर एकजनाले धोका दिनुभएको छ नि हामीलाई सुजनजी हराउनु भएको छ कहाँ जानुभयो
1: सुसन दिदी त अहिले हामीले पनि देखभेट गर्न अलिक गाह्रै हुन्छ व्यस्त हुनुहुन्छ है दाजु
0: हजुर
1: बेला मौकामा आउनुहुन्छ हामीलाई उहाँलाई अवश्य पनि कार्यक्रममा पनि राख्ने सेवाहरू आदङबे आदङमे पनि भनिन्छ कि दाजु यो हाम्रो लिम्बु भाषामा चाहिँ केटा मान्छेलाई आदङबे केटीलाई आदङमे पनि भनेर भन्दो रहेछ है
0: मेमा फरक रहेछ
1: म अलिकति गलत भयो भने मलाई चाहिँ सुधार्नु होला श्रोता लेख्नु भएको छ सर्वप्रथम त मेरो परिचय भन्नुपर्दा म पञ्चा खजुम ठेगाना छथर जुरपाटी गाउँपालिका दुई साबिक ताङखुवा धनकुटा हो दाइदीहरू मलाई यो कार्यक्रम धेरै नै मनपर्छ समयले साथ दिएसम्म नियमित रूपमा सुनेर साथ दिने गर्छु पनि भन्नु भएको छ
0: प्लिज किप ऑन डुइङ दिस गरेको गरे है त
1: अनि पत्र पनि लेख्दै गर्नु होला दाई दिदीहरू आशा छ पहिलो पत्र जस्तै यो मेरो पत्रले पनि स्थान पाउनेछ खासै त्यस्तो सुनाउन लायकका खबरहरू त केही पनि छैनन् तर हाम्रो धनकुटातिर निकै गर्मी बढेको छ भनेर भन्नु भएको छ
0: गर्मी मध्ये पानी नै परेको छैन भनेर सुन्छु हाम्रो रिपोर्टर हुनुहुन्छ गोपाल बराइलीजी
1: हजुर
0: उहाँले त्यहाँको ताल तलैया पोखरीहरूको कुरा गर्नुहुन्छ मौसमको कुरा गर्नुहुन्छ होइन अनि उब्जनी वनस्पतिको कुरा गर्नुहुन्छ तर पानी पानी परेको छैन विनोद सर भन्दै हुनुहुन्थ्यो, दुःख लागिरहेको छ भने
1: गोपालजी अस्ति तिन जोरी पनि पुग्नु भएको होइन दाजु?
0: हो नि, तर अहिले चाहिँ गुराँसको सिजन अफ भइसक्यो, तिन जोरीको एकदम मजाको कति 30-40 थरीका गुराँसको बयान गर्नुभयो होइन, तर यो चाहिँ पूर्वी नेपालमा त यो त प्रख्यातै हो धेरै ठाउँमा पनि।
1: पक्कै पनि हजुर, बरु हजुरहरूको खबर के कस्तो छ यसो जानकारी गराउनु होला भन्नुभएको
0: छ। तपाईँ सुरु गरेर अलिकति छोट गरे भनिदिनुहोस् न यहाँ खबर।
1: हजुर, हाम्रो हाल खबर एकदमै राम्रो छ, पर्फेक्टली भन्नुपर्छ बहिनी। र अहिले चाहिँ काठमाडौँमा पनि 28 डिग्री सेल्सियसदेखि 30 डिग्री सेल्सियस टेम्परेचर पुगेको छ होइन दाजु? बाहिर हिँड्दाखेरि अलिकति गर्मी छ, तर भित्र चाहिँ हामी एसी र फ्यानमा बस्ने अवस्था भइसकेको छ।
0: भर्खरमा बाहिरबाट आयो, धुलो उडेको छ कि बहिनी, यो असार महिनामा धुलो उड्ने भन्ने काइसो हुन्छ।
1: हजुर दाजु,
0: धुलो उड्दाखेरि बडो गाह्रो परिरहेछ।
1: हजुर, पानी परेको छैन, पानी पर्यो भने धुलो अलि मार्ने थियो होइन दाजु? अब धेरै कुरा नगरी मेरो सम्झना सन्देशतर्फ लाग्न चाहन्छु भन्नुभएको छ। सर्वप्रथम त तपाईँहरू लगायत बिएफएस गोर्खा रेडियो नेपाल अनि परिवारमा सम्झना छ अनि माया पनि छ। अरू सम्झनामा मेरो आदरणीय दाई सुनिल निर्दोषी पारघरी जो अहिले कोरियामा हुनुहुन्छ, उहाँलाई नमस्कार अनि मेरो धेरै माया छ। जुनी राई, याक्थुङसा सरिना, बिमला राई, निरु मगर, दिदी सजनिया लिम्बू, विनिता सुनुवार, हिमाली राई, चण्डिका सुब्बा, सन्दीप राई, पार्वती लिम्बुनी पारु, टङ्क याम्फु राई भोजपुरे, अविरल तारा लगायत मेरो नाम र आवाजसँग चिरपरिचित सम्पूर्ण श्रोता मित्रहरूमा सम्झना छ। हवस् त, आजलाई बिदा चाहन्छु, फेरि अर्को पत्रमा भेटौँला। पञ्चा खजुम पारघरी, ताङ्खुवा धनकुटा भनेर भन्नुभएको
0: छ। उहाँलाई पत्रलाई धन्यवाद छ, उहाँले पनि गीतको अनुरोध गर्नुभएको रहेछ। हामीले राखिदिएको गीत मन पराएर हो कि क्या हो?
1: होइन हजुर, आज हामीले नयाँ नयाँ गीतहरू नै राख्ने गरेका छौँ दाजु। सायद हाम्रो पञ्चाजीलाई पनि नयाँ गीत सुन्न मन परे जस्तो लाग्छ।
0: उहाँलाई चाहिँ कुन चाहिँ गीत राखिदिनु भयो?
1: पञ्चाजी गोरी गोरी हुनुहुन्छ जस्तो लाग्छ, गोरी मोरी भन्ने गीत नै राखिदिएका छौँ।
0: गोरी त ठिक छ, त्यसपछि अलि नमिल्ला नि फेरि
1: मायाले भनेको होइन दाजु। मेलिना राई र प्रज्वल कार्कीले गाउनु भएको छ।
0: हस्, यो गीत सुन्नुहोस् है।

0: Ras, Gorka Radio.
1: हजुर, परदेशको सन्देश कार्यक्रम सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू, यहाँहरूले सञ्चालक विनोदहरूको साथमा छु। केही समयको ब्रेक त हामीले लियौँ भने अब दोस्रो चरण सुरु भयो। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: हजुर हजुर, साथमा छु मनिषा गुरुङ। यहाँहरू सबै सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छु। योभन्दा अगाडि निकै मिठो गीत सुन्यौँ हामीले, मिलिना राई र प्रज्वल कार्कीको गोरी मोरीले भन्दै हुनुहुन्थ्यो। आशा गर्छौँ उहाँहरूलाई पनि मन पर्यो होला होइन दाजु?
1: होला। मिलिनाजी त हाम्रो ब्रिगेड अफ गोर्खासको को सदस्य पनि हुनुहुन्छ होइन? ओके, उहाँको श्रीमानको नाम चाहिँ मैले ठ्याक्कै बिर्सेँ, तर पनि उहाँ चाहिँ क्युजिआरआरको हुनुहुन्छ जस्तो लाग्छ मलाई, इफ आइ एम नट रङ। हाम्रो पल्टन केही सदस्य हो, मैले उहाँसँग एकदम कुराकानी गर्दै आउँछु नि विनोद सर भन्दै हुनुहुन्थ्यो। होइन, बडो मिठो स्वर छ उहाँको। आई एम सो प्राउड अफ यु, होइन? हाम्रो सदस्य हो भन्दाखेरि बहिनी, होइन, आफूसँग जोड्नु पाउँदा खुसी लाग्दो रहेछ क्या बहिनी, कता कता होइन। एनिवे, अब अगाडि बढौँ। आजको यो बसाइमा फेरि फेरि आउन मन गर्नेहरूको लागि छोटकरीमा ठेगाना दिनुहोस् त बहिनी।
2: छोटकरीमा ठेगाना भन्नुपर्दा, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। इमेल आइडी भने बिएफबिएस गोर्खा @bfbs.com। फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखेको निलो लोगो भएको फेसबुक। सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930।
1: ठेगाना पाउनु भयो भने अब हामी आजको अर्को पत्रलाई स्थान दिनुभन्दा पहिला आज के प्रश्न राख्ने भने तपाईँले?
2: हजुर, आज त प्रश्न राख्नुपर्छ दाजु, नत्र श्रोता रिसाउनुहुन्छ। दुई हप्ता भयो,
1: दुई हप्ता भइसक्यो।
2: हजुर,
1: ओके। अघि नै हामीले अलिकति त कुरा गरेका छौँ होइन, कि यो बेलामा वर्षाको अलि खडेरी छ, अभाव त छ, तर कुरा चाहिँ के भने नि, हामीले पानी होस्, पर्याप्त होस्, थोरै होस्, धेरै होस् मतलब छैन होइन, यसलाई बचाउनु पर्छ, अनि पानीको मुहानको सरसफाई गर्नुपर्छ होइन। मुख्य गरेर चाहिँ सरसफाईको लागि हामीले चाहिँ भनौँ न मन्दिरको सहरको रूपमा चिनेको काठमाडौँ हो होइन, यसका पाटी पौवा अनि पोखरी इनार ढुङ्गे धारा कुवाहरूको धेरै भएको ठाउँमा सरसफाई गर्ने एउटा दिन हुन्छ क्या बहिनी, विशेष दिन छुट्याइएको छ क्या काठमाडौँमा। त्यो चाहिँ कहिले हो भनेर, अनि त्यो दिनलाई विशेष के भनिन्छ, विशेष गरी पाटी पौवा पोखरी इनार ढुङ्गे धारा कुवाहरू वा चाहिँ पानीको मुहानलाई सरसफाई गर्ने एउटा विशेष दिन छुट्याइएको हुन्छ क्या बहिनी,
2: होइन?
1: त्यो दिनलाई के भनिन्छ होइन, र यो कहिले पर्दछ भनेर हामीले श्रोतालाई सोध्न पो मन लाग्यो त बहिनी।
2: आजको
1: कहिले पर्छ, नाम पनि भन्नु पर्यो नि त होइन, किनभने हाम्रो संस्कृति चालचरणलाई त बिर्सिनु भएन नि आजको प्रश्न है त। ओके, त्यसले गर्दाखेरि आदरणीय श्रोताहरू, आजको प्रश्न छ पानीको मुहानको सरसफाई, विशेष भनौँ पाटी पौवा अनि पोखरी इनार ढुङ्गे धारा कुवाहरूलाई सफाई गर्ने दिन चाहिँ कहिले हो र यसलाई के भनिन्छ भन्ने आजको प्रश्न हो। विशेष गरी काठमाडौँ भ्यालीमा एउटा विशेष चलन छ र विशेष दिन छुट्याइएको छ, यही नै आजको प्रश्न है त। भन्दै अब हामी अगाडि बढौँ।
2: हजुर दाजु, अब अगाडि बढ्नुपर्छ। अगाडि बढ्ने क्रममा राजेन्द्र बान्तवा राई पोखरी कान्छा दाजु आउनु भएको छ। दाजु फिल्थम लन्डनबाट हामीलाई सम्झनु भएको छ।
1: तपाईँले पढ्ने कि मैले पढ्ने?
2: राजेन्द्र दाजुको पत्र त दाजुको हातमा छ जस्तो लाग्छ मलाई।
1: ओके, कता पर्यो त खोज्नु पर्यो है त, मैले भेटेँ। भन्नुहुन्छ उहाँ बेलायतबाट फिल्थम भन्ने ठाउँ छ, एकताली पुगेको छु कि बहिनी, त्यहाँ एउटा कार्यक्रम थियो होइन, एकदमै फिल्टममा चाहिँ भव्य एउटा चाहिँ पार्टी एरिया रहेछ, त्यो स्कुल जस्तो लाग्छ मलाई। त्यहाँ चाहिँ हाम्रो गोर्खालीहरूले बेला बेलामा ठुल्ठुलो अर्गनाइज गर्नुहुन्छ होइन, ठुला ठुला अहिले अहिले चाहिँ गर्मी बेलामा समरमा विभिन्न कार्यक्रम भइरहन्छ, आउन जान पनि सजिलो, पार्किङको पनि पर्याप्त ठाउँ, लन्डन नजिक छ, बाहिर पनि छ, गर्दाखेरि त्यति सबैलाई चाहिँ मिल्दो रहेछ। फिल्थम नजिक बस्नुहुने राजेन्द्रजीले अर्को पत्रमा लेख्नु होला त्यो ठाउँको बारेमा बयान गर्नु होला है त। भन्दै अब पत्रतर्फ लागौँ। बिएफबिएस गोर्खा रेडियो नेपाल विभागका प्रमुख सदेव दाजु, विनोद र निशा बहिनीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मैले पठाएका सन्देशहरूलाई यहाँहरूले जहिले पनि प्रसारण गरिदिनु भएको छ, त्यसको लागि भनेर भन्नुभएको छ। नमस्कारको साथमा
2: हजुर, नमस्कार छ दाजु, र कार्यक्रममा स्वागत छ। हाम्रो राजेन्द्र मान्तवा राई दाजुले योभन्दा अगाडि के लेख्नु भएको थियो भने दाजु, यो अन्तिम साकेला पर्वको जुन कार्यक्रम छ, गत शनिबार नै उहाँले मनाउनु भएको रहेछ है। अब भने आउँदा दिनहरूमा अरू अरू नै उहाँहरूको कार्यक्रम हुन्छ, तर साकेला कार्यक्रम भने सकिसक्यो भनेर भन्नुभएको थियो।
1: ओके, कार्यक्रम सकियो तापनि सेलिब्रेसन त कहाँ सकिन्छ त, होइन? एनिवे सेलिब्रेट गर्दै गर्नुहोला परिवारजन सबै साथीभाइहरूमा। अनि उहाँको अर्को पनि सेलुटेसन छ, नमस्कार छ, उहाँ भन्नुहुन्छ फेरि पनि सेवा हो अनि दर्शन नमस्ते, मैले मान्नै पर्ने अति आदरणीय मानिजन अनि मेरा आफन्तजन सबै सबैमा परदेशको सन्देश कार्यक्रम सुन्नुहुने नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई म राजेन्द्र बहान तफा पोखरी कान्छाको तर्फबाट र परिवारको तर्फबाट ग्रीष्मकालीन समर अभिवादन रे बहिनी।
2: भनेपछि युकेमा पनि एकदमै टन्टलापुर घाम नै लागिरहेको जस्तो लाग्छ दाजु। गर्मी मौसम छ र गर्मीमा शीतल शीतल अभिवादन गर्नुभएको छ, दाजुलाई पनि शीतल अभिवादन नेपालबाट। र उहाँले के पनि भन्नुभएको थियो भने यो जुन साकेला जुन कार्यक्रमहरूमा होइन अब नाच्ने मात्र त होइन, खानपान पनि हुन्छ। खानपान गरेर अब ब्याङ्क ब्यालेन्स चाहिँ अलिकति कम हुँदैछ तर भोडी चाहिँ बढ्दैछ भन्नुभएको थियो।
1: त्यो पनि काहीँ न काहीँ डिपोजिट हुनै पर्यो नि, होइन बहिनी? त्यो डिपोजिट भएकोलाई त उपाय चाहिँ के छ भने एक्सर्साइज मात्रै हो, अरू केही छैन बहिनी। हुन त विभिन्न तरिका छ, डाइटिङ भन्छन् के भन्छन्, तर पसिना बगाउनुहोस् जति खाए पनि केही हुँदैन, होइन? त्यही चाहिँ मान्नु पर्यो। आजकल त बहिनी त्यो हुन्छ नि चेयर टाई चियो के भन्छ नि बहिनी, त्यो पनि चलेको छ। कति कति नयाँ नयाँ चिज आउँछ, कोही रनिङ भन्छन्, कोही के भन्छन्, जिम भन्छन्, होइन? तर ताई के भन्छ चेयर ताइची पनि एकदम चलेको रहेछ। एनिवे अगाडि बढौँ, अब लागौँ सम्झनातर्फ भनेर सम्झना गर्न चाहनुहुन्छ आफ्ना साथी परिवारमा, विशेष गरी मेरो जीवनसाथी रमा राई अनि परिवारलाई माया अनि आशीर्वाद छ। भोजपुरमा हुनुहुनु भएको मेरो जेठो दाजु र भाउजूलाई सेवा छ। सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा अनि भतिज भतिजीहरू, गाउँले, जिल्लावासी, धरानवासी, आफन्तजन, बिएबिएस गोर्खा रेडियो, रेडियो नेपालका कर्मचारीहरूलाई पनि सम्झना गर्न चाहन्छु। र बेलायतमा बस्नुहुने काका दानबहादुर राई अनि परिवार, रोबिन राई, चिरन कुमारी राई, जयकुमार राई, कृष्ण अनि प्रेमबहादुर राई, शिवधोज राई परिवार, सबै सबैमा सम्झना सेवा ढोक भनेर भन्नुहुन्छ भने, सधैँ मैले सम्झने नामहरूमा चाहिँ शर्मिला राई, सुशीला बान्तवा, दर्पण देवीका रुदुङ, निला राई, अनिला बान्तवा, सरिता राई, सङ्गीता भायुङ राई, सुनिता पुन, गौतम भान्तवा, छवि थापा, धनवीर पुन, प्रेमदोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, अरुणनदी खत्री, सुमनिमा राई, रमिला बान्तवा, विनिता सुनवार, कृति योन्जन, शिशम बान्तवा, मानबहादुर लिम्बू, ओममणि सापकोटा, अमर निर्दोषजी, राजाराम रायमाझी र काली बहादुर तामाङजीलाई पनि भनेर उहाँले सम्झना गर्नु भएको रहेछ बहिनी।
2: हजुर, काली बहादुर तामाङ दाजु चाहिँ पहिला अफगानिस्तान हुन्थ्यो दाजु,
1: हो मलाई पनि सम्झना आयो।
2: हजुर, त्यहाँबाट चाहिँ उहाँहरू चाहिँ डाइरेक्ट ब्रिटिस एम्बेसीमा काम गर्नु भएको भएर उहाँहरू चाहिँ युके पुग्नु भएको थियो।
1: हजुर,
2: केही वर्ष युकेमा पनि काम गर्नुभयो उहाँले, अहिले पनि नेपालमा आउनु भएको छ। रिटायर्ड लाइफ उहाँले अहिले नेपालमा बिताइराख्नु भएको छ है। र उहाँले अहिले भर्खरै नयाँ घर पनि बनाउँदै हुनुहुन्छ।
1: अस्ति पोखराको हाम्रो नयाँ घर बनाउने दाईको सके कि सकेन, कति तल्ले भन्नुभएको थियो नि,
2: छ तल्ला।
1: एक त्यो माथिल्लो तल्ला बसेरमा गएर चाहिँ पोखराको दृश्य अवलोकन गर्न पाइन्छ कि, होइन? यो चाहिँ भ्युइङ टावरै भयो, होइन?
2: लाइटिङ्सहरू होइन दाजु। र हाम्रो आशिष दाई जुन काली बहादुर तामाङ दाई, उहाँको अर्को नाम आशिष पनि
1: हो,
2: तामाङको नामले पनि चिन्छौँ। उहाँले चाहिँ यतातिर कता भन्दाखेरि नारायणथान भन्दा उतैपट्टि उहाँले घर बनाउन लागेको छु बहिनी भन्दै हुनुहुन्थ्यो, सायद सुरु भइसकेको छ। र उहाँको चाहिँ अलिकति यो ढाडको समस्या आएको रहेछ दाजु, किनभने यो काम गर्दाखेरि अब कति 12 घन्टा उभिएर काम गर्नुपर्ने पहिला पहिला, होइन? त्यसले गर्दाखेरि चाहिँ मेरो ढाडको समस्या आएको छ, नसा च्यापिएको छ बहिनी भन्दै हुनुहुन्थ्यो।
1: ए हो बहिनी, विभिन्न कामले गर्दा विभिन्न दुःख त हुन्छ, होइन? तर पनि आफ्नो देशमा आउनुभएको छ, यहाँ चाहिँ फेरि राम्रो चाहिँ के छ भने केही प्रब्लम पऱ्यो भने छिटोभन्दा छिटो डाक्टरलाई हेर्न पाइन्छ, देखाउन पाइन्छ, होइन? अनि ट्रिटमेन्ट चाहिँ टाइममा हुन्छ क्या बहिनी। कहिले कहिले बेलायततिर चाहिँ के हुन्छ भने एनएचएस भन्छ, होइन, नेसनल हेल्थ सर्भिसमा चाहिँ पालो कुर्नु पर्दाखेरि त्यो दुःख तकलिफ चाहिँ भ्याइ भ्याउनै भनौँ न त्यसलाई पालो पर्खिँदा पर्खिँदा हुन्छ गर्दाखेरि यहाँ चाहिँ छिटोभन्दा छिटो सही डाक्टर पाउनुभयो भने तपाईँको दुःख तकलिफ चाहिँ निको हुन्छ। हाम्रो शुभकामना यही छ भाइ।
2: पहिला प्यारा कम्पनीमा उहाँ काम गर्नुहुन्थ्यो नि दाजु, त्यो बेला चाहिँ स्काई डाइभिङहरू गर्नुहुन्थ्यो, त्यो बेलाको पनि उहाँले सुनाउनु भएको थियो, त्यो बेला पनि मेरो अलिकति समस्या त्यहाँबाट नि भएको भन्नुभएको थियो।
1: अनि मुख्य कुरा के हुन्छ भने नि अब त्यो प्यारासुट गर्ने जम्प गर्नेहरूको लागि त्यो निको प्रब्लम एङ्कलको प्रब्लम होइन, कहिले कहिले त्यो ल्यान्डिङ गर्दाखेरि राम्रोसँग नहुँदाखेरि त्यस्तो आउँछ होइन, धेरै साथीहरूको त्यो जस्तो पछि देखियो। तपाईँहरू त्यही हो इन्स्ट्रक्टरले भनेको अनुसार त गर्नु त पर्छ, तर कहिले कहिले चाहिँ के मिल्दैन होइन, हावाहुरी आउँछ एउटा ठाउँमा ल्यान्डिङ जोनमा ल्यान्ड नगर अर्को ठाउँमा पुगिन्छ गर्दाखेरि यो रिस्क त छ, तर सबै कुरा चाहिँ पल्टनले चाहिँ क्यालकुलेट गरे हुन्छ कि बहिनी, तर उहाँलाई त्यस्तो रहेछ। अब उही हो छिटोभन्दा छिटो निको भएको सुन्न पाऊ त्यति मात्रै हो होइन बहिनी। उहाँले गीत माग्नु भएको छ कि छैन त?
2: उहाँले गीत रोज्नु भएको छैन दाजु यसपालि चाहिँ, किन भन्दा योभन्दा अगाडि साकेला गीतहरू एकदमै रोज्नु भएको थियो, अब साकेला पनि सकियो भन् ठानेर होला उहाँले गीत रोज्नु भएको छैन। त्यसैले आज हामीले अब यो गर्मी मौसममा बतासको जरुरी हुन्छ होइन दाजु, अब जस्तो गाउँमा हुनुहुन्छ भने तपाईँ अब गाउँको अनुभव त थाहा छैन दाजुलाई, तर मेरो अनुभवको कुरा गर्नुपर्दा जब हामी उकालो लाग्थ्यौँ दाजु चौतारी ठाउँ ठाउँमा चौतारी हुन्छ होइन, अब हाम्रो बाजेहरूले पहिल्यैदेखि चौतारीहरू बनाइराख्नु भएको छ। सो हामी चाहिँ उकालो चढ्ने बेलामा यसो भारी बिसाउन अथवा थकाइ मार्नको लागि चौतारीमा बस्थ्यौँ कि, अनि कहिलेकाहीँ त हावा नै नचल्ने है, दिउँसो टन्टालापुरको हाम्रो त हावै नचल्ने, अनि हामीले के गर्थ्यौँ उपाय चाहिँ हामीलाई चाहिँ मम्मीहरूले के सिकाउनु हुन्थ्यो भन्दाखेरि त्यो जुन सुसेली हाल्यो भने चाहिँ बतास चल्छ भन्नुहुन्थ्यो कि
1: है।
2: अब हावा चलेकै छैन, टन्टालापुर घाम छ, कहीँबाट पनि हावा आएको छैन, एकदमै तातो घाम होइन, अनि हामीले के गर्छ ल सुसेली मार हावा चल्छ भन्नुहुन्थ्यो मम्मीहरूले, अनि हामीले सुसेली मार्थ्यौँ कि दाजु आउँछ, अनि सुसेली मारेपछि त्यो हावा चल्छ कि त्यहाँ, त्यो हजुरले प्र्याक्टिकल नै गर्नु होला होइन, कहिले काहीँ हजुर हाइकिङ जानुभयो भने हजुरले त्यहाँ चाहिँ हावा चलेन भने चाहिँ सुसेली मार्नु होला,
1: यहाँ त फेरि मार्यो भने सुसेली बोलाएको हुन्छ अर्कै लाग्छ बहिनी, विचार गर्नु पर्यो है, फेरि कहाँको कहाँ लिएको देने पढ्यो भने गाह्रो पर्छ होइन, फेरि एउटा भनौँ न राम्रै केटी अगाडि गरेको सुसेली हाल्यो भने मलाई नै हाल्यो भनेर चाहिँ दोसारो पढ्नु होला गर्दाखेरि यो चाहिँ नलागौ। तर हामीले चाहिँ चङ्गा उडाउँदाखेरि काठमाडौँमा हावा आएन भने बच्चाहरूले चाहिँ हामीले चाहिँ के गर्थ्यौँ मलाई यसो विचार्दाखेरि त्यो चङ्गालाई यसो टखमा राखेर फुफु गर्थ्यौँ कि के अनै गर्थ्यौँ कि हामी, त्यो सम्झना आयो बहिनी। जे होस् हावा आउनको लागि ल्याउनको लागि अनेक उपाय त रहेछ,
2: तर आज हामीले बतासै सर सर भन्ने गीत सुनाउँछौँ दाजु।
1: ल त्यो हावा कुरा त मलाई सल्लेरी डाँडा भन्ने चाहिँ याद आयो के बहिनी, सल्लेरी डाँडा भने त्यो सल्लै सल्ला भएको डाँडामा त त्यो त्यो हावा आउँदाखेरि कस्तो मिठो आवाज पनि आउँछ नि होइन, त्यो सुसाएको जस्तो होइन, त्यो त्यो सम्झना आयो के बहिनी, हुन त्यसले पनि त हावा चलाउँछ होला नि होइन, एनिवे यो गीततर्फ जाउँ।
2: हजुर
1: ओके त्यसतर्फ लागौँ।

0: हजुर, यो गीत सुन्नुभयो, हाम्रो मित्रलाई पनि मन पर्यो होला होइन, भन्दै अब अगाडि बढौँ। र अब पालो कसको छ बहिनी?
1: हजुर, अब भने हामी अन्ततिर आइसकेका छौँ दाजु। अन्तिम पत्र मेरो हातमा परेको छ, राजाराम राय माझी, थाहा नगरपालिका वडा नम्बर 3 शिखरकोट पालुङ मकवानपुर लेख्नु भएको छ दाजु।
0: ओके, दामन टिस्टुङको कुरा हामीले अस्ति नै गर्यौँ, आज त उहाँले के लेख्नु भएको छ सुन्न पो मन लाग्यो त मलाई।
1: हजुर, नमस्कार निशाजी अनि विनोद शर्मा, मेरो नाम राजाराम राय माझी हो, म थाहा नगरपालिका वडा नम्बर 3 शिखरपुरमा बस्छु भनेर भन्नुभएको छ।
0: मकवानपुर वासी होइन त?
1: हजुर दाजु,
0: गत हप्ता

0: मकवानपुर सम्म त पुगेँ बहिनी, तर उहाँको ठाउँमा त पुग्न पाइनँ होइन, अलिकति यहाँबाट ड्राइभ गर्न मन लाग्यो क्या बहिनी होइन, जाँदाखेरि सिस्नेरी भन्ने ठाउँ पुगेँ, अनि त्यहाँ पुग्दाखेरि त त्यहाँको बासिन्दाहरूले चिया खाने क्रममा होइन धेरै पर छैन यहाँबाट तपाईँ इन्द्र सरोवर जानुहोस् न भनेर भन्नुभयो, तर मलाई समय मिलेन होइन, जाँदा आउँदा एक दुई घन्टा लागिहाल्थ्यो, तर धेरै 8-9 किलोमिटर रहेछ, तर त्यहाँ चाहिँ रमाइलो चाहिँ के छ भने एउटा चाहिँ नेचुरल स्विमिङ पुल भन्ने कुरा छ भने त्यो चाहिँ निकै भाइरल भएर छ क्या नजिक, अनि त्यहाँ जाने प्लान त थियो तर फेरि पानी पर्यो बहिनी होइन, एकछिन पानी पर्यो ल नेक्स्ट टाइम भनेर हामी आयौँ, तर जे होस् मकवानपुरको उहाँको इलाकासम्म त पुग्यो बहिनी, एकदम रमाइलो चाहिँ के छ भने यति धेरै यो शनिबार आइतबारको विदाले गर्दाखेरि यति धेरै मानिसहरू चाहिँ मोटरसाइकल गाडीमा गएको मैले पाएँ, र अहिले गर्मी मौसममा चाहिँ भारतीय टुरिस्टहरू नि बहिनी पर्यटकहरू यति आएका छन् भने साध्य छैन, अनि उनीहरूलाई त्यो उखर माउलो गर्मी छ नि भारतमा होइन, यो डाँडा काँडामा हिँड्दाखेरि हुस्सु पनि देखिने, बादल सरेर आउने, पानी पर्ने, चिसो भन्दाखेरि उनीहरू स्वर्गै भन्ठान्दा रहेछन् के बहिनी होइन, यो गर्मीमा गर्दाखेरि हाम्रो देशको वास्तविकता त अरूलाई सोध्नुपर्छ क्या बहिनी, हामीले त देखिरहेको भोगिरहेको केही नै जस्तो लाग्दैन, तर अनि मैले सोधेँ उनीहरूलाई तपाईँहरू धेरै आउनु भएको छ भन्दाखेरि यो स्वर्गमा हामी ओभनबाट भुङ्रोबाट चाहिँ यो उसमा आइपुगेका छौँ स्वर्गमा आएका छौँ भन्नुभयो कि मलाई एकजनाले, त्यसले गर्दाखेरि लेट्स इन्जोय वाट वी हेभ गट होइन, हाम्रो देशमा जे छ त्यसलाई इन्जोय गर्नु पर्यो बहिनी, मुख्य कुरा त्यही हो।
1: हजुर, उहाँले के भन्नुभएको छ भने तपाईँहरू सबैजनालाई मेरो नमस्कार छ अनि मिठो सम्झना पनि छ भन्नुभएको छ,
0: थ्याङ्क यू।
1: यहाँ हामी सबैजना आरामै छौँ तर गर्मी बढ्दैछ, त्यहाँ त धेरै गर्मी नै होला, सजग र सचेत रहनु होला है पनि भन्नुभएको छ,
0: थ्याङ्क यू थ्याङ्क यू। इन्द्र सरोवर आए पनि उहाँलाई टक्क फोन गर्नु पर्ला बहिनी है त,
1: भनि उहाँको नम्बर पनि हामी दिन्छौँ। म हजुरहरूको नियमित श्रोता राजाराम रायमाझी हुँ, सम्झनु पर्दा मेरी जीवन साथी किशु रायमाझी, त्यसै गरी लवली छोरा राम राजा रायमाझी, अनि स्याङ्जाका नरेन्द्र रिम्बाल, काठमाडौँको अरुणी खत्री, अनि सुमी लिम्बु, राजेन्द्र वान्तवराई, मुना मुखिया, दक्षिणकालीको सुखराम लामा, थाहा नगरपालिका वडा नम्बर 7 का सूर्य लामा, चितवनको राम बहादुर खड्का, नवलपुरको ओम मणि सापकोटा, मुरारी कोइराला र चन्द्र बहादुर बुमजनको मिठो सम्झना गर्दै यो गीत सुनाउन चाहन्छु। हवस् त, फेरि भेट्ने बाचा गर्दै बिदा हुन्छु, नमस्कार भन्नुभएको छ राजाराम राय माझीले थाहा नगरपालिका 3 शिखरकोट पालुङ मकवानपुरबाट।
0: कति राम्रो ठाउँबाट लेख्नुभयो, म पनि गएको कुरा गरेँ मैले पनि होइन, र अरू कुराहरू पछि गर्दै गरौँला, तपाईँले सबैलाई सम्झना गर्नुभएको छ, उहाँले सुन्नुभयो होला पनि आशा गर्दै, अब उहाँलाई पनि गीत सुनाउने बेला भयो कि के हो?
1: हजुर दाजु, उहाँलाई पनि गीत सुनाउने बेला भयो र हाम्रो बिदा पनि लिने बेला भयो, हामी प्रश्न पुनः राख्ने गर्छौँ अन्तमा होइन दाजु, पानीको मुहान त्यस्तै गरी पाठी पौवा पोखरी कुवा होइन ढुङ्गे धारा सफा गर्ने विशेष दिन छ, सो त्यो दिन कहिले पर्छ?
0: नाम के हो?
1: नाम सोधेका थियौ,
0: मैले कुनै छनक दिएको छैन, छनक अहिलेलाई नदिऊ होइन, र विशेष गरी यस यो दिन चाहिँ काठमाडौँमा छुट्याइएको छ, भ्यालीमा छुट्याइएको छ भनेर त्यतिसम्म चाहिँ भनौँ होइन, अब हाम्रो श्रोताले खोजिहाल्नुहुन्छ, यसको महत्त्व पनि बुझ्नुहुन्छ होला, यो हाम्रो चलनलाई बचाउनु पर्छ क्या बहिनी, किनभने संसारमा जहाँ गए पनि पानीको आवश्यकता पर्छ, गर्दाखेरि मुहानलाई सरसफाई गर्नु पर्यो होइन, अनि पौवाहरू पाठी पौवाहरू कुवाहरू पोखरीहरू इनार ढुङ्गे धाराहरूलाई बचाउने हाम्रो कर्तव्य पनि हुनाउँछ भन्दै अब हामी म चाहिँ बिदा लिन्छु बहिनी, तपाईँ के बिस्तारै आउने?
1: हजुर दाजु, अन्तमा भने अब असार महिना लागिसकेको छ, त्यसैले हामी असारी भाका सुनाउँदै हामी पनि लाग्नु पर्ला अब खेततिर कि कसो दाजु?
0: ल त, यही गीत हो उहाँलाई पनि हाम्रो श्रोतालाई पनि,
1: हजुर उहाँलाई पनि हामी राखिदिन्छौँ र सबै श्रोताको निम्ति गीत सुनाउँदै बिदा पनि माग्छौँ दाजु,
0: एउटा अनुरोध गरौँ,
1: हजुर
0: पक्का काठमाडौँको भाकाको चाहिँ गजब हुन्छ क्या बहिनी होइन, काठे भाका भनिन्छ क्या बहिनी होइन, गजब हुन्छ, पहिला पहिला त हाम्रो नेपाल आर्मीका पुलिसका दाजुभाइहरूले छाता ओढेर होइन कालो चस्मा लगाएर एकदम 7 दिन 7 रातसम्म गाउँथे भनेर भनिन्थ्यो, अनि दिदी बहिनीहरू पनि 7 दिने अथवा कम्पिटिसन हुन्थ्यो अरे होइन, अनि जसले जित्यो उहाँले जे भने त्यही मान्नुपर्छ भन्ने पनि बनाइदियो कि बहिनी होइन, त्यस्तो प्रकारको गीत राखिदिनु भए तपाईँलाई हामी धन्य भन्छौँ है त। हस् दाजु श्रोताहरू, यो सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस्, नमस्ते, शुभ दिन, ह्याप्पी असार सबैलाई,
1: नमस्कार, बाई।
2: हेलो बाउसी हजुर, लौ त डाँडा थुम्को मिलाइदिनु त थुम्को। रोपारलाई गाह्रो हुन्छ के?
3: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ। अर्को साल के हो के हो? ए साइली ए माइली छिट्टो मुन्टा न छिट्टो मुन्टा।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: राष्ट्रपाको महाधिवेशनका लागि चितवनमा साना गेट बनाइएपछि उद्योगका ठूला सामान बोकेका गाड़ी बीचमै रोकिनु पर्ने भएको छ। चितवनको टिकौली जंगलमा निर्माण गरिएको स्वागत गेटका कारण पाँचवटा ठूला मालवाहक गाड़ी पार नहुँदा चालक दलका दशजना महाधिवेशन नसकिन्जेल बाटोमै बस्नुपर्ने भएको हो। भारतबाट सामान लोड गरी चितवनको कुरिनटार बारासिंगे बियर उद्योगका सामान लिएर उद्योग आउँदै थिए। गेटबाट छिर्न नसकेका ती गाड़ीलाई हाल रत्नगर दशमा पर्ने निपनी सड़क छेउमा रोकेर राखिएको छ। गाड़ी चालकहरूका अनुसार राष्ट्रपाको महाधिवेशन नसकिँदासम्म ती गाड़ीलाई सो क्षेत्रमा प्रवेश गर्न नदिइने सूचना आएको एकजना चालकले बताएका छन्।
4: प्रधानमन्त्री आवेला बढाउन घण्टी छाप बालन शाह त उनके स्वागतमा यी सब गेट बनल बा त जाए के नामिली त गाड़ी घुमा लगाउने के ले जाए के रख चार पाँच किलोमिटर इन्हें सेफ्टी में लिया के रख देला बा कोनो दिक्कत नहीं है यहाँ आ उ चल गलो कल गलो जब कार्यक्रम खत्म हो जाए तो गाड़ी हमनी के खुद अपना से बुला के ले जाके पार करा दे सब सात गोटे आठ गोटे नौ के छोड़ी हन।
3: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण पाँच थरको हिलिहाङ गाउँपालिकाका विभिन्न संरचनामा क्षति पुगेको छ।
5: बिहिबार राति परेको वर्षापछि हिलिहाङ गाउँपालिका पाँच सुभाङ खोलामा आएको बाढ़ीले तमोर करिडोर सड़क खण्डमा रहेको क्रसरको सम्पूर्ण सामग्री बगाएको जिल्ला प्रशासन कार्यालय पाँच थरले जनाएको छ। बाढ़ी पहिरोले हिलिहाङ पाँचका आठवटा घर उच्च जोखिममा परेका छन्। जोखिमकै कारण स्थानीय सुवर्ण कुमार केरुङको परिवारका पाँच जनालाई सुरक्षित स्थानमा सारिएको ओडा अध्यक्ष वृखबहादुर सुहाङले जानकारी दिनुभयो। बाढ़ीका कारण हिलिहाङमा रहेको सिजिनफुङ खानेपानी आयोजना, पद्धालुङ अलैची तथा कृषि फार्मको खानेपानी आयोजना र एक व्यक्तिगत खानेपानी पाइप गरी तीनवटा खानेपानी आयोजनाको मुहान तथा पाइपमा क्षति पुगेको छ। यस्तै अम्ले सिरान सिंचाई तथा सिजिनफुङ आम्बोटे सिंचाई कुलोको मुहान र कुलोमा समेत क्षति पुगेको छ।
3: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ भाड़ा बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 चेटमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाड़ा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाड़ा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना जारी गर्ना साथ उद्योगीले भाड़ादर सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए, तर पुरानो दरको भाड़ा र अन्य महसुल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाड़ा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी थालेको सूचना अधिकारी सोडारीको भनाइ छ। व्यवस्थापन लिमिटेडले 2075मा औद्योगिक क्षेत्रभित्रको भाड़ा 700%सम्मले वृद्धि गरेको थियो। ठूलो दरले भाड़ा वृद्धि गरेको भन्दै उद्योगीले व्यवस्थापनको विरोध गरेपछि उत्पन्न विवाद झण्डे 5 वर्षसम्म कायम हुँदा बक्यौता चुलिएको छ। बढ़ेको भाड़ा 2076 लागू गर्ने कि 79 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले असार 79 पुरानै भाड़ादर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाड़ादर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए, तर सर्वोच्चको गत बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार फैसला पुनरावलोकन नहुने आदेश दिएको थियो। आदेशपछि वर्षौंदेखिको विवाद टुङ्गिएको छ। इरानले होर्मुज जलमार्ग बन्द गरेको बताए पनि आवागमन नियमित राखिएका दावी अमेरिकाले गरेको छ। शान्ति सम्झौता विपरीत इजरायलले लेबनानमा आक्रमण जारी राखेको भन्दै इरानले मार्ग बन्द गर्ने बताएको थियो। बेलायतका राजाले राजसंस्थाको इतिहासमै पहिलो पटक व्यक्तिगत आयकर बिल सार्वजनिक गर्नु भएको छ। शाही परिवारका लागि भइरहेको खर्चबारे आवाज उठेका बीच राजाले कर भुक्तानीको जानकारी दिनुभएको हो। सर्वसाधारणसँग थप प्रष्टताका लागि यो निर्णय गरिएको बकिङम राजदरबारले जनाएको छ। बीबीसीका हेलेना विल्किन्सनको रिपोर्ट।
6: The King's personal tax bill will be revealed next week when the annual royal financial accounts are published. The bill will cover the tax year ending April 2025, and there's a commitment to release future ones annually. Monarchs aren't obliged to pay income tax, capital gains, or inheritance tax on what they receive from their predecessor. But the king voluntarily pays income tax on his private income and capital gains tax on any sale of private assets.
2: Rubbish football,
0: ma, equator, Rakura, Kaoli, Gold Ray, Barabas, Hausko, Pagariatine, Yoska, BFBS, Gulkar Radio.

श्रोताहरू, कार्यक्रम दोभानमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। सदा झैँ आज पनि हाम्रो साहित्यिक कार्यक्रमको समय सुरु भइसकेको छ। हामी यस कार्यक्रममा नेपाली भाषा साहित्यका विविध फाँटहरूमा रहेर कविता, गीत, गजल आदि प्रस्तुत गर्ने गर्दछौँ। त यो कार्यक्रम हामीलाई विभिन्न स्थानबाट श्रोताहरूले सुनिरहनु भएको छ। त म कार्यक्रम प्रस्तुता डाक्टर नवराज कट्टेल यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, अभिवादन गर्दछु र यहाँहरूलाई यस कार्यक्रममा जोडिनको लागि हार्दिक अनुरोध गर्दछु। आफ्ना रचनाहरू हामीलाई विभिन्न माध्यमबाट पठाएर सहयोग गर्न पनि म हार्दिक अनुरोध गर्दछु। त श्रोताहरू, आज अब हामीलाई थाहै छ यो कार्यक्रमको एपिसोडमा हामी मूलत कविताहरू प्रस्तुत गर्दछौँ, गजलहरू प्रस्तुत गर्दछौँ, गद्य कविता, पद्य कविता हामी प्रस्तुत गर्दछौँ र यसबाट हामी विभिन्न किसिमका भाव विचारहरूलाई श्रोता समक्ष हामी प्रस्तुत गर्दछौँ। आज म यहाँहरूलाई एउटा कविता, माधव प्रसाद घिमिरेको एउटा कविताबाट आज आफ्नो यो कार्यक्रम अगाडि बनाउन चाहन्छु। यो कविता मैले माधव प्रसाद घिमिरेको राजेश्वरी खण्डकाव्यबाट लिएको छु। त उहाँको यो पाँचौँ छालमा यसरी उहाँले यो राजेश्वरीका भाव बिम्बहरूलाई प्रस्तुत गर्नुभएको छ। यो ज्यादै मिठो छ। राजेश्वरी रानी थिइन् जसलाई दरबारले निष्कासन गरेर हेलम्बमा निर्वासित जीवन बिताइरहेकी थिइन्। रणबहादुर शाहको मृत्यु भएपछि उनलाई पनि रणबहादुर शाहकै चितामा जलाएर मार्ने षड्यन्त्र गरेर त त्यस बेलाका दरबारका विभिन्न किसिमका मान्छेहरूले हेलम्बुबाट झिकाएर बागमतीमै जलाएको इतिहास पाइन्छ। त्यो हेलम्बुबाट काठमाडौँ आउने जुन प्रक्रिया छ त्यसलाई पनि कविले लेखेका छन् र यो चाहिँ नागर सभ्यतामा यस्ता किसिमका दुःखहरू, कष्टहरू हुन्छन्। त्यो प्रकृतिको काखमा, प्रकृतिको सौन्दर्यमा बस्दाखेरि साह्रै आनन्द मिल्दछ, तृप्ति मिल्दछ। तर त्यो प्रकृतिको काखलाई, प्रकृतिको यात्रालाई छोडेर नागर सभ्यतातिर लागेपछि दुःख पाइन्छ भन्ने बिम्बलाई पनि यो काव्यले प्रस्तुत गरेको छ। त एउटा यो काव्यको पाँचौँ छालको अलिकति म पढेर यहाँहरूलाई सुनाउँछु, त्यसपछि फेरि म अन्य कविताहरू प्रस्तुत गर्दछु। त रानीको भनाइलाई कविले यसरी अगाडि सारेका छन्। वैलायो किन आज एक दिनमै अम्लानको फुलयो, छोड्ने पर्णकुटी परेर छलमा मैले गरेँ भुलयो, धरतीको शिरमा बिहान रविको सिन्दुर हाल्छन् जहाँ, हा मेरो शिरको सिन्दुर पुछेने सञ्चार बोल्छन् त्यहाँ, गङ्गाको दमेलिन्छ धार शिरको सिन्दुर धौँ भने, धरती बन्दछ अन्धकारमय यो चुल्ठोमा फौँ भने, काटुरे अब रोई रोई कसरी वैधव्यको जीवन, वर्षा गर्छ बिलाप इन्द्रधनको श्रृङ्गार धोइकन, कोशी दूर पुगेर फेरि रसले फर्कन्छ श्वास स्वाहा गरे, अन्धो राक्षसले अटव्य वनमा यात्रे लखेटेसरी, फर्के जान्छु म त जहाँ गिरी गोपा बस्छन् मलाई कुरे, मिठो घाम परे पहाड बनामा सङ्गीत बरसे सरी, सङ्गीत बरसे सरी, निर्मोही प्रिय जो थिए विरहमा कहिले कहीँ सम्झिने, छातीभित्र धुवा भरे सरी भई कहिले कहीँ बिम्झिने, मेरो कोछर आजदेखि दुनियाँ सानन्द बिर्सन्छु म, आवाजै अब अस्त शेष रविकी कैलास फर्किन्छु म, आएँ बादलो लेकमा बिरहकी, आएँ बादलो लेकमा बिरहकी छाया हिजै जोरुन, देव निर्जन यही न मेरो वनमा आँसु सबै बिर्सन,
दियो निर्जन यही नमेरु वनमा आँसु सबै वर्षन भोले निर्मला चाँदनी शरदको छोएर आनन्दमा एक्लै उर्द तपस्विनीमा बसुँला हिउँका शिलाखण्डमा। यसरी राजराजेश्वरीले आफ्नो दुर्दिनलाई आफ्ना दुर्दशाहरूलाई यसरी व्यक्त गरेको यो कविता मैले माधव प्रसाद घिमिरेज्यूको कविताबाट लिएको थिएँ। श्रोताहरू अब अर्को एउटा कविता सुनौँ। यो चाहिँ चियासँग कविता रेडियो धनकुटा एफएमसँग चाहिँ सम्बन्धित छ। त यस कविताका रचनाका राम ढकाल अनवरत हुनुहुन्छ। त यो चियासँग कविताको शीर्षक छ मेरो देश। यो गद्य कविता हो। त कवि यसरी लेख्छन्, मेरो देश नक्सामा सानो देखिए पनि आत्मामा अपार छ। यो देश केवल भूभाग होइन, यो त आमाको काठ हो, जहाँ माटोले सन्तान चिन्छ र सन्तानले माटोमा आफ्नो पहिचान भेट्छ। हिमाल यहाँ उचाइको प्रतीक मात्र होइन, यो त चट्टानी अडान हो। कठिन समयसँग नझुक्किने स्वाभिमान हो। सगरमाथा शिरमा मेरो देशले विश्वलाई शान्ति र साहसको सन्देश दिएको छ। पहाडहरू यहाँ सङ्घर्षका साक्षी हुन्, जहाँ उकालो जीवनलाई धैर्य र मेहनतले जित्न सिकाइन्छ। तराई देशकै मुटु हो, जहाँ अन्न मात्र फल्ने होइन, आशा उम्रन्छ र भोलिको सपना तयार हुन्छ। मेरो देशका नदीहरू पानी मात्र बगाउँदैनन्, इतिहास संस्कृति र भावना बोकेर बग्छन्। हरेक खोल्सामा कथा छ, हरेक गाउँमा परम्परा छ, हरेक घरमा मेरो देशको आत्मा छ। मेरो देश विविधताको अनुपम सङ्गम हो। यहाँ भाषा फरक छन्, भेष फरक छन्, चाडपर्व फरक छन्, तर मन एउटै देशप्रेमको भावनामा बाँधिएको छ। जात धर्म र क्षेत्र हाम्रा पहिचान हुन्, तर मेरो देश हाम्रो साझा आत्मा हो। कहिले मेरो देश प्रकृतिको प्रहार सहन्छ, कहिले अन्याय अत्याचार अभावले पिल्सिन्छ, तर मेरो देश कहिल्यै हार मान्दैन अनि आशा मार्दैन। मेरो देश युवाहरू परदेशमा पसिना बगाउँछन्, तर हृदयमा आफ्नो देश बोक्छन्। जो जहाँ गए पनि आफ्नो माटोको मायामा कमी हुँदैन। मेरो देशलाई नारा र भाषणमा मात्र नभई इमान्दार कर्ममा कर्तव्यबोध र जिम्मेवारी सहित माया गर्छु। साँचो राष्ट्रप्रेम कर्ममा देखिनु पर्छ भन्नेमा विश्वास गर्छु। मेरो देश मेरो गर्व हो, मेरो पहिचान हो, मेरो दायित्व हो यसलाई अझ सुन्दर र समृद्ध बनाउन। मेरो पनि योगदान हुनुपर्छ, किनकि नेपाल हामी बीच अपुरो छ र हामी नेपाल बिना अधुरो छौँ। मेरो देश जबसम्म सानोदेखि पनि आत्मा अपार छ। यो मेरो देश केवल भूभाग होइन, यो त आत्माको आमाको काख हो, जहाँ माटोले सन्तान चिन्छ र सन्तानले माटोमा आफ्नो पहिचान भेट्छ। यो कविता वाचन गर्दै थिएँ म राम ढकाल अनवरतको। यसको शीर्षक थियो मेरो देश भन्ने। यो कवितामा कविले मेरो देशको अर्थात् नेपालको हिमाल पहाड र तराईका विशेषताहरूलाई समेट्दै नेपालीहरू देशबाट बाहिर चाहिँ संसारमा जहाँ जहाँ छरिए पनि ती सबै नेपालीहरूको मनमा नेपालको भावना छ, नेपालको मुटु छ, नेपालको माया र ममता चाहिँ छ। त्यो संसारभरि छरिएका नेपालीहरू पनि नेपालसँग आबद्ध भएका छन्। नेपालभित्र रहेका अनेक जात जाति अनेक भाषाभाषीहरू पनि नेपाल भावनामा एकत्रित छन् भन्ने यस्तो महत्त्वपूर्ण सन्देश यो कविताले भनेको देखिन्छ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: श्रोताहरू, मसँग अहिले अर्को एउटा कविता छ। यो चियासँग कविताकै हो, धनकुटाको प्रकृति। कायनाथ खातुन यसका रचनाकार हुनुहुन्छ। त उहाँको कविता यस्तो छ। हरियालीले छोपिएको धनकुटा मेरो गाउँ, जहाँ हावा चल्छ मिठो स्वच्छ छ ठाउँ, पहाडको काखामा बसेको स्वर्ग जस्तै लाग्छ, प्रकृतिको अनुपम उपहार मनमा शान्ति जाग्छ, सुनाखरी फूल फुल्छ यहाँ रातो रङ चङ्गी, पाखाहरूमा बच्छ सङ्गीत चराको मिठो भङ्गी, तमोर नदी बग्छ तल कला कला छोड्दै तिर, हेर्दै गर्दा बिर्सिन्छ मन जीवनको सबै पिर, आकाशको निलो तार झिलिमिली साँझ पर्छ सुन सान, बढी आमाको झुपडीबाट आउँछ खानाको मिठो भाषण, बल्ल झर्छ मधुरो वर्षा सिङ्गो गाउँ बन्छ खुसी, नाचगान मेलो पात यही हो धनकुटाको मिठास साक्षी, छेउछेउमा छ बगैँचा सुन्तला र अदुवाको गन्ध, चियाबारीको हरियालीमा बग्छ रमाइलो छन्द, जङ्गलमा लुकेको छन्द्री मृग तित्रा र चराहरू, साँझमा फर्किन्छ गोठालाको ली आफ्ना गाईहरू, बाल बालिकाको हाँसो चिसो पानीको छाल, परबाट झुल्किन्छ घाम सुनौलो झुल्को हाल, मलिलो माटो मेहनती जनता र इमान्दार जात, धनकुटाको सुन्दरताले गर्दैन कहिल्यै घात, गन्तव्य होइन केवल अनुभव हो यो भूमि, प्रकृतिको काकामा लुकेको यो छ एक अनुपम भूमि, जो कहिले देख्दैन यहाँको सौन्दर्य उसले थुप्रै गुमाउनेछ, धनकुटा एक सपना हो जुन आँखाले देख्दा मात्रै थाहा पाउनेछ। यसरी यो कायनाथ खातुनको यो धनकुटाको प्रकृति भन्ने प्रकृति प्रधान यो कविता मैले यहाँहरूलाई पढेर सुनाएँ। त हामी अहिले बिएफएस ब्रिटिस गोर्खा रेडियोबाट बोलिरहेका छौँ र हामी अहिले कार्यक्रम दोभानमा छौँ। यो कार्यक्रम साहित्यिक कार्यक्रम हो, यसमा हामी नेपाली साहित्यका विभिन्न सामग्रीहरू पस्कने गर्दछौँ, मूलत कविता, गीत, गजल, गद्य कविता, पद्य कविता आदि, र हामी कतिपय बुढा पुस्ताका कविका कविताहरू पनि प्रस्तुत गरिरहेका छौँ र नयाँ नयाँ पुस्ताका उदीयमान पुस्ताका कविहरूको कविता पनि यस कार्यक्रमका माध्यमबाट पस्किरहेका छौँ र हामीसँग विभिन्न ठाउँबाट श्रोताहरू जोडिनु पनि हुन्छ। हामीलाई आफ्ना कविताका किताबहरू कविता मात्रै पनि पठाएर हामीलाई सहयोग पनि गरिरहनु भएको छ, त हामीलाई विभिन्न ठाउँबाट जसले सुनिरहनु भएको छ उहाँहरू हामीसँग जोडिदिनुहोस्। आफ्ना रचनाहरू हाम्रो यो बिएफबिएस रेडियो ललितपुरमा पठाउनुहोस् र हामी यहाँका रचनाहरू, यहाँका कविताहरू, यहाँका खण्डकाव्यहरू अथवा महाकाव्य नै किन होस् त्यसका महत्त्वपूर्ण अंशहरू हामी प्रस्तुत गर्नेछौँ। र हामी सीमित ठाउँमा छैनौँ, हामी धेरै ठुलो भूगोलमा विस्तार भएका छौँ। हामी बेलायत, ब्रुनेई, सिङ्गापुर, हङकङ, भारत, अमेरिका, क्यानाडा आदि जहाँ जहाँ नेपालीहरू छरिरहेका छन् उहाँहरूले सधैँ यो बिएफ यस रेडियोलाई अथवा ब्रिटिस गोर्खा रेडियोलाई सुन्ने गर्नुहुन्छ, प्रतिक्रिया दिने गर्नुहुन्छ र साहित्यिक कार्यक्रम सन्दर्भमा आफ्ना रचनाहरू, आबाबुले लेखेका छापिएका किताबहरू पठाएर सहयोग पनि गरिरहनु भएको छ। त्यस्ता व्यक्तिका कृतिहरू हामीले यहाँबाट पढेर सुनाएका पनि छौँ। उहाँसँग सम्पर्क गरेर प्रत्यक्ष उहाँकै आवाज सुनाउने प्रयत्न पनि हामीले गर्दै आइराखेका छौँ। त्यसो भएर श्रोताहरू, यहाँहरू अवश्य पनि हामीहरूसँग जोडिनुहोस् र नेपाली भाषा र साहित्यको विश्वगामी जो अभियान छ, विश्वगामी जो यात्रा छ, त्यसमा सहभागी हुनुहोस्। थोरै भए पनि साहित्यको मन्दिरमा एउटै मात्रै भए पुष्प उपहार चढाउनुहोस्। हामी यो साहित्य यात्रालाई, हामी यो साहित्य उद्यानलाई अझ चाहिँ पुष्पित बनाऊँ, अझ पल्लवित बनाऊँ र अझ चाहिँ सुन्दर बनाऊँ। यसमा हामी सबै नेपालीहरूको सहयोग चाहिँ होस्, सबै नेपालीहरूको भावना यसमा चाहिँ गाँसियोस् भन्ने म यो इच्छा गर्छु। र फेरि म अर्को सज्जनको एउटा कविता प्रस्तुत गर्न लाग्दैछु। यो कविता हामी नागरी होइनौँ र भन्ने शीर्षकमा छ। यसका लेखक देवेन्द्र विश्वकर्मा हुनुहुन्छ। यही देशका नागरिक हामी अनागरिक होइनौँ, तर पनि अहिलेसम्म किन हामी मानव भएनौ? कुकुर समेत भित्र राख्छौँ, हामीलाई अछुत भन्छौँ, ए अन्धविश्वासी हो हामीलाई कहिले मान्छे गन्छौ? तिम्रो इज्जत ढाक्ने हामी गहनाले सजाउने नि हामी, तिम्रो हर खुसी मनाउन बाजा बजाउने नि हामी, शिवका धनी हामी बिना तिम्रो जीवन अपुरो छ, मान्छेको जात मान्छे नै हो बुझ्ने एउटै कुरो छ, फरक तिम्रो सोच किन हो मान्छे सबै एउटै हुन्छ, बनाउने नै मन्दिर पस्दा मूर्ति आखेर किन छुइन्छ, भोक एकै प्यास एकै रगत श्वास पनि त हुन्छ एउटै, धर्ममा पनि एकै तर भगवान चाहिँ किन हुन्नन् एउटै, विभेद विरुद्धका कानुन कागजमा नै सीमित भए, समाजवादका भाषणहरू त सत्ता पाएपछि विलीन भए, कहिले पाउने सनातन अछुत भनिने दलितहरूले, कहिले पाउने समानता अछुत भनिने दलितहरूले, कहिले पाउलन् न्याय नवराज र अजितहरूले, एकै देशका सन्तान हामी नेपाली हो जात हाम्रो, उच्च निच जात नभने सबै मिली बसे राम्रो, एकताको बिगुल फोक्दै अन्यायको विरोध गरौँ, सबै मिली संसारमा समानताको सुभाष छरौँ, सबै मिली संसारमै समानताको सुभाष छरौँ। यो कविता थियो देवेन्द्र विश्वकर्माको र यो चियासँग कविता को पोकोबाट मैले पढेर सुनाएको हुँ। हामी नागरिक होइनौँ र भन्ने यो शीर्षकबाट यो कविता मैले लिएको हुँ। त यसमा चाहिँ यो देशको एकताको आह्वान गरिएको छ, भेदभावको विरुद्ध यहाँ गम्भीर भावनाहरू राखिएको छ। हामी के हिमालमा बसौँ, के पहाडमा बसौँ, के तराईमा बसौँ, हामी नेपाली हौँ र हाम्रो पहिलो जात नेपाली जात हो। के हामी मेचीका छालहरूमा चाहिँ रहौँ, के हामी चाहिँ गण्डकीका छालहरूमा रहौँ अथवा कर्णालीका छालहरूमा रहौँ, हौ त हामी आखरै नेपालीहरू हौँ। हामीले एक असमानताका खोक्रा कुराहरूलाई छोडेर समानताका विषयमा हामी अगाडि बढ्नुपर्छ, सद्भाव र समानतालाई अगाडि बढाउनुपर्छ, भेदभावलाई अन्त्य गर्नुपर्छ भन्ने यस्तो महत्त्वपूर्ण भावना यस कवितामा व्यक्त गरिएको छ। श्रोताहरू, अब अर्को कविता म यहाँलाई सुनाउँदैछु। विदुर खवासको कविता हो यो, सम्झनामा अझै ताजा छ भन्ने यो कविता म यहाँहरूलाई सुनाउँछु। त बाल्यकाल बितेको त्यो गाउँ जहाँ हरेक पाइलामा सुनिन्थ्यो हाम्रो हाँसो, आज त्यही बाटाहरू सुनसान छन्, कुहिरोले ढाकेको जस्तो एकान्त छन्, सिमलको रुखमनी टोलाउँदै गरेका दिन अलिकति मिठास अलिकति छटपटी, घाम लाग्दा पाखामा रमाएका हामी, बादल लाग्दा उत खोज्ने रमाइलाती घडी, घाँस दाउरा गर्नु केवल काम थिएन त्यो त हाम्रो मिलनको बहाना थियो, भालु देखेको नाटक गर्दै डराउनु, बाघ देखेको नाटक गर्दै हराउनु, अनि फेरि हाँस्दै एक अर्कामा समाउनु, कति रमाइला थिए ती दिन, ओह्रालो बाटो उकालो झरना कति मिठा थिए ती स्वाभाविकता जङ्गलको भाले बाँदर जस्तै फ्रनु माटोले भिजेको गोठालोको सुगाईमा रमाउनु चौताराका रुखहरूले अझै पनि थामेका छन् हाम्रो बालापनका गोप्य वार्ता बाँसको झ्याङमा खोज्ने पाथीका पुचुर्ना र भित्तामा टाँसिएका बाल्य स्मृतिका चिन्हहरू आज ती साथीहरू छैन कुनै देश कुन नगर पुग्यौँ हामी कोही विदेशमा कोही सहरको भिडमा तर मनको कुनामा उही स्वर्गभन्दा नि प्यारो जन्मभूमि मनको कुनामा उही स्वर्गभन्दा पनि प्यारो जन्मभूमि हाम्रो नाम लेखिएका थिए ढुङ्गा र स्कुल जाँदा बाँसमा सायद समयले मेटायो होला तर मनमा अझै ताजै छौ गाउँको हावा अझै चिनिन्छौ आँखा चिम्रिएर सुक्दा उही बालकपन फर्किन्छौ कहिल्यै नबिर्सिने ती बाँसुरीका धुन हाम्रो आफ्नो भाषा बोली टुनटुन कति सस्तो थियो अघि त्यति बेला खुसी आज लाखौँ कमाउँदा पनि मन सधैँ छ बेखुसी फर्कन मन लाग्छ अनि थाहा हुन्छ समय फर्किँदैन त यादहरू कहिल्यै मर्ने छैनन् फर्कन मन लाग्छ अनि थाहा हुन्छ समय फर्किँदैन तर यादहरू कहिल्यै मर्ने छैनन् यसरी यो कविता विदुर खवासजीले प्रस्तुत गर्नुभएको सम्झनाका अझै सम्झना अझै ताजा छ भन्ने शीर्षकमा त यस शीर्षकमा कविले आफ्नो गाउँ पाखा पखेरका सम्झनाहरूलाई ती गाउँ पाखा पखेराहरूमा आफूले लिएर हिँडेका सङ्गिनीहरूका सम्झनाहरूलाई प्रस्तुत गर्नुभएको छ र चाहिँ ती चाहिँ दिनहरू जहाँ चाहिँ धेरै धेरै साथीहरू थिए सङ्गिनीहरू थिए मेला पर्महरू जाने परम्परा थियो गाउँ बेसी गर्ने परम्परा थियो वन जङ्गल धाउने परम्परा थियो तर त्यो आज परिस्थितिले सबै कुरालाई मेट्दै मेट्दै गइरहेको छ साथीहरू कोही विदेशमा छरिएका छन् कोही स्वदेशकै सहरहरूमा नगरहरूमा नगरका किल्लाहरूमा पुगेका छन् र एक्लै एक्लै महसुस गरिरहेको स्थितिमा पनि त्यही हिजोको सम्झना त्यही हिजोको चाहिँ मधुर याद आइरहेको कुरालाई कविले यस कवितामा बडो राम्रोसँग व्यक्त गर्नुभएको छ

0: श्रोताहरू, अब मैले एउटा कविता अब पुरानो पुस्ता भनौँ कि बिचको पुस्ता भनौँ, यो चाहिँ कवि प्राध्यापक शिवहरि मरट्टजीको दाङमैमा काव्यबाट अथवा कविता सङ्ग्रहबाट लिएको छु। त उहाँ नेपालीमा पनि धेरै कलम चलाउनुहुन्छ र उहाँको संस्कृतमा पनि कविता सङ्ग्रह प्रकाशित भएको छ र उहाँ चाहिँ विभिन्न प्रशासनिक पदहरूमा रहँदै संस्कृत विश्वविद्यालयको उपकुलपति जस्तो गरिमामय पदमा पनि रहिसक्नु भएको व्यक्तित्व हुनुहुन्छ। उहाँका यो सङ्ग्रहमा दर्जनौँ कविताहरू रहेका छन्। ती कविताहरूमध्ये म अहिले एउटा कविता पढ्दैछु, सद्गति। उहाँ चाहिँ गोर्खा जिल्ला जन्मघर भई हाल काठमाडौँ रहँदै आउनुभएको छ। उहाँको गोर्खा जिल्ला मनोकामना को मन्दिर नजिकै उहाँको घर रहेको छ। त उहाँ अहिले काठमाडौँमै रहनुहुन्छ। त उहाँले यो सङ्ग्रहमा धेरै कविताहरू देख्नुभएको छ, त्यसमध्ये एउटा सद्गति भन्ने एउटा कविता म पढेर सुनाउँछु। यस्तो छ उहाँको सद्गति शीर्षक कविता। अतीतका गौरव राष्ट्र भावना, अतीतका गौरव राष्ट्र भावना, पुर्खाहरूका अवदान प्रेरणा, लत्याउँदै शासनकै छ कामना, के गर्न चुक्थे परदेश वन्दना, पराईका दुर्मत दुश्चरित्रले, विधर्मी संस्कार विकार भावले, समाज गाँच्दैछ भविष्यका दिन, राष्ट्राभिमानी जन निम्ति दुर्दिन, सत्कर्म सेवीहरू हुन् भने किन, मन्थे बिताउन् अपकारमा दिन, सत्ता पिपासा बलले महाजन, निर्धक्क गर्थे परको विनाशन, स्वयं त कल्याणमुखी बने किन, भन्थे र दुष्कर्म गरे बितुन्दिन, जो कर्म आफ्नो प्रतिकूलमा हुने, परार्थमा त्यो कसरी सुहाउने, स्वस्थानकै गर्दछ यत्त दिन्दिन, के जान्छ यसको शुभकाममा दिन मन, जो नासमा गर्दछ स्वार्थ साधना, परार्थमा देख्दछ आत्मवञ्चना, षड्यन्त्रको जाल बुनेर हरदम, विनाश पारे पछि अश्रुपातन, निस्सास निस्सार नैति स्मृति चिन्ह भाषण, सत्ता समारोहण निम्ति साधन, सेवा गरेको दिनरात बिर्सिए, कार्यावली उन्नतिको बुझी बुझी, कृतज्ञ आन्दो सरी मूल्य बिर्सने, आरोपमाला रचनार्थ तम्सिने, सोलाभ सर्वस्व स्वप्नमा पनि, ति टोक्न पुग्लन् र परार्थ आँगनी, दुर्वृत्ति नाना जसरी बढे यहाँ, यस्तै रहे राष्ट्रिय भावना कहाँ। त यस कवितामा कविले हाम्रा प्रवृत्तिहरूको, हाम्रा दुश्चरित्रहरूको यहाँ टङ्क गर्नुभएको छ। त हामीले हाम्रो देशलाई चाहिँ दुर्दिनबाट जोगाउनु पर्दछ, एउटा सत्कार सेवीहरूले देखाएको बाटोलाई चाहिँ हिँड्नु पर्दछ, र कल्याणको बाटो, सुकर्मको बाटो र परार्थको बाटोलाई रोज्नु पर्दछ भन्ने भावनालाई बडो साहित्यिक पाराले बडो मिठोसँग यहाँ व्यक्त गरिएको हामी पाउँदछौँ। श्रोताहरू, त कवि अगाडि लेख्दछन्, जय एकता बीज बनेर फैलियो, अनेकताको तम दूर फालियो, त्यो एकता जीव त हुन्न थियो भने, यो देशको दर्शन के कता हुने, पुर्खाहरूका अभियान जो थिए, स्वदेशको प्राण समान नै भए, ती दूरदर्शी उपदेश निश्चल, निर्देश गर्छन् अघि बढ्न केवल। त यहाँ चाहिँ कविले हाम्रा पुर्खाहरूको वीरतापूर्ण कथालाई सम्झेका छन्। ती पुर्खाहरूले आफ्नो प्राणको निछावर गरेर, प्राण आहुति दिएर पनि नेपालको एकीकरण र नेपालको रक्षाका निमित्त आहुति दिएका कथाहरूलाई यहाँ कविले सम्झिएका छन्। प्रयत्न बाणी अपमान बोधक हुने सबैको, किन देशमा हक, पृथ्वी प्रतिज्ञा बलका अभावमा हुन्थ्यो र नेपाल यही स्वरूपमा। यहाँ पृथ्वीनारायण शाहले एकता गरेर त्यही एकतालाई नेपालीहरूले जोगाउँदै अगाडि बढेको कुरालाई पनि यहाँ चाहिँ स्मरण गरिएको छ। सानो नदी धार समान देशमा, के सार्थ छन् धेर प्रदेश कामना, दुष्कर्मले फस्दछ पङ्क गर्तमा, सदयत्नले उड्दछ कीर्ति यानमा, तिव्यर्थ निन्दा कति निन्द्य नाटक हुन्थे कता शासनका सहायक सदूर सुदूरको दृष्टिर भू अवस्थिति कुल्चेर लेला कुन देश सद्गति तिव्यर्थ निन्दा कति निन्द्य नाटक हुन्थे कता शासनका सहायक सुदूरको दृष्टिर भू अवस्थिति कुल्चेर लेला कुन देश सद्गति यसरी यहाँ कविले नेपालको एकीकरणको कुरालाई सम्मान गर्दै र त्यो पृथ्वीले देखाएको नेपालको भूमार्गलाई भूचित्रलाई र यसको चाहिँ भूराजनीति स्वरूपलाई बुझेर मात्र अगाडि बढ्नुपर्छ भन्ने भावनालाई आत्मसात गरेको छ र त्यो भावना र विचारलाई आत्मसात गर्न सकिएन भने हामीले हाम्रो देशको एकता अखण्डता र चाहिँमा यसको महिमालाई पनि जोगाएर राख्न सक्दैनौँ भन्ने भावना यो कवितामा कवि प्राध्यापक शिवहरी मरट्टाले व्यक्त गर्नुभएको छ।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

साथ श्रोताहरू, अब म कवि शिवाजीकै अर्को एउटा कविता पनि सुनाउँछु। रिडीको प्राकृतिक सौन्दर्यको वर्णन मालिनी छन्दमा गरिएको छ। यो कविता पनि एउटा प्रकृतिका प्रति समर्पित रहेको देखिन्छ। या चाहिँ यसलाई म अलिकति पढेर यहाँहरू समक्ष प्रस्तुत गर्दछु। परपर चिनिएको त्यो रिडीको बजार, त्यस नजिक काली गण्डकीको किनार, मुलुक बिज सुनामी तीर्थ राम्रो भनेर, कति पर परदेखि नाउँछन् भक्त रेर, जुन प्रथित नदीमा छन् शिला कृष्ण रूप, सुविदित छ शिलामा देवको चक्र रूप, कुनो मुलुक छ अर्को चक्रधारी शिलाले, महिमय बनेकी छन् नदी अन्यायले, बहुजन बिजुलीका निम्ति अन्तै भएको, तर पनि जनश्रद्धा छैन भन्छन् घटेको, कति पर परबाटै लास बोक्थ्यो समाज, प्रचलन छ त्यही वा गर्छ के लोकाज, वरिपरि नभ चुम्ने रम्य नाना पहाड, कति नदर नदीका बन्न छन् धेराड, तिनतिर तिन जिल्ला बीचमा जो त्रिवेणी, सलिल पनि छ अहिले स्वच्छताको निशानी, जल जति जति रोक्यो उति सङ्घर्षशील, भइकन पहरा नै फोड्न सामर्थ्यशील, जलदीसँग मिलेरै हुन्छ विश्रान्ति जसको, चुरीफुरी मृगको के सिम्मका सामु हुन्थ्यो, के सिम्मका सामु हुन्थ्यो। विस्तृत नदेरीको जो पुरानो बजार, तिनतिर जुन पुग्ने द्वारा मानिन्न केर, बसु बसु छ यहाँ यो पावनी शान्त भूमि, सहृदय कवि बल्लन सृजनाको सुनामी, जति नव नद भेट्यो हाल्न पुग्ने अँगालो, जलथल सबमा छन् स्नेह सद्भाव जालो, हर भगत अँगाली चक्रका देवलाए, किन अविरल यात्रा गर्न रामछिन् सुसाए, रिडी र काली बहने निरन्तर। यहाँ कविले अर्को छन्दमा लेख्नु भएको छ, त्यो काली गण्डकीको वर्णन, त्यहाँका शालिग्राम शिलाहरूको महत्त्वका सन्दर्भमा पनि यहाँ वर्णन गरिएको छ। यो पवित्र नदी, पवित्र चाहिँ यो शिला नदी, शालिग्राम नदी, शिला नदी को रूपमा यो काली गण्डकी रहेको छ। त्यसलाई अर्को छन्दमा कवि यसरी लेख्नुहुन्छ, रिडेर काली बहने निरन्तर, जहाँ ऋषिकेश प्रसिद्ध मन्दिर, बजारकै माथि छ पीठ संस्कृत, ती देवकन्या रुरुनाम शोभित, अनेक यस्ता स्थलका प्रसिद्धिले, अतीतका गौरवका प्रभावले, विकासका सूचक भई निरन्तर, जहाँ दौड्छन् दिनरात मोटर, दोबान पौधा गज गज नै अटाउने, खाल्टा र खुल्टी अनगिन्ती देखिने, त्यो बालुवा रोग यहीँ बढेपछि सन्ताप होलन् कदे झन् यतापछि, एरिताले एरिताबाटै धसिँदै नदी गए, बाढी र पहिरो थपिने यहाँ भए, डाँडा र पाखा घर गाउँमा कति अझै नबढ्लान् किन दुःख दुर्गति, पहाडदेखि हिमकाखसम्मका यो लुम्बिनी चञ्चलका किसानका, मधेस झार्ने नुन तेल ल्याउने नाका थियो यो अति मुख्य मानिने, तथापि अहिले व्यवसाय निम्तिमै बनेन राम्रो किन यो बजार नै, खोला रिडीको पुलसारे चोकमा भने त केही छन् रमणीयता नयाँ, हुँदा आफ्नो प्यारो स्थल सखीहरू यही परिधिका, रिडीका छन् भन्थे गुण र महिमा धेर थरीका, सुने जस्तो हुन्थ्यो किन दुई नदी सङ्गमतिर, रहन्छन् रचन श्रद्धा विश्वास अति बलवान नै सबतिर। यसरी यो कवितामा कवि शिवहरि भट्टले रिडीको धार्मिक सौन्दर्य, धार्मिक आस्था, त्यहाँको प्राकृतिक सौन्दर्य, त्यहाँको संस्कृति, त्यहाँको नदी नाला र त्यहाँबाट देखिने सेरोफेरोको गाउँभेसीको सौन्दर्यलाई बडो एउटा मिठाससँगमा चाहिँ बाँडिदिएको हामी थाहा पाउँदछौँ। कार्यक्रमबाट म बिदा लिन्छु। यहाँहरू सबैलाई नमस्ते छ। यहाँहरूको आजको दिन असल रहोस्, सफल रहोस्, आजको दिन सुदिन होस् भन्दै न बिदा हुन्छु। म कार्यक्रम सञ्चालक नवराज कट्टेलको पनि यहाँहरूलाई हार्दिक अभिवन्दन
अभिवादन गर्दछु र मेरा सहयोगी निशा गुरुङको तर्फबाट पनि म हार्दिक अभिवादन गर्दछु र आज हामी दुवैजनालाई यो कार्यक्रमबाट चाहिँ बिदा दिनुहोस्. हस्त धन्यवाद. नमस्ते.

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: कांग्रेस सभापति गगन थापाले राष्ट्रपाको प्रगति प्रशंसनीय रहेको भन्दै शुभकामना दिनुभएको छ। राष्ट्रपा सभापति रवि लामिछाने लगायत सो पार्टीलाई सार्वजनिक सन्देश दिएर थापाले पार्टी स्थापनाको छोटो अवधिमै उल्लेखनीय जनसमर्थन सहित राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित गरेको बताउनुभयो। संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय रहेको भन्दै थापाले आजबाट शुरू हुन लागेको महाधिवेशन राष्ट्रपाका लागि विचार संगठन र नीतिका दृष्टिले अझ परिपक्व जिम्मेवार र दूरदृशी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको उहाँको ठम्याइ छ। महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट बनाउने सभापति थापाले विश्वास लिनु भएको छ। राष्ट्रपाको महाधिवेशनका लागि चितवनमा साना गेट बनाइएपछि उद्योगका ठूला सामान बोकेका गाड़ी बीचमै रोकिएकोमा अहिले पठाइएको छ। चितवनको टिकौली जंगलमा निर्माण गरिएको स्वागत गेटका कारण पाँचवटा ठूला मालभाग गाड़ी रोकिएका थिए। आज बिहान ट्रकलाई पार गराएपछि ती गेटहरू फेरि राखिएको छ। शुरूमा ट्रकहरूलाई तीन दिनसम्म निपनीमा नै बस्न भनिएको थियो। राष्ट्रपाका प्रतिनिधि तथा सहभागीहरूका लागि भरतपुरका विभिन्न क्षेत्रमा स्वागतका लागि गेटहरू निर्माण गरिएका छन्। भारतबाट सामान लोड गरी चितवनको कुरिनटार बारासिंगे उद्योगका सामान लिएर उद्योग आउँदै थिए। गैरातीको भारी वर्षाले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटन स्थल भरतपुर स्थित गेस्ट हाउस चौर जलमग्न बनेको छ। उद्घाटन स्थलको टेन्टभित्र पानी जमेको हो। मञ्च राखिएको ठाउँमा पनि पानीको दह भएको छ। अहिले मोटरले तानेर जमेको पानी निकालिँदैछ। मञ्च निर्माण पनि धमाधम भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वोच्च पद अर्थात केन्द्रीय सभापतिका लागि उम्मेद्वारी दर्ता शुल्क 51,000 रूपियाँ तोकेको छ। सभापति पदका उम्मेद्वारका लागि महाधिवेशन प्रतिनिधि मध्येबाट एकजना प्रस्तावक र 51 समर्थक अनिवार्य रहनुपर्ने व्यवस्था छ। पार्टीको केन्द्रीय पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क निर्धारण गरिएको छ। पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा उम्मेद्वारी दिनका लागि 1 प्रस्तावक र 21 समर्थक आवश्यक पर्नेछन्। यस्तै केन्द्रीय सदस्य पदका लागि 21,000 रूपियाँ तोकिएको छ। पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा उम्मेद्वारी दिनका लागि 1 प्रस्तावक र 21 समर्थक आवश्यक पर्नेछ। आज अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। विश्वभर हरेक वर्ष जुन 21 तारिकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। योगको महत्वलाई विश्व समुदाय समक्ष पुर्याउने उद्देश्यले संयुक्त राष्ट्र संघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो। विक्रम सम्वत 2048 चैत 15 गतेदेखि काठमाडौँको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास शुरू गरिएको थियो। आयुर्वेदलाई योगसँग जोडेर शीघ्र स्वास्थ्य लाभ र निरोगिता बारे सचेत गराउनु यसको मुख्य उद्देश्य थियो। योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा पनि मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ। योग प्रशिक्षक विजय सापकोटा,
4: हामीले अन्तत चाहिँ मनलाई कन्ट्रोल गर्नुपर्ने गर्नको लागि धेरै उपायहरू गरेका हुन्छौँ र शरीरमा सुरु हुने कुरा चाहिँ योग हो। र मनलाई कन्ट्रोल गर्न सिधै बडा गाह्रो छ तर शरीरलाई कन्ट्रोल गर्न सजिलो छ। शरीर र मन जोडिएको अवस्थामा छ। शरीर छुट्टै मन छुट्टै चेतना छुट्टै भनेर भने पनि अहिलेको हाम्रो रियालिटी यो हो कि शरीर र मन जोडिएको छ। यसलाई साइकोसोमेटिक भनिन्छ। कतिपय समस्याहरू हामीलाई जुन आउँछ अहिले त्यो साइकोसोमेटिक समस्याहरू हुन्। त्यसैले शरीरलाई कन्ट्रोल गरिसकेपछि र मनलाई पनि स्वतः रूपमा चाहिँ कन्ट्रोल गर्न सकिन्छ। त्यसैले गर्दाखेरि योग चाहिँ गर्न जरुरत यो कारणले पनि छ।
3: होर्मुज जलमार्ग सञ्चालनमा आएको बारे प्रश्न उब्जिएका छन्। इरानले मार्ग बन्द गरेको बताइरहँदा अमेरिकी सेन्ट्रल कमाण्डले अवरोध नरहेको बताएको छ। युद्धविराम सम्झौता उल्लङ्घन भएका कारण बाटो बन्द गरिएको इरानको राजनियन्त्रित टिभीमा सूचना दिइएको छ।
5: In light of the Israeli regime's actions in Lebanon and the United States' failure to uphold its commitments to establish a ceasefire, the Strait of Hormuz is closed to all vessels. The IRGC Navy warned that vessels should not approach the Strait of Hormuz.
3: फिफा विश्वकप 2026 अन्तर्गत समूह ईको खेलमा इक्वेडर र कुराकाओले गोलरहित बराबरी खेलेका छन्। कान्सास सिटी स्टेडियममा दुवै टिमले आक्रामक खेले पनि गोल गर्न सकेनन्। दुवै टिमका लागि नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न यो खेलमा जित निकाल्नु पर्ने थियो। बराबरीको नतिजाले दुवै टिमलाई घाटा भएको छ। अब अन्तिम खेलमा इक्वेडोरले जर्मनी र कुराकाओले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। अर्को चरणमा पुग्ने आशा जीवित राख्न दुवै टोलीलाई अन्तिम खेल जित्नै पर्ने बाध्यता छ। कुराकाओ पहिलो पटक विश्वकपमा सहभागी भएको हो। यसैबीच ट्युनिसिया र जापान बीचको खेल शुरू भएको पाँच मिनटमा जापानले एक गोल गरेको छ। अवस्था खबर यति नै हो।
0: यो बीएफबीएस गोलकार रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
2: हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको साङ्गीतिक अभिवादन। त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो एउटा बिल्कुलै नयाँ श्रृङ्खलामा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नि कार्यक्रम सङ्गीत गङ्गाको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, देशको महिमा बोलेको गीतबाट। र आज भने व्यवसायको उठानमा गीतकार आनन्द अधिकारीको गीत रचना, आशिष अविरलको सङ्गीत अनि नरेन्द्र प्यासीको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु मेरो देश शीर्षकको यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा।

मेरो देश अर्थात श्रोताहरू देश भूगोलले सानै भए पनि अधिकार र सार्वभौमताले विशाल भनिने देशभन्दा कम चाहिँ पक्कै हुँदैन। त्यसैमाथि श्रोताहरू यो हाम्रो देश नेपाल त आफैमा सिङ्गो संसारको छानो हो, विश्वको अग्लो शिर सगरमाथामा उठेको देश। त्यसैले कोही कसैले यो देशलाई सानो भन्न सक्दैन, किमार्थ सक्दै सक्दैन। त्यसैमाथि चन्द्र र सूर्य अङ्कित एउटै झण्डा मुन्तिर स्वाभिमानी नेपाली शिर ठाडो भएर उठेको छ। नेपालीपन यथार्थमै ठुलो भएर पनि नेपाली सबैलाई नेपाल प्यारो लाग्दछ। नदी र नाला उर्लेर बग्दा त्यो नागवेली जल लहर हाँसेर पनि भन्न मन लाग्दछ नेपालीलाई कम छैन मेरो देश भन्ने। त्यसैमाथि श्रोता, वीरहरूको बस्ती हो नेपाल अनि स्वर्गकै सृष्टि हो नेपाल। कुनै अर्थमा कुनै कुनाबाट पनि कुनै हदमा कमी छैन। भूगोलको विविधताले बाँधेको यो पावन भूमिमा भीरपाखा गाउँदा, तराई खुल्दा अनि चाँदीजै हिमाल हाँसिदिँदा यहाँ अपनत्वको प्रीत फुल्दछ। भाषा संस्कृति आफैमा राम्रो देश कहाँ कम छ र? अनि नेपाली शान र सभ्यता विश्वमा कुनै अर्थमा कमी नभएपछि यो देश आफैमा विशाल भएको एउटा सग्लो देश बोलेको गीत राखेँ मैले नरेन्द्र प्यासीको स्वरमा। आनन्द अधिकारीको गीत रचना अनि आशिष अविरलको सङ्गीत रहेको थियो प्रस्तुत गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको लहर, गीतको भाव अनि स्वरको लय यो साङ्गीतिक त्रिवेणीमा अब भने फेरि पनि अर्को एउटा सुमधुर गीत राखिहाल्छु गायिका समीक्षा अधिकारीको स्वरमा।

तिम्रो मायाको भीख म माग्ने छैन। आदरणीय श्रोताहरू, तन मन अनि सबै सबै खुसी दिएर कसैको निम्ति बाँच्दै गर्दा पनि उसैको मन जित्न नसकेर उल्टो उसैको खुसीको तगारो आफै बने जस्तै लाग्न थाल्दा, त्यो बाटोमा फेरि आएर मायाको भीख नमागेर आफै पर बन्न समेत राजी भएको एउटा प्रेमिल दुखेछु। मन रुएको त्यो पीडा, हृदय टुक्रिएर हाँस्न नसक्दा पनि उल्टो उसैको नाम लिएर बाँच्न चाहने प्रेमी मनको भाव बोलेको प्रस्तुत गीत थियो समीक्षा अधिकारीको स्वरमा। बलकुमार गौतमको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीत रहेको थियो। वास्तवमा आदरणीय श्रोता, मन मनसँगै मेल खाएन भने त्यो मनलाई बल गरेर आफैतिर मोड भन्नु पनि कहाँ सकिन्छ र।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: हजुर आदरणीय श्रोताहरू, यो बेबेस गोर्खा रेडियो हो, अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूकै रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्गमा सुन्दै हुन्छ, जहाँ म गीतका भावहरू राखिरहेको छु, सङ्गीतका झन्कारहरू राखिरहेको छु, अनि स्वरको लय पनि यहाँहरू माझमा राखिरहेको छु। र समग्रमा भन्नुपर्दा यो हो साङ्गीतिक त्रिवेणी कार्यक्रम सङ्गीत गङ्गा। र भर्खरै मैले यहाँहरू माझमा विपिन किरणको गीत रचना, महेश खड्काको सङ्गीत अनि स्वरूपराज आचार्यको स्वरमा एउटा सुमधुर गीत राखे, जुन गीतले श्रोताहरू एउटा नाताभित्र तगारो आइदिँदा त्यो मायाको नाता टाढा टाढा हुँदै गर्दा पनि जबरजस्तै त्यो मनलाई मडेर समाजसँग विद्रोह गर्न नचाहने प्रेमी मनको भाव बोलेको थियो। आफ्नो मनको मान्छेको खुसीमा आफै तगारो नबन्ने तर पनि माया गर्न भने चाहिँ बिछट्टै नछाड्ने प्रेमिल मनको भाव थियो। वास्तवमा आदरणीय श्रोताहरू, कहिलेकाहीँ परिस्थिति यस्तो आइदिन्छ नि आफ्नो दिलको विरुद्ध आफै सडकमा उत्रिनु पर्दछ। एकैछिन गायिका सुजाता वर्मालाई सोध्ने हो कि

कोही नआऊ सडकमा म आफ्नै दिलको विरुद्ध लडेको मान्छे। आदरणीय श्रोताहरू, आफ्नै दिलसँग भर गरेर बस्दा एकाएक आफैलाई बर्बाद पारिदिएपछि, आफैले माया गरेको आफ्नै जिन्दगीमा आगो लगाएपछि त्यही दिललाई छातीबाट फ्याँक्नलाई आफैसँग विद्रोह गरेर सडकमा उत्रिएकी एक प्रेमिल मनको पीडा, छातीभित्रका सबै सबै घाउ सहेर बाँच्न सहन तयार भए पनि दिलसँग भने चाहिँ सबै सम्बन्ध नाता तोडेर बाँच्न चाहने उद्देश्यले आफ्नै दिलको विरुद्धमा सडकमा उत्रिएकी एउटी प्रेमी जो भन्ने गर्छ त्यसलाई छेक्न र रोक्न भने कोही नआइदियोस्, एउटा आग्रह र विद्रोह बोलेको गीत थियो। गीतकार बिबी थापाको गीत रचना, नातिगाजीको सङ्गीत अनि सुजाता वर्माको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, जब यस्तरी मायामा विद्रोहको कुरा पोखिन थाल्दछ नि, तब बुझे हुन्छ त्यहाँ निष्ठुरीले छाडेर गइहाली भन्ने।

निष्ठुरीले छाडेर गइहाली, हेर्दा हेर्दै अर्कैकी भइहाली, एक्लो पारेर। आदरणीय श्रोताहरू, मनको छेउमा बसेर मायाको साउती मार्दै गर्ने त्यही प्रिय मान्छे अलि निठुरी भएर त्यही मनको छेउबाट सुटुक्कै निस्केर अर्कै मनमा बसाइ सरिसकेपछि दर दरी रुवाएर जाने तिनै निष्ठुरी प्रतिको एउटा गुनासो, त्यही विश्वासले छातीभित्र दन्दनी आगो बलेर जाँदा पोलेको मनको चित्कार, यद्यपि श्रोताहरू यस्तो पीडामा समेत तिनै जाली त्रितालीको आकृति आँखाभरि आउँदाको गीत थियो। कालीप्रसाद रिजालको गीत रचना, आलोक श्रीको सङ्गीत अनि एम बरालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यसरी आँसु लुकाई विदाई गर्नु यथार्थमा साँच्चै गाह्रो नै भइदिन्छ। एकैछिन यहाँ गीतकार करिश्मा घमलाई सोध्न मन लाग्यो, के हो त वास्तविकता भनेर।

0: BFBS Go Pop Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
3: हजुर आदरणीय सुधार बीएफएस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति संगीतमय बसाई कार्यक्रम संगीत गंगाको सांगीतिक उडानमा हुनुहुन्छ तपाईँ यो क्षण बेला र यो हो प्रस्तुति कार्यक्रम संगीत गंगा, जहाँ म संगीतका जानकारहरू राखिरहेको छु, स्वरका लय अनि गीतका भावहरू राखिरहेको छु। समग्रमा भन्नुपर्दा श्रोताहरू यो सांगीतिक त्रिवेणी हो कार्यक्रम संगीत गंगा र भर्खरै मैले यहाँहरू माझमा नारी हस्ताक्षर गीतकार करिश्मा घमले लेख्नुभएको एउटा गीत राखे। मेलिना राईको स्वरमा संगीत रहेको थियो राजेश थापा मगरको, जुन गीतले श्रोताहरू मुटुलाई बेसरी गाँठो पारेर कसैको फर्की आउने बाचालाई विश्वास गरेर बिदा गर्दाको क्षण छुट्टिनेको पीडा बोलेको थियो र यसरी बाचा गरेर पर हुँदै गर्दा भेट चाहिँ कहिले हुने होला भनी त्यही बिछोडको पीडाले आगोसरी मन पल्दै गर्दाको एउटा बिम्ब टिपेको थियो। अझ भनौँ श्रोताहरू, काखैको प्रिय मान्छेसँग पर हुँदाको छटपटि बोलेको थियो। सायद श्रोताहरू हो यस्तै परिवेश बीच हुनुपर्छ यहाँ गायक रोशन गुरुङ र नै त भन्दैछन् मलाई छोडी नजाऊ पाप तिमलाई लाग्ला भनेर। रोशन गुरुङले कसलाई के भन्दै हुनुहुन्छ गीतैबाट प्रश्न पारिहालौँ।

0: हजुर आदर्श थारू मखमली मायाको साथबाट केही पर जाँदै गरेकी उनी प्रिय मान्छेलाई छोड्दाको पापले बिरानो त्यो ठाउँमा माया सम्झेर रुनु पर्ला नि भन्दै तिनै प्रिय मान्छेलाई रोक्न आफ्नो ढुकढुकीमा समेत उनै प्रिय मान्छे भएको भाव पोख्दै थिए यहाँ गणेश गुरुङको सङ्गीतमा गायक रोशन गुरुङ। वास्तवमा आदरणीय श्रोताहरू, यस्तो परिस्थिति कहिले साथमा हुँदा भइदिन्छ त अनि कहिले फेरि टाढा हुँदा पनि यस्तै परिस्थिति सिर्जना भइदिन्छ।
1: हुन त श्रोताहरू, मान्छेको जीवन हो सधैँभरि आफ्नै बसमा त कहाँ हुन्छ र आफूले चाहे जस्तो आफूले खोजे जस्तो सरल रेखामा जिन्दगीको यात्रा कहाँ हिँडिदिन्छ र कहिले आँसुले पछ्यौरी यसै कारणले भिजेको हुन्छ ज्यान पर भइदिँदा मन ओर हुँदा। अनि फेरि श्रोताहरू, कहिले सपनाको ठुलो चाङ बोकेर जिन्दगीका मखमली खुसीहरू खोज्दै बिरानो ठाउँमा पुग्दा त्यो सपना त्यो चाहना त्यो कल्पना ठिक उल्टो भइदियो भने त्यति बेला जीवनका बाटाहरू एकाएक अध्यारो भइदिन्छ। खुनको आँसु पिएर जिन्दगीका अप्ठ्यारा सपनाहरू साँच्नुपर्ने एउटा अमिलो बाध्यता सिर्जना भइदिन्छ। ठुलो पहाडले खोजेको खुसीलाई थिचिदिए जस्तै लागिदिन्छ र त्यो यात्रा एकाएक विलय हुन पुग्दा मन यति धेरै भक्कानिन्छ, यति धेरै चिमोटिन्छ, यति धेरै रुन्छ नि सायद त्यसको परिकल्पना कसैले पनि गरेको हुँदैन।

र यहाँ ठिक यस्तै परिस्थिति यस्तै अप्ठ्यारोपन सिर्जना भइदिँदा मन कति धेरै आत्तिन्छ, मन कति धेरै रुन्छ, मन कति धेरै चिमोटिन्छ भन्ने एउटा सग्लो गीती भाव गीतकार लीलाराजका माङले उतार्नु भएको छ आफ्ना शब्दहरूमा, जसमा स्वर रहेको छ गायिका शान्तिश्री परियारको, भने सङ्गीत यसमा रहेको छ सङ्गीतकार हुनुहुन्छ शङ्कर थापा इस्माल। आदरणीय श्रोताहरू, कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारमा हो यस्तै यस्तै भावको गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसायबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। पुछारमा गीतकार लीलाराज काम्बाङ, गायिका शान्तिश्री परियार अनि सङ्गीतकार शङ्कर थापा इस्माललाई छाड्दै म पनि बिदा हुन चाहन्छु। अर्को हप्ता फेरि पनि तपाईँ हाम्रो भेट भइहाल्नेछ कार्यक्रम सङ्गीत गङ्गाको सङ्गीतमय बसाइमा। तबसम्मको लागि ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सुन्नेको वार्ता लिएको छ। जापानका आयसी उडा र दाइसी कामदाले गोल गर्नुभएको हो। जापानका कामदाले खेलको तेस्रो मिनटमै टोलीका लागि खाता खोल्नु भएको थियो। यसअघि इक्वेडर कुराकाओले बराबरी खेलेका छन्। अमेरिकाको कान्सास सिटीमा गोलरहित बराबरी खेलेपछि समूह तालिकामा इक्वेडर तेस्रो तथा कुराकाओ चौथो स्थानमा छन्। यो समूहबाट आइभरी कोस्टले हराएको जर्मनी नकआउटमा प्रवेश गरिसकेको छ। राति क्यानाडामा भएको खेलमा आइभरी कोस्टलाई 2-1 पराजित गरेपछि जर्मनी नकआउटमा पुगेको छ। समूह एफको राति भएको खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 गोलअन्तरले पराजित गरेको छ। राजसभा प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति 4211 प्रतिनिधि निर्धारण भएका छन्। 7 प्रदेश प्रवास समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन्। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई 192 जनालाई चयन गरिएको छ। महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति क्षेत्रीय सभापति र उपसभापति जिल्ला सभापति सहित 5 प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्यहरू प्रदेश स्तरीय विभाग अनुशासन आयोग र सल्लाहकार परिषदका पदाधिकारी पनि प्रतिनिधि भएका छन्। प्रत्येक गाउँपालिकाबाट 1 नगरपालिकाबाट 2 उपमहानगरपालिकाबाट 3 र महानगरपालिकाबाट 4 प्रतिनिधि भएका छन्। प्रमुख प्रतिपक्षी दल कंग्रेसले सरकारको 100 कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ।
4: संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारले 100 गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले कांग्रेसले सरकारका कमी कमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दावी गर्नुभयो। सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्याङ्कन नागरिकले गर्ने उहाँको भनाइ छ।
3: हास्य कलाकार खेम शर्मा चतुरेको निधन भएको छ। कलाकार मनोज गजुरेलले कलाकार शर्माको निधनमा श्रद्धाञ्जली प्रकट गर्दै परिवारमा समवेदना दिनुभएको छ। पछिल्लो समय टिभीमा चतुरेको दाउपेच गजब चर्चित मानिन्थ्यो। हाल बाल्टिमोरमा बस्दैआएका शर्माको अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार मनिष शर्माले जानकारी दिनुभएको छ। दाङको गढवा गाउँपालिकाका अधिकांश किशोरीमा रक्त अल्पत्ता देखिएको छ।
4: गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य परीक्षण गर्दा धेरैमा रक्त अल्पत्ता भेटिएको हो। गढवा गाउँपालिका र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको परीक्षणमा पहिलो चरणमा 3 विद्यालयका 700+ किशोरीको परीक्षण गरिएको हो। 745 किशोरीको परीक्षण गर्दा 537 रक्त अल्पत्ता देखिएको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्नोलोजिस्ट उज्जवल कुमार पौडेलले जानकारी दिनुभयो। गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले किशोरीको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्त अल्पत्ता न्यूनीकरणका लागि विद्यालय अभिभावक र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
3: पोखरा पृथ्वी चोकमा प्रस्तावित बस पार्कको जग्गामा 5 कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायले सटर खाली गरेका थिए। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। महानगरले यसअघि असार 4 बस पार्क प्रवेशद्वारमा रहेका सटरमा डुजर चलाएको थियो। महानगरपालिकाले खाली गरेको 5 कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। विक्रम सम्बत 2030 बस पार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टा भर्न तथा खडेरी वितरण गर्ने निर्णय गरेको थियो। महानगरले यही असार 4 बस पार्कका संरचना हटाउन सुरु गरेको हो। महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको विवरण अध्यावधिक गरिएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। बेलायतका राजाले राजसंस्थाको इतिहासमै पहिलोपल्ट व्यक्तिगत आयकर बिल सार्वजनिक गर्नुभएको छ। शाही परिवारका लागि भइरहेको खर्चबारे आवाज उठेका बेला राजाले कर भुक्तानीको जानकारी दिनुभएको हो। सर्वसाधारणसँग थप पृष्ठताका लागि यो निर्णय गरिएको बकिङम राजदरबारले जनाएको छ। बीबीसीका हेलेना विल्किन्सनको रिपोर्ट।
2: The King's personal tax bill will be revealed next week when the annual royal financial accounts are published. The bill...
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

बिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसमणि दाहालको शुभ प्रभातम। बिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफबिएस गोर्खा रेडियो युके बुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता, आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताका रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा सनातन संस्कृति, धर्म, सभ्यता र संस्कारका विषयमा विभिन्न दार्शनिक तथा धार्मिक चिन्तनहरूको बारेमा र साम्प्रदायिक हिसाबमा जो विशिष्ट व्यवस्था गरिएको छ धार्मिक तथा आध्यात्मिक चिन्तनधाराको, त्यसको समसामयिक चर्चा गर्ने गर्दछौँ। त्यसले वर्तमानमा पार्ने प्रभावका विषयमा चर्चा गर्नेछौँ र मनुष्यको चित्तमा त्यसको प्रभावको हामी सूक्ष्म विश्लेषण शास्त्रीय प्रमाणका आधारमा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज हामी व्रत, अनुष्ठान, उपासनाको सन्दर्भमा अगाडि बढ्न गइरहेका छौँ र आज आइतबार हो र आइतबारको दिन एउटा विशेष अर्को संयोग भएमा त्यो विशिष्ट हुने गर्दछ भनेर उल्लेख गरिएको छ। सप्तमी तिथिको यदि आइतबार पर्यो भने रवि सप्तमी व्रत गर्ने हाम्रो सनातन परम्पराले उल्लेख गरेको छ। त्यसैको बारेमा आज हामी चर्चा गर्नेछौँ। रवि सप्तमी व्रतको महिमाको हामी चर्चा गर्नेछौँ। हरेक बारहरूले सौर्यमण्डलका कुनै न कुनै ग्रहहरूको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यसैका आधारमा, ग्रहहरूकै आधारमा बारहरूको नाम राखिएको छ। आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार, शनिबार, यी सातवटा बारहरूका नाम हुन्। आइतबार सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ। सूर्यको नाम रवि पनि हो। यस अर्थमा रविवार परेको सप्तमी तिथिलाई रवि सप्तमी भनिएको छ। यस दिन व्रत बसी उपासना गर्ने सनातनी परम्परा रहेको छ। रविवारको सप्तमीलाई दुर्लभ मानिन्छ। त्यसैले यो सप्तमी तिथिको दिन आइतबार परेको छ भने, अर्थात् आइतबार सप्तमी तिथि परेको छ भने, त्यो रवि सप्तमीको नामले जानिन्छ र त्यो महिमाशाली र विशिष्ट पक्षमा रहेको एउटा पुण्य र पवित्रताको एउटा लाभ गर्ने दिनको रूपमा व्रत बसी उपासना गर्ने गरिन्छ। सबैले गर्छन् भन्ने त छैन। अनिवार्य त कुनै पनि धार्मिक तथा सांस्कृतिक अथवा आध्यात्मिक क्षेत्रमा केही चिज पनि हुँदैन। अनिवार्य भगवानको भजन छँदैछ, तर त्यो सबैले गर्दैनन्। त्यसैले अनिवार्य नभए पनि रवि सप्तमीको व्रत अधिकांशले गर्ने गर्दछन्। थाहा पाएसम्म, यसको महिमा जानेसम्म कसैले पनि यसलाई छोड्ने वाला छैनन् भनेर उल्लेख गरिएको छ। त्यसैले यो रवि सप्तमीको विशिष्ट पक्षलाई हामीले पनि मनन गरेर त्यतातर्फ हाम्रो चित्त लगाउन सकियो भने यसबाट प्राप्त हुने पुण्यको लाभी हामी पनि हुने गर्दछौँ भनेर उल्लेख गरिएको छ। रवि सप्तमीका दिन भगवान सूर्यनारायणको पूजा अर्चना, व्रत आदि गरिन्छ। नवग्रहमध्ये प्रमुख तथा देवताहरूका पनि वन्दनीय सूर्य भगवानले जगतलाई आफ्नो तेजले प्रकाशित गर्ने र सम्पूर्ण सृष्टिको पालन र संरक्षण गर्ने, भौतिक सुख, पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा विद्या एवं मनोवाञ्छित फल प्राप्त हुने शास्त्रीय निर्देश छ। यी सब कुराहरूको आवश्यकता पूर्तिका लागि यी व्रतहरू गर्ने गरिन्छन्, जसमध्ये रवि सप्तमी एउटा हो। भौतिक सुख, पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख, विद्या एवं मनमा उठेका अरू इच्छाहरूको पूर्तिका लागि गरिने यस्ता काम्य व्रत अनुष्ठानहरूले ती चिजहरूको प्राप्ति गराउने गर्दछन्, जसबाट मनुष्यहरूको जीवन सहजताबाट अगाडि बढ्ने गर्दछ। र त्यो सहजतापूर्ण अगाडि बढाइले मनुष्य एउटा आनन्द र शान्तिको अवस्थाको अपेक्षा गरेर अगाडि बढिरहेको हुन्छ। तर यदि भगवानको भजन त्यहाँ रहेन भने, भगवानको स्मरण त्यहाँ रहेन भने, केवल भौतिकताकै सुखमा तल्लीन हुने चेष्टा गर्यो भने त्यो वास्तवमा मनुष्य पतनतर्फ अगाडि बढ्दछ। किनभने उसँग सुख सुविधा हुनासाथ ऊ मत्त हुने गर्दछ, ऊ अभिमानले फुल्ने गर्दछ र यो सब मेरै प्रताप हो भन्ने सम्झिएर ऊ नष्ट हुनतर्फ
अगाडि बढ्दछ भनेर शास्त्रले भनेको छ। त्यसैले जस्तो अवस्था जे अवस्था जीवनमा आइपर्छ सामान्यतया त्यो मानिसहरू आत्तिएर छटपटाउने गर्दछन्। हामी पनि त्यही गर्दछौँ, तर त्यतिखेर आत्तिने होइन, सुखमा नमात्यौँ र दुःखमा नआत्यौँ भनेर जो एउटा उखान छ वास्तवमा यो शास्त्रीय आधारमा रचिएको एउटा परम्परागत उखान लोक उखान हो भनेर उल्लेख गरिएको छ। त्यसैले यतातर्फको जो भाव छ त्यतातर्फ हामीले दृष्टि दिँदाखेरि रवि सप्तमीको महिमामा हामी पनि पुग्ने गर्दछौँ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी रवि सप्तमी व्रतको विषयमा चर्चा गरिरहेका छौँ। आइतबारका दिन सप्तमी तिथि परेको जुन दिन छ त्यसलाई रवि सप्तमी भनिन्छ। यस दिन व्रत बसी भगवान सूर्यनारायणको उपासना गर्ने गरिन्छ। मनोकांक्षाहरू पूर्ण गराउनका लागि काम्य कर्म अन्तर्गत गरिने यस्ता व्रतहरूले भगवानको भजन गर्ने यदि चेष्टा कसैले गर्छ भने त्यसमा पनि सहयोगी हुन्छन् भनेर उल्लेख गरिएको छ। भगवान श्री रामचन्द्रका अनन्य नित्य भक्त, जगतका एक पात्र रक्षक श्री आञ्जनेयले श्री सूर्य भगवानबाट शिक्षा प्राप्त गर्नुभएको थियो। भगवान सूर्यनारायण विद्याका देवता पनि हुनुहुन्छ, उहाँले विद्या पनि प्रदान गर्ने गर्नुहुन्छ। त्यसमध्येका भगवान श्रीरामका अनन्य भक्त श्री हनुमानजी, जसले सूर्य भगवानबाट शिक्षा ग्रहण गर्नुभएको थियो, सूर्य भगवानबाट विद्या ग्रहण गर्नुभएको थियो र उहाँको विद्यागुरु सूर्य भगवान हुनुहुन्थ्यो। उहाँ श्री हनुमानजीको स्कुल सूर्य भगवानको धाम थियो, सूर्य भगवानको घर थियो। त्यसैले त्यहाँबाट उहाँले शिक्षा प्राप्त गरेर भगवानको अनन्य भक्त हुने एउटा ठुलो अन्तिम जीवनको लाभ प्राप्त गर्नुभयो, जो अरू कसैले त्यसरी गरिहाल्ने अवस्था बन्दैन। त्यसैले हनुमानजीको हामीले जुन रूपमा उपासना गर्ने गर्दछौँ, संसारले हनुमानजीलाई एकमात्र भक्तराजको रूपमा स्वीकार गरेर उहाँको शरणमा जाने गर्दछन्, उनीहरूले विद्या बुद्धि तथा भक्ति प्राप्त गर्दछन् भनेर यो एउटा सूर्य भगवानलाई गुरु बनाएको एकजना चेलाको स्थिति के छ, कहाँ पुग्दो रहेछ भन्ने एउटा उदाहरण प्रस्तुत गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ। त्यसै गरी श्रीराम सखा श्री सुग्रीव भगवान सूर्यकै पुत्र हुनुहुन्थ्यो। भगवान श्रीरामका सखाको दर्जा प्राप्त गर्ने बाँदर रूपमा रहनुभएका सुग्रीवजी भगवान सूर्यकै अंशबाट उत्पन्न हुनुभएको थियो र उहाँको सूर्यपुत्रकै रूपमा परिचय बनेको छ र सूर्यपुत्रको नाताले उहाँले भगवान श्रीरामको सखा हुने, मित्र हुने अवसर प्राप्त गर्नुभएको थियो। भगवान सूर्यनारायणको महिमालाई यहाँभन्दा कसरी उजागर गर्न सकिन्छ र त्यसै गरी सूर्य भगवानकै कृपाबाट कुन्ती माताले 5 पराक्रमी तथा भगवत भक्त पुत्र प्राप्त गर्नुभएको थियो, जुन पुत्रहरूका कारणले नै माता कुन्तीले भगवानसँगको नित्य सम्बन्ध स्थापित गरी भगवानको निरन्तर दर्शन तथा स्मरण तथा अनुभव गर्नुभएको कुरा भागवतमा उल्लेख गरिएको छ। त्यसैले सूर्य भगवानको जो कृपाबाट अगाडि बढ्ने चेष्टा गर्छ त्यसको जीवन भगवानतर्फ अगाडि बढी निहाल्छ, किनभने सूर्य भगवान पनि भगवानकै अंश हो। ज्योतिषीय आधारमा भन्ने हो भने भगवानको आँखा एउटा सूर्य भगवान हो भने दोस्रो चन्द्रमा हो भनेर उल्लेख गरिएको छ। त्यसैले यो रवि सप्तमी व्रतको अवसरमा सूर्य भगवानको महिमाको यदि हामीले बखान नगर्ने हो, त्यसको स्मरण नगर्ने हो भने त केवल एउटा तातो चिसो र संसारलाई उज्यालो दिने एउटा ग्रहको रूपमा मात्रै उहाँको स्मरण हुने गर्दछ, जसबाट उहाँको पूर्ण हामीले सत्कार सम्मान गर्न सक्ने छैनौँ। भगवान सूर्यकै कृपाबाट जन्मिँदै कवचसहित पराक्रमी कर्ण उत्पन्न भएका थिए, अर्थात् सूर्य भगवान को कृपाले नै कर्ण जो महाभारतका एकजना योद्धा थिए र कुन्तीकै पुत्र थिए, माता कुन्तीकै कुमारी अवस्थामा नै भगवान सूर्यले प्रदान गर्नुभएको पुत्र हुनुहुन्थ्यो कर्ण, र त्यस्ता कर्ण जो जन्मिँदै कवच भनेको उनलाई कसैले पराजित गर्न सक्ने अवस्था थिएन, तर केवल भगवानकै इच्छाले अथवा कारणले महाभारतमा उनले अर्जुनको हातबाट पराजित हुनु पर्यो, तर उनी पराजित हुने अवस्थाका वीर थिएनन्। त्यसैले सूर्य भगवानका कृपाबाट जे जति मनुष्यहरूले यो संसारमा जीवन अगाडि बढाउने चेष्टा गरे उनीहरूको जीवन सफलतम अवस्थामा सम्पन्न भएको देखिन्छ भनेर उल्लेख गरिएको छ। संसारमा मनुष्यहरूको, प्राणीहरूको र सृष्टिको जो अस्तित्व छ त्यसमा भगवान सूर्यनारायण भगवानको कृपा निश्चित रूपमा छँदैछ, किनभने सूर्य भगवानको कृपा बिना संसार अगाडि बढ्न सक्दैन।
त्यसैले यस्ता महिमाशाली महान देवता सूर्यको हामी उपासना गर्नेतर्फ अगाडि बढ्यौँ भने अवश्य पनि हाम्रो मनोकाङ्क्षाहरू पूर्ण हुनेछन्। यसमा सूर्य भगवानले कृपा गर्नुहुनेछ। यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, यो बिहस गोर्खा रेडियो हो र हामी शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा रवि सप्तमीको विषयमा चर्चा गरिरहेका छौँ। भगवान सूर्यको उपासना गर्दा भगवान सूर्यलाई अर्घ निवेदन गर्ने गरिन्छ र अर्घ दिँदा भगवान सूर्यलाई जो मन्त्र बोलेर दिइन्छ त्यो यस प्रकार बताइएको छ। यही सूर्य सहस्रांशु तेजो राशे जगतपते अनुकम्पय मम भक्त्या गृहणार्घम दिवाकर ओम भूर्भुव स्वः जगत साक्षिरे श्री सूर्य नारायणाय नमः। यसरी भगवान सूर्यलाई अर्घ दिएर उहाँलाई प्रसन्न गराउने भक्तहरूले चेष्टा गर्ने गर्दछन्। सूर्य भगवानलाई प्रातःकालमा राजा स्वरूप श्री ब्रह्मा मानिन्छ। मध्याह्न कालमा तमोगुण प्रधान देवादिदेव महादेव श्री शङ्कर मानिन्छ भने सन्ध्याकालमा सात्विक स्वरूप श्री विष्णु रूप मानिएको छ। उदय ब्रह्मणो रूपम मध्याह्ने तु महेश्वर अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकर भनेर सूर्यको यो तिनवटा स्वरूपलाई यहाँ उल्लेख गरिएको छ। त्यसै गरी सूर्य भगवानको उपासनाबाट मनुष्यहरूले ठुलो लाभ लिन सक्छन् भन्ने कुराको हामीले चर्चा गरिरहेका छौँ र रवि सप्तमी व्रतको विषयमा यो सूर्यको महिमाको हामी चर्चा गरिरहेका छौँ। सूर्य भगवानको उपासना गर्दाखेरि मनुष्यमा तेज प्राप्त हुने गर्दछ र तेज प्राप्त भएको मनुष्यको जीवन कस्तो हुन्छ त्यसमा हामीले व्याख्या गरिरहनु पर्दैन, हामी आदरणीय श्रोता सबै जानकार नै हुनुहुन्छ। त्यसैले सूर्यको उपासना गरेर कसैले पनि खाली हात रहनु परेको छैन भनिन्छ। त्यसैले रवि सप्तमी व्रतको महिमातर्फ हाम्रो दृष्टि जाओस्, यतातर्फ हाम्रो दृष्टि यदि गयो भने हामीले अवश्य पनि केही न केही जीवनमा लाभहरू प्राप्त गर्नेछौँ र ग्रहहरूमध्येका श्रेष्ठ ग्रहका आत्मा जगतका आत्मा सूर्य भगवानलाई हामी निरन्तर रूपमा स्मरण गरौँ, उहाँलाई प्रणाम गरौँ र उहाँबाट कृपा प्राप्त गर्ने चेष्टा गरौँ। यही रवि सप्तमी व्रतको यो पवित्र दिनको उपासनाको एउटा अवस्थामा रहने मनुष्यहरूको सबैको श्रोता वक्ता जति जे छन् सबैको सूर्य भगवानले निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

0: Pelain pari.
1: Poner.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा परि 111 जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले गण्डकी बाहेकका प्रदेशमा भएका दुर्घटनामा 4 जनाको ज्यान पनि गएको जनाएको छ। कार्यालयका अनुसार कोशी प्रदेशमा 2 जनाको मृत्यु हुँदा 66 जना घाइते हुने गरी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा मधेसमा 21 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा समेत सवारी दुर्घटना हुँदा 4 जना घाइते भएका कार्यालयको भनाइ छ। दुर्घटनामा उदयपुरका 2 तथा कैलाली र चितवनमा 1-1 जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। यहीबीच बाजुराको बुढीगंगा नगरपालिका 8 रिठा बजारमा यात्रुवाहक बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। ब्रेकफल हाई यात्रुवाहक बस सड़कको बायाँ नालीतर्फ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 24 जना मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तरी पठाइएको छ। 1 जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बैलबाट रेफर गरिएको प्रहरीले जनाएको छ। बसमा चालक सहित 33 जना सवार रहेकोमा 9 जना यात्रु सकुशल छन्। कंग्रेस सभापति गगन थापाले रासोपाको प्रगति प्रशंसनीय रहेको भन्दै शुभकामना दिनुभएको छ। रासोपा सभापति रवि लामिछाने लगायत सो पार्टीलाई सार्वजनिक सन्देश दिएर थापाले पार्टी स्थापनाको छोटो अवधिमै उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित गरेको बताउनु भएको छ। संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको भन्दै थापाले आजबाट शुरू हुन लागेको महाधिवेशन रासोपाका लागि विचार संगठन र नीतिका दृष्टिले अझ परिपक्व उम्मेद्वार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको उहाँको भनाइ छ। महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट बनाउने सभापति थापाले विश्वास दिनुभएको छ। रासोपा महामन्त्रीले आजबाट शुरू हुने महाधिवेशनपछि सरकारले काम गर्ने गति पनि बढ्ने दावी गरेका छन्। महाधिवेशनको पूर्व सन्ध्यामा रासोसँग दिएको अन्तर्वार्तामा महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी दिनमा महाधिवेशनको प्रत्यक्ष प्रभाव देखिने बताउनु भएको छ।
4: अझै धेरै अपेक्षाहरू हुन सक्छन्। त्यो सबैलाई पुरा गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा बृहत कार्ययोजना बनाएरै काम गरिराखेको छ। अहिले पार्टीको आसन्न महाधिवेशन छ, यसबाट नीति र नेतृत्वमा निखार पनि भएर जान्छ। त्यस पछाडि यो सरकार र पार्टीको काम गर्ने रफ्तार पनि अलिकति बढेर जान्छ भन्ने मलाई लाग्छ।
3: वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले नेपाली चलचित्रको सफलताको मुख्य आधार गुणस्तरीय सामग्री रहेको बताउनु भएको छ। चलचित्र समीक्षा पुरस्कारको अवसरमा आयोजित कार्यक्रममा उहाँले राम्रो चलचित्रले दर्शकको साथ पाउने गरेको बताउनु भयो।
5: कतिपय फिल्महरू राम्रो भएर पनि चलेको छैन, कतिपय राम्रो भएर चलेको छ, राम्रो नभएको चल्दैन। राम्रो फिल्महरू मजाले चलेको छ, कतिपय राम्रो फिल्म पनि चलेको छैन, त्यसको मतलब नराम्रो होइन। सानो संसार हेरेको यस्तो मजालाई त्यो फिल्म हेरेर फिल्म सिधी चाहिँ उठ्नु मन भएन, ह्याङ भइरहेको त्यो फिल्म कस्तो राम्रो बनेको थियो। अब
3: हर्मुज जलघाँटी सञ्चालनमा आएको बारे प्रश्न उब्जिएका छन्। इरानले मार्ग बन्द गरेको बताइरहँदा अमेरिकी सेन्ट्रल कमान्डले अवरोध नरहेको बताएको छ। युद्धविराम सम्झौता उल्लङ्घन भएका कारण बाटो बन्द गरिएको इरानको राज्य नियन्त्रित टिभीमा सूचना दिइएको छ।
6: In light of the Israeli regime's actions in Lebanon and the United States' failure to uphold its commitments to establish a ceasefire, the Strait of Hormuz is closed to all vessels. The IRGC Navy warned that vessels should not approach the Strait of Hormuz.
3: मध्यपूर्व विशेषज्ञ याजिद साइएका अनुसार हर्मुज जलघाँटी खोल्ने विषयमा इजरायल सरकारमाथि अमेरिकाले खेल्ने भूमिकामा निर्भर रहने देखिएको छ।
7: Much has been deferred to the next stage. The Strait of Hormuz will be reopened, I believe, but that right now we're being shown depends on the United States administration reigning in the Israeli government. I mean, it's as simple as that, and I think that is going to be the flashpoint for now.
3: विश्वकप फुटबल प्रतियोगितामा जापानले ट्युनिसियामाथि 4-0 जित निकालेको छ। मेक्सिको मोन्ट्री सहरमा भएको खेलमा जापानका आयसे उडाको 2 तथा दाइची कामादा र जुनिया इटोको गोलमा 4-0 नतिजा निकालेको हो। जापानका कामादाले खेलको 3rd मिनटमै टोलीका लागि खाता खोल्नु भएको थियो। यो जितसँगै जापान समूह एफको 2rd स्थानमा उक्लेको छ। पहिलो स्थानमा नेदरल्यान्ड छ। गैराति भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई 5-1 गोल अन्तरले पराजित गरेको छ। जापानसँग हारेपछि ट्युनिसिया स्तब्ध भएको छ। यसअघि आज इक्वेडर कुराकाउ बीचको खेल बराबरीमा सकिएको छ। अमेरिकाको कान्सास सिटीमा गोलरहित बराबरी खेलेपछि समूह तालिकामा इक्वेडर तेस्रो तथा कोराकाई चौथो स्थानमा पुगेका थिए। यस समूहबाट आइभरी कोस्टलाई हराएको जर्मनी नकआउटमा प्रवेश गरिसकेको छ। राति क्यानडामा भएको खेलमा आइभरी कोस्टलाई 2-1 पराजित गरेपछि जर्मनी नकआउटमा पुगेको हो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राजसपाको प्रथम महाधिवेशनमा विपक्षी दलका नेताहरू पनि सहभागी हुने भएका छन्। महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ। एमालेका तर्फबाट उपमहासचिव प्रदीप गेवालीले महाधिवेशनमा प्रतिनिधित्व गर्नुहुने भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनका लागि चितवन पुग्नु भएको छ। महाधिवेशनमा राजसपाका वरिष्ठ नेता बालेन शाह लगायत शीर्ष नेताहरू चितवन पुगिसकेका छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डाक्टर आरजू राणा हङकङमा रहेको भनिएका श्रव्य दृश्य सामग्री सार्वजनिक भएका छन्। हङकङको नम्बर प्लेट भएको गाडीमा देउवा दम्पत्ति चढ्दै गरेको भिडियो कहिले खिचिएको हो भन्ने स्पष्ट भएको छैन। देउवा दम्पत्तिको भिडियो नेपाली भाषामा बोलिरहेका व्यक्तिले पछ्याउँदै खिचेको देखिन्छ। फागुन 21 को चुनाव अघि विदेश गएका देउवा दम्पत्ति स्वास्थ्य उपचारका लागि त्यसैता गएको भदौ 24 गते भएका विध्वंसमा देउवाको घर र निजी सम्पत्तिमा आगजनी हुनुका साथै भौतिक आक्रमण पनि भएको थियो। पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवालाई बयानका लागि घरमा म्याद तामिल गरेको छ। विश्वकप फुटबलमा जापानले ट्युनिसियामाथि 4-0 जित निकालेको छ। मेक्सिको मोन्ट्री सहरमा भएको खेलमा जापानले आयसी उडाको 2 तथा दाइची कामादा र जुन्या इटोको गोलमा 4-0 नतिजा निकालेको हो। जापानका कामादाले खेलको तेस्रो मिनटमै टोलीका लागि खाता खोल्नु भएको थियो। यो जितसँगै जापान समूह एफको दोस्रो स्थानमा उक्लेको छ। पहिलो स्थानमा नेदरल्यान्ड्स छ। गैराती भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई 5-1 गोल अन्तरले पराजित गरेको छ। जापानसँग हारेपछि ट्युनिसिया भने विश्वकप समूह चरणबाट विदा भएको छ। यसअघि आज इक्वेडर र कुराकाओले बराबरी खेलेका छन्। अमेरिकाको कान्सा सिटीमा गोलरहित बराबरी खेलेपछि समूह तालिकामा इक्वेडर तेस्रो तथा कुराकाओ चौथो स्थानमा छन्। यस समूहबाट आइभरी कोस्टलाई हराएको जर्मनी नकआउटमा प्रवेश गरिसकेको छ। राति क्यानडामा भएको खेलमा आइभरी कोस्टलाई 2-1 पराजित गरेपछि जर्मनी नकआउटमा पुगेको छ। नेपाल चिकित्सा शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या बढ्दै जाँदा मुलुकको आमदानीमा समेत वृद्धि भएको छ। विशेष गरी भारतबाट मेडिकल पढ्न आउने विद्यार्थीको संख्या सबभन्दा धेरै छ। सरकारले झन्डै 1 दशक पछि अघिल्लो वर्ष मेडिकल कलेजको विद्यार्थी कोटा बढाएपछि शिक्षा क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रा आमदानीमा उल्लेख्य वृद्धि भएको हो। तथ्याङ्क अनुसार आर्थिक वर्ष 81-82 शिक्षा क्षेत्रबाट 3,88,92,00,000 रुपियाँ आमदानी भएकोमा चालु आर्थिक वर्षको पहिलो 10 महिनामा यो रकम बढेर 4,36,00,00,000 रुपियाँ पुगेको छ। विदेशी विद्यार्थीबाट ठूलो आमदानी भए पनि मेडिकल शिक्षाको भर्ना प्रक्रिया अझै जटिल रहेको सरकारवालाहरूले गुनासो गरेका छन्। दाङको गढवा गाउँपालिकाका अधिकांश किशोरीमा रक्त अल्पत्ता देखिएको छ।
4: गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य परीक्षण गर्दा धेरैमा रक्त अल्पत्ता भेटिएको हो। गढवा गाउँपालिका र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको परीक्षणमा पहिलो चरणमा 3 विद्यालयका 700 बढी किशोरीको परीक्षण गरिएको हो। 745 किशोरीको परीक्षण गर्दा 537 जनामा रक्त अल्पत्ता देखिएको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्नोलोजिस्ट उज्जवल कुमार पौडेलले जानकारी दिनुभयो। गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले किशोरीको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्त अल्पत्ता न्यूनीकरणका लागि विद्यालय अभिभावक र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
3: रासोपाको महाधिवेशनका लागि चितवनमा साना गेट बनाइएपछि उद्योगका ठूला सामान बोकेका गाडी विषयमै रोकिएकोमा अहिले पठाइएको छ। चितवनको टिकोली जंगलमा निर्माण गरिएको स्वागत गेटका कारण 5 ठूला मालवाहक गाडी रोकिएका थिए। आज बिहान ट्रकलाई पार गराएपछि ती गेटहरू फेरि राखिएको छ। सुरुमा ट्रकहरूलाई 3 दिनसम्म निपनीमा नै बस्न भनिएको थियो। राजसभाका प्रतिनिधि तथा सहभागीका लागि भरतपुरका विभिन्न क्षेत्रमा स्वागतका लागि गेट निर्माण गरिएका छन्। भारतबाट सामान लोड गरी चितवनको कुरिन्टार 12 सिङ्गे बियर उद्योगका लागि सामान लिएर गाडी आउँदै थिए। आज पूर्वका 3 जिल्लामा बाढीको जोखिम अनुमान गरिएको छ। मनसुन भित्रिएसँगै बाढी पूर्वानुमान महाशाखाले बाढी सम्बन्धी चेतावनी जारी गर्दै सुनसरी मोरङ र सङ्खुवासभामा बाढीको जोखिम रहेको जनाएको छ। सुनसरी मोरङ सङ्खुवासभा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना रहने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा मात्र मनसुनी वायुको प्रभाव देखिएको छ। देशका बाँकी स्थानमा पश्चिमी र वायु स्थानीय वायुको प्रभाव देखिएको छ। हास्य कलाकार खेम शर्मा चतुरेको निधन भएको छ। कलाकार मनोज खजुरेलले कलाकार शर्माको निधनमा श्रद्धाञ्जली प्रकट गर्दै परिवारमा समवेदना दिनुभएको छ। पछिल्लो समय टिभीमा चतुरेको दाउपेज चर्चित मानिन्थ्यो। हाल बाल्टिमोरमा बस्दै आएका शर्माको अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार मनिष शर्माले जानकारी दिनुभएको छ। खबर यति नै, नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो।

झझल्को आइरहेछ तिम्रो छिनछिन, झझल्को आइरहेछ तिम्रो छिनछिन, आतुर छन् ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: प्रधानमन्त्री बालेन्द्र शाह आजदेखि रासोपा पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन चितवनमा पुग्नु भएको छ। आज अपरान्ह शुरू हुने महाधिवेशनको पार्टी सभापति रवि ल्यामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको महामन्त्री भूपदेव शाहले जानकारी दिनुभएको छ। रासोपाको प्रथम महाधिवेशनमा विपक्षी दलका नेताहरू पनि सहभागी हुने भएका छन्। महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ। एमालेका तर्फबाट उपमहासचिव प्रदीप किवानीले महाधिवेशनमा प्रतिनिधित्व गर्नुहुनेछ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेन महाधिवेशनका लागि चितवन पुग्नु भएको छ। कंग्रेस सभापति गगन थापाले रासोपाको प्रगति प्रशंसनीय रहेको भन्दै शुभकामना दिनुभएको छ। रासोपा सभापति रवि ल्यामिछाने लगायत सो पार्टीलाई सार्वजनिक सन्देश दिएर थापाले पार्टी स्थापनाको छोटो अवधिमै उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित गरेको बताउनु भएको छ। संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको भन्दै थापाले आजबाट शुरू हुन लागेको महाधिवेशन रासोपाका लागि विचार संगठन र नेतृत्वका दृष्टिले अझ परिपक्व जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको उहाँको ठम्माइ छ। महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट बनाउने सभापति थापाले विश्वास लिनुभएको छ। रासोपा प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति 4211 प्रतिनिधि निर्धारण भएका छन्। 7 प्रदेश प्रवास समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन्। पार्टी सचिवालय संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई 192 जनालाई चयन गरिएको छ। महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति क्षेत्रीय सभापति र उपसभापति जिल्ला सभापति सहित 5 प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्यहरू प्रदेश स्तरीय विभाग अनुशासन आयोग र सल्लाहकार परिषदका पदाधिकारी पनि प्रतिनिधि भएका छन्। प्रत्येक गाउँपालिकाबाट 1 नगरपालिकाबाट 2 उपमहानगरबाट 3 र महानगरपालिकाबाट 4 प्रतिनिधि भएका छन्। आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विश्वभर हरेक वर्ष जुन 21 तारिकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। योगको महत्वलाई विश्व समुदाय समक्ष पुर्याउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले यस दिवसलाई आधिकारिक मान्यता दिएको हो। विक्रम सम्बत 2048 चैत 15 काठमाडौँ नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो। आयुर्वेदलाई योगसँग जोडेर शीघ्र स्वास्थ्य लाभ र निरोगिताबारे सचेत गराउनु मुख्य उद्देश्य थियो। त्यसपछि दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गर्न विक्रम सम्बत 2058 क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी सुरुवात भयो। योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा पनि मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ। ईसापूर्व 1600 रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्पावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग ध्यान साधन र तपस्याद्वारा गरेको उल्लेख छ। योग प्रशिक्षक विजय सापकोटा,
1: हामीले अन्तत चाहिँ मनलाई कन्ट्रोल गर्नुपर्ने गर्नको लागि धेरै उपायहरू गरेका हुन्छौँ र शरीरमा सुरु हुने कुरा चाहिँ योग हो। तर मनलाई कन्ट्रोल गर्न सिधै बडा गाह्रो छ, तर शरीरलाई कन्ट्रोल गर्न सजिलो छ। शरीर र मन जोडिएको अवस्थामा छ, शरीर छुट्टै मन छुट्टै चेतना छुट्टै भनेर भने पनि अहिलेको हाम्रो रियालिटी यो हो कि शरीर र मन जोडिएको छ। यसलाई साइकोसोमेटिक भनिन्छ। कतिपय समस्याहरू हामीलाई जुन आउँछ अहिले त्यो साइकोसोमेटिक समस्याहरू हुन्। त्यसैले शरीरलाई कन्ट्रोल गरिसकेपछि र मनलाई पनि स्वतः रूपमा चाहिँ कन्ट्रोल गर्न सकिन्छ। त्यसैले गर्दाखेरि योग चाहिँ गर्न जरुरत यो कारणले पनि छ।
0: होर्मुज जलघाँटी सञ्चालनमा आएको बारे प्रश्न उब्जिएका छन्। इरानले मार्ग बन्द गरेको बताइरहँदा अमेरिकी सेन्ट्रल कमान्डले अवरोध नरहेको बताएको छ। युद्धविराम सम्झौता उल्लङ्घन भएका कारण बाटो बन्द गरिएको इरानको राज्य नियन्त्रित टिभीमा सूचना दिइएको छ।
2: In light of the Israeli regime's actions in Lebanon and the United States' failure to uphold its commitments to establish a ceasefire, the Strait of Hormuz is closed to all vessels. The IRGC Navy warned that vessels should not approach the Strait of Hormuz.
0: मध्यपूर्व विशेषज्ञ याजिद साइएका अनुसार होर्मुज जलघाँटी खोल्ने विषय इजरायल सरकारमाथि अमेरिकाले खेल्ने भूमिकामा निर्भर रहने देखिएको छ।
3: Much has been deferred to the next stage. The Strait of Hormuz will be reopened, I believe, but that right now we're being shown depends on the United States administration reigning in the Israeli government. I mean, it's as simple as that, and I think that is going to be the flashpoint for now.
0: र विश्वकप फुटबलमा जापानले ट्युनिसियामाथि 4-0 जित निकालेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योगाभ्याससहित प्रवचन कार्यक्रम गरेको छ। कार्यक्रममा जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक मानसिक आध्यात्मिक दुःख निवारणका साथै समृद्धिका माध्यमका रूपमा योग अघि बढाउनु पर्ने बताउनु भएको छ।
4: समूहमा गरौँ, एक्लै गरेर केही अभ्यास तपाईँले एकान्तमा गर्न सक्नुहुन्छ, तर मिलेर गर्नु भने ऊर्जा हजारौँ गुणा बढी।
3: अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले 2014 गरेको निर्णय अनुसार 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। प्रधानमन्त्री बालेन्द्र शाह रासोपा पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन चितवन पुग्नु भएको छ। आज अपरान्ह सुरु हुन लागेको महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको महामन्त्री पोपदेव शाहले जानकारी दिनुभयो। राज्यसभाको प्रथम महाधिवेशनमा विपक्षी दलका नेताहरू पनि सहभागी हुने भएका छन्। महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ। एमालेका तर्फबाट उपमहासचिव प्रदीप गेवालीले महाधिवेशनमा प्रतिनिधित्व गर्नुहुने भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन पनि चितवन पुग्नु भएको छ। म्याग्दीको बेनी नगरपालिका 2 खबराको केरा खेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक परिचालन गरिएको छ। पसाउने बेलामा केराका बोट टुप्पाको पात पहेँलो हुने र जरामा कालो भएर मर्ने समस्या थाहा पाउन कृषि अनुसन्धान परिषद नार्क सहितका निकायबाट प्राविधिक टोली खटिएको हो। खबराको केरा खेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना सङ्कलन गरेको कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिनुभयो।
5: रोजगारीको पनि अनि आर्थिक आयको पनि मुख्य स्रोत यो खबरा क्षेत्रमा चाहिँ केरा खेतीको अवस्था हो। अब यहाँ सबैलाई थाहा भएकै विषयवस्तु रह्यो। यो केराको अलिकति पहेँलो लिने बोट चाहिँ सुक्ने समस्या देखै पर्दै गयो र अहिले पछिल्लो यो वर्ष झन् अलिक त्यो समय चाहिँ बढ्दै गयो भने चाहिँ हाम्रो सोभि सरकारले पनि रोग नै पहिचान गरौँ न भनेर यो सानो कार्यक्रम यो यो समस्या समाधानको लागि टेक्निकल ग्रुप मोनिटरिङ भन्ने हाम्रो कार्यक्रम पनि थियो।
3: 120 घर दुरी रहेको खबराका 100 बढी कृषकले व्यवसायिक केरा खेती गरेका छन्। नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या बढ्दै जाँदा आम्दानी समेत वृद्धि भएको छ। विशेष गरी भारतबाट मेडिकल पढ्न आउने विद्यार्थीको संख्या सबभन्दा धेरै छ। सरकारले झन्डै 1 दशकपछि अघिल्लो वर्ष मेडिकल कलेजको विद्यार्थी कोटा बढाएपछि शिक्षा क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रा आम्दानीमा उल्लेख्य वृद्धि भएको हो। तथ्याङ्क अनुसार आर्थिक वर्ष 81-82 शिक्षा क्षेत्रबाट 3,88,92,00,000 रुपियाँ आम्दानी भएकोमा चालु आर्थिक वर्षको पहिलो 10 महिनामै यो रकम बढेर 4,36,00,000,00 रुपियाँ पुगेको छ। विदेशी विद्यार्थीबाट ठूलो आम्दानी भए पनि मेडिकल शिक्षाको भर्ना प्रक्रिया अझै जटिल रहेको सरोकारवालाहरूको गुनासो छ। हाल सरकारले निर्धारण गरेको कोटा अनुसार मात्रै विदेशी विद्यार्थीलाई विभिन्न मेडिकल कलेजमा भर्ना लिन अनुमति दिइन्छ। औद्योगिक क्षेत्रका उद्योगीले 32,50,000,000 रुपियाँ भाडा बुझाएका छन्।
6: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाडा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाडा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना जारी गर्न साथ उद्योगीले भाडा दर सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए, तर पुरानो दरको भाडा र अन्य महसुल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाडा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी थालेको सूचना अधिकारी सोडारीको भनाइ छ। व्यवस्थापन लिमिटेडले 2075 औद्योगिक क्षेत्रभित्रको भाडा 700% वृद्धि गरेको थियो। ठूलो दरले भाडा वृद्धि गरेको उद्योगीले विरोध गरेपछि उत्पन्न विवाद झण्डै 5 वर्षसम्म कायम हुँदा बक्यौता चुलिएको छ। बढेको भाडा 2076 लागू गर्ने कि 79 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले असार 79 पुरानै भाडा दर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाडा दर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए, तर सर्वोच्चको गत बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार पुनरावलोकन नहुने आदेश दिएको थियो। आदेशपछि वर्षौंदेखिको विवाद टुङ्गिएको छ।
3: हास्य कलाकार खेम शर्मा चतुरेको निधन भएको छ। कलाकार मनोज गजुरेलले कलाकार शर्माको निधनमा श्रद्धाञ्जली प्रकट गर्दै परिवारमा समवेदना दिनुभएको छ। पछिल्लो समय टिभीमा उहाँ अभिनीत चतुरेको दाउपेच चर्चित मानिन्थ्यो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो।

0: गोर्खा रेडियो
1: क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: BFPS गोर्खा रेडियो।
3: BFPS

0: दिवसको अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योग अभ्यास सहित प्रवचन कार्यक्रम गरेको छ। कार्यक्रममा जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक मानसिक आध्यात्मिक दुःख निवारणका साथै समृद्धिका माध्यमका रूपमा योग अघि बढ्नुपर्ने बताउनु भएको छ।
1: यो यस्तो सुन्दर अवसर छ, एक्लै नगरौँ, अरूसँग मिलेर गरौँ, समूहमा गरौँ, एक्लै गरेर केही हुँदैन। केही अभ्यास तपाईँले एकान्तमा गर्न सक्नुहुन्छ, तर मिलेर गर्नु भने ऊर्जा हजारौँ गुणा पनि।
0: अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। प्रधानमन्त्री वारेन्द्र शाह राजसभा पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन चितवन पुग्नु भएको छ। आज अपरान्ह शुरू हुने महाधिवेशनको पार्टी सभापति रवि लामी छाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको महामन्त्री भूपदेव शाहले जानकारी दिनुभएको छ। राज्यसभाको प्रथम महाधिवेशनमा विपक्षी दलका नेताहरू पनि सहभागी हुने भएका छन्। महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति गगन कुमार थापा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ। एमालेको तर्फबाट उपमहासचिव प्रदीप तिवारीले महाधिवेशनमा प्रतिनिधित्व गर्नुहुनेछ भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन महाधिवेशनका लागि चितवन पुग्नु भएको छ। म्याग्दीको बेनी नगरपालिका 2 खबराको केरा खेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक परिचालन गरिएको छ। पछाउने बेलामा केराको बोट टुप्पाको पात पहेँलो हुने र जरामा कालो भएर मर्ने समस्या थाहा पाउन कृषि अनुसन्धान परिषद नार्क सहितका निकायबाट प्राविधिक टोली खटिएको हो। खबराको केरा खेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमूना संकलन गरेको कृषि विकास कार्यालयका प्रमुख सञ्जीव पास्तुलाले जानकारी दिनुभएको छ।
2: रोजगारीको पनि अनि आर्थिक आयको पनि मुख्य स्रोत यो खबरा क्षेत्रमा चाहिँ केरा खेतीको अवस्था हो। अब यहाँ सबैलाई थाहा भएकै विषयवस्तु रह्यो। यो केराको अलिकति पहेँलिने बोट चाहिँ सुक्ने समस्या देखै पर्दै गयो र अहिले पछिल्लो यो वर्ष झन् अलिक त्यो समय चाहिँ बढ्दै गयो भने चाहिँ हाम्रो सोभि सरकार पनि रोग नै पहिचान गरौँ न भनेर यो सानो कार्यक्रम यो यो समस्या समाधानको लागि टेक्निकल ग्रुप मोनिटरिङ भन्ने हाम्रो कार्यक्रम पनि थियो।
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड रुपियाँ भाडा बुझाएका छन्।
3: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाडा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाडा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना जारी गर्ना साथ उद्योगीले भाडा दर सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए, तर पुरानो दरको भाडा र अन्य महसुल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाडा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी थालेको सूचना अधिकारी सोडारीको भनाइ छ। व्यवस्थापन लिमिटेडले 2075 औद्योगिक क्षेत्रभित्रको भाडा 700% वृद्धि गरेको थियो। ठूलो दरले भाडा वृद्धि गरेको उद्योगीले विरोध गरेपछि उत्पन्न विवाद झण्डै 5 वर्षसम्म कायम हुँदा बक्यौता चुलिएको छ। बढेको भाडा 2076 लागू गर्ने कि 79 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले असार 79 पुरानै भाडा दर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाडा दर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए, तर सर्वोच्चको गत बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार फैसला पुनरावलोकन नहुने आदेश दिएको थियो। आदेशपछि वर्षौंदेखिको विवाद टुङ्गिएको छ।
0: गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा परि 111 जना घाइते भएका छन्।
4: प्रहरी प्रधान कार्यालयले गण्डकी बाहेकका प्रदेशमा भएका दुर्घटनामा 4 जनाको ज्यान पनि गएको जनाएको छ। कार्यालयका अनुसार कोशी प्रदेशमा 2 जनाको मृत्यु हुँदा 66 जना घाइते हुने गरी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा मधेसमा 21 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा समेत सवारी दुर्घटना हुँदा 4 जना घाइते भएका कार्यालयको भनाइ छ। दुर्घटनामा उदयपुरका 2 तथा कैलाली र चितवनमा 1-1 जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। यहीबीच पाजुराको बुढीगंगा नगरपालिका 8 रिठा बजारमा यात्रुवाहक बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। ब्रेकफल भए यात्रुवाहक बस सड़कको बायाँ नालीतर्फ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 24 जना मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तरी पठाइएको छ। 1 जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बैलबाट रेफर गरिएको।
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: KFBS गोरखा रेडियो हो।
6: Connecting Gorkhas around the world. Gorkha Connection. 3, 2, 1.

0: BFBS गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठूलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठूलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: चाहिँ त्यही हो, केटाहरूसँग रोड ट्रिप चाहिँ जानुपर्छ है।
1: यो BFBS गोर्खा रेडियो हो।
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोज

0: पार्टीको पहिलोमा अधिवेशन चितवनमा शुरू भएको छ। रासोपा सभापति रविराम इछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा कांग्रेसका सभापति गगन कुमार थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान पुन र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई समारोहमा सहभागी हुनुहुन्छ। पार्टीका महामन्त्री कविन्द्र बोर्डाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। महाधिवेशनमा 4,200 भन्दा धेरै प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। महाधिवेशनमा गर्न राखिएको प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 जना प्रदेश सभापतिमा सदस्य हुने उल्लेख छ। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने तथा दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चुनाव हुने रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन किसीले जानकारी दिनुभएको छ। आज योग दिवस मनाइँदैछ। योग दिवस मनाइरहँदा यसबारे दिएका सुझाव लागू गर्न भने ढिलाइ भएको नीति विज्ञले बताएका छन्। मध्य प्रदेशको नीति योजना आयोगका पूर्व सदस्य तथा योग विज्ञ डाक्टर शीला मिश्रले स्कूली विद्यार्थीका पाठ्यक्रममा योग विषय राख्ने विषय लागू नभएकाले लागू हुनुपर्ने बताउनु भएको छ। योगको प्रभावका विषयमा डाक्टर मिश्र
1: कस्तो प्रभाव पार्छ भनेर छोटो छोटो रूपमा त भएकै छ होइन। अब जस्तै श्वास प्रश्वास त्यो अनुलोम विलोम प्राणायामहरू गरेर के हुन्छ अनि फ्लेक्सिबिलिटीको स्ट्रेचिङहरूले के फरक पर्छ, परापूर्व कालदेखि नै भइरहेको केही अनुसन्धानहरू भएको छ, नभएको होइन, तर अझ विस्तृत अवेरनेसको चाहिँ कमी छ जस्तो चाहिँ मलाई लाग्छ।
2: यस्तो अध्ययनको नतिजालाई चाहिँ पाठ्यक्रममा लागू गर्ने अथवा पठन पाठनमा संलग्न गराउने विषयमा कस्तो प्रगति भएको पाउनुहुन्छ प्रदेश स्तरमा र राष्ट्रिय स्तरमा पनि?
1: प्रगति भएको भन्दा पनि नीति तथा योजना आयोगमा सदस्यको रूपमा हुँदा हामीले सम्मेलन शिक्षा सम्मेलन गरेका थियौँ होइन मन्त्रालयकै तर्फबाट मध्य प्रदेशको। त्यसमा चाहिँ विभिन्न अब्स्ट्राक्टहरू कलेक्ट गर्यौँ र एउटा योगको बारेमा पनि थियो। भनेपछि हामीले त्यो अवधारणा पत्र जुन तयार गरिन्छ, लास्टमा घोषणा पत्र जुन तयार गरिन्छ, त्यसमा पनि हामीले योग शिक्षालाई चाहिँ स्कुल लेभलदेखि नै लागू गर्नुपर्छ भनेर पनि एउटा सुझावको रूपमा राखेका थियौँ। अब कतिको लागू भयो भएनमा चाहिँ अनुगमन अझ जारी नै छ र मलाई लाग्छ म्याक्सिमम् ठाउँमा लागू भएको देखिँदैन, तर लागू हुने हाम्रो सङ्घीय सरकारबाट पनि कुरा आएको सुन्न पाइएको थियो होइन। अनि त्यसपछि चाहिँ अब यो लागू गर्ने हो भने चाहिँ विद्यार्थीहरूको यो आजकल प्राविधिक धेरै डिजिटलाइज भइसकेको छ, त्यो डिजिटलाइजबाट पनि डिटोक्सिफिकेसनका लागि पनि हामीलाई योग चाहिँ आवश्यक भइसकेको छ र पश्चिम र पूर्व दुइटैलाई जोड्ने चाहिँ हाम्रो सिद्धान्त हुनु पर्यो। भन्नाले हामी पूर्वीय मुलुकमा छौँ, पश्चिमी सभ्यता अप्नाइरहेका छौँ, जस्तै एकदमै फास्ट ग्रोइङ डिजिटलका कुराहरू एआईका कुराहरू अगाडि बढिसकेका छन्, तर हामीले चाहिँ बिस्तारै बिस्तारै आफ्ना कुरा परम्पराका कुरा ट्रेडिसनल कुरा योग ध्यानका कुराहरूलाई गुमाउँदै गइरहेको पाइरहेको छ। मान्छेहरू प्राय मोबाइलमै व्यस्त हुने गर्छ, बच्चाहरूदेखि लिएर युवा र अझ भन्नुपर्दा त एडल्टहरू पनि मजाले मोबाइलमै प्राय व्यस्त हुन्छन्। त्यसले चाहिँ हामीलाई बिस्तारै अटिजम पनि बनाइरहेको हुन्छ, असर्टेन किसिमको होइन। त्यस कारण यो सबबाट बाहिर जानको लागि चाहिँ हामीले ध्यान योग प्राणायामहरू चाहिँ गर्नै पर्ने हुन्छ र आवश्यक छ भन्ने त्यो चाहिँ सबै शिक्षा क्षेत्रमा चाहिँ लागू हुनुपर्छ विद्यालय स्तरबाटै।
0: हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार 1:02 र 32 मिनटमा 4.1 म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। केन्द्रले भूकम्पको केन्द्रबिन्दु हुम्लाको श्रीनगर आसपास भएको जनाएको छ। भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताइएको छ। स्थानीयवासीले सामान्य कम्पन महसुस गरेको बताइएको छ। सुन्धारा कारागारबाट फरार एक कैदी बन्दी पक्राउ परेका छन्।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

बीएफबी स्कोरका रेडियो कार्यक्रम हल्का फुल्का आरम्भ भएको छ. यो दुई घण्टाको कार्यक्रममा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट. कार्यक्रम हल्का फुल्का यो दुई घण्टा अवश्य पनि आज पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू लिएर तपाईँको समक्षमा उपस्थित भएको छु. अब रोचक मात्र नभएर इन्फर्मेटिभ एजुकेसनल टपिक्सहरूको बारेमा चाहिँ म चर्चा गर्नु गर्दछु र विभिन्न हुन्छ हाम्रो डे टु डे लाइफस्टाइलमा हामीलाई फाइदाजनक हुने कुराहरू बारेमा र हिस्ट्रीको कुराहरू कति धेरै इन्ट्रेस्टिङहरू हामीले नसोचेको होइन कुराहरू पनि अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू सेयर गर्ने गर्दछु र आजको दिनमा पनि यस्तै फ्याक्ट्सहरू चाहिँ सेयर गर्ने नै छ. सर्वप्रथम चाहिँ कार्यक्रममा म विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा चाहिँ अवश्य पनि यो इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ पक्कै पनि सेयर गर्ने नै छु. सुन्दै गर्नु होला पिएफएसका भिडियो कार्यक्रम हल्का फुल्का यो दुई घन्टा भरि रहनुहुनेछ म सेनीको साथमा र अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB स्कोरकार्ड भिडियो सुन्ने हुनुहुन्छ कार्यक्रम हल्का फुल्कामा हुनुहुन्छ म चेनीको साथमा र विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा जानकारी राख्नेछु अब नेपालमा भर्खरै निर्वाचन सम्पन्न भएको छ निर्वाचनले देशको नयाँ नेतृत्व चयन गर्छ र ती नेतृत्वहरूले इतिहास रच्न सक्छन् यही सेरोफेरोमा आज हामी इतिहासमा आफ्नो विचार साहस र नेतृत्वले महान बनेका केही नेताहरू बारेमा चर्चा अवश्य पनि गर्नेछौँ श्रोता र पहिलो चाहिँ रहेको छ महात्मा गान्धी भारतमा सर्वमान्य नेता महात्मा गान्धी अहिंसा सत्याग्रह र नैतिकताका कारण विश्वभर चिनिएका छन् उनको वास्तविक नाम भने मोहनदास करमचन्द गान्धी हो उनलाई आज विश्वकै सबैभन्दा प्रभावशाली आध्यात्मिक र राजनीतिक नेता मानिन्छ उनले भारतलाई बेलायती उपनिवेशनबाट मुक्त गराउन अंशी अहिंसात्मक आन्दोलन र सत्याग्रहलाई मुख्य हतियार चाहिँ बनाएका थिए भारत छोडो आन्दोलनको नेतृत्व गर्दै उनले गरिया मर तरिकाले नेतृत्व गरेका थिए यही विधिबाट उनले आफ्नो आन्दोलन सफल बनाएका थिए हात हतियार बिना नै नैतिक बलको आधारमा पनि ठूला साम्राज्यलाई झुकाउन सकिन्छ भन्ने विश्वलाई उनले दिलाएका थिए उनको सादा जीवन र उच्च विचारको चर्चा विश्वभरि नै हुन्छ र यस्तै अर्को नेता हुनुहुन्छ नेल्सन मण्डेला उहाँको बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता अहिलेको लागि आउनुहोस् लागौं यो मिठो गीत सुन्ने क्रमतर्फ

BFE's Gurkar VD Sinirunsa, Karikram Halka, Fulkamahun and Saliki Same, Mosirigo Sadma, Ramosar Sagare Gusu, Bisoka Pansor Sid Nita, Ra Unirka Bisis Gunko Barima Rekusum, Bailhamitor Sagarikutu, Mahatma Gandhiko Barima, Abobani Ranisa, Nelson Mandela. Dakshin Afrika ma ka Nelson Mandela lamo samay Dakshin Afrika ma rangbhed biruddhako ladai ma lagega byakti hun. Yahi karan unni 27 barsha samma jail basnu paryo. Tara unko ladai satyako pakshma thiyo. Unle sada samanta ra manav garima ka lagip ladi rahe. Yahi karan unni Dakshin Afrika ko loktantrik rup ma nirvachit pahilo rashtrapati samet bane. Isari unle lamo samay samma Afriki Nelson Congress marfat jatiya bhibhed biruddha sasatra ra shantipurna duvai prakarka sangharsha gare jail bata niskie pachi unle yase yo chhetra अच्छेत नागरिक बीच को खारल पूर्ण सत्य र मेल मिलाप आयोग गठन गरे आज धेरैले उनको क्षमा दिने गुण बारे पनि बखान गर्छन् दशको सम्म जेलमा यातना भोगे तर जेलबाट निस्केपछि उनले बदलाको भावना राखेनन् आफूलाई दमन गर्नेहरू विरुद्ध बदला लिनु सट्टा मेल मिलापको बाटो रोजे शत्रुलाई पनि मित्र बनाउन सक्ने उनको यो क्षमताले दक्षिण अफ्रिकामा हुन सक्ने सम्भावित गृह युद्ध टर्यो र एउटा नयाँ राष्ट्रिय निर्माण भयो रेसेगरी अर्को नेता रहेको छ अब्राहम लिंकन वाको बारेमा पनि हामी चर्चा गर्ने नै छौ अहिलेको लागि आउनुस लागौ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS ゴルカーラジオ。
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो।

BFB's Gurkha Radio Sunday Nunsa Shruta Ra Karikram Halka Full Kamaile Hununsa Masineko Sathma Yo Pahilo Ghanta Ra Bishwaka Panch Charchit Neta Ra Uniharuka Bishesh Gun Barema Chai Ma Jankari Rakhdai Airheko Chu Ra Hamile Dui Wata Yasta Neta Haru Mahatma Gandhi Ra Nelson Mandela Ko Barema Pani Charcha Gareka Chhau Ra Tesro Ma Raheko Chha Abraham Lincoln America Ka यो चाहिँ 16 राष्ट्रपति अब्राहम लिंकनले देशलाई गृह युद्ध जस्तो इतिहासकै कठिन मोडबाट बचाएर मानवता विरोधी दास प्रथालाई चाहिँ कानूनी रूपमै अन्त्य उनले गरेका थिए जुन काम चाहिँ उनले 1868मा गरेका थिए तर उनले जीवनलाई उनको जीवनलाई चाहिँ नजिकबाट हेर्दा हामीले संघर्ष गरिबी र बारम्बारका असफलताहरू पाउन सक्छौँ त्यति हुँदा पनि उनले कहिले हार मानेनन् बरु दृढ संकल्प लिएर छिन्न भिन्न हुन लागेको अमेरिकालाई एकताबद्ध गरिराखे त्यही इमान्दारिता र साधारण नागरिकप्रतिको संवेदनशीलता अहिले उनको चिनारी बनेको छ तपाईँ पनि केही छिनमा म चौथो हाम्रो यो रहेको छ जानकारी राख्ने क्रममा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट विन्स्टन चर्चिलको बारेमा पनि म चर्चा गर्ने नै छु केही छिनमा अलिकको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

भी एफ बी इसको घर वीडियो सुनने अनुसार श्रोता कार्यक्रम में हमें हल्का फुल्का कोई पहले घंटा बाद मसिने को साथ में अनुसार लेकिन समय हमी चर्चा कर विश्व का पांच चर्चित नेता र उन्हीं का विशेष गुण साक्षी ने वहां एकदम रेवल्यूशन लिया सफल होने पैला हमने कुरा कर महात्मा गांधी ते पश्चात नेल्सन मंडेला री अब्राहम लिंकन को बारे में कुरा कर अब भी हमी कुरा करने विन्स्टन चर्चिल को बारे में तेस्रो विश्वयुद्ध को सबैभन्दा अप्ठ्यारो समय में बेलायत र मित्र राष्ट्रहरुको नेतृत्व गर्ने विन्स्टन चर्चिल आफ्नो समय का सबैभन्दा प्रभावशाली वक्ता र निडर नेता थिए। नाची जर्मनीले पूरा यूरोप कब्जा गरिरहेको समय में बमबारी देखि बेलायत पनि अछूत थिएन। त्यहाँ पनि नाची जर्मनीहरूले उस्तै आक्रमण गरिरहेका थिए। त्यस्तोमा चर्चिलले प्रतिवाद गर्न रूस र अमेरिकासँग रणनीतिक गठबन्धन बनाए। उनको महानता भाषणमा थियो। उनी आफ्ना भाषणहरू मार्फत निराश बेलायती जनताका आशा भर्ने सामर्थ्य राख्थे। त्यही कारण पनि आफ्नो देशलाई उनले अर्काको हातमा पर्न नदिएका हुन्। र अवश्य पनि श्रोता हामीले चर्चा गर्दै गरिरहेका छौँ एकदमै विश्वमा प्रख्यात नेताहरू जो आजको दिनसम्म चाहिँ उहाँहरूलाई चाहिँ रेस्पेक्ट ट्रिब्युटहरू गरिन्छ होइन। र लास्ट पनि अलि हामी केही क्षणमा ली ख्वानको बारेमा गर्नेछौँ। द फिफ्थ यो उहाँ नेता हुनुहुन्छ, उहाँको बारेमा चर्चा रहनेछ। अलिलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

इसे रहेको छ ली क्वान अहिलेको मोडर्न डे कतिहरू गइसक्नु भएको छैन सिङ्गापुर उहाँको बारेमा सिङ्गापुर आज यो अवस्थामा हुनु चाहिँ उहाँको ठुलो हात रहेको छ. अब नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चा गरिने राजनीतिज्ञमा चाहिँ ली क्वान यू पनि पर्छन्. दूरदर्शिता अनुशासन र व्यवहारिकता उनको पहिचान हो. धेरैले उनलाई आधुनिक सिङ्गापुरका पिता पनि मान्ने गर्दछन् किनकि उनले एउटा सानो स्रोत साधन विहीन र द्वन्द्वग्रस्त टापुलाई विश्वको सबैभन्दा विकसित सुरक्षित र समृद्ध राष्ट्रमा रूपान्तरण गरेका हुन्. मलेसियाबाट स्वतन्त्र भएपछि सिङ्गापुर आफ्नो कठिन समयमा जुझिरहेको थियो. त्यस्तोमा उनले त्यहाँको बागडोर सम्हाले. विश्वका ठूला कम्पनीहरूलाई आकर्षित गर्न उत्कृष्ट पूर्वाधार शिक्षा र कानुनी शासनको जग बसाले. बहुजातीय समाजमा सद्भाव कायम गर्न आवश्यक कानून र सामाजिक नीतिहरू लागू गरे. त श्रोता यी रहेका थिए विश्वका अहिले हामी हेर्छौँ भने पाँचवटा चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. डेफिनेटली पनि दिज फाइभ लेजेन्ड्स हेभ डन ह्युज इम्प्याक्ट होइन संसारमा आफ्नो देशलाई चाहिँ परिवर्तन गर्ने क्रमहरूमा चाहिँ. र अवश्य पनि आज इन्ट्रेस्टिङ फ्याक्ट पनि सेयर गरेको छु. निकै नै तपाईँलाई पनि इन्ट्रेस्टिङ लाग्यो होला भन्ने म आशा गर्दछु. र यस्तै इन्ट्रेस्टिङ फ्याक्ट कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा पनि गर्ने नै छु. कतै नजानु होला. यो मिठो गीत एन्जोय गर्नुहोस्. समाचार पश्चात हामी भेट्ने नै छौँ. स्टे ट्युन्ड बसिरहेको साथमा.

0: रासुपाको उपसभापति डाक्टर स्वर्णी मुवाग्गेले आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको नआएको तर देशलाई जिताउन आएको बताउनु भएको छ। आज पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपसभापति वाग्ले,
1: हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने मात्र होइन, यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो। हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौ, भागभण्डाबाट मेरिटोक्रेसी तर्फ जान चाहन्छौ, नागरिक केन्द्रित लोकतन्त्र तर्फ जान चाहन्छौ। प्रिय साथीहरू, हामी कसैलाई हराउन भन्दा पनि नेपाललाई जिताउन आएका हौ। हामी पुरानो पुस्तासँग लड्न होइन, हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका छौँ। त्यसैले रासोपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ, आलोचना मात्र होइन, विकल्प दिनुपर्छ, विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ। आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको भोट पनि रासुपाले पाएको बताउनु भएको छ। रासुपा महाधिवेशन उद्घाटन समारोहमा बोल्ने क्रममा लिङ्देन,
2: तपाईँहरूलाई थाहा छ, प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ तपाईँहरूलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बाले नै राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोको नेताहरूमा मात्रै होइन, हामीले बारम्बार भनेका छौँ, समस्या हिजोको नेताहरूमा पनि थियो, त्यसैले जनताले उनीहरूलाई बढारे। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ। त्यसकारण यो संविधानमा परिवर्तन र सुधार नगरिकन, देशमा एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन देशले लिक पक्रिँदैन। त्यसकारण एउटा ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर तपाईँहरूले प्राप्त गर्नुभएको छ, यो अवसरको सदुपयोग होस्।
0: समारोहमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको खुलेरै प्रशंसा गर्नुभएको छ।
3: हाम्रो प्रधानमन्त्री, सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, होइन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय। हुन त उहाँले भन्नुहोला मा स्टाइल इज द सिम्पलेस्ट भन्नुहोला फेरि, होइन, तैपनि हामी कुनै जमानामा सुन्थ्यौँ कि देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक स्थलमा निषेध थियो, कुनै दिन विपक्षीहरूले हाम्रो सम्मान्य प्रधानमन्त्रीजीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनु पर्यो भन्न पनि बेर छैन। तैपनि त्योभन्दा पनि ठुलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु, किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि, यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ, अलग लेभलका ही बन्दा।
0: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डाक्टर आरजु राणा हङकङमा रहेको भनिएका श्रव्य दृश्य सामग्री सार्वजनिक भएका छन्।
4: हङकङको नम्बर प्लेट भएको गाडीमा देउवा दम्पत्ति चढ्दै गरेको भिडियो कहिले खिचिएको भन्ने स्पष्ट भएको छैन। देउवा दम्पत्तिको भिडियो नेपाली भाषामा बोलिरहेका व्यक्तिले पछ्याउँदै खिचेको देखिन्छ। देउवा दम्पत्ति स्वास्थ्य उपचारका लागि भन्दै फागुन 21 चुनाव अघि विदेश जानु भएको थियो। भोट हाल्न समेत नआएका देउवा दम्पत्ति त्यसैता विदेशमा हुनुहुन्छ। गएको भदौ 24 गते भएका विध्वंसमा देउवाको घर र निजी सम्पत्ति मागजानी हुनुका साथै भौतिक आक्रमण पनि भएको थियो। पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवालाई बयानका लागि घरमा म्याद तामेदी गरेको छ।
0: हर्मुजल घाटी सञ्चालनमा आएको बारे प्रश्न उब्जिएका छन्। इरानले मार्ग बन्द गरेको बताइरहँदा अमेरिकी सेन्ट्रल कमान्डले अवरोध नरहेको बताएको छ। युद्ध विराम सम्झौता उल्लङ्घन भएका कारण बाटो बन्द गरिएको इरानको राज्य नियन्त्रित टिभीमा सूचना दिइएको छ।
5: In light of the Israeli regime's actions in Lebanon and the United States' failure to uphold its commitments to establish a ceasefire, the Strait of Hormuz is closed to all vessels. The IRGC Navy warned that vessels should not approach the Strait of Hormuz.
0: मध्यपूर्व विशेषज्ञ याजिद साइयका अनुसार हर्मुज जलडमरू खुल्ने विषय इजरायल सरकारमाथि अमेरिकाले खेल्ने भूमिकामा निर्भर रहने देखिएको छ।
6: Much has been deferred to the next stage. The Strait of Hormuz will be reopened, I believe, but that right now we're being shown depends on the United States administration reigning in the Israeli government. I mean, it's as simple as that, and I think that is going to be the flashpoint.

एफबी एफबीज गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रमलाई हामी समयमा छौँ यो हल्का फुल्काको सेकेन्ड आवरमा र अवश्य पनि म चर्चा गरिरहेको छु हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैनन् यस विषयमा जानकारी रहिरहेको छ त्यसै गरी अब भने म रहनेछु यो जसरी चौथो जुन चर्चामा आएको छ यो बारेमा पनि जानकारी हुने नै छ प्रथम विश्वयुद्धमा घाइते अस्ट्रियाली नागरिक भए तापनि उनी बवेरियाली सेनामा भर्ना भएका थिए उनले 1916 ब्याटल अफ द सोममा भाग लिएका थिए तर त्यहाँ खुट्टामा चोट परेपछि उनी घाइते भए त्यस्तै 1918 मस्टर्ड ग्यासका कारण अस्थायी रूपमा अन्धो पनि भए पछि अस्पतालमा उपचार गरिरहेको बेला उनले जर्मनीकोले आत्मसमर्पण गरेको समाचार सुने युद्धमा वीरताका लागि उनले आयरन क्रस पदक पनि प्राप्त गरेका थिए र अवश्य यो जानकारीहरू तपाईँको माझमा रद्द गर्नेछ श्रोता अहिलेलाई आउनुहोस् लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

PFE Skurkar Vidi Sunenunsa, Amikarikram, Falka Fulkakui, Sekinarma, Saurama Tarsakadereku, Su Hitler Ko Sambandi, Bara Tatya, Jun Kase Tarsa Maudena, Pacho Maragusa, Des Drohako, Aruma, Jin Sajaim. Uni, Sun 1923 Ma, Nazi Party Ligoreko, Osafal Bidrepasi, Hitler Lai, Des Drohako, Aruma, Pakragurio, Ule Pas, Borsako Jin Sajai Sunegutio, Tara, Ule Eg Borsavanda, कम समय मात्र जेल बिताए सोही समयमा उनले आफ्नो प्रसिद्ध पुस्तक मेन क्याम्प लेख सुरु गरेका थिए यसै गरी सिक्समा रहेको छ कहिल्यै चुनाव जितेनन् सन् 1932 को राष्ट्रपति चुनावमा हिटलर पॉल वोन हिन्डरबर्गसँग पराजित भए तर सोही वर्षको संघीय चुनावमा नाजी पार्टीले 37% मत प्राप्त गर्दै सबैभन्दा ठूलो पार्टी बन्यो 1933मा चाहिँ हिन्डबर्गले हिटलरलाई चान्सलर नियुक्त गरे पछि हिन्डबर्गको मृत्यु भएपछि हिटलरले राष्ट्रपति र चान्सलरको पदलाई गाभेर आफूलाई फुहरर सर्वोच्च नेता घोषणा गरे र अवश्य पनि यो चर्चा म गर्दै नै गर्नेछु यो इन्ट्रेस्टिङ फ्याक्ट तपाईँको माझमा रहने नै छ अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

PFP स्कोरका रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई यो समय हामी हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र विषय पनि हिटर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन यस विषयमा जानकारी राखिरहेको छु. छैटौँमा रहेको छ क्षमा गर्नुहोला, यसै गरी सातौँमा रहेको छ टाइम म्यागजिनले म्यान अफ द इयर भनेर घोषणा गरेको थियो. दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि 1938 चाहिँ टाइम म्यागजिनले हिटलरलाई यो उपाधि दिएको थियो. टाइमको अनुसार यो उपाधि समाचारको प्रभाव र चर्चाका आधारमा दिएको थियो. पछि उनलाई नोबेल शान्ति पुरस्कारका लागि पनि मनोनयन गरिएको थियो, तर त्यो एक स्विडिस राजनीतिज्ञले व्यङ्गका लागि मात्र गरेका थिए. यसै गरी आठौँमा रहेको छ कन्सन्ट्रेसन क्याम्पसमा कहिले गएनन्. यहुदीहरूको सामूहिक नरसंहार हिटलरको शासनको सबैभन्दा भयानक कालो धब्बा हो, तर हिटलरले कहिले पनि आफैले बनाएका कन्सन्ट्रेसन क्याम्पस अर्थात् मृत्यु शिविरहरूको चाहिँ भ्रमण गएनन्. उनले नरसंहारको योजना टाढैबाट चलाउन खोजेको देखिन्छ. र अवश्य पनि जानकारीमूलक यो चर्चा रहने नै छ. अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

BFBS Gorkar Radio Studio za ra karyakram le samay hami halka phulka gussa kirama sau ra bishesh charcha garireko chu Hitler sambandhi 12 tathya jun khase charcha ma audaina nomareko cha janawar premi manchheharumathi krur atyachar garne Hitler janawar premi thie भले उनी शाकाहारी थिए कि थिएनन् भन्ने विषयमा अझै बहस हुने गर्छ यद्यपि उनले जनावरहरूको संरक्षणका लागि कडा कानूनहरू बनाएका थिए जनावरमाथि हुने वैज्ञानिक परीक्षणको विरुद्धमा उनी थिए र दशौँमा रहेको छ धेरै स्वास्थ्य समस्या हिटलरको स्वास्थ्यका बारेमा धेरै अड्कलबाजीहरू छन् केही इतिहासकहरूका अनुसार उनलाई सिफिलिस यसै गरी हन्टिङ रोग र पार्किन्सन रोग थियो उनको हात काम्ने समस्यालाई कतिपयले पार्किन्सन वा लागु औषधको प्रयोगसँग पनि जोडेर हेर्ने गर्छन् र अवश्य पनि अझै म यसबारेमा चर्चा गर्दै गर्नेछु श्रोता अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ कार्यक्रमले हल्का फुल्काको सेकेन्ड आवरमा सौर चर्चा गरिरहेको छु बाह्र तथ्य हिटलरको बारेमा जुन खासै चर्चामा आउँदैन एघारौँमा रहेको छ धेरै हत्याका प्रयासहरूबाट बाँचेका हिटलरमाथि कतिपटक हत्याको प्रयास भयो भन्ने यकिन नभए पनि उनी 20 बढी प्रयासहरूबाट बाँचेको मानिन्छ 1939 चाहिँ जर्ज एल्सरले गरेको बम आक्रमण र यसै गरी 1944 काउन्सिल भोन साउथ फेनबर्गको प्रयास पनि सबैभन्दा चर्चित छन् र अवश्य पनि अन्तमा बारो रहेको छ उनका भतिजा अमेरिकी सेनामा यो बारेमा जानकारी रहनेछ हाम्रो आजको आखिरी तथ्य अहिलेको लागि भने पहिले लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ, जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

AM, FM, online, apps, तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

पीएफपी स्कोरकार बीडी सुन्दै हुनुहुन्छ अहिले हामी कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र चर्चा गरिरहेको छु हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन र अन्तिम रहेको छ 12 उनका भतिजा अमेरिकी सेनामा हिटलरका भतिजा विलियम प्याट्रिक हिटलरको जन्म लिभरपुलमा भएको थियो 1930 को दशकमा उनी जर्मनी गएका थिए तर पछि उनी अमेरिकासँग लिएर आफ्नै काकाको सेना विरुद्ध लडे उनले अमेरिकी नौसेनामा सेवा गरे बापत पर्पल हार्ट पदक समेत प्राप्त गरेका थिए त श्रोता यी थिए 12 तथ्य हिटलर सम्बन्धी जुन अवश्य पनि हामी हेर्छौँ भने चाहिँ चर्चामा बढी आएको छैन र कार्यक्रम हल्का फुल्कामा जहिले पनि म तपाईँको समक्ष रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू राख्छु इन्ट्रेस्टिङ हुनुको साथसाथ एकदमै इन्फर्मेटिभ एजुकेसनल पनि हुन्छ र आजको दिनमा पनि यो जानकारी तपाईँले पाइसक्नु भएको छ भन्ने आशा गर्दछु यस्तै निरन्तरता कार्यक्रमको अर्को हप्ता पनि हुनेछ भन्दै म सरी पनि बिदा लिनेछु अहिलेलाई यो मिठो गीत इन्जोय गर्नुहोला नमस्ते बाई बाई

0: प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको वर्तमान सरकारले विगतमा पट्याई र बदमाशी गर्ने कसैलाई पनि नछाड्ने बताउनु भएको छ। आज राज्यसभाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाह,
1: हाम्रो पार्टीको चिन्तन कस्तो लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने पुरानो कुरा लिएर न्यु खोज्दै बस्ने होइन। न्यु खोज्नु पर्यो, अगाडि बढ्दै गर्दा न्यु खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि, विगतका दिनहरूमा कुनै फटाइ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यु खोज्न जरुरी हुन्छ। त्यहाँ न्यु खोज्छौँ हामी, र त्यो न्यु खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घन्टा मात्र होइन 5 वर्ष गर्छ। 5 वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्नु पर्दैन। हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि, यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन।
0: प्रधानमन्त्री वालेन्द्र शाहले आफूले सीमाको विषयमा बोल्दा आपत्ति जनाइएको प्रति अचम्म लागेको बताउनु भएको छ।
1: हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ, र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
0: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले राजसपाका कार्यकर्तालाई आफ्ना नेताहरूलाई भगवान नबनाउन सुझाव दिनुभएको छ। राजसपाको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै थापा,
2: म राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्न हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गऱ्यौँ, त्यसैले सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौँ, हामीले ढिलो गऱ्यौँ। त्यसबाट पनि सिक्नु होला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ।
0: उहाँले नेपालमा लोकतन्त्र स्थापना र संरक्षणका लागि विभिन्न राजनैतिक शक्तिले गरेको संघर्षलाई कमजोर रूपमा नहेर्न पनि आग्रह गर्नुभएको छ।
2: कृपया पञ्चायतका 30 वर्षका संघर्षका कथाहरूलाई अन्डरमाइन पनि नगरिदिनु होला। तपाईँ जुन ठाउँमा उभिनु भएको छ नि, त्यही मुनि करिब 50 जना मानिसहरूको लास गाडिएको छ 2018 सालमा। पञ्चायतको सरकारले काटेर गाडेको छ, त्यही मुनि बस्नु उभिनु भएको छ। तपाईँले भोलि कार्यक्रम गर्ने ठाउँ पनि त्यहाँभित्र पनि थुप्रै साथीहरू गाडिएका छन्। ती सबैले काङ्ग्रेसको 4 तारे झन्डा उठाएका थिए, जय नेपाल भनेका थिए, तर आफ्नो लागि होइन, आफ्नो परिवारका लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईँको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज निलो झन्डा फहराउन तपाईँले पाउनु भएको छ। एकपटक झन्डा फहराउँदै गर्दा भुइँमा हेर्नुहोला, चितवनको भुइँमा पनि हेर्नुहोला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै त्यही शहीदको रगतले लगाएको रातो थियो, त्यसलाई तपाईँले बिर्सन पाउनुहुन्न। हामी कसैले बिर्सन पाउनु न, जेएनजी आन्दोलनमा सहदाप दिएकाहरूलाई बिर्सन पाउँछौँ, न नेपालका ती आन्दोलनका बलिदानहरूलाई बिर्सन पाउँछौँ। त्यही डेमोक्रेसीलाई हामीले मन्त्र बनाएर अब हामीले सुशासन दिने हो, अब हामीले डेलिभरी दिने हो, शिक्षामा राम्रो गर्ने हो, स्वास्थ्यमा राम्रो गर्ने हो, सबैतिर राम्रो गर्ने हो। हाम्रो कोही पनि दुश्मन छैन, म फेरि अन्त्यमा दोहोऱ्याउँछु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रासुपामा गरिएका सहमतिका एक एक अक्षरमा पालना गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले चुनाव अघि नै बालिनको खुट्टामा बल पुर्याइएको भन्दै अब गोल्हाने जिम्मा बालिनकै भएको प्रष्ट पार्नु भएको छ। पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछाने,
3: हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाफ दिनुपर्नेछ, व्यक्तिको इच्छा ठुलो कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेनजीको, अब भट्टाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ, र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।
0: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले
4: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
2: हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको साङ्गीतिक अभिवादन। त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो एउटा बिल्कुलै नयाँ श्रृङ्खलामा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नि कार्यक्रम सङ्गीत गङ्गाको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, देशको महिमा बोलेको गीतबाट। र आज भने व्यवसायको उठानमा गीतकार आनन्द अधिकारीको गीत रचना, आशिष अविरलको सङ्गीत अनि नरेन्द्र प्यासीको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु मेरो देश शीर्षकको यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा।

मेरो देश अर्थात श्रोताहरू देश भूगोलले सानै भए पनि अधिकार र सार्वभौमताले विशाल भनिने देशभन्दा कम चाहिँ पक्कै हुँदैन। त्यसैमाथि श्रोताहरू यो हाम्रो देश नेपाल त आफैमा सिङ्गो संसारको छानो हो, विश्वको अग्लो शिर सगरमाथामा उठेको देश। त्यसैले कोही कसैले यो देशलाई सानो भन्न सक्दैन कि मार्छ सक्दै सक्दैन। त्यसैमाथि चन्द्र र सूर्य अङ्कित एउटै झण्डा मुन्ती र स्वाभिमानी नेपाली शिर ठाडो भएर उठेको छ। नेपालीपन यथार्थमै ठुलो भएर पनि नेपाली सबैलाई नेपाल प्यारो लाग्दछ। नदी र नाला उर्लेर बग्दा त्यो नागवेली जल लहर हाँसेर पनि भन्न मन लाग्दछ नेपालीलाई कम छैन मेरो देश भन्ने। त्यसैमाथि श्रोता वीरहरूको बस्ती हो नेपाल अनि स्वर्गकै सृष्टि हो नेपाल। कुनै अर्थमा कुनै कुनाबाट पनि कुनै हदमा कमी छैन। भूगोलको विविधताले बाँधेको यो पावन भूमिमा भिरपाखा गाउँदा तराई खुल्दा अनि चाँदीजै हिमाल हाँसिदिँदा यहाँ अपनत्वको प्रेत फुल्दछ। भाषा संस्कृति आफैमा राम्रो देश कहाँ कम छ र अनि नेपाली शान र सभ्यता विश्वमा कुनै अर्थमा कमी नभएपछि यो देश आफैमा विशाल भएको एउटा सग्लो देश बोलेको गीत राखेँ मैले नरेन्द्र प्यासीको स्वरमा। आनन्द अधिकारीको गीत रचना अनि आशिष अविरलको सङ्गीत रहेको थियो प्रस्तुत गीतमा। आदरणीय श्रोताहरू सङ्गीतको लहर गीतको भाव अनि स्वरको लय यो साङ्गीतिक त्रिवेणीमा अब भने फेरि पनि अर्को एउटा सुमधुर गीत राखिहाल्छु गायिका समीक्षा अधिकारीको स्वरमा।

तिम्रो मायाको भीख म माग्ने छैन। आदरणीय श्रोताहरू, तन मन अनि सबै सबै खुसी दिएर कसैको निम्ति बाँच्दै गर्दा पनि उसैको मन जित्न नसकेर उल्टो उसैको खुसीको तगारो आफै बने जस्तै लाग्न थाल्दा, त्यो बाटोमा फेरि आएर मायाको भीख नमागेर आफै पर बन्न समेत राजी भएको एउटा प्रेमिल दुखेसु, मन रुएको त्यो पीडा हृदय टुक्रिएर हाँस्न नसक्दा पनि उल्टो उसैको नाम लिएर बाँच्न चाहने प्रेमी मनको भाव बोलेको प्रस्तुत गीत थियो समीक्षा अधिकारीको स्वरमा। बलकुमार गौतमको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीत रहेको थियो। वास्तवमा आदरणीय श्रोता, मन मनसँगै मेल खाएन भने त्यो मनलाई बल गरेर आफैतिर मोड भन्नु पनि कहाँ सकिन्छ र।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: बीएफएस गोर्खा रेडियो। हजुर आदरणीय श्रोताहरू, यो बीएफएस गोर्खा रेडियो हो, अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूकै रेडियो बीएफएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्गमा सुन्दै हुनुहुन्छ, जहाँ म गीतका भावहरू राखिरहेको छु, सङ्गीतका झन्कारहरू राखिरहेको छु, अनि स्वरको लय पनि यहाँहरू माझमा राखिरहेको छु। र समग्रमा भन्नुपर्दा यो हो साङ्गीतिक त्रिवेणी कार्यक्रम सङ्गीत गङ्गा। र भर्खरै मैले यहाँहरू माझमा विपिन किरणको गीत रचना, महेश खड्काको सङ्गीत अनि स्वरूपराज आचार्यको स्वरमा एउटा सुमधुर गीत राखे, जुन गीतले श्रोताहरू एउटा नाताभित्र तगारो आइदिँदा त्यो मायाको नाता टाढा टाढा हुँदै गर्दा पनि जबरजस्तै त्यो मनलाई मोडेर समाजसँग विद्रोह गर्न नचाहने प्रेमी मनको भाव बोलेको थियो। आफ्नो मनको मान्छेको खुसीमा आफै तगारो नबन्ने तर पनि माया गर्न भने चाहिँ बिछट्टै नछाड्ने प्रेमिल मनको भाव थियो। वास्तवमा आदर श्रोताहरू, कहिलेकाहीँ परिस्थिति यस्तो आइदिन्छ नि आफ्नो दिलको विरुद्ध आफै सडकमा उत्रिनु पर्दछ। एकैछिन गायिका सुजाता वर्मालाई सोध्ने हो कि

कोही नआउ सडकमा म आफ्नै दिलको विरुद्ध लडेको मान्छे। आदरणीय श्रोताहरू, आफ्नै दिलसँग भर गरेर बस्दा एकाएक आफैलाई बर्बाद पारिदिएपछि, आफैले माया गरेको आफ्नै जिन्दगीमा आगो लगाएपछि त्यही दिललाई छातीबाट फ्याँक्नलाई आफैसँग विद्रोह गरेर सडकमा उत्रेकी एक प्रेमिल मनको पीडा, छातीभित्रका सबै सबै घाउ सहेर बाँच्न सहन तयार भए पनि दिलसँग भने चाहिँ सबै सम्बन्ध नाता तोडेर बाँच्न चाहने उद्देश्यले आफ्नै दिलको विरुद्धमा सडकमा उत्रेकी एउटी प्रेमी जो भन्ने गर्छ त्यसलाई छेक्न र रोक्न भने कोही नआइदियोस्, एउटा आग्रह र विद्रोह बोलेको गीत थियो। गीतकार बिबी थापाको गीत रचना, नादिगाजीको सङ्गीत अनि सुजाता वर्माको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, जब यस्तरी मायामा विद्रोहको कुरा पोखिन थाल्दछ नि, तब बुझे हुन्छ त्यहाँ निष्ठुरीले छाडेर गइहाली भन्ने।

निष्ठुरीले छाडेर गइहाली, हेर्दा हेर्दै अर्कैकी भइहाली, एक्लो पारेर आदरणीय श्रोताहरू मनको छेउमा बसेर मायाको साउती मार्दै गर्ने त्यही प्रिय मान्छे अलि निठुरी भएर त्यही मनको छेउबाट सुटुक्कै निस्केर अर्कै मनमा बसाइ सरिसकेपछि दर दरी रुवाएर जाने तिनै निष्ठुरी प्रतिको एउटा गुनासो, त्यही विश्वासले छातीभित्र दन्दनी आगो बलेर जाँदा पोलेको मनको चित्कार, यद्यपि श्रोताहरू यस्तो पीडामा समेत तिनै जाली त्रितालीको आकृति आँखाभरि आउँदाको गीत थियो। कालीप्रसाद रिजालको गीत रचना, आलोक श्रीको सङ्गीत अनि एम बरालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यसरी आँसु लुकाई विदाय गर्नु यथार्थमा साँच्चै साँच्चै गाह्रो नै भइदिन्छ। एकैछिन यहाँ गीतकार करिश्मा घामलाई सोध्न मन लाग्यो, के हो त वास्तविकता भनेर।

0: SBS Gopak Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
3: हजुर आदरण सुधार बीएस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति संगीतमय बसाई कार्यक्रम संगीत गंगाको सांगीतिक उडानमा हुनुहुन्छ तपाईँ यो क्षण बेला र यो हो प्रस्तुति कार्यक्रम संगीत गंगा जहाँ म संगीतका जानकारहरू राखिरहेको छु, स्वरका लय अनि गीतका भावहरू राखिरहेको छु। समग्रमा भन्नुपर्दा श्रोताहरू यो सांगीतिक त्रिवेणी हो कार्यक्रम संगीत गंगा र भर्खरै मैले यहाँहरू माझमा नारी हस्ताक्षर गीतकार करिश्मा घमले लेख्नुभएको एउटा गीत राखे। मेलिन राईको स्वरमा संगीत रहेको थियो राजेश थापा मगरको, जुन गीतले श्रोताहरू मुटुलाई बेसरी गाँठो पारेर कसैको फर्की आउने बाचालाई विश्वास गरेर विदा गर्दाको क्षण छुट्टिनेको पीडा बोलेको थियो र यसरी बाचा गरेर पर हुँदै गर्दा भेट चाहिँ कहिले हुने होला भनी त्यही बिछोडको पीडाले आगोसरी मन पल्दै गर्दाको एउटा बिम्ब टिपेको थियो। अझ भनौँ श्रोताहरू, काखैको प्रिय मान्छेसँग पर हुँदाको छटपटी बोलेको थियो। सायद श्रोताहरू हो यस्तै परिवेश बीच हुनुपर्छ यहाँ गायक रोशन गुरुङ र नै त भन्दैछन् मलाई छोडी नजाऊ पाप तिमलाई लाग्ला भनेर। रोशन गुरुङले कसलाई के भन्दै हुनुहुन्छ गीतैबाट प्रश्न पारिहालौँ।

हजुर आदरणीय श्रोताहरू, मखमली मायाको साथ बाटो केही पर जाँदै गरेकी उनै प्रिय मान्छेलाई छोड्दाको पापले बिरानो त्यो ठाउँमा माया सम्झेर रुनु पर्ला नि भन्दै तिनै प्रिय मान्छेलाई रोक्न आफ्नो ढुकढुकीमा समेत उनै प्रिय मान्छे भएको भाव पोख्दै थिए यहाँ गणेश गुरुङको सङ्गीतमा गायक रोशन गुरुङ। वास्तवमा आदरणीय श्रोताहरू, यस्तो परिस्थिति कहिले साथमा हुँदा भइदिन्छ त अनि कहिले फेरि टाढा हुँदा पनि यस्तै परिस्थिति सिर्जना भइदिन्छ। हुन त श्रोताहरू, मान्छेको जीवन हो सधैँभरि आफ्नै बसमा त कहाँ हुन्छ र आफूले चाहे जस्तो आफूले खोजे जस्तो सरल रेखामा जिन्दगीको यात्रा कहाँ हिँडिदिन्छ र कहिले आँसुले पछ्यौरी यसै कारणले भिजेको हुन्छ ज्यान पर भइदिँदा मन ओर हुँदा। अनि फेरि श्रोताहरू, कहिले सपनाको ठुलो चाङ बोकेर जिन्दगीका मखमली खुसीहरू खोज्दै बिरानो ठाउँमा पुग्दा त्यो सपना त्यो चाहना त्यो कल्पना ठिक उल्टो भइदियो भने त्यति बेला जीवनका बाटाहरू एकाएक अँध्यारो भइदिन्छ। खुनको आँसु पिएर जिन्दगीका अप्ठ्यारा सपनाहरू साँच्नुपर्ने एउटा अमिलो बाध्यता सिर्जना भइदिन्छ। ठुलो पहाडले खोजेको खुसीलाई थिचिदिए जस्तै लागिदिन्छ र त्यो यात्रा एकाएक विलय हुन पुग्दा मन यति धेरै भक्कानिन्छ, यति धेरै चिमोटिन्छ, यति धेरै रुन्छ नि सायद त्यसको परिकल्पना कसैले पनि गरेको हुँदैन। र यहाँ ठिक यस्तै परिस्थिति यस्तै अप्ठ्यारोपन सिर्जना भइदिँदा मन कति धेरै आत्तिन्छ, मन कति धेरै रुन्छ, मन कति धेरै चिमोटिन्छ भन्ने एउटा सग्लो गीति भाव गीतकार लीलाराज कामबाङले उतार्नु भएको छ आफ्ना शब्दहरूमा, जसमा स्वर रहेको छ गायक

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: शाहले आफ्नो नेतृत्वको वर्तमान सरकारले विगतमा फटाई र बदमासी गर्ने कसैलाई पनि नछाड्ने बताउनु भएको छ। आज राजसभाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री शाह,
4: हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने, पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन। न्यू खोज्नु पऱ्यो, अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि, विगतका दिनहरूमा कुनै फटाइ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ। त्यहाँ न्यू खोज्छौँ हामी, र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घन्टा मात्रै होइन, 5 वर्ष गर्छ। 5 वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्नु पर्दैन। हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि, यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन।
3: प्रधानमन्त्री शाहले सीमाका विषयमा संसदमा उठेका प्रश्नको पनि महाधिवेशन स्थलबाटै जवाफ दिनुभएको छ।
4: हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ, र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
3: राज्यसभाका सभापति रवि लामिछानेले पार्टीमा राज्यसभामा गरिएका सहमतिका एक एक अक्षरमा अक्षरांश पालना गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले चुनाव अघि नै पालनको खुट्टामा बल पुर्याइएको भन्दै अब गोल हान्ने जिम्मा प्रधानमन्त्री शाहकै भएको प्रश्न भान्नु भएको छ। पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछाने,
5: हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाब दिनुपर्नेछ, व्यक्तिको इच्छा ठुलो कुरो होइन। त्यस कारणले सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेनजीको, अब भट्टाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ, र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।
3: लामिछानेले काङ्ग्रेस र एमालेलाई आन्तरिक विवाद मिलाउन आग्रह पनि गर्नुभएको छ।
5: राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु, विशेष गरेर दुई शक्तिशाली दल नेपाली कङ्ग्रेस र नेकपा एमाले भित्र कहीँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनु होला। आफ्नो दल मात्र होइन, अन्य दलहरूका अप्ठ्यारा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जानेछ, र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ।
3: राजसभाको महाधिवेशनलाई सम्बोधन गर्दै काँग्रेसका सभापति गगन कुमार थापाले राजसभाका कार्यकर्तालाई आफ्ना नेताहरूलाई भगवान नबनाउन सुझाव दिनुभएको छ।
6: म राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गऱ्यौँ, त्यसैले सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौँ, हामीले ढिलो गऱ्यौँ। त्यसबाट पनि सिक्नु होला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ।
3: चितवन पुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राजावादीहरूको भोट पनि राजसोपाले पाएको दावी गर्नुभएको छ।
7: तपाईँहरूलाई थाहा छ, प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ तपाईँहरूलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालै नै राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोको नेताहरूमा मात्रै होइन, हामीले बारम्बार भनेका छौँ समस्या हिजोको नेताहरूमा पनि थियो, त्यसैले जनताले उनीहरूलाई बढारे। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ। त्यसकारण यो संविधानमा परिवर्तन र सुधार नगरिकन, देशमा एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन देशले लिक पक्रिँदैन। त्यसकारण एउटा ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर तपाईँहरूले प्राप्त गर्नुभएको छ, यो अवसरको सदुपयोग होस्।
3: समारोहमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीको खुलेरै प्रशंसा गर्नुभएको छ।
2: हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, होइन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय। हुन त उहाँले भन्नु होला माइ स्टाइल इज द सिम्पलेस्ट भन्नु होला फेरि, होइन, त्यही पनि हामी कुनै जमानामा सुन्थ्यौँ कि देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक स्थलमा निषेध थियो। कुनै दिन विपक्षीहरूले हाम्रो सम्मान्य प्रधानमन्त्रीजीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनु पर्यो भन्न पनि बेर छैन। तै पनि त्योभन्दा पनि ठुलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु, किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ, अलग लेभलका ही बन्दा।
3: स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। योग दिवस मनाइरहँदा यसबारे दिएका सुझाव लागू गर्न भने ढिलाइ भएको नीति विज्ञले बताएका छन्। मध्य प्रदेशको नीति योजना आयोगका पूर्व सदस्य तथा योग विज्ञ डाक्टर शीला मिश्रले स्कूले विद्यार्थीका पाठ्यक्रममा योग विषय राख्ने विषय लागू नभएकाले यो लागू हुनुपर्ने बताउनु भएको छ। योगको प्रभावका विषयमा भएका अनुसन्धानबारे डाक्टर मिश्र,
8: कस्तो प्रभाव पार्छ भनेर छोटो छोटो रूपमा त भएकै छ, होइन, अब जस्तै श्वास प्रश्वास त्यो अनुलोम विलोम प्राणायामहरू गरेर के हुन्छ, अनि फ्लेक्सिबिलिटीको स्ट्रेचिङहरूले के फरक पर्छ, परापूर्व कालदेखि नै भइरहेको केही अनुसन्धानहरू भएको छ, नभएको होइन, तर अझ विस्तृत अवेरनेसको चाहिँ कमी छ जस्तो चाहिँ मलाई लाग्छ।
9: यस्तो अध्ययनको नतिजालाई चाहिँ पाठ्यक्रममा लागू गर्ने अथवा पठन पाठनमा संलग्न गराउने विषयमा कस्तो प्रगति भएको पाउनुहुन्छ प्रदेश स्तरमा र राष्ट्रिय स्तरमा पनि?
8: प्रगति भएको भन्दा पनि नीति तथा योजना आयोगमा सदस्यको रूपमा हुँदा हामीले सम्मेलन, शिक्षा सम्मेलन गरेका थियौँ, होइन, मन्त्रालयकै तर्फबाट मध्य प्रदेशको, त्यसमा चाहिँ विभिन्न अब्स्ट्राक्टहरू कलेक्ट गर्यौँ, एउटा योगको बारेमा पनि थियो। भनेपछि हामीले त्यो अवधारणा पत्र जुन तयार गरिन्छ, लास्टमा घोषणा पत्र जुन तयार गरिन्छ, त्यसमा पनि हामीले योग शिक्षालाई चाहिँ स्कुल लेभलदेखि नै लागू गर्नुपर्छ भनेर पनि एउटा सुझावको रूपमा राखेका थियौँ। अब कतिको लागू भयो भएनमा चाहिँ अनुगमन अझ जारी नै छ, र मलाई लाग्छ म्याक्सिमम् ठाउँमा लागू भएको देखिँदैन, तर लागू हुने हाम्रो संघीय सरकारबाट पनि कुरा आएको सुन्न पाइया थियो, होइन, अनि त्यसपछि चाहिँ अब यो लागू गर्ने हो भने चाहिँ विद्यार्थीहरूको यो आजकल प्राविधिक धेरै डिजिटलाइज भइसकेको छ, त्यो डिजिटलाइजबाट पनि डिटोक्सिफिकेसनका लागि पनि हामीलाई योग चाहिँ आवश्यक भइसकेको छ, र पश्चिम र पूर्व दुइटैलाई जोड्ने चाहिँ हाम्रो सिद्धान्त हुनु पर्यो। भन्नाले हामी पूर्वीय मुलुकमा छौँ, पश्चिमी सभ्यता अपनाइरहेका छौँ, जस्तै एकदमै फास्ट ग्रोइङ डिजिटलका कुराहरू, एआईका कुराहरू अगाडि बढिसकेका छन्, तर हामीले चाहिँ बिस्तारै बिस्तारै आफ्ना कुरा परम्पराका कुरा, ट्रेडिसनल कुरा, योग ध्यानका कुराहरूलाई गुमाउँदै गइरहेको पाइरहेको छ। मान्छेहरू प्राय मोबाइलमै व्यस्त हुने गर्छ।
3: अब खबर फटाफट।
9: मानव सेवा आश्रमको झापा शाखा 40 भन्दा बढी असहायका लागि दर्बिलो आश्रय स्थल भन्दै 2 बिघा 5 कट्टा क्षेत्रफलमा फैलिएको आश्रमको जग्गामा रामबहादुर प्रधानको 10 करोड बढी बराबरको योगदान। सुनसरीको ताल तलैया क्षेत्र शीतलता खोज्ने
0: Gurkha Radio.

0: परदेशको सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म सञ्चालक विनोद खड्का. सम्पूर्ण श्रोताहरू जो नेपालमा हुनुहुन्छ विदेशमा विभिन्न तरिकाले हामीलाई सुन्नुहुन्छ यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ.
1: साथमा छु म निशा गुरुङ र यहाँहरू सबै हार्दिक स्वागत गर्छु कार्यक्रम परदेशीको सन्देशको पर्खाइमा हुनुहुन्छ यहाँहरू सबै नमस्कार पनि छ.
0: परदेशीको सन्देश कार्यक्रम यो महिना यो समय त झरी पर्ने झम झम झम अनि छम छम नाच्ने दिन होइन त बहिनी.
1: हजुर हो दाजु.
0: के भोत्राले त रुखा सुक्खा पो देख्छु त म त
1: टन्टला पुर घाम लागेको छ है. म त एक दुई महिना अगाडि नै धेरै वर्षा भइसकेको छ त्यसै कारणले गर्दाखेरि पनि सायद वर्षा हुन सकेको छैन दाजु. र असाढ पन्ध्र पनि आउन लाग्यो धान दिवस पनि आउन लाग्यो
0: छुपुमा छुपु भन्ने बेला म काम आउँछ. अरू के आउँछ बहिनी दिदी बहिनीहरूले गीत गाउँछन्
1: हजुर असाढे गीतको साथसाथै होइन दाजु धान रोप्ने धानको बिउ काट्नेदेखि लिएर ओहो धेरै काम पो हुन्छ त यति बेला त.
0: ओके तर अहिले त केही न केही सुरुवात त कहीँ कहीँ भएको छ तर पानी नपर्दाखेरि वर्षा यसपालि ढिलो हुँदाखेरि गाह्रो पर्ला जस्तो देखिन्छ बहिनी. यसले चाहिँ इकोनोमी हाम्रो जिडिपी होइन सबैमा असर गर्छ. फेरि माथि हेरेर आकाशमा हेरेर फेरि प्रार्थना गर्ने दिन आयो. कुनै कुनै ठाउँमा नि बहिनी नेपालमा मात्रै होइन भ्याउदाको बिहा गरिदिने चलन छ कि पानी परेन भने यो चाहिँ नेपालमा कुनै कुनै ठाउँमा छ तर अस्ट्रेलियामा पनि यही यस्तो चलन रहेछ है बहिनी. अचम्म अचम्मको चलन छ कि किनभने कहिलेकाहीँ त अब अलि रेडीमा नभन भन्न मिल्दैन अनेक अनेकको क्रियाकलाप पनि हुन्छ कि बहिनी. संसारमा अचम्म अचम्मको भनौँ न एउटा विश्वास छ मान्यता छ आफ्नो आस्था छ त्यसले गर्दाखेरि हे भगवान् पानी परोस् भनेर हामी नेपालीले मात्रै होइन संसारका व्यक्तिले गर्दा रहेछन् किनभने पानी हाम्रो जीवन हो
1: होइन
0: अनि यसलाई बचाउने हाम्रो कर्तव्य पनि हो. र आज प्रश्न पानीसँगै राखौँ कि जस्तो लाग्दैछ बहिनी. आज प्रश्न राख्ने दिन हो नि होइन.
1: ओके
0: मुहान अनि सरसफाई ढुङ्गे धारा आदि सम्बन्धी तपाईँ पनि प्रश्न सोचिराख्नुहोस् हामी पनि त्यही बेला त्यही बारेमा प्रश्न राख्नु पर्ला है त.
1: हुन्छ दाजु. यो पानीको कुरा गर्नुपर्दा दाजु मलाई अलिकति एउटा सम्झना आयो है. मेरो मम्मीले चाहिँ जहिले पनि भन्ने गर्नुहुन्थ्यो हामी सानो हुँदाखेरि होइन अहिले पनि भन्नुहुन्छ जसले पानी जोगाउँछ नि उसले चाहिँ पैसा पनि जोगाउँछ भनेर भन्नुहुन्थ्यो क्या.
0: साँच्चै हो
1: हजुर.
0: किनभने जोगाउनु भन्ने नै एउटा यस्तो शब्द हो बहिनी
1: हजुर
0: त्यसले पराई बेलामा काम गर्छ कि बहिनी. पैसा जोगाउनु अन्न जोगाउनु सरसामान जोगाउनु इज्जत जोगाउनु हरेक जोगाउनु भने नि पोजिटिभ कुरा हो नि सकारात्मक कुरा हो कि बहिनी होइन. पानी त झन् नहुँदै नभई नहुने यो चाहिँ हाम्रो जीवनको लागि वस्तु हो. त्यस कारणले पानी छ जीवन छ होइन त. तपाईँको मम्मीलाई थ्याङ्क यू भेरी मच भन्नुहोस् है. ओके यतै हुनुहुन्छ अहिले.
1: हजुर मम्मी अहिले यतै हुनुहुन्छ. धेरै कुराहरू मम्मीले भनिराख्नुहुन्छ अहिले पनि भनिराख्नुहुन्छ होइन सानो बेलाको कुराहरू पनि भनिराख्नुहुन्छ त्यो मलाई याद आउँछ जहिले पनि. र अहिले पनि हामीले के गर्छौँ भने दाजु प्र्याक्टिकल पनि हामी होइन जब धारा खोल्छौँ यो भाँडा माझ्दाखेरि होइन लुगा धुँदाखेरि फेरि धारा खोल्छौँ फेरि धारा बन्द गर्छौँ गर्दै गर्छौँ कि कोही मान्छे हुन्छ नि धारा खोलेर यत्तिकै हुन्छ नि है गइरहेको हुन्छ पानी त्यसरी चाहिँ वेस्ट गरेर हुन्छ. तर मलाई चाहिँ त्यो गर्न मन लाग्दैन होइन एकदमै किनभने हामीले नै बचायो भने अरूलाई पनि पुग्छ नि त होइन.
0: किनभने यो हाम्रो निम्ति मात्र होइन अरूको निम्ति पनि हो. हामीले बचायो भने अरूले प्रयोग गर्न पाउँछन् भन्ने अवधारणा त्यो धारणा राखे पनि राम्रो होला. तपाईँले भनेमा चाहिँ एउटा चाहिँ मलाई पनि थप्न मन लाग्यो बहिनी. हाम्रो वेस्टेजको कुरा गर्दाखेरि धेरै वेस्टेज हेर्दाखेरि केही पनि होइन तर वेस्टेज चाहिँ वेस्टेज हो. घरभरिको मान्छेलाई गरे पनि ठुलो यो चाहिँ भनौँ न अब आँसै पनि हो भन्नु पर्यो. त्यो चाहिँ के भने ब्रस गर्दा के बहिनी है तिन चार मिनट चार पाँच मिनट त ब्रस गरिन्छ
1: नि.
0: त्यतिखेर धारा खोल्नेलाई चाहिँ हामीले चाहिँ त्यो चाहिँ ठुलो ठुलो ठुलो ठुलो ठुलो चाहिँ नराम्रो माने के
1: बहिनी.
0: त्यो अब हात मुखा धुँदाखेरि त ठिकै होला तर त ब्रस के बहिनी होइन.
1: धुँदाखेरि
0: त्यतिर हामीले ध्यान दिनु पर्ला. मेलम चिलेले मात्रै पुग्दैन कोसी नै ल्याउनु पर्छ बहिनी होइन.
1: गाउँघरतिर जाँदाखेरि तपाईँलाई याद गर्नु भएको छैन होइन घुम्नु जाँदाखेरि जस्तो धारा हुन्छ नि होइन त्यो निरन्तर रूपमा आइरहेको छ होइन मूलबाट अनि कस्तो माया लाग्ने कि काठमाडौँमा त पानी किन्नुपर्छ है ओहो यत्तिकै बगेर गएको.
0: हामीलाई त्यो देख त्यो चाहिँ रोकेर पनि रोकिन्न त्यसको चाहिँ अब त्यो हाम्रो बियोन्ड आवर कन्ट्रोल होइन. तर जहाँ धारा छ वी डोन्ट नीड इट डोन्ट वेस्ट इट होइन. एक थोपा पनि यसलाई चाहिँ भनौँ न नाश गर्न अथवा नष्ट गर्न दिनु भएन भन्ने नोटमा अब हाम्रा श्रोताहरूलाई आह्वान गरौँ, पत्र लेख्नुहोस्, कसरी गर्न सक्छौँ हामी उहाँलाई?
1: हजुर, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम पढ्दैछको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। फेसबुक छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। सम्पर्क नम्बर छन् 54 28 55 54 37 364 र 54 33 930।
0: हाम्रो सबै श्रोता नेपाली भाषीहरू जो देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, श्रोताको रूपमा हुनुहुन्छ, प्रस्तुताको रूपमा हुनुहुन्छ, आउनुहोस् भन्न चाहन्छु। किनभने यो जरुरी किन छ भने नि बहिनी, हामी आखिर त एउटै मूलका हो नि, होइन त? आफ्नो धर्म आफ्नो तौर तरिका फरक होला, त्यस कारण त हामी नेपाली नि, होइन? अब 124-125 चाहिँ भाषा भाषी छौँ हामी, त्यसले गर्दाखेरि हामी जोडिनु पर्छ भन्ने भनाइ हो। त्यही सन्दर्भमा एउटा कुरा गरिहालौँ है त। केही दिन अगाडि, झन्डै एक हप्ता अगाडि, भारतको देहरादुनबाट एकजना रेडियो प्रस्तुता आउनु भएको थियो। उहाँको नाम हो मधु गुरुङ। इन्डियन आर्मी भारतीय सेनाका एक यस्ता उच्च अधिकृतको श्रीमती हुनुहुन्छ जो चाहिँ 3-स्टार जनरल, फर्स्ट पहिलो नेपाली जसले 3 यो पदबाट विभूषित हुनुभयो अथवा चाहिँ उहाँले पद ग्रहण गर्नुभयो र लामो समयपछि उहाँ सेवाबाट निवृत्त हुनुभयो। लेफ्टिनेन्ट जेनरल, 3-स्टार जनरल शक्ति गुरुङ, होइन? उहाँ एकदमै डेकोरेटेड अफिसर। अनि उहाँको श्रीमती मधु गुरुङले चाहिँ देहरादुनमा नेपाली भाषामा उहाँले चाहिँ रेडियो सञ्चालन गर्नुहुँदो रहेछ। रेडियोको नाम छ बहिनी घाम छाया। यति राम्रो राम्रो कार्यक्रम रहेछ। उहाँले कसरी सुरु गर्नुभयो भनेर कुरा गर्नुभयो र बिएबिएसमा आउनुभयो, हाम्रो सेटअप हेर्नुभयो, उहाँको कार्यक्रमको बारेमा कुराकानी गर्नुभयो। त्यसले गर्दाखेरि मधुजीसँग छोटो कुराकानी गरेको छु। उहाँसँगको कुराकानी अर्को हप्तातिर राख्नु है त। त्यसले गर्दाखेरि तपाईँहरूले पनि कतै अमेरिका, जापान, ब्रुनाईदेखि लिएर अन्य ठाउँमा भनौँ न, जहाँ जहाँ रेडियो सञ्चालन गर्नुभएको छ भने हामीसँग पनि लिङ्क हौँ, ताकि हामीले चाहिँ मिलेर काम गरौँ, तपाईँकाबाट हामीले कुरा सिकौँ, हामीले गरेका कुराहरूलाई खुट्याइदिनु होला, गल्ती यहाँ छ भनेर भनिदिनु होला, होइन? ताकि हामीले चाहिँ सुधार गर्न सकौँ। यति भन्दै मधुजीको सम्झना आयो। उहाँ एकदम सिनियर हुनुहुन्छ, एकदमै मानेको जर्नलिस्ट, किताबहरू लेख्नुभएका यस्तो मधुजीको नेपाली राम्रो छ, स्विट नेपाली बोल्नुहुन्छ, सुनु सुनु लाग्ने अङ्ग्रेजी फर्राटेदार, होइन? हिन्दी अब कुरै भएन। यस्तोसँग हामीले मैले उठबस गर्न मौका पाएँ। आगामी दिनमा उहाँको कुराकानी राखौँ है त। यति भन्दै अब हामी पहिलो श्रोतालाई स्थान दिइहालौँ त।
1: हजुर हजुर, पहिलो श्रोतालाई हामी स्थान दिन्छौँ। फोक्सटन केन्ट दाजुकै छिमेकी पढ्नु भएको छ, छवि थापा दाजु, उहाँ आउनु भएको छ।
0: ओके, उहाँको पत्रमा कहाँ कहाँ मिना थापा श्रेष्ठको नाम त हुनै पर्छ, होइन त? विजयनमा कार्यरत उहाँको बहिनीलाई सम्झना गर्नुभएको छ होला भन्दै अब लागौँ उहाँको पत्रतर्फ। लेख्नुहुन्छ, आदरणीय प्रदेशीको सन्देश कार्यक्रमका सञ्चालक दाइ विनोदमा दर्शन नमस्ते, साथै 5 वटाको गोर्खे सलाम छ। सञ्चालिकाहरू दिदी सुजन बाला, बहिनी निशा, मिना लगायत सम्पूर्ण काठमाडौँ बिएबिएस गोर्खा रेडियोका परिवारमा 2,000 जोडी 10 औँलाको हार्दिक नमस्कार छ। कुशल छु र कुशलताको कामना पनि गर्दछु भन्नुभएको छ बहिनी।
1: हजुर, धन्यवाद छ छवि दाइ, तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ। अझ विशेष गरी मगर भाषामा त झोरले भन्नुपर्छ दाजु।
0: हो, झोरले गोर्खे सलाम त छँदैछ, होइन? दर्शन नमस्ते सबैले भन्छौँ हामी। उहाँले आफ्नो परिचय दिनुभएको छ। भन्नुपर्दा म छवि थापा हुँ, नेपालको गुल्मी जिल्ला हम्सेरा पम्पुकुमा बस्ने उहाँको चाहिँ ठेगाना हो, पुरानो, होइन बहिनी? हाल कर्मभूमि बेलायत फोक्सटन केन्द्र बस्दै आइरहेको छु। अनि सम्झनातर्फ लाग्नु पर्दा, स्वदेश र विदेशको विभिन्न ठाउँमा छरेर रहनुभएका मेरा सम्पूर्ण परिवारजनहरू, आफन्तजनमा साइन अनुसारको ढोग, आशीर्वाद, माया अनि धेरै धेरै सम्झना छ भन्नुहुन्छ। र जीवन साथी गीता लगायत सबै परिवारजनमा मुट्टु भरेको न्यानो न्यानो माया अनि धेरै आशीर्वाद छ भनेर भन्नुभएको छ।
1: हजुर बाउजू अहिले साथमै हुनुहुन्छ रेडियो मार्फत, उहाँले यो शीतल माया भनौँ, अहिले त एकदम गर्मी छ युकेमा पनि, होइन, पठाउनु भएको छ, कस्तो राम्रो। हजुर,
0: ओके। र यो रेडियोमा चाहिँ परदेश सन्देश म सुन्ने गर्दाखेरि के बहिनी, युकेतिर सुन्दै गर्दाखेरि किशोर साहबले मुटुको ना भित्र भन्नुहुन्थ्यो नि होइन, निकै पपुलर थियो नि त्यो कुरा होइन,
1: त्यो
0: माया अनेक अनेक प्रकारको माया नि होइन, मुटुको सतहबाट होइन, भित्री माया, मनभित्रको माया, मुटुको कुनाबाट, कुन चाहिँ कुना हो त्यो, दाहिने हुन्छ कि देब्रे हुन्छ होइन, त्यो सम्झना आयो मलाई। अनि अन्य सम्झनामा भन्नुपर्दा बेलायतमै रहनुहुने दाईहरू धनवीर पुन, भक्त राई, यमदास मोलिचा, राजेन्द्र बान्धवा राई, प्रेमतोज गुरुङ र राजेन्द्र लिम्बू, नम्बरे कृष्ण चामलिङ, मदन लिम्बू, जसले संसारको धेरै जुनसुकै देशमा गए पनि बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुन्छ भन्नु भन्नुभएको छ बहिनी,
1: मदन दाई कहाँ हुनुहुन्छ होला है यति बेला,
0: हामीलाई पनि कुरा गर्नु मन लाग्यो। अनि उहाँको कामको सिलसिलामा विभिन्न देशहरूमा उहाँ भ्रमण गरिराख्नुहुन्छ, सायद एकजनाले जहाँ गए पनि आफ्नो भनौँ न भिजिटको चाहिँ यो भिडियो अपलोड गर्नुहुन्छ, उहाँ नै हो कि आई डोन्ट नो होइन, यसो उहाँको बारेमा जानकारी दिनुहोस्, टेलिफोन नम्बर दिनुहोस्, ताकि वी क्यान ट्र्याक हिम डाउन, उहाँलाई पनि यसो जहाँ भए पनि हामीले कुरा गर्न सक्छौँ नि त होइन। अनि भन्नुहुन्छ नेपालमै रहनुहुने मित्रहरूमा चाहिँ अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, फेरि पनि नाम आयो उहाँको, अमर निर्दोषी, सुषमा सुस्केरा, दर्पण देविका राई, सरस्वती राई, जो धनकुटा भाषी होइन त
1: हो नि हजुर, सरस्वती जी त झापा
0: झापा साँच्ची
1: झापा हुनुहुन्छ, कता हराउनु भएको छ अहिले, धेरै भयो फोन गर्नु भएको छैन,
0: जुनिना राई, विनिता सुनवार, काली कमला वनेम र उहाँहरूका सम्पूर्ण परिवार लगायत मलाई चिन्नुहुने र मलाई नचिन्ने सम्पूर्ण श्रोताहरूलाई मिठो मिठो सम्झना छ भनेर भन्नुभएको छ बहिनी।
1: हजुर दाजु, अब सबैजनालाई सम्झनु भएको छ होइन, जस अन्तर्गत सरस्वती राई दिदी हुनुहुन्छ, उहाँ चाहिँ झापा निवासी हुनुहुन्छ। सरस्वती दिदी, तपाईँले हामीलाई माया किन मार्नु भयो, यो प्रश्न राख्न चाहन्छु म चाहिँ।
0: ओके, गीत पनि छ नि माया नमार भन्ने होइन, त्यो गीतको सम्झना आयो मलाई होइन, मलाई त्यो गीत त सुनाइदिनु पर्ला है। अनि सबैमा मिठो मिठो सम्झना भन्नुभएको छ, अन्तमा विशेष छ रेडियो नेपाल, बिएबिएस गोर्खा रेडियो, काठमाडौँ, ब्रुनाई र बेलायतका सम्पूर्ण परिवारप्रति पनि हार्दिक धन्यवाद अनि आभार प्रकट गर्दछु, फेरि आउने बाचा गर्दै आजलाई बिदा लिएँ भनेर उहाँले बिदा लिनु भएको छ बहिनी।
1: छ बिदाले कुनै पनि गीत रोज्नु भएको छैन दाजु, आज हामीले नयाँ गीत राखिदिएका छौँ है, एक हप्ता जति भयो यो गीत बजारमा आएको भन्नुपर्छ, नवराज थापा र मेलिना राईले गाउनु भएको छ, कौडा गीत नै हो यो।
0: हाम्रो भनौँ न अब आधुनिक गाउन गीत गाउने कलाकारहरूले जब लोकगीत गाउनुहुन्छ होइन, घोडा आदि आदि होइन, मार्केट खुब ल्याएको छ क्या बहिनी होइन, सबैले मन पराउनु भएको छ। केही वर्ष अगाडि हाम्रो एकदम भाइरल भएको गीत थियो नि हाम्रो आचार्य ब्रदरको, त्यसमा धेरै नाच्नु पनि भयो नि
1: एकदमै,
0: यस्तै प्रकारले अरूले पनि गाउने कोसिस गर्नु भएको छ, सबैलाई मन पराउनु भएको हाम्रा श्रोताहरूको प्रतिक्रियाले अरू नेपालीत्व झल्किने गीतहरू बनोस् हाम्रो शुभकामना यही छ भन्दै अब कौडा गीत लागौँ है त।

0: बडो मजाको कौडा गीत सुन्दा हुँदैछ यहाँले नवराज थापा मेलिना राई आदि आदिले गाउनु भएको कौडा गीत आज तपाईँले हाम्रो श्रोताले राखिदिनु भयो उहाँ चाहिँ खुसी हुनुहुन्छ होला
1: हामीले पनि एकदमै हजुर हामीले अन्य कार्यक्रम पनि सुनिसकेका छौँ दाजु विशेष गरी यस कार्यक्रममा राख्नुको औचित्य के भन्यो भन्दाखेरि नेपालका कुना कन्दरासम्म सुनिन्छ होइन
0: ओके सही कुरा सही कुरा र कि हामीले हाम्रो भनौँ न अब मौलिक यस्तो भनौँ न गीतहरूको प्रवर्धन पनि गर्नुपर्छ भन्ने कुरा गऱ्यौँ होइन
1: र
0: जो चाहिँ हाम्रा मोडर्न सिङ्गर्सहरूले पनि गरिरहनु भएको छ र मैले यसो हेरेँ कि यो गीत बजाउँदै गर्दाखेरि घोडाको उत्पत्ति यसको ओरिजिन होइन संस्कृति के हो रहेछ भनेर हेर्दाखेरि यस्तो लेखिएको छ कौरा जसलाई कौडा पनि भनिन्छ अथवा चुड्का पनि भनिन्छ अरे बहिनी होइन नेपालको पश्चिमी पहाडी क्षेत्रको एक लोक साङ्गीतिक प्रस्तुति हो यो विशेष गरी गुरुङ मगर दुरा दराई र कुमाल समुदायमा लोकप्रिय छ कौडा रोधी संस्कृति प्रणालीबाट विकसित भएको मानिन्छ अरे क्या बहिनी ओके अलिकति अझै पनि भनिदिइहालौँ कौडा नेपालको पश्चिमी क्षेत्रमा उत्पत्ति भएको एक परम्परागत नृत्य शैली हो जहाँ गुरुङ मगर दुरा दराई कुमाल समुदायको बसोबास रहेको पाइन्छ यस नृत्यमा सामान्यतः परम्परागत सङ्गीतको साथमा लयात्मक चाल र हावभाव प्रस्तुत गरिन्छ यो प्राय चाडपर्व सांस्कृतिक उत्सव तथा विशेष अवसरहरूमा समुदायको सांस्कृतिक सम्पदा पहिचान र परम्परालाई प्रदर्शन गर्न प्रस्तुत गर्ने गरिन्छ भनिएको छ होइन बयान गरिएको रहेछ र यसमा कति थपथाप पनि होला यस्तो कुराहरू अझै भनौँ न अब पढेर बुझेर हामीले सिक्छौँ सिकाउँछौँ र जान्नेहरूले अझै लेख्दै त कति राम्रो हुन्थ्यो होइन
1: धेरै राम्रो हुन्थ्यो हजुर दाजु यो स्टेप भन्नुभयो नि दाजु डान्सको है हजुरले भन्नुभयो नि व्याख्या गर्नुभयो कति राम्रो स्टेप हुन्छ है हेर्दाखेरि पनि ओहो हामीले पनि त्यस्तो गर्न पाए त यसरी नाच्न पाए त भन्ने हुन्छ
0: सिम्पल हुन्छ तर गर्न चाहिँ भाँती पुर्याउनु पर्छ नि होइन
1: एकदमै
0: हाम्रा पल्टने साथीहरू जो छुट्टीमा आउनुहुन्छ गीत सङ्गीतमा एकदमै भनौँ न अब चासो राख्नुहुन्छ उहाँले चाहिँ यस्ता यस्ता भिडियो बनाएको देख्छु के बहिनी
1: होइन
0: अनि यो चाहिँ उहाँहरूलाई गर्नको लागि अझै प्रेरित गरौँ होइन ताकि तपाईँले बनाएका गीतहरू भिडियोमा हेर्न पाऊ रेडियोमा सुनाउन पाऊ इन्करेजमेन्ट त दिनै पर्यो नि होइन बहिनी ओके यो कडा गीतको बारेमा केही जानकारी र तपाईँहरूलाई पनि केही लाग्छ होइन यसमा यो कुरा चाहिँ ठिक छ बेठिक छ अथवा थपथाप गर्नुपर्छ संशोधन गर्नुपर्छ भन्ने लाग्यो भने प्लिज लेख्नु होला है त भन्दै अगाडि बढौँ बहिनी
1: हजुर अगाडि बढ्नुपर्छ र छवि थापा दाजुलाई कौडा नै विशेष राखेको कारण चाहिँ के भन्दाखेरि विशेष गरी हाम्रो मगर दाजुभाइ दिदीबहिनीहरूले कौडा गीत सुन्नुहुन्छ अनि नाच्नुहुन्छ दाजु
0: राखिदिएको
1: थिएँ ल छवि दाईलाई धन्यवाद भन्दै अब हामी दोस्रो पत्रतर्फ लाग्छौँ दोस्रो पत्र हाम्रा स्वदेशी श्रोताको पत्र परेको छ दाजु मेरो हातमा है पञ्चा खजुम पारघरी हुनुहुन्छ उहाँ भने सुनिल निर्दोषी पारघरीजीको बहिनी हुनुहुन्छ दाङखुवा धनकुटा निवासी हुनुहुन्छ भन्नुहुन्छ आदरणीय बिएफबिएस गोर्खा रेडियोका सञ्चालक दाई विनोद र सञ्चालिका दिदीहरू निशा मिना र सुसन बालामा नमस्कार अनि सेवारो भनेर भन्नुभएको छ
0: यहाँलाई सेवारो नमस्कार छोरले दर्शन नमस्ते होइन गोरु सलाम पनि तर एकजनाले धोका दिनुभएको छ नि हामीलाई सुजनजी हराउनु भएको छ कहाँ जानुभयो
1: सुसन दिदी त अहिले हामीले पनि देखभेट गर्न अलिक गाह्रै हुन्छ
0: त्यही त
1: व्यस्त हुनुहुन्छ है दाजु हजुर बेला मौकामा आउनुहुन्छ हामीलाई उहाँलाई अवश्य पनि कार्यक्रममा पनि राख्ने सेवाहरू आदङबे आदङमे पनि भनिन्छ कि दाजु यो हाम्रो लिम्बू भाषामा चाहिँ केटा मान्छेलाई आदङबे केटीलाई आदङमे पनि भनेर भन्दो रहेछ है
0: मेमा फरक रहेछ
1: हजुर म अलिकति गलत भयो भने मलाई चाहिँ सुधार्नु होला श्रोता लेख्नु भएको छ सर्वप्रथम त मेरो परिचय भन्नुपर्दा म पञ्चा खजुम ठेगाना छथर जुरपाटी गाउँपालिका दुई साबिक ताङखुवा धनकुटा हो दाई दिदीहरू मलाई यो कार्यक्रम धेरै नै मनपर्छ समय साथ दिएसम्म नियमित रूपमा सुनेर साथ दिने गर्छु पनि भन्नुभएको
0: Please keep on doing this. गरेको गरे है त
1: अनि पत्र पनि लेख्दै गर्नु होला दाई दिदीहरू आशा छ पहिलो पत्र जस्तै यो मेरो पत्रले पनि स्थान पाउनेछ खासै त्यस्तो सुनाउन लायकका खबरहरू त केही पनि छैनन् तर हाम्रो धनकुटातिर निकै गर्मी बढेको छ भनेर भन्नुभएको
0: छ गर्मीमा त पानी नै परेको छैन भनेर सुन्छु हाम्रो रिपोर्टर हुनुहुन्छ गोपाल बरालीजी
1: हजुर
0: उहाँले त्यहाँको ताल तलैया पोखरीहरूको कुरा गर्नुहुन्छ मौसमको कुरा गर्नुहुन्छ होइन अनि उब्जनी वनस्पतिको कुरा गर्नुहुन्छ तर पानी पानी परेको छैन विनोद सर भन्दै हुनुहुन्थ्यो, दुःख लागिरहेको छ भने
1: गोपालजी अस्ति तिन जुरे पनि पुग्नु भएको होइन दाजु,
0: तर अहिले चाहिँ गुराँसको सिजन अफ भइसक्यो, तिन जुरेको एकदम मजाको कति 30-40 थरीका गुराँसको बयान गर्नुभयो होइन, तर यो चाहिँ पूर्वी नेपालमा त यो त प्रख्यातै हो धेरै ठाउँमा पनि
1: पक्कै पनि हजुर। बरु हजुरहरूको खबर के कस्तो छ यसो जानकारी गराउनु होला,
0: तपाईँ सुरु गरेर अलिकति छोट गरे भनिदिनुहोस् न यहाँ खबर।
1: हजुर हाम्रो हाल खबर एकदमै राम्रो छ, पर्फेक्टली भन्नुपर्छ बहिनी, र अहिले चाहिँ काठमाडौँमा पनि 28 डिग्री सेल्सियसदेखि 30 डिग्री सेल्सियस टेम्परेचर पुगेको छ होइन दाजु, बाहिर हिँड्दाखेरि अलिकति गर्मी छ तर भित्र चाहिँ हामी एसी र फ्यानमा बस्ने अवस्था भइसकेको छ।
0: भर्खरमा बाहिरबाट आयो, धुलो उडेको छ कि बहिनी, यो असार महिनामा धुलो उड्ने भन्ने काइसो हुन्छ
1: हजुर दाजु,
0: धुलो उड्दाखेरि बडो गाह्रो परिरहेछ।
1: हजुर पानी परेको छैन, पानी पर्यो भने धुलो अलि मार्ने थियो होइन दाजु। अब धेरै कुरा नगरी मेरो सम्झना सन्देशतर्फ लाग्न चाहन्छु भन्नुभएको छ। सर्वप्रथम त तपाईँहरू लगायत बिएफएस गोर्खा रेडियो नेपाल अनि परिवारमा सम्झना छ अनि माया पनि छ, अरू सम्झनामा मेरो आदरणीय दाई सुनिल निर्दोषी पारघरी जो अहिले कोरियामा हुनुहुन्छ उहाँलाई नमस्कार अनि मेरो धेरै माया छ, जुनी राई, याक्थुङसा सरिना, बिमला राई, निरु मगर, दिदी सजनिया लिम्बू, विनिता सुनुवार, हिमाली राई, चण्डिका सुब्बा, सन्दीप राई, पार्वती लिम्बुनी पारू, टङ्क याम्फु राई भोजपुरे, अविरल तारा लगायत मेरो नाम र आवाजसँग चिर परिचित सम्पूर्ण श्रोता मित्रहरूमा सम्झना छ। अवस्त आजलाई बिदा चाहन्छु, फेरि अर्को पत्रमा भेटौँला, पञ्चा खजुम पारघरी ताङखुवा धनकुटा भनेर भन्नुभएको
0: छ। पत्रकोलाई धन्यवाद छ, उहाँले पनि गीतको अनुरोध गर्नुभएको रहेछ, हामीले राखिदिएको गीत मन पराएर हो कि क्या हो होइन
1: हजुर, आज हामीले नयाँ नयाँ गीतहरू नै राख्ने गरेका छौँ दाजु, सायद हाम्रो पञ्चाजीलाई पनि नयाँ गीत सुन्न मन परे जस्तो लाग्छ।
0: उहाँलाई चाहिँ कुन चाहिँ गीत राखिदिनु भयो?
1: पञ्चाजी गोरी गोरी हुनुहुन्छ जस्तो लाग्छ, गोरी मोरी भन्ने गीत राखिदिएका छौँ।
0: गोरी त ठिक छ, त्यसपछि अलि नमिल्ला नि फेरि
1: मायाले भनेको होइन, मेलिना राई र प्रज्वल कार्कीले गाउनु भएको छ।
0: हस् यो गीत सुन्नुहोस् है।

0: Radio's Gorkha Radio.
1: हजुर परदेशको सन्देश कार्यक्रम सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू, यहाँहरूले सञ्चार विनोद हजुरको साथमा छु। केही समयको ब्रेक त हामीले लियौँ भने अब दोस्रो चरण सुरु भयो। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: हजुर साथमा छु म निशा गुरुङ। यहाँहरू सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छु। योभन्दा अगाडि निकै मिठो गीत सुन्यौँ हामीले मिलिना राई र प्रज्वल कार्कीको गोरी मोरीले भन्दै हुनुहुन्थ्यो। आशा गर्छौँ उहाँहरूलाई पनि मन पर्यो होला
1: दाजु। होला मिलिनाजी त हाम्रो ब्रिगेड अफ गोर्खासको बल्टनको सदस्य पनि हुनुहुन्छ होइन? ओके, उहाँको श्रीमानको नाम चाहिँ मैले ठ्याक्कै बिर्सेँ, तर पनि उहाँ चाहिँ क्युजिएलआरको हुनुहुन्छ जस्तो लाग्छ मलाई, इफ आइ एम नट रङ। हाम्रो बल्टन कै सदस्य हो, मैले उहाँसँग एकदम कुराकानी गर्दै आउँछु नि विनोद सर भन्दै हुनुहुन्थ्यो। अनि बडो मिठो स्वर छ उहाँको,
2: हामी
1: वी आर सो प्राउड अफ यु होइन, हाम्रो सदस्य हो भन्दाखेरि बहिनी होइन आफूसँग जोड्न पाउँदा खुसी लाग्दो रहेछ क्या बहिनी, सदा कता होइन। एनिवे अब अगाडि बढौँ। आजको यो बसाइमा फेरि आउन मन गर्नेहरूको लागि छोटकरीमा ठेगाना दिनुहोस् त बहिनी।
2: छोटकरीमा ठेगाना भन्नुपर्दा कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। इमेल आइडी भने बिएफबिएस गोर्खा @bfbs.com। फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखेको निलो लोगो भएको फेसबुक। सम्पर्क नम्बर छन् 54 28 055 54 33 364 र 54 33 930।
1: ठेगाना पाउनुभयो भने अब हामी आजको अर्को पत्रलाई स्थान दिनुभन्दा पहिला आज के प्रश्न राख्ने भने तपाईँले?
2: हजुर, आज त प्रश्न राख्नुपर्छ दाजु, नत्र श्रोता रिसाउनुहुन्छ। दुई हप्ता भइसक्यो। हजुर
1: ओके, अघि नै हामीले अलिकति त्यो कुरा गरेका छौँ होइन, कि यो बेलामा वर्षाको अलि खरेडी छ, अभाव त छ, तर कुरा चाहिँ के भने नि हामीले पानी होस्, पर्याप्त होस्, थोरै होस्, धेरै होस् मतलब छैन होइन, यसलाई बचाउनु पर्छ, अनि पानीको मुहानको सरसफाई गर्नुपर्छ होइन। मुख्य गरेर चाहिँ सरसफाईको लागि हामीले चाहिँ भनौँ न मन्दिरको सहरको रूपमा चिनेको काठमाडौँ हो होइन, यसका पाटी पौवा अनि पोखरी इनार ढुङ्गे धारा कुवाहरूको धेरै भएको ठाउँमा सरसफाई गर्ने एउटा दिन हुन्छ क्या बहिनी, विशेष दिन छुट्याइएको छ क्या काठमाडौँमा, त्यो चाहिँ कहिले हो भनेर, अनि त्यो दिनलाई विशेष के भनिन्छ, विशेष गरी पाटी पौवा पोखरी इनार ढुङ्गे धारा कुवाहरू वा चाहिँ पानीको मुहानलाई सरसफाई गर्ने एउटा विशेष दिन छुट्याइएको हुन्छ क्या बहिनी
2: होइन,
1: त्यो दिनलाई के भनिन्छ होइन, र यो कहिले पर्दछ भनेर हामीले श्रोतालाई सोध्न भयो मन लाग्यो त बहिनी।
2: आजको
1: कहिले पर्छ, नाम पनि भन्नु पर्यो नि त होइन, किनभने हाम्रो संस्कृति चालचलनलाई त बिर्सिनु भएन नि। आजको प्रश्न यही है त ओके, त्यसले गर्दाखेरि आदरणीय श्रोताहरू आजको प्रश्न छ पानीको मुहानको सरसफाई, विशेष भनौँ पाटी पौवा अनि पोखरी इनार ढुङ्गे धारा कुवाहरूलाई सफाई गर्ने दिन चाहिँ कहिले हो र यसलाई के भनिन्छ भन्ने आजको प्रश्न हो। विशेष गरी काठमाडौँ भ्यालीमा एउटा विशेष चलन छ र विशेष दिन छुट्याइएको छ, यही नै आजको प्रश्न है त। भन्दै अब हामी अगाडि बढौँ।
2: हजुर दाजु, अब अगाडि बढ्नुपर्छ। अगाडि बढ्ने क्रममा राजेन्द्र बान्तवा राई पोखरी कान्छा दाजु आउनु भएको छ। दाजु वेलकम लन्डनबाट हामीलाई सम्झनु भएको छ।
1: तपाईँले पढ्ने कि मैले पढ्ने?
2: राजेन्द्र दाजुको पत्र त दाजुको हातमा छ जस्तो लाग्छ मलाई।
1: ओके, कता पर्यो त खोज्नु पर्यो है त, मैले भेटे भन्नुहुन्छ उहाँ बेलायतबाट फेल्थम भन्ने ठाउँ छ, एकताल पुगेको छु कि बहिनी, त्यहाँ एउटा कार्यक्रम थियो होइन, एकदमै फेल्टममा चाहिँ भव्य एउटा चाहिँ पार्टी एरिया रहेछ, त्यो स्कुल जस्तो लाग्छ मलाई, त्यहाँ चाहिँ हाम्रो गोर्खालीहरूले बेला बेलामा ठुल्ठुलो अर्गनाइज गर्नुहुन्छ होइन, ठुला ठुला अहिले अहिले चाहिँ गर्मी बेलामा समरमा विभिन्न कार्यक्रम भइरहन्छ, आउन जान पनि सजिलो, पार्किङको पनि पर्याप्त ठाउँ, लन्डन नजिक छ, बाहिर पनि छ, गर्दाखेरि त्यति सबैलाई चाहिँ मिल्दो रहेछ। फेल्थम नजिक बस्नु भने राजेन्द्रजीले अर्को पत्र लेख्नु होला त्यो ठाउँको बारेमा बयान गर्नु होला है त। भन्दै अब पत्रतर्फ लागौँ। बिएफबिएस गोर्खा रेडियो नेपाल विभागका प्रमुख सदेव दाजु विनोद र निशा बहिनीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मैले पठाएका सन्देशहरूलाई यहाँहरूले जहिले पनि प्रसारण गरिदिनु भएको छ, त्यसको लागि भनेर भन्नुभएको छ। नमस्कारको साथमा
2: हजुर नमस्कार छ दाजु, र कार्यक्रममा स्वागत छ। हाम्रो राजेन्द्र मान्तवा राई दाजुले योभन्दा अगाडि के लेख्नु भएको थियो भने दाजु, यो अन्तिम साकेला पर्वको जुन कार्यक्रम छ, गत शनिबार नै उहाँले मनाउनु भएको रहेछ है। अब भने आउँदा दिनहरूमा अरू नै उहाँहरूको कार्यक्रम हुन्छ, तर साकेला कार्यक्रम भने सकिसक्यो भनेर भन्नुभएको थियो।
1: ओके, कार्यक्रम सकियो तापनि सेलिब्रेसन त कहाँ सकिन्छ त, होइन? एनिवे सेलिब्रेट गर्दै गर्नु होला परिवारजन सबै साथीभाइहरूमा। अन्त उहाँको अर्को पनि सेलुटेसन छ, नमस्कार छ, उहाँले भन्नुहुन्छ फेरि पनि सेवा हो अनि दर्शन नमस्ते, मैले मान्नै पर्ने अति आदरणीय मानिजन अनि मेरा आफन्तजन सबै सबैमा प्रदेशको सन्देश कार्यक्रम सुन्नुहुने नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई म राजेन्द्र बहान तफा पोखरी कान्छाको तर्फबाट र परिवारको तर्फबाट ग्रीष्मकालीन समर अभिवादन रे बहिनी।
2: भनेपछि युकेमा पनि एकदमै टन्टलापुर घाम नै लागिरहेको जस्तो लाग्छ दाजु। गर्मी मौसम छ र गर्मीमा शीतल शीतल अभिवादन गर्नुभएको छ, दाजुलाई पनि शीतल अभिवादन नेपालबाट। र उहाँले के पनि भन्नुभएको थियो भने यो जुन साकेला जुन कार्यक्रमहरूमा होइन अब नाच्ने मात्र त होइन, खानपान पनि हुन्छ। खानपान गरेर अब ब्याङ्क ब्यालेन्स चाहिँ अलिकति कम हुँदैछ तर भुँडी चाहिँ बढ्दैछ भन्नुभएको थियो।
1: त्यो पनि काहीँ न काहीँ डिपोजिट हुनै पर्यो नि, होइन बहिनी? त्यो डिपोजिट भएकोलाई त उपाय चाहिँ के छ भने एक्सर्साइज मात्रै हो, अरू केही छैन बहिनी। हुन त विभिन्न तरिका छ, डाइटिङ भन्छन् के भन्छन्, तर पसिना बगाउनुहोस् जति खाए पनि केही हुँदैन, होइन? त्यही चाहिँ मान्नु पर्यो। आजकल त बहिनी त्यो हुन्छ नि चेयर टाई चियो के भन्छ नि बहिनी, त्यो पनि चलेको छ। कति कति नयाँ नयाँ चिज आउँछ, कोही रनिङ भन्छन्, कोही के भन्छन्, जिम भन्छन्, होइन? तर ताई के भन्छ चेयर ताइची पनि एकदम चलेको रहेछ। एनिवे अगाडि बढौँ, अब लागौँ सम्झनातर्फ भनेर सम्झना गर्न चाहनुहुन्छ आफ्ना साथी परिवारमा, विशेष गरी मेरो जीवनसाथी रमा राई अनि परिवारलाई माया अनि आशीर्वाद छ। भोजपुरमा हुनुहुनु भएको मेरो जेठो दाजु र भाउजूलाई सेवा छ। सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा अनि भतिज भतिजीहरू, गाउँले, जिल्लावासी, धरानवासी, आफन्तजन, बिएबिएस गोर्खा रेडियो, रेडियो नेपालका कर्मचारीहरूलाई पनि सम्झना गर्न चाहन्छु। र बेलायतमा बस्नुहुने काका दानबहादुर राई अनि परिवार, रबिन राई, चिरण कुमारी राई, जयकुमार राई, कृष्ण अनि प्रेमबहादुर राई, शिवधोज राई परिवार सबै सबैमा सम्झना सेवा ढोक भनेर भन्नुहुन्छ भने, सधैँ मैले सम्झने नामहरूमा चाहिँ शर्मिला राई, सुशीला बान्तबा, दर्पण देवीका रोदुङ, निला राई, अनिला बान्तबा, सरिता राई, सङ्गीता बायुङ राई, सुनिता पुन, गौतम भान्तबा, छवि थापा, धनवीर पुन, प्रेमदोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, अरुणनदी खत्री, सुब्निमा राई, रमिला बान्तबा, विनिता सुनवार, कृति योन्जन, शिशम बान्तबा, मानबहादुर लिम्बू, ओममणि सापकोटा, अमर निर्दोषजी, राजाराम रायमाझी र काली बहादुर तामाङजीलाई पनि भनेर उहाँले सम्झना गर्नु भएको रहेछ बहिनी।
2: हजुर, काली बहादुर तामाङ दाजु चाहिँ पहिला अफगानिस्तान हुन्थ्यो दाजु,
1: हो मलाई पनि सम्झना आयो।
2: हजुर, त्यहाँबाट चाहिँ उहाँहरू चाहिँ डाइरेक्ट ब्रिटिस एम्बेसीमा काम गर्नु भएको भएर उहाँहरू चाहिँ युके पुग्नु भएको थियो।
1: हजुर,
2: केही वर्ष युकेमा पनि काम गर्नुभयो उहाँले, अहिले पनि नेपालमा आउनु भएको छ रिटायर्ड लाइफ, उहाँले अहिले नेपालमा बिताइराख्नु भएको छ है। र उहाँले अहिले भर्खरै नयाँ घर पनि बनाउँदै हुनुहुन्छ।
1: अस्ति पोखराको हाम्रो नयाँ घर बनाउने दाईको सके कि सकेन, कति तल्लै भन्नुभएको थियो नि,
2: छ तल्ला
1: ल है, एक त्यो माथिल्लो तल्ला बसेर मा गएर चाहिँ पोखराको दृश्य अवलोकन गर्न पाइन्छ कि, होइन?
2: हजुर,
1: यो चाहिँ भ्युइङ टावरै भयो, होइन?
2: लाइटिङ्सहरू होइन दाजु। र हाम्रो आशिष दाई जुन काली बहादुर तामाङ दाई, उहाँको अर्को नाम आशिष पनि
1: हो,
2: तामाङको नामले पनि चिन्छौँ। उहाँले चाहिँ यतातिर कता भन्दाखेरि नारायणथान भन्दा उतैपट्टि उहाँले घर बनाउन लागेको छु बहिनी भन्दै हुनुहुन्थ्यो, सायद सुरु भइसकेको छ। र उहाँको चाहिँ अलिकति यो ढाडको समस्या आएको रहेछ दाजु, किनभने यो काम गर्दाखेरि अब कति 12 घन्टा उभिएर काम गर्नुपर्ने पहिला पहिला, होइन? त्यसले गर्दाखेरि चाहिँ मेरो ढाडको समस्या आएको छ, नसा च्यापेको छ बहिनी भन्दै हुनुहुन्थ्यो।
1: यही हो बहिनी, विभिन्न कामले गर्दा विभिन्न दुःख त हुन्छ, होइन? तर पनि आफ्नो देशमा आउनु भएको छ, यहाँ चाहिँ फेरि राम्रो चाहिँ के छ भने केही प्रब्लम पऱ्यो भने छिटोभन्दा छिटो डाक्टरलाई हेर्न पाइन्छ, देखाउन पाइन्छ, होइन? अनि ट्रिटमेन्ट चाहिँ टाइममा हुन्छ कि बहिनी, कहिले कहिले बेलातिर चाहिँ के हुन्छ भने एनएचएस भन्छौँ, होइन, नेसनल हेल्थ सर्भिसमा चाहिँ पालो पुर्नु पर्दाखेरि त्यो दुःख तकलिफ चाहिँ भ्याइ भ्याउनै भनौँ न त्यसलाई पालो पर्खिँदा पर्खिँदा हुन्छ गर्दाखेरि यहाँ चाहिँ छिटोभन्दा छिटो सही डाक्टर पाउनुभयो भने तपाईँको दुःख तकलिफ चाहिँ निको हुन्छ। हाम्रो शुभकामना यही छ भाइ।
2: पहिला प्यारा कम्पनीमा उहाँ काम गर्नुहुन्थ्यो नि दाजु, त्यो बेला चाहिँ स्काई डाइभिङहरू गर्नुहुन्थ्यो हो, त्यो बेलाको पनि उहाँले सुनाउनु भएको थियो, त्यो बेला पनि मेरो अलिकति समस्या त्यहाँबाट नि भएको हो भन्नुभएको थियो।
1: मुख्य कुरा के हुन्छ भने नि अब त्यो प्यारासुट गर्ने जम्प गर्नेहरूको लागि त्यो नीको प्रब्लम एङ्कलको प्रब्लम होइन, कहिले कहिले त्यो ल्यान्डिङ गर्दाखेरि राम्रोसँग नहुँदाखेरि त्यस्तो आउँछ होइन, धेरै साथीहरूको त्यो जस्तो पछि देखियो। तपाईँहरू त्यही हो, इन्स्ट्रक्टरले भनेको अनुसार त गर्नु त पर्छ, तर कहिले कहिले चाहिँ के मिल्दैन होइन, हावाहुरी आउँछ, एउटा ठाउँमा ल्यान्डिङ जोनमा ल्यान्ड नगर अर्को ठाउँमा पुगिन्छ गर्दाखेरि यो रिस्क त छ, तर सबै कुरा चाहिँ पल्टनले चाहिँ क्यालकुलेट गरे हुन्छ कि बहिनी, तर उहाँलाई त्यस्तो रहेछ। अब उही हो, छिटोभन्दा छिटो निको भएको सुन्न पाऊ, त्यति मात्रै हो होइन बहिनी। उहाँले गीत माग्नु भएको छैन त,
2: उहाँले गीत रोज्नु भएको छैन दाजु यसपालि चाहिँ, किन भन्दा योभन्दा अगाडि साकेला गीतहरू एकदमै रोज्नु भएको थियो, अब साकेला पनि सकियो भने ठानेर होला उहाँले गीत रोज्नु भएको छैन। त्यसैले आज हामीले अब यो गर्मी मौसममा बतासको जरुरी हुन्छ होइन दाजु, अब जस्तो गाउँमा हुनुहुन्छ भने तपाईँ अब गाउँको अनुभव त थाहा छैन दाजुलाई, तर मेरो अनुभवको कुरा गर्नुपर्दा जब हामी उकालो लाग्थ्यौँ दाजु, चौतारी ठाउँ ठाउँमा चौतारी हुन्छ होइन, अब हाम्रो बाजेहरूले पहिल्यैदेखि चौतारीहरू बनाइराख्नु भएको छ। सो हामी चाहिँ उकालो चढ्ने बेलामा यसो भारी बिसाउन अथवा थकाइ मार्नको लागि चौतारीमा बस्थ्यौँ कि, अनि कहिले काहीँ त हावा नै नचल्ने है, दिउँसो टन्टालापुर घाममा त हावा नचल्ने, अनि हामीले के गर्थ्यौँ उपाय चाहिँ, हामीलाई चाहिँ मम्मीहरूले के सिकाउनु हुन्थ्यो भन्दाखेरि त्यो जुन सुसेली हाल्यो भने चाहिँ बतास चल्छ भन्नुहुन्थ्यो कि
1: है।
2: अब हावा चलेकै छैन, टन्टालापुर घाम छ, कहीँबाट पनि हावा आएको छैन, एकदमै तातो घाम होइन, अनि हामीले के गर्छ ल सुसेली मार हावा चल्छ भन्नुहुन्थ्यो मम्मीहरूले, अनि हामी सुसेली मार्थ्यौँ कि दाजु,
1: आउने आउँथ्यो
2: हो आउँछ, अनि सुसेली मारेपछि त्यो हावा चल्छ कि त्यहाँ, त्यो हजुरले प्र्याक्टिकल पनि गर्नु होला होइन, कहिले काहीँ हजुर हाइकिङ जानुभयो भने हजुरले त्यहाँ चाहिँ हावा चलेन भने चाहिँ सुसेली मार्नु होला,
1: यहाँ त फेरि मार्यो भने सुसेली पर्यो त कसलाई बोलाएको
2: अर्कै
1: लाग्छ बहिनी, विचार गर्नु पर्यो है, फेरि कहाँको कहाँ लेनेको देने पढ्यो भने गाह्रो पर्छ होइन, फेरि एउटा भनौँ न राम्रै केटी अगाडि गरेको सुसेली हाल्यो भने मलाई नै हाल्यो भनेर चाहिँ दोष आरोप गर्नु होला, गर्दाखेरि यस्तोतिर नलागौँ। तर हामीले चाहिँ चङ्गा उडाउँदाखेरि काठमाडौँमा हावा आएन भने बच्चाहरूले चाहिँ हामीले चाहिँ के गर्थ्यौँ, मलाई यसो बिचार्दाखेरि त्यो चङ्गालाई यसो टक्कु राखेर फुफु गर्थ्यौँ कि, के नै गर्थ्यौँ कि हामी, त्यो सम्झना आयो बहिनी। जे होस् हावा आउनको लागि ल्याउनको लागि अनेक उपाय त रहेछ,
2: तर आज हामीले बतासै सर सर भन्ने गीत सुनाउँछौँ दाजु।
1: ल त्यो हावा कुरा त मलाई सल्लेरी डाँडा भन्ने चाहिँ याद आयो के बहिनी, सल्लेरी डाँडामा त्यो सल्लै सल्ला भएको डाँडामा त त्यो त्यो हावा आउँदाखेरि कस्तो मिठो आवाज पनि आउँछ नि होइन, त्यो सुसाएको जस्तो होइन, त्यो त्यो सम्झना आयो के बहिनी, हुन त्यसले पनि त हावा चलाउँछ होला नि होइन, एनिवे यो गीततर्फ जाउँ, ओके त्यसतर्फ लागौँ।

0: हजुर, यो गीत सुन्नुभयो, हाम्रो मित्रलाई पनि मन पर्यो होला होइन, भन्दै अब अगाडि बढौँ। र अब पालो कसको छ बहिनी?
1: हजुर, अब पनि हामी अन्ततिर आइसकेका छौँ दाजु। अन्तिम पत्र मेरो हातमा परेको छ। राजाराम राय माझी, थाहा नगरपालिका वडा नम्बर 3 शिखरकोट पालुङ मकवानपुर लेख्नु भएको छ दाजु।
0: ओके, दामन टिस्टुङको कुरा हामीले अस्ति नै गऱ्यौँ, आज त उहाँले के लेख्नु भएको छ सुन्न पो मन लाग्यो त मलाई।
1: हजुर, नमस्कार निशाजी अनि विनोद शर्मा, मेरो नाम राजाराम राय माझी हो, म थाहा नगरपालिका वडा नम्बर 3 शिखरपुरमा बस्छु भनेर भन्नुभएको छ है।
0: मकवानपुर बासी होइन त?
1: हजुर दाजु,
0: गत हप्ता म मकवानपुरसम्म त पुगेँ बहिनी, तर उहाँको ठाउँमा त पुग्न पाइन होइन, अलिकति यहाँबाट ड्राइभ गर्न मन लाग्यो क्या बहिनी होइन। जाँदाखेरि सिस्नेरी भन्ने ठाउँ पुगेँ, अनि त्यहाँ पुग्दाखेरि त त्यहाँको बासिन्दाहरूले चिया खाने क्रममा, होइन धेरै पर छैन यहाँबाट तपाईँ इन्द्र सरोवर जानुहोस् न भनेर भन्नुभयो, तर मलाई समय मिलेन होइन, जाँदा आउँदा एक दुई घन्टा लागिहाल्थ्यो, तर धेरै 8-9 किलोमिटर रहेछ। तर त्यहाँ चाहिँ रमाइलो चाहिँ के छ भने, एउटा चाहिँ नेचुरल स्विमिङ पुल भन्ने कुरा छ होइन, त्यो चाहिँ निकै भाइरल भएर छ क्या नजिक, अनि त्यहाँ जाने प्लान त थियो, तर फेरि पानी पर्यो बहिनी होइन, एकछिन पानी पर्यो, ल नेक्स्ट टाइम भनेर हामी आयौँ। तर जे होस्, मकवानपुरको उहाँको इलाकासम्म त पुगेँ बहिनी,
1: शीतल पनि छ होला
0: एकदम। रमाइलो चाहिँ के छ भने, यति धेरै यो शनिबार आइतबारको विदाले गर्दाखेरि यति धेरै मानिसहरू चाहिँ मोटरसाइकल गाडीमा गएको मैले पाएँ, र अहिले गर्मी मौसममा चाहिँ भारतीय टुरिस्टहरू नि बहिनी, पर्यटकहरू यति आएका छन् भने साध्य छैन, अनि उनीहरूलाई त्यो उखर माउलो गर्मी छ नि भारतमा होइन, यो डाँडा काँडामा हिँड्दाखेरि हुस्सू पनि देखिने, बादल सरेर आउने, पानी पर्ने, चिसो भन्दाखेरि उनीहरू स्वर्गै भन्ठान्दा रहेछन् के बहिनी होइन, यो गर्मीमा गर्दाखेरि हाम्रो देशको वास्तविकता त अरूलाई सोध्नुपर्छ क्या बहिनी, हामीले त देखिरहेको भोगिरहेको केही नै जस्तो लाग्दैन। र अनि मैले सोधेँ उनीहरूलाई, तपाईँहरू धेरै आउनु भएको छ भन्दाखेरि, यो स्वर्गमा हामी ओभनबाट भुङ्रोबाट चाहिँ यो उसमा आइपुगेका छौँ, स्वर्गमा आएका छौँ भन्नुभयो कि मलाई एकजनाले। त्यसले गर्दाखेरि लेट्स इन्जोय वाट वी हेभ गट होइन, हाम्रो देशमा जे छ त्यसलाई इन्जोय गर्नु पर्यो बहिनी, मुख्य कुरा त्यही हो।
1: हजुर, अब उहाँले के भन्नुभएको छ भने, तपाईँहरू सबैजनालाई मेरो नमस्कार छ अनि मिठो सम्झना पनि छ भन्नुभएको छ।
0: थ्याङ्क यू।
1: यहाँ हामी सबैजना आरामै छौँ, तर गर्मी बढ्दैछ, त्यहाँ त धेरै गर्मी नै होला, सजग र सचेत रहनु होला है पनि भन्नुभएको छ।
0: थ्याङ्क यू, थ्याङ्क यू। इन्द्र सरोवर आए पनि उहाँलाई टक्क फोन गर्नु पर्ला बहिनी है त,
1: भने उहाँको नम्बर पनि हामी दिन्छौँ दाजु। म हजुरहरूको नियमित श्रोता राजाराम रायमाझी हुँ, सम्झनु पर्दा मेरी जीवन साथी किशु राय माझी, त्यसै गरी लभली छोरा राम राजा राय माझी, अनि स्याङ्जाका नरेन्द्र रिम्बाल, काठमाडौँको अरुण नदी खत्री, अनि सुमी लिम्बु, राजेन्द्र वान्तवराई, मुना मुखिया, दक्षिण कालीको सुखराम लामा, थाहा नगरपालिका वडा नम्बर 7 सूर्य लामा, चितवनको राम बहादुर खड्का, नवलपुरको ओम मणि सापकोटा, मुरारी कोइराला र चन्द्र बहादुर बुमजनको मिठो सम्झना गर्दै यो गीत सुनाउन चाहन्छु। हवस् त, फेरि भेट्ने बाचा गर्दै बिदा हुन्छु, नमस्कार भन्नुभएको छ राजाराम राय माझीले थाहा नगरपालिका 3 शिखरकोट पालुङ मकवानपुरबाट।
0: कति राम्रो ठाउँबाट लेख्नुभयो, म पनि गएको कुरा गरेँ मैले पनि होइन, र अरू कुराहरू पछि गर्दै गरौँला। तपाईँले सबैलाई सम्झना गर्नुभएको छ, उहाँले सुन्नु होला पनि आशा गर्दै, अब उहाँलाई पनि गीत सुनाउने बेला भयो के हो?
1: हजुर दाजु, उहाँलाई पनि गीत सुनाउने बेला भयो र हाम्रो बिदा पनि लिने बेला भयो। हामी प्रश्न पुनः राख्ने गर्छौँ अन्तमा होइन दाजु, पानीको मुहान, त्यस्तै गरी पाठी पौवा पोखरी कुवा होइन, ढुङ्गे धारा सफा गर्ने विशेष दिन छ, सो त्यो दिन कहिले पर्छ?
0: नाम के हो?
1: नाम सोधेका थियौँ।
0: मैले कुनै छनक दिया छैन, छनक अहिलेलाई नदिऊ होइन, र विशेष गरी यस यो दिन चाहिँ काठमाडौँमा छुट्याइएको छ, भ्यालीमा छुट्याइएको छ भनेर त्यतिसम्म चाहिँ भनौँ होइन। अब हाम्रो श्रोताले खोजिहाल्नुहुन्छ, यसको महत्त्व पनि बुझ्नुहुन्छ होला, यो हाम्रो चलनलाई बचाउनु पर्छ क्या बहिनी, किनभने संसारमा जहाँ गए पनि पानीको आवश्यकता पर्छ, गर्दाखेरि मुहानलाई सरसफाइ गर्नु पर्यो होइन, अनि पौवाहरू, पाठी पौवाहरू, कुवाहरू, पोखरीहरू, इनार, ढुङ्गे धाराहरूलाई बचाउने हाम्रो कर्तव्य पनि हुन आउँछ भन्दै अब हामी म चाहिँ बिदा लिन्छु बहिनी, तपाईँ के बिस्तारै आउने?
1: हजुर दाजु, अन्तमा भने अब असार महिना लागिसकेको छ, त्यसैले हामी असारी भाका सुनाउँदै हामी पनि लाग्नु पर्ला अब खेततिर कि कसो दाजु?
0: ल त, यही गीत हो उहाँलाई पनि हाम्रो श्रोतालाई पनि।
1: हजुर, उहाँलाई पनि हामी राखिदिन्छौँ र सबै श्रोताको निम्ति गीत सुनाउँदै बिदा पनि माग्छौँ दाजु।

0: अनुरोध गरौँ पक्का काठमाडौँको भाकाको चाहिँ गजब हुन्छ क्या बहिनी, होइन काँठे भाका भनिन्छ क्या बहिनी, होइन गजब हुन्छ। पहिला पहिला त हाम्रो नेपाल आर्मीका पुलिसका दाजुभाइहरूले छाता ओढेर होइन कालो चस्मा लगाएर एकदम सात दिन सात रातसम्म गाउँथे भनेर भनिन्थ्यो, अनि दिदी बहिनीहरू पनि सात दिने अथवा कम्पिटिसन हुन्थ्यो अरे होइन, अनि जसले जित्यो उहाँले जे भने त्यही मान्नुपर्छ भन्ने पनि बनाइदियो कि बहिनी, होइन त्यस्तो प्रकारको गीत राखिदिनु भए उहाँलाई हामी धन्य भन्छौँ है त। हस् दाजु श्रोताहरू, यो सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभ दिन, ह्याप्पी असार सबैलाई।
1: काङ्ग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रपतिका कार्यकर्तालाई आफ्ना नेताहरूलाई भगवान नबनाउन सुझाव दिनुभएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ, तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गऱ्यौँ त्यसैले सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौँ, हामीले ढिलो गऱ्यौँ। त्यसबाट पनि सिक्नु होला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको भोट पनि रासुपाले पाएको दावी गर्नुभएको छ।
3: तपाईँहरूलाई थाहा छ, प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ तपाईँहरूलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बाले नै राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोको नेताहरूमा मात्रै होइन, हामीले बारम्बार भनेका छौँ, समस्या हिजोको नेताहरूमा पनि थियो, त्यसैले जनताले उनीहरूलाई बढारे। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ। त्यसकारण यो संविधानमा परिवर्तन र सुधार नगरिकन, देशमा एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन देशले लिक पक्रिँदैन। त्यसकारण एउटा ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर तपाईँहरूले प्राप्त गर्नुभएको छ, यो अवसरको सदुपयोग होस्।
1: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूलाई रासुपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीको खण्डन गर्नुभएको छ।
4: हाम्रो समाज असन्धै न्यून चेतना स्तरको छ, स्वार्थ के पाउन लाग्यो, के ललिपप देखाइदियो, म सारा जीवन मर्न हिँडेको मान्छे के ललिपप खाने भन्नुहोस् त। सबै थोक प्राप्त गरेको मान्छे, तपाईँहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, अनि मैले के ललिपप खाने यो उमेरमा? म त ललिपप होइन, तपाईँ साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई तपाईँहरूलाई तपाईँ पुस्तालाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले, मभन्दा अगाडिको बिपी पुष्पलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो र त्यसको अगुवा शक्तिको रूपमा राष्ट्रपा जुन आएको छ, यो स्वनिम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु।
1: समारोहमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गर्नुभएको छ।
5: हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, होइन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय। हुन त उहाँले भन्नुहोला मा स्टाइल इज द सिम्पलेस्ट भन्नुहोला फेरि, होइन, त्यही पनि हामी कुनै जमानामा सुन्थ्यौँ कि देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक स्थलमा निषेध थियो। कुनै दिन विपक्षीहरूले हाम्रो सम्मान्य प्रधानमन्त्रीजीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनु पर्यो भन्न पनि बेर छैन। त्यही पनि त्योभन्दा पनि ठुलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु, किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि, यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ, अलग लेभलका ही बन्दा।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको वर्तमान सरकारले विगतमा फटाई र बदमाशी गर्ने कसैलाई पनि नछाड्ने बताउनु भएको छ।
6: हाम्रो पार्टीको चिन्तन कस्तो लेफ्ट हो राइट हो सेन्टर हो धेरै चिन्ता लिइराख्न पर्दैन. हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो. हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो. हामी प्रतिशोध साध्ने पुरानो पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन. न्यू खोज्नु पऱ्यो, अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ. कस्तो केसमा मात्रै भन्दाखेरि विगतका केही दिनमा विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ. त्यहाँ न्यू खोज्छौँ हामी र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घन्टा.

0: उदय सोताङ सर्वद प्रस्तुत गीत थियो यति चोखो यति मिठो दिउँला तिमीलाई माया। यस गीतका ओरिजिनल सिंगर भने नारायण गोपाल हुन्। बीएफबीएस कर्कर रेडियोबाट त्रिवेणी कार्यक्रमको दुई घण्टाको समय अवधिभर हामी मिठा मिठा गीतहरू सुन्दै यहाँहरू सबै सबैलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आउनुहोस् अब कार्यक्रमको दोस्रो घण्टामा भने वर्ल्ड कपको बारेमा अलिकति कुराकानी गर्न चाहन्छु। तपाईँ हामी सबैलाई वर्ल्ड कपको रौनकता छाइसकेको छ होइन। वर्ल्ड कप जताततै तपाईँ जहाँ जानुहोस् जे गर्नुहोस् जहिले पनि सुनिराख्नु भएको छ तपाईँको सोसल मिडिया लिएर अहिले जताततै वर्ल्ड कपको चर्चा रहेको छ।
1: इंग्लैंड
2: टीम निकनेम
1: द थ्री लायंस
2: टीम मैनेजर
1: थॉमस टुकल
2: टीम कैप्टन
1: हैरी केन
2: वर्ल्ड कप विन्स
1: वन इन 1966
2: बेस्ट प्लेयर एवर
1: द डिबेट यूजुअली कम्स डाउन टू बॉबी चार्ल्टन गैरी लिनेकर डेविड बेकहम और हैरी केन
2: नेशनल डिश
1: चिकन टिक्का मसाला यस रियली
2: नेशनल एनिमल
1: द लायन
2: Population?
1: About 57 million.
2: Most capped player?
1: Peter Shilton, 125 appearances.
2: All-time top scorer?
1: Harry Kane.
2: World Cup heartbreak rating?
1: 10 out of 10. Penalty shootouts, disallowed goals, near misses, and decades of waiting for it to come home.
2: Most famous fan?
1: Prince William.
2: History fact?
1: The original World Cup trophy was stolen in London in 1966 and found wrapped in newspaper by a dog called Pickles just 4 months before England won the tournament.
2: Random facts.
1: England goalkeeper Gordon Banks once made a save so famous it simply became known as the save. He stopped a header from Pelé that everyone thought was going in.
2: One thing their fans secretly fear.
1: Penalties.
2: Percentage chance of winning.
1: 10 to 15%.
3: The 2026 World Cup on the

बिमल मगरले गाउनुभएको एउटा मिठो गीत हामीले सुनिरहेका थियौँ। अब यो गीत पछि भने वर्ल्ड कप आउँदा सायद कतिपय फ्यानहरूले भनौँ न तपाईँ हामी जस्तै कतिपयलाई प्लेयर मनपर्छ, कतिपय कन्ट्री मन पराउनुहुन्छ, कतिपयले भने जर्सी नम्बर मन पराउनुहुन्छ होइन, कतिपयले इन्डिभिजुअल प्लेयरहरूलाई समर्थन गर्नुहुन्छ, कतिले कन्ट्रीलाई। ओके, त्यो आफ्नो ठाउँमा छँदैछ। वर्ल्ड कप केवल फुटबलको महाकुम्भ मात्र होइन, यो त एउटा फ्यासन र स्टाइलको मेला पनि हो भन्दा पनि फरक पर्दैन। थरी थरीका मानिसहरूको त्यो स्टाइल, प्लेयरहरूले आफ्नै स्टाइल, हेयर स्टाइलदेखि जर्सीको स्टाइलहरूको विषयमा विश्व फ्यासन बजारमै ठुलो परकम्प ल्याइसकेको छ। नेपालमा पनि अहिले विभिन्न स्थानहरूमा वर्ल्ड कपले रङ्गिएको छ, सोसल मिडियामा देख्न सक्नुहुन्छ होइन। विशेष गरेर व्यापारीहरूले पनि थरी थरीको प्लेयरहरूले लगाउने जर्सीहरू सेल गरिराख्नु भएको अवस्था हो। र यसै क्रममा बढी मात्रामा चर्चा रहने भनेको जर्सीको त्यो लस्करमा, विशेष गरेर जर्सी नम्बर 10 नै हुनसक्छ होइन। जर्सी नम्बर 10 यो भनिरहनु परेन यो कसको जर्सी हो भनेर, फुटबलका पण्डितलाई मात्र होइन फुटबलमा खासै चासो नभएकालाई पनि त्यो देख्न साथ यो फलाना प्लेयरले लाउँछ भन्ने हुन्छ। फुटबलको अरू कुरा थाहा नभए पनि त्यो जर्सी भने थाहा हुनसक्छ होइन। सायद लियोनल मेस्सी सबैले भन्नुहुन्छ। अहिले बजारमा सर्वाधिक माग भएको जर्सी नै अर्जेन्टिनाको लियोनल मेस्सीले लगाउने नम्बर 10 बच्चा होस्, बुढापाका भनौँ न, अलि युवा जमातहरूलाई नै किन नहोस्, त्यो जर्सी मनपर्छ। र युवा जमातमा उनीहरूको रोजाइ भने फरक हुनसक्छ। यस्तै गरी अनलाइन प्लेटफर्ममा अर्जेन्टिना, पोर्चुगलको जर्सीको माग बढिरहेको छ। नम्बर 10 किन विशेष रहन गए त? फुटबलमा नम्बर 10 विशेष नम्बर मानिन्छ र यो परम्परागत यो नम्बर कुनै पनि टिमको सबैभन्दा सृजनशील अनि प्रतिभाशाली भनौँ न, उनीहरूको प्लेयरको स्ट्रेन्थ अनि स्किल्स, जुन विभिन्न किसिमको खेलमा आफूले सिकेका स्किल्सहरूलाई देखाउने चलन पनि छँदैछ। इतिहासमा धेरै महान खेलाडीहरूले भनौँ न, यो फुटबलको कुराकानी गर्नुपर्दा उनीहरूले 10 नम्बरको जर्सी लगाएर निकै राम्रो पनि गरेका छन्। र लियोनल मेस्सीले अर्जेन्टिनाको लागि नम्बर 10 जर्सी लगाउँदै आएका छन् भने, बार्सिलोनामा हुँदा पनि उनले, अहिलेको इन्टर मायामीमा हुँदा पनि जर्सी नम्बर 10 नै लगाइरहेका थिए। र त्यसैले पनि यो नम्बर अहिले विश्वभरि मेस्सीसँगै जोडिएर पनि चिनिन्छ। अझ पहिलाको कुरा गर्ने हो भने हिस्ट्रीमा, यो फुटबलको हिस्ट्रीमा मेस्सीभन्दा धेरै पुरानो छ यो नम्बर 10 कुरा। 1958 ब्राजिलको वर्ल्ड कप जित्दा वर्ल्डभरि नै बढी चर्चित रहेका प्लेयर पेलेले पनि नम्बर 10 जर्सी लगाएका थिए। एकदमै फुटबलका महारथी भनिन्छ पेले। पेलेले पनि नम्बर 10 नै लगाएका थिए। त्यहीबाट नै यो नम्बरले चर्चा पाउन सुरु गरेको हो। अनि त्यस्तै गरी डिएगो म्याराडोनाले पनि अर्जेन्टिनाको लागि यही नम्बर लगाएका थिए। 1986 वर्ल्ड कप जित्दा पनि म्याराडोनाको नम्बर 10 जर्सी फुटबल इतिहासकै सबैभन्दा चर्चित जर्सी मध्ये एक बन्यो। र अहिले पनि जब जब वर्ल्ड कप आउँछ अनि उहाँले गरेको त्यो दृश्य थियो, यति पटक रिपिट गरिन्छ होइन, सायद यहाँहरूमध्ये टेलिभिजन हेर्नेले त्यो महसुस गर्नुभएको छ। अनि त्यस्तै गरी फ्रान्सका स्टार प्लेयर भनौँ, जिनेदिन जिदानको जर्सी नम्बर 10 पनि हो। त्यति बेला उनी 1998 फ्रान्सले पहिलो पटक वर्ल्ड कप जित्दा पनि जिनेदिन जिदान राम्रो खेलाडी थिए। र ब्राजिलका चर्चित खेलाडी रोनाल्डिनो, रोनाल्डिनोले पनि, उनको नाम अलि ब्राजिलियन हुन्, रोनाल्डिनोको नाम अलि लामो छ, उनको पुरा नाम चाहिँ रोनाल्डो लुइस नाइजेरियो डी लिमा पनि हो, तर सबैले ब्राजिलियन लेजेन्ड रोनाल्डो मात्रै भन्छन्। उनले पनि नम्बर 10 जर्सी नै लगाएका थिए सन् 2002 वर्ल्ड कप जित्ने खेलाडी हुनुहुने पनि। र त्यसपछि पनि मेस्सीले नम्बर 10 नै उचाइमा पुर्याए। र लियोनल मेस्सीले अर्जेन्टिनालाई प्रमुख अन्तर्राष्ट्रिय उपाधिहरू दिलाउँदै नम्बर 10 केवल एउटा अङ्क मात्र नभएर सफलताको प्रतीकको रूपमा पनि उनले
परिचित बनाएका छन्। यो नम्बर मात्रै होइन, अन्य नम्बरहरू पनि छन्, अन्य प्लेयरहरू पनि छन् होइन, जर्सी मात्र होइन, लियोनल मेस्सीको हेयर स्टाइल अनि उनको दाढीको शैली होइन, अगाडि काट्ने फेसको दाढी, ट्याटु डिजाइन समेत एकदमै धेरैले फलो गरेको पनि पाइन्छ। अब अहिलेको समयमा फुटबललाई मन पराउनेहरू जो हुनुहुन्छ, फुटबल तपाईँ हामीले बुझ्ने तरिका फरक होला, अरूले बुझ्ने तरिका फरक होला, त्यही भएर नै धेरैले यसरी फलो गर्छन् होला। आउनुहोस् अबको प्रस्तुतिमा भने हामी एउटा मिठो गीत सुनौँ।

0: एसबीएस गोर्खा रेडियो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।
0: यो BFBS गोर्खा रेडियो हो।

उदित नारायण झा र अलका याग्निकको युगल स्वरबद्ध प्रस्तुत गीत थियो। हामीले कुराकानी गरिरहेका थियौँ श्रोता, वर्ल्ड कपमा अहिले नम्बर 10 जर्सी एकदमै पपुलर भइरहेको विषयमा र लियोनल मेस्सीको जर्सी मात्र होइन, उनको हेयर स्टाइल अनि त्यो फेसको दाढीको शैली होइन, ट्याटु अहिले उनको शरीरमा कतिवटा छ होला यदि कसैले प्रश्न गर्यो भने त्यो पनि तपाईँहरूले थाहा पाउन सक्नुहुनेछ। ओके, अन्य जर्सीको पनि त्यत्तिकै आकर्षण छ होइन। वर्ल्ड कप ठुला फुटबल प्रतियोगिताको समयमा लियोनल मेस्सीको नम्बर 10 जर्सी सबैभन्दा बढी चर्चामा रहे पनि अन्य प्लेयरहरूले लगाउने जर्सीप्रति पनि समर्थकहरूको निकै आकर्षण अहिले बढिरहेको छ। र क्रिस्टियानो रोनाल्डो पोर्चुगलबाट उनी खेल्छन्, उनको जर्सी नम्बर 7 हो। जर्सी नम्बर 7 विश्वकै सबैभन्दा लोकप्रिय जर्सी मध्ये एक मानिन्छ। रोनाल्डोका समर्थकहरूको लागि CR7 लेखेको एउटा जर्सी होइन, सायद तपाईँको घरमा पनि हुनसक्छ होइन, कतिपयको हुनसक्छ। अनि त्यसै गरी केलियन एम्बापेको फ्रान्स टोलीको जर्सी होइन, नेमारको ब्राजिलियन टिमको जर्सी, अनि बेलिङ्गमको अब इङ्ग्ल्यान्ड टिमको जर्सी होइन, यस्ता थुप्रै जर्सीहरू पनि तपाईँहरू युथहरूको बेसमा निकै रुचाइएको छ। र कतिपयले मनपर्ने खेलाडीप्रतिको समर्थन व्यक्त गर्नको लागि यी र यस्ता जर्सीहरू किनेर लगाइरहेका छन् भने कतिपयले ब्राजिलको पहेँलो कलर अनि अर्जेन्टिनाको निलो र सेतो, फ्रान्सको निलो जस्ता आकर्षक रङले पनि उनीहरूले जर्सी पहिरेको युवा पुस्ताले अहिले फुटबलको जर्सी अनि खेल हेर्ने साधन मात्र नभई युवा पुस्ताको एउटा पहिरन शैली र एउटा पहिचान महत्त्वपूर्ण हिस्सा बनेको छ भनौँ न। खेलभन्दा ठुलो बनेको छ वर्ल्ड कपको यो प्रभाव। अहिले वर्ल्ड कप खेलसँगै व्यापार छ, फ्यासन छ, मनोरञ्जन छ होइन, अनि अहिले सामाजिक सञ्जाल एकदमै रङ्गीन बनेको छ। यसको साथसाथै जर्सी पनि विभिन्न देशमा बिक्री भइरहेको छ, खेल हेर्ने जमघट बढिरहेको छ, सामाजिक सञ्जाल फुटबलमय बनेको छ होइन। ओके, तपाईँहरूले पनि यस्तै गरी वर्ल्ड कप सुरु हुने बित्तिकै अहिले भनौँ न धेरैजसो मानिसहरूलाई अर्जेन्टिना, ब्राजिल अनि पोर्चुगल, फ्रान्स, इङ्ल्यान्ड भनेको पनि हामी सुन्छौँ। ओके, तपाईँले कसलाई सपोर्ट गर्नुहुन्छ? यदि तपाईँले पनि कसैलाई सपोर्ट गर्नुहुन्छ भने हामीलाई पठाउन सक्नुहुनेछ। तपाईँले जसलाई सपोर्ट गर्नुहुन्छ उहाँको खेल पनि हेर्दै हुनुहुन्छ होला। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ।

तपाईँलाई प्रोसेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

अब यो गेतपछि भने इङ्ल्यान्डका प्लेयरहरूको विषयमा पनि कुरा गरौँ. इङ्ल्यान्डका प्लेयरहरू वर्ल्ड कप लेजेन्ड्स, रेकर्ड ब्रेकिङ गोल स्कोरर्सहरू अथवा अहिलेको मोडर्न आइकन्सहरू पनि धेरै राम्रा राम्रा प्लेयरहरू छन्. अल टाइम लेजेन्ड्सको कुराकानी गर्नुपर्दा ग्रेटेस्ट डिफेन्डर भन्नुपर्छ इङ्ल्यान्डको हिस्ट्रीमै एकदमै राम्रो प्लेयर जसले 1966 वर्ल्ड कप जिताउनको लागि ठुलो हात पनि थियो बबी मुर. अनि त्यस्तै गरी बबी चार्ल्टन पनि मिड फिल्डर हुनुहुने म्यान्चेस्टर युनाइटेडको लेजेन्ड पनि हुन्. 1966 वर्ल्ड कपको टिममा थिए दुवैजना. गोर्डन ब्याङ्क्स गोलकिपर, उनी पनि एकदमै राम्रो गोलकिपर हुन्, ग्रेटेस्ट गोलकिपर. अनि एलन सेरर प्रिमियर लिगको हिस्ट्रीमा पनि उनले 260 गोल गरेका छन्. मोडर्न आइकन्सहरूको कुराकानी गर्नुपर्दा अहिलेका ह्यारी केन, ह्यारी केन पनि इङ्ल्यान्डको नेसनल टिममा अहिले वर्ल्ड कप खेल्दैछन्. अनि त्यस्तै गरी वान अफ द मोस्ट नेचुरली गिफ्टेड प्लेयर भन्नुपर्छ वाइन रुनी, म्यान्चेस्टर युनाइटेडबाट खेल्थे, उनी पनि इङ्ल्यान्डको सेकेन्ड अल टाइम लिडिङ स्कोरर हुन् भन्दा पनि फरक पर्दैन. डेभिड बेकहामको त के कुरा गर्नु, ग्लोबल कल्चरल आइकन फेमस छन् उनी. उनी पनि म्यान्चेस्टर युनाइटेडकै प्लेयर हुन् पहिले. र स्टिभन जेरार्ड लेजेन्डरी लिभरपुलबाट खेल्ने मिडफिल्डर हुन्. ओके, अरू पनि छन्. अब भने हामी करिब करिब यो दोस्रो घण्टाको पनि अन्तिम चरणतिर आइपुगेका छौँ. त्यो समयको यो चर्चा बटुलेको गीत हो खेमराज गुरुङको स्वरमा.

योगेश काजी र सारिका घिमिरेको युगल सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईंलाई सुनाउँदै छु यो मिठो गीत।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा कांग्रेस सभापति लगायत शीर्ष दलका नेताहरू पनि चितवन पुगेका छन्। कांग्रेसका सभापति गगन कुमार थापाले रासोपाका कार्यकर्तालाई आफ्ना नेताहरूलाई भगवान नबनाउन सुझाव दिनुभएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्न हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गऱ्यौँ, त्यसैले सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौँ, हामीले ढिलो गऱ्यौँ। त्यसबाट पनि सिक्नु होला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको भोट पनि रासुपाले पाएको दावी गर्नुभएको छ।
2: तपाईँहरूलाई थाहा छ, प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ। तपाईँहरूलाई नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बाले नै राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ।
0: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूलाई रासुपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीको खण्डन गर्नुभएको छ।
3: हाम्रो समाज असन्धै न्यून चेतना स्तरको छ, स्वार्थ के पाउन लायो, के ललिपप देखाइदियो, म सारा जीवन मर्ने हिँडेको मान्छे के ललिपप खाने भन्नुहोस् त। सबै थोक प्राप्त गरेको मान्छे, तपाईँहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, अनि मैले के ललिपप खाने यो उमेरमा? म त ललिपप होइन। तपाईँ साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई तपाईँहरूलाई तपाईँ पुस्तालाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले, मभन्दा अगाडिको बिपी पुष्पलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो, र त्यसको अगुवा शक्तिको रूपमा रासपा जुन आएको छ, यो स्वनिम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु।
0: समारोहमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गर्नुभएको छ।
4: हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, होइन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय। हुन त उहाँले भन्नुहोला मा स्टाइल इज द सिम्पलेस्ट भन्नुहोला फेरि, होइन, तै पनि हामी कुनै जमानामा सुन्थ्यौँ कि देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक स्थलमा निषेध थियो। कुनै दिन विपक्षीहरूले हाम्रो सम्मान्य प्रधानमन्त्रीजीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनु पर्यो भन्न पनि बेर छैन। तै पनि त्योभन्दा पनि ठुलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु, किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि, यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ, अलग लेभलका ही बन्दा।
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड रुपियाँ भाडा बुझाएका छन्।
5: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाडा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाडा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना जारी गर्न साथ उद्योगीले भाडा दर सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए, तर पुरानो दरको भाडा र अन्य महसुल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाडा तिर्न अचेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी थालेको सूचना अधिकारी सोडारीको भनाइ छ। व्यवस्थापन लिमिटेडले 2075मा औद्योगिक क्षेत्रभित्रको भाडा 700% वृद्धि गरेको थियो। ठूलो दरले भाडा वृद्धि गरेको उद्योगीले विरोध गरेपछि उत्पन्न विवाद झण्डै 5 वर्षसम्म कायम हुँदा बक्यौता चुलिएको छ। बढेको भाडा 2076 लागू गर्ने कि 79 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले असार 79 पुरानै भाडा दर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाडा दर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए, तर सर्वोच्च को गत बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार फैसला पुनरावलोकन नहुने आदेश दिएको थियो। आदेशपछि वर्षौंदेखिको विवाद

नमस्कार, सुस्वागतम बीएबीएस बाट त्रिवेणी कार्यक्रमको हामी दोस्रो घण्टामा छौं। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। अहिले प्रस्तुत मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो, सालको पात हे भरे भन्ने गीतसँगै हामी कार्यक्रमलाई अघि बढाइरहेका छौं। कार्यक्रमको दोस्रो घण्टामा म तपाईँलाई सुनाउँदैछु जगदीश समालको स्वरमा यो मिठो गीत।

जगदीश समानले गाउनु भएको यो गीत सँगै अब हामी कार्यक्रमलाई अघि बढाउ। मुटुको रोगीको लागि माछा निकै फाइदाजनक हुन्छ र माछामा पाइने ओमेगा 3 फ्याटी एसिडले मुटु र मांसपेशीलाई पनि एकदमै बलियो बनाउँछ। यति मात्रै होइन, यसका थुप्रै फाइदाहरू पनि छन् र कतिपय अवस्थामा चिकित्सकले नै माछा खानुपर्ने सुझाव दिन्छन् भने माछाले केही प्रकारका स्वास्थ्य विकार पनि हटाउँछ। लो फ्याट अनि अधिक प्रोटिन भएको र ओमेगा 3 फ्याटी एसिड समेत केही पोषक तत्त्वले भरिपूर खाना पनि हो र मुटुका रोगीहरूलाई माछा निकै उपयोगी हुन्छ र माछामा पाइने ओमेगा 3 फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो पनि बनाउँछ र मस्तिष्कलाई पनि निकै फाइदा गर्छ माछाले। खास गरी पढ्ने बच्चाहरूको लागि पनि यो एकदमै राम्रो हो। माछामा रहेको पोषक तत्त्वले मस्तिष्कलाई राम्रो गर्छ, यसमा रहेको फ्याटी एसिडले दिमागलाई तेज बनाउँछ, स्मरण शक्ति पनि त्यतिकै मात्रामा बढाउँछ र यसका साथै प्रोटिनले मस्तिष्कको नयाँ कोशिका पनि निर्माण गर्छ।

0: गोर्खा रेडियो,
1: गोर्खा रेडियो।
2: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। माछा मुटुका रोगीहरूको लागि त एकदमै फाइदाजनक छ, अनि त्यस्तै गरी बच्चाहरूको लागि पनि, र यो सबैको लागि उत्ति नै माछा एकदमै राम्रो खाना हो। र माछामा पाइने ओमेगा 3 ले पनि छाला र कपाललाई एकदमै फाइदा गर्छ। यसले छालाको चमक पनि कायम राख्छ र कपाललाई पनि एकदमै मुलायम र बलियो पनि बनाउँछ। माछाले क्यान्सरबाट पनि बचाउँछ र नियमित रूपमा माछा सेवन गर्दा क्यान्सरको खतरा पनि कम हुन्छ। माछामा हुने ओमेगा 3 फ्याटी एसिडले क्यान्सरको कोशिकाहरू बढ्न दिँदैन र यसको सेवनले ब्रेस्ट क्यान्सर, प्रोस्टेट क्यान्सरको जोखिम पनि एकदमै कम गर्छ। त्यसै गरी माछाको सेवनले डिप्रेसनको अवस्थामा पनि माछा सेवन निकै फाइदाजनक हुन्छ। बीएबीएसबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। अबको प्रस्तुतिमा म तपाईँलाई एउटा मिठो गीत सुनाउँछु। यो लोक भाकाको गीतबाट हामी एकैछिन रमाइलो गरौँ र त्यसपछि भने हामी फेरि अर्को गीत सुन्नेछौँ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS गोर्खा रेडियो।

एबीएसबाट तपाई हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। आफूलाई जाँच्ने कसरी त हामी त्यो प्रसंगतर्फ लागौं। हो, आफूलाई जाँच्न गाह्रो हुन्छ। मेरो पनि कति नराम्रो बानीहरू होला कि म आफूलाई थाहा हुँदैन, तर अरूलाई चाहिँ थाहा हुन सक्छ। राम्रो लुगा फाटा लगाएर तयार भइसकेपछि जसरी हामी ऐनाको अगाडि उभिएर आफूलाई निहाल्छौं, त्यसै गरी आफ्नो आनी बानीलाई निहाल्न सकिन्छ भने त्यो एकदमै राम्रो हो। मानिलिउँ तपाईँ कुनै सार्वजनिक स्थानमा हुनुहुन्छ, तपाईँले आफ्नो तलतल मेट्न जसरी चुरोटको खोजी गर्नुभयो, ठिक त्यसै गरी आफूले सेवन गर्ने चुरोटको धुवाले अरूलाई असर गर्छ भन्ने बिर्सिनुभयो। हो, तपाईँलाई थाहा पनि हुनसक्छ, तर थाहा भएर पनि के गर्ने? आफूलाई त एकदमै तलतल लागिसकेको छ, भनौँ न मनमा बेचैन भइरहेको छ। जब तपाईँले चुरोटको सेवन गर्नुहुन्छ अनि एक सरको तानेर धुवा उडाउनुहुन्छ, तपाईँलाई कस्तो आनन्द हुन्छ। तर त्यही आनन्दको बावजुद अरूलाई भने समस्या हुन सक्छ। अरू मानिसहरू जो चुरोटको सेवन गर्दैनन् उनीहरूलाई असर गरिरहेको हुन्छ, तपाईँलाई थाहा नभएको पनि होइन। तर तपाईँले यसरी बेप्रवाह रूपमा चुरोट सेवन गरिराख्दा त्यसले अरूलाई कत्तिको असर गरेको छ त, अरूको स्वास्थ्यप्रति कति पनि संवेदनशील हुनुहुन्छ भन्ने कुरा त्यहाँबाट थाहा हुन्छ। अब यस्तै गरी कुनै पनि सार्वजनिक यातायातमा तपाईँ भिडभाडमा अरूलाई धकेलेर अघि बढ्नुहुन्छ, उछिन्नुहुन्छ, अरूलाई असजिलो ढङ्गले बस्नुहुन्छ, अथवा तपाईँ सिटमा बसिराख्नु भएको छ, तपाईँभन्दा कमजोर अशक्त वृद्ध मानिसहरू उभिएका छन् र उनीहरूको लागि तपाईँले सिट छाड्नुहुन्न, त्यसो हो भने पनि तपाईँको आनी बानीमा सन्देह गर्नै पर्छ। यस्तो समस्यालाई हटाएर भनौँ न हाम्रो आनी बानी, हामीले गर्ने व्यवहार, हामीले सोच्ने ढङ्गबाट निर्धारित हुन्छ। अत खराब प्रवृत्तिले हामीलाई भित्रभित्रै विषाक्त बनाउँछ, किनभने यो एक विकार हो जसले हामीलाई रोगी र जीर्ण पनि बनाउँछ। खराब प्रवृत्तिले हामीलाई भित्रभित्रै कुरूप बनाइरहेको हुन्छ। यसबाट बस्नको लागि हामीले आफैले आफैलाई निहाल्न सक्नुपर्दछ। अब यो प्रसङ्गपछि भने हामी अर्को एउटा मिठो गीत सुनौँ।

कार्यक्रमको करिब करिब अन्तिम चरणतिर आइपुग्यौं। मलाई साथ दिनुभयो र यो बसाईमा हामीले रमाइला गीतहरू पनि सुन्यौं। कार्यक्रमबाट म रूपा राणा पनि बिदा चाहन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाई बाई।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio
3: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार आज बिहान 7 बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ। 4,000 बढी महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिएको केन्द्रीय निर्वाचन उपप्रमुख राम गुरूङले जानकारी दिनुभएको छ। यो नामावलीमा दावी विरोध भोलि बिहानसम्म लिइनेछ। राजसभाको वेबसाइटमा राखिएको सूचीमा मध्य प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिको नाम भने छैन। भोलि बिहान 10 बजे निर्वाचन कार्यालयले महाधिवेशन प्रतिनिधिको अन्तिम

0: नामावली प्रकाशन गर्नेछ। दिउँसो 2 बजेदेखि उम्मेद्वारी मनोनयन पत्र दर्ता सुरु गरिनेछ। दर्ता अपरान्ह 4 बजेसम्म हुने र साँझ 8 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। पार्टीको वेबसाइट र निर्वाचन आयोगको सम्पर्क कार्यालयमा निर्वाचन आयोगको सम्पर्क सचिवालयमा नामावली प्रकाशन गरिने पार्टीले जनाएको छ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। यस्तै पर्सि बिहान 7 देखि 8:30 बजेसम्म मौन अवधि तोकिएको छ। त्यसपछि 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। त्यसपछि दोस्रो चरणको पार्टी पदाधिकारीका लागि निर्वाचन प्रक्रिया शुरू हुनेछ, तर दोस्रो चरणको कार्यतालिका भने पछि तोकिने पार्टीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रासुवापामा गरिएका सहमतिका एक एक अक्षरमा पालना गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले चुनाव अघि नै बालिनको खुट्टामा बल पुर्याइएको भन्दै अब गोल हान्ने जिम्मा बालिनकै भएको प्रष्ट पार्नु भएको छ। पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति लामिछाने,
1: हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाफ दिनुपर्नेछ, व्यक्तिको इच्छा ठुलो कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेनजीको, अब भट्टाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।
0: लामिछानेले काङ्ग्रेस र एमालेलाई आन्तरिक विवाद मिलाउन आग्रह पनि गर्नुभएको छ।
1: राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु, विशेष गरेर 2 शक्तिशाली दल नेपाली कङ्ग्रेस र नेकपा एमाले भित्र कहीँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनु होला। आफ्नो दल मात्र होइन, अन्य दलहरूका अप्ठ्यारा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जानेछ र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ।
0: संघ सभाबाट अत्यधिक रक्तस्राव भएकी एकजना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। अत्यधिक रक्तस्राव 5 खपन नगरपालिका 7 कि 27 वर्षीय सुनिता परियारको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बल रौतह टोलीले स्थानीय दुर्गा भगवती गाउँपालिका 3 को मत्सरी घाटमा फँसेका 14 जना स्थानीय महिला र बालिकाको सकुशल उद्धार गरेको छ। आज अपरान्ह 3:40 मा मुमको दाल टिपेर फर्कने क्रममा बागमती नदीमा घाटको 20 भागमा रहेको अग्लो स्थानमा रहेर उद्धारका लागि गुहार गरिरहेका 11 महिला र 3 बालबालिका गरी 14 जनाको प्रहरीले सकुशल उद्धार गरेको हो। सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञ बहादुर योञ्जनको नेतृत्वमा खटिएको 17 जनाको टोलीले रबरको डुङ्गा प्रयोग गरी नदीमा फँसेका सबैको उद्धार गरेको सशस्त्र प्रहरी बेस क्याम्प गौरका प्रहरी नायब उपरीक्षक प्रेम सागर विष्टले जानकारी दिनुभएको छ। जुम्लामा 1 वर्षमा 3,671 मेट्रिक टन सिमी उत्पादन भएको छ।
2: कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट 3,671 मेट्रिक टनको सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको छ। जिल्लाभरि 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कानका सुन्दरी, पातारासी, हेमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन्। सिमीको पकेट क्षेत्र भनेर राष्ट्रिय कृषि आधारित
3: BS Gorkha

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

हरेक व्यक्तिको सोचले व्यवहारले उसलाई कहाँ पुर्याउँछ भन्ने कुरा निर्धारण गर्दो रहेछ। किनकि आज जुन म कथा तपाईँलाई सुनाउँदैछु यो कथामा पनि सबै कुरा ठिक छ, बस त्यही सोच त्यही व्यवहार त्यही एउटा चरित्रको कारणले आजको जीवनको कथामा धेरै कुरा देख्न पाउँछौ। यो कथाले हामीलाई धेरै कुरा सायद अनुभूति नगराए पनि ए यस्तो पनि हुन सक्छ भन्ने एउटा चेतना अवश्य दिनेछ। त आज म अनिताजी र गोपालको कुरा सुनाउँदैछु, उहाँहरूको जीवनको कथामा के छ, यो कथाले के सन्देश दिन्छ, यो कथा कस्तो छ, म तपाईँलाई सबै सुनाउँछु आजको यात्रा जिन्दगीकोमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मान्दिरा हाजिर छु। गोपालजी र अनिताजीको कथा सुनाउनु भन्दा पहिला तपाईँको जीवनको कथा, तपाईँको भोगाई, तपाईँको सोच अनि तपाईँको अनुभूति हामीसँग तपाईँले बाँड्न साट्न सक्नुहुन्छ। आफ्ना जीवनका भोगाईहरू हामीलाई लेखी पठाउनुहोस् न mandiradungel3@gmail.com वा मेरो मेसेन्जरमा तपाईँले आफ्ना कुराहरू लेखी पठाउन सक्नुहुन्छ। त आउनुहोस् आजको यात्रा जिन्दगीको लागि सुरु गरौँ। यो अत्यन्तै सुन्दर गीत तपाईँको नाममा समर्पित गर्दछु। तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यले बास पाइरहोस्, तपाईँको जीवनमा खुसी आओस्। यिनै शुभकामना र प्रार्थनाका साथ आउनुहोस् यात्रा जिन्दगीकोमा यो सुन्दर गीत तपाईँको नाममा समर्पित गर्दै तपाईँलाई स्वागत तथा अभिनन्दन गर्छ।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मन्दिरा छु र आज अनिताजी र गोपालजीको जीवनको कथा तपाईँका लागि प्रस्तुत गर्दैछु। अनिता एक सामान्य परिवारकी सदस्य हुनुहुन्छ, उहाँको बुवा हुनुहुन्छ, आमा हुनुहुन्न, एक बहिनी, दुई दिदी अनि दुई दाजु र अनिताजीको बुवा। आमा बहिनी अलि सानै हुँदा बित्नु भएको रे। दाजुहरू दुवैको विवाह भइसकेको, उहाँहरू आफ्नै आफ्नै परिवारमा व्यस्त। दुई दिदीको पनि विवाह भइसकेको। अनिताजी र उहाँकी बहिनी अनि बुवा तीन कोठाको फ्ल्याट, त्यसमा दुईटा कोठामा दाजुहरू आफ्नो परिवारका साथमा बस्नुहुन्थ्यो, एउटा कोठामा बहिनी, म अनि बुवा र भान्जा पनि त्यही कोठामा थियो। अब तपाईँले विचार गर्न सक्नुहुन्छ मेरो जीवन कस्तो थियो भनेर। मेरो 12 सिद्धिना साथै मैले एउटा सानो जागिर खान थालेकी थिएँ। बिहानको कलेज, दिउँसो अफिस। बाले सिकर्मी काम गर्नुहुन्थ्यो, त्योबाट बाको र बहिनीको खर्च चल्थ्यो। दाजुहरूको ग्रिल पसल थियो, उहाँहरूले घर खर्च चलाउनुहुन्थ्यो, अलिअलि कमाउनुहुन्थ्यो घर खर्चमा ठिक्क। दाजुहरूले कमाएको पैसा भाउजूहरूको हातमा पुग्थ्यो अनि उहाँहरूको खटनी अनुसार खर्च हुन्थ्यो। कसरी कटौती गरेर सबैभन्दा थोरै खर्च गरौँ अनि बचाउँ अनि धेरै बचाउँ भन्ने भाउजूहरूको दाउ हुन्थ्यो। बस अभावलाई जिनातिना टाल्ने काम मात्रै भएको थियो। हामी त्यसै गरी हुर्किएका हौ। सायद आमा भएको भए अलिकति भए पनि हाम्रो केयर हुन्थ्यो होला। हामी त मरुभूमिका बोट बिरुवा जस्ता, बालुवामा रोपिएको बोट जस्ता थियौँ। रुखो सुखो, माया दया प्रेम नपाएको अनि खाना लाउन र अलिकति आदर संस्कार नभएको जस्तो खै कस्ता कस्ता भएर हुर्कियौँ, जवान भयौँ। त्यो घरको अवस्था यति नराम्रो थियो कि के भनौँ। घरमा सुख शान्ति थिएन, धेरै मान्छे, पैसा कमाई थोरै, समस्या धेरै। त्यसपछि यो गर्दा पनि छैन, त्यो गर्दा पनि छैन। भाउजूहरूलाई एक्लै बस्न पाए सुख पाइन्थ्यो भन्ने, हामीलाई सबै मिलेर बसे, सबैले सहयोग गरे घर आनन्द हुन्छ भन्ने। यस्तो गर्दा गर्दै न मैले सोचेको भयो न भाउजूहरूले सोचेको भयो। उहाँहरू आफ्नो परिवारसँग खुसी भएर बस्न चाहनुहुन्थ्यो, हामी तिनजना थपिँदा उहाँहरूलाई बोझ भयो। बुवा, म अनि बहिनी, आखिर जिनातिन जिन्दगी चल्दै गयो। झगडा कलह दिनदिनै बढ्दै गयो। बिहान जुरुक्क उठ्यो, एक ग्लास पानीको भरमा म कलेज पुग्थेँ, कलेजबाट सिधै अफिस पुग्थेँ। भोकले भुतुक्क हुन्थेँ, तर के गर्ने, आफ्नो घरमा ए नानी त कलेज जान्छेस्, भोकै नजा, केही खाएर जा भन्ने मान्छे कोही थिएन। अर्काको जिम्मेवारी कसले उठाउने। अफिस पुगेर काम राम्रो चाहिन्थ्यो, काम नगरे माम आउँदैनथ्यो। चिया बिस्किट, कहिले पाउरोटी र चिया, कहिले चाउचाउ, कहिले चिउरा, कहिले चाहिँ त्यही नजिकैको होटलमा भात खान्थेँ। यसरी मैले बिहानको छाक टार्थेँ। घरमा बिहानको छाक मलाई दिनु पर्दैनथ्यो, उहाँहरूले मेरो हिसाब किताबै हुँदैनथ्यो र उहाँहरूलाई यो सजिलो पनि थियो। यसरी अफिस आइसकेपछि मैले आफ्नो भोकलाई मेटाएपछि म अफिसको काममा दिनभरि व्यस्त हुन्थेँ। लगभग 6:30 बज्थ्यो प्रत्येक दिन, किनकि बिहान आउँदा अलिकति ढिलो हुने कारणले म 6:30 बजेसम्म बस्नु पर्थ्यो। 6:30 बजेपछि म काम सिद्ध्याएर एकछिन अफिसमै बस्थेँ, होमवर्क सिद्ध्याउँथेँ आफ्नो कलेजको। होमवर्क सिद्धिएपछि म बल्ल घर जान्थेँ। घर गएर भान्सामा हेर्दा भाउजूहरूले पकाउन सुरु गरेको हो भने म पस्दिनथेँ, होइन भने मैले पकाउनु पर्थ्यो। त्यो भाउजूहरूको मुडमा भर पर्थ्यो। के भनौँ तपाईँलाई,
कति कति दुख, आफ्नै घर पनि बिरानु जस्तो, आफ्नै परिवार पनि पराई जस्तो, खान दिनु पर्यो भनेर घुर्की र फुर्की लगाउनुहुन्थ्यो भाउजूहरू। काम सबै म गर्थे, उहाँहरू आरामले बस्नुहुन्थ्यो, त्यही पनि घुर्की र फुर्की। दाजुहरूले यो नदेखेको होइन, तर भाउजूहरूको अगाडि दाजुले केही बोलेन। भाउजूहरूले जे गर्नुभयो त्यही नै सही हो भन्ने उहाँहरूको मान्यता भयो। र यस्तै दुःखै दुःखमा, पिरै पिरमा, मनमुटावै मनमुटावको बिचमा अरू 2 वर्ष बित्यो।

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यात्रा तिम्रो पनि अनि मेरो पनि।
1: केही आँसु केही हाँसु,
0: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
1: यात्रा जिन्दगीको DFBS गोर्खा रेडियो।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। अनिताजी र गोपालजीको कथा अझ अगाडि यसरी बढ्दै जान्छ। यो बीचमा म 24 वर्ष पुगेर 25 वर्ष लागिसकेकी थिएँ। घरमा दुई चेलीहरू हुर्किँदैछन्, विवाह बारी गरिदिनु पर्छ, यिनीहरूको घर बसाइदिनु पर्छ, सधैँ यहाँ बसेर हुँदैन, यिनीहरूको विवाह गरिदिए सुख हुन्थ्यो, यिनीहरूको जिन्दगी अगाडि बढ्थ्यो भनेर दाजु भाउजूहरूले सोचेर हाम्रो जिन्दगीको व्यवस्था गरिदिन्छन् कि भन्ने सोच थियो। बा त अब उयो हो, कारखानामा गएर काम गर्यो, साँझ फर्किने बेलामा पुरा उहाँ आफ्नै संसारमा भइसक्नुहुन्थ्यो मातेर। बाको कुनै घर थिएन, न बालाई चासो नै थियो, बस घरमा निदाउन र दुई छाक खान आउने हो। म भन्थे दाजुहरूसँग, दाई भाउजूहरूसँग तपाईँहरू खुसी हुनुहुन्छ, भाउजूहरूलाई हामी बोझ भएका छौँ, बहिनी पनि अब हुर्किँदै बढ्दैछ, म पनि ठुली भइसकेको छु, यसो कोही हेर्नुहोस्, आफ्नो घर गरी खायौँ भने तपाईँहरूलाई पनि सजिलो हुन्छ, कस्तो अप्ठ्यारो स्थिति छ। म घुमौरो पाराले दाजुहरूसँग हाम्रो विवाह गरिदिनुहोस् भनेर नजानिदो रूपमा घुमाउरो तरिकाले भन्थे, किनकि घरमा बस्न गाह्रो थियो, यत्तिकै बस्दा मान्छेले के भन्थे समाजको कुरो थियो। एउटा व्यवस्था भयो भने एकहोरो जिन्दगी अगाडि बढ्छ, विवाह गरे सबै समस्या समाधान हुन्छ भन्ने मेरो सोच थियो। यही कुरा दिदीहरूलाई पनि भन्थे जो विवाह गरेर गइसक्नु भएको थियो। दाजुहरूको कानमा बतास पसेन, भाउजूहरूले सायद सुन्नै दिन चाहनु भएन, त्यत्रो विवाह बारीमा खर्च कहाँबाट पुर्याउने, सायद त्यही खर्चले गर्दा दाजुहरूको हात खुट्टा बाँधिएको थियो। घरको सबै कुरा दिदीहरूलाई थाहा थियो, जेठी दिदी र माइली दिदीले मिलेर उहाँहरूको चिनजानको एक परिवारसँग हाम्रो कुरा गर्नु भएको रहेछ, लगभग कुराकानी पक्का पक्की भएको रहेछ। दुई दाजुभाइलाई दुई दिदी बहिनी दिने भनेर घरमा दाजु भाउजूसँग दिदीहरूले कुरा गर्न आउनुभयो। बाले त केही भन्नु भएन, तिमीहरू आफै हेर जे ठिक लाग्छ त्यही गर, दाजुहरूले राम्रो छ भने भइहाल्छ नि भन्नुभयो। भाउजूहरूले सकभर छिटो विवाह गरेर घर निकाला गर्न पाए, आफू खुसी भइने, त्यसैले केही नबुझिकन हुन्छ भनिदिनु भयो र हेर्दा हेर्दै कुराकानी पक्का भयो। त्यसपछि हाम्रो कुराकानी अगाडि बढ्न थाल्यो। कुराकानी गर्दै जाँदा दिदीहरूलाई ठिकै लागेपछि दाजुहरूले पनि हुन्छ भन्नुभयो। त्यति बेलासम्म म 26 वर्षकी भइसकेकी थिएँ र बहिनी 24 वर्षकी। मेरो श्यामसँग र गोपालको बहिनीसँग विवाह हुने कुरो भएको रहेछ। एकचोटि केटीहरू हेर्न पाए हुन्थ्यो भन्ने केटा पक्षको कुरा हुँदा दिदीहरूले मलाई र मेरो बहिनीलाई लिएर श्याम र गोपाललाई देखाउन उहाँहरूको एक दिदीको घरमा लिएर जानुभएको थियो। तर भाग्यमा भएको कुरो कसले मेर्थ्यो र श्यामसँग मेरो विवाह अनि गोपालसँग बहिनीको विवाह गरिदिने भन्ने कुरो थियो। गोपालले मसँग विवाह गर्छु भनेछन्, श्यामले मलाई केही फरक पर्दैन जोसँग भए पनि, यसो भनेपछि भाइ गोपालसँग मेरो कुरा पक्का पक्की भयो अनि मेरी बहिनीको गोपालका दाई श्यामसँग कुरा पक्का पक्की भयो। यो बीचमा हामी कुराकानी गर्न थाल्यौँ, त्यसै त्यसै मन उत्ताउलो भएर रमाउन थाल्यो। कुरो के भयो भने पहिला बहिनीको विवाह गर्ने अनि मेरो गर्ने कुरो भयो, पछि फेरि घर सल्लाह गर्दा दुवैको एकैचोटि गर्ने कुरो भयो। यो कुराकानी छिनेको लगभग 7 महिनापछि हाम्रो विवाह भयो। यो 7 महिनासम्म हामी प्रेमी प्रेमिका जस्तै गरी घुम्थ्यौँ, रमाउँथ्यौँ, आफ्ना दुःख सुखका कुरा गर्थ्यौँ। बहिनीको श्यामसँग आफ्नै तरिकाले जीवन अगाडि बढ्यो, मेरो गोपालसँग आफ्नो तरिकाले। यसरी 7 महिना बितेपछि हामी एउटा विवाहको मर्यादित बन्धनमा बाँधियौँ।

गोपाल र श्याम हामी भन्दा हुने खानी थिए, कारण मैले जिन्दगीमा आफ्नो घरको अनुभूति गरेको छैन। हामीलाई अहिले खाए भरे के खाऊ भन्ने हुन्थ्यो। दुःख र अभावले हुर्किएकी हुँ म। गोपालहरूको भने आफ्नै घर थियो। बुवा सरकारी जागिरे, आमा शिक्षिका, दुवै दाजुभाइ नै जागिरे थिए। उनीहरूका दुई बहिनीहरू जसको विवाह भइसकेको थियो। घरमा दुई छोरा आमा बुवा मात्रै, सुखी परिवार उनीहरूको देखिन्थ्यो। हामी खुसी थियौँ, राम्रो परिवार भेटियो भनेर उनीहरू पनि खुसी थिए। राम्रा युवतीहरू हाम्रा श्रीमतीहरू बन्नेछन् भनेर लगभग कुरा छिनेको 7 महिनापछि हाम्रो विवाह मन्दिरमा भयो। हामी मनभरि सपना सजाएर जिन्दगीमा सबै थोक पाए जस्तो गरी दङ्गास परेर आफ्नो घर भित्रियौँ। घरमा सासु ससुरा र हामी 4-6 जनाको परिवार भयो। बहिनीहरूको आगमन भने भइरहन्थ्यो घरमा। विवाहित भए तापनि माइतीमा उनीहरू हाबी रहेछन्, त्यो कुरा पछि थाहा भयो। नहुनेले के पायो, बोक्रै शुद्ध चपायो भने जस्तै अभावमा हुर्किएका हामी घर अनि जागिरे पतिहरू पाएपछि हामी त्यसै त्यसै अलिकति फुर्किए जस्तो भयौँ। अलि व्यवहार गर्न नजानेको भन्दा पनि हुन्छ, अलिकति सङ्गत नपाएको भन्दा पनि हुन्छ। आज यसो सम्झि ल्याउँदा, यसो आफूलाई नै मूल्याङ्कन गर्दा, भाउजूहरूले जस्तो व्यवहार देखाए हामीले त्यही सिक्यौँ। विवाह गरेपछि यस्तो गर्नुपर्ने रहेछ अनि यसरी बाँच्नु पर्ने रहेछ, सायद जुन सबैभन्दा गलत व्यवहार थियो। म दाईहरूसँग बाजे जस्तै सासूहरूसँग मुखमुखे लाग्थे, ससुरासँग पनि मुखमुखे लाग्थे, देवर अनि बहिनीसँग पनि क्षुद्र व्यवहार गर्थे। बहिनी ज्वाइँहरू, बहिनीका बच्चा बच्चीहरू आइरहन्थे घरमा, त्यो मलाई पटक्कै मन पर्दैन थियो, झिझो लाग्थ्यो अनि म प्याच्च प्याच्च भनिहाल्थे। बहिनी आँखा टिलपिल गर्दै आमा समक्ष पुग्नुहुन्थ्यो अनि सबै कुरा आमालाई भनिदिनुहुन्थ्यो। आमाले बेलुका आफ्ना छोराहरूसँग कुरा गर्नुहुन्थ्यो अनि त्यसपछि फेरि ती कुराहरू म कहाँ आउने गर्दथ्यो। फेरि बिस्तारै बिस्तारै अलिअलि गर्दा गर्दै कलह सुरु भयो। वर्ष दिनमा हाम्रो घर पुरा रण मैदान भइसकेको थियो। एकातिर बहिनीलाई देखि सहन्नथे म। बहिनी बिचरी चुप्पो लागेर घरको काम गर्थे, आफ्नो काम गर्थे। म भने सबैलाई हेर्नुपर्ने, रेखदेख गर्नुपर्ने, ठुली मान्छे बन्नुपर्ने, सबैलाई हैकममा राख्नुपर्ने अनि अलिकति काम थक्नुपर्ने। आफ्नै कोठामा मोबाइल हेरेर आफ्नो पतिसँग रमाउन पाए मलाई अरू केही चाहिँदैन थियो। यसरी दिन प्रतिदिन मेरो क्षुद्र व्यवहारले घर परिवार निराश हुन थाल्यो। सासु मसँग बोल्न छोड्नु भयो, ससुरा बोल्न छोड्नु भयो, सासुले भेटे पछि वचन लाउन थाल्नु भयो, बहिनीलाई माया गर्न थाल्नु भयो, मलाई हेप्न थाल्नु भयो। कारण मेरो व्यवहारले गर्दा हो। बहिनी चुप लाग्थे, सासुले भनेको मानिदिन्थे, उप्यारी भई म चर्चर्ते बाँच्थे। मेरो बुढोले कमाएको हो भन्थे अनि त्यही व्यवहारले गर्दा म घरको अलिकति मन नपराइएकी पात्र बन्न पुगे। यो सबै मेरै कारणले भएको हो। श्रीमानले कति सम्झाउनु हुन्थ्यो, म श्रीमानले सम्झाउँदा हुन्छ भन्थे। जब श्रीमानको सरुवा पोखरा भयो, त्यसपछि श्रीमान पोखरा लाग्नु भयो मलाई घरमै छोडेर, त्यसपछि भने मेरो भाग्य बदलियो भन्दा पनि हुन्छ। मैले घरमा तान्डव नै मचाएको थिएँ। श्रीमान नभएको त्यो औडा मैले सबै परिवारमाथि पोख्न थालेँ। यतिसम्म गरेँ कि के भनौँ, त्यस्तो व्यवहार गर्ने कहाँबाट हिम्मत आयो, कहाँबाट त्यस्तो सोच आयो, कहाँबाट त्यस्तो कुबुद्धि मेरो मानसपटलमा आयो। मैले अत्यन्तै घरका परिवारहरूलाई सताएपछि घरका परिवारले दिनदिनै मेरो बुढोलाई फोन गरेर भन्दा रहेछन्। बुढो पनि रिसाउन थाल्नुभयो। यस्तो गर्दा गर्दै 1.5 वर्ष बित्यो। यो 1.5 वर्षमा मसँग कोही बोल्दैनथे। यतिसम्म कि मेरो बुढो, मेरो गोपालले पनि मलाई त्यति वास्ता गर्न छोड्नुभयो। गोपालले मलाई कति सम्झाए तर म
सम्झिने पक्षमै थिइन। खै के को घमण्ड चढेको हो, सङ्गत नपाएर व्यवहार नजानेको भन्नु भने पनि हो, घरमा त्यो वातावरण थिएन। तर म त ठुली भइसकेकी थिएँ, पढे लेखेकी थिएँ, जागिर खान्थेँ। त्यस्तो व्यवहार मैले कसरी गरेँ? के ममा घमण्ड चढेको थियो, वा म अत्यन्तै अबुझकी थिएँ, वा राम्रो घर परिवार पर्यो भनेर ममा घमण्ड बढेको थियो? आफ्नै परिवारलाई त राम्रो गर्नु पर्थ्यो। मैले एक छत त गरे, भान्सामा बहिनीसँग कचकच गर्थे, ससुरालाई भन्थे कहिले राम्रो खाना पाइएन, कहिले मिठो खाना पाइएन, यसो राम्रो राम्रो तरकारीहरू ल्याए पनि हुन्थ्यो नि। ससुरालाई घुर्की लाउँथे, सासूलाई देखी सहन्नथे। यसरी जुन अवस्था हाम्रो माइतीमा थियो, भाउजूहरूले हामीलाई हेपेर बसिसक्न हुँदैन थियो। यतिसम्म कि मेरी आफ्नै बहिनीलाई पनि मैले सौता जस्तै व्यवहार गरे। सासू ससुरालाई कहिले सुख दिइन, सदैव गुनासो मात्रै गरे। मैले त्यो घरलाई स्वर्ग बनाउन सक्थे, तर मैले त्यो घरलाई नर्कमा परिवर्तन गरिदिए। घरमा सबै मदेखि आजित भए। त्यसपछि सासूले गोपाललाई फोन गरेर भन्नुभयो, तेरी श्रीमतीलाई यहाँबाट लैजा, नभए हामी बाँच्न सक्दैनौ, धेरै गल्ती भएछ, दुई दिदी बहिनीलाई एउटै घरमा भित्र्याउनु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसो,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यसरी मेरो सासूले गोपाललाई कराउँदा कराउँदा गोपालले मलाई गाली गर्न थाल्नु भयो। दुई दिन उहाँ छुट्टी लिएर घर आउनु भयो अनि मलाई सम्झाउनु भयो, तर मैले सम्झिनुको सट्टा झन् ठुल्ठुलो स्वरले उचालिँदै कराउन थाले। घरमा खुब ठुलो झगडा भयो। बहिनीले सम्झाउँदै थिए, दिदी यति ठुलो घर परिवार छ, यति रमाइलो परिवार छ, हाम्रो घरभन्दा सयौँ गुणा राम्रो छ, यो घर हाम्रो हो, तपाईँ यस्तो जे पाइदिई नगर्नुहोस्। तर मलाई बहिनीको पनि कुरा पचेन, मेरो व्यवहारमा कमी आएन। कहिले भान्साबाट सुरु हुन्थ्यो, कहिले बजार जाने कुरामा सुरु हुन्थ्यो, कहिले पैसाको कुरा सुरु हुन्थ्यो, कहिले घर भाडा आउँदाखेरि मलाई पनि चाहियो भनेर सुरु हुन्थ्यो। यस्ता चाहिने नचाहिने कुरामा झगडा हुन्थ्यो अनि त्यही झगडाले ठुलो रूप लियो, र यस्तो रूप लियो कि मलाई घरमा कसैले देख्ने नचाहने भए। मेरै व्यवहारको कारणले मेरी बहिनीले कति सम्झाएकी थिए मलाई, कति भनेकी थिए, दिदी यस्तो घर हामीले पाउँदैनौँ, तपाईँलाई के भएको यस्तो, तपाईँ त घरको भाउजू भन्दा पनि खत्तम हुनुभयो। त्यो भन्दा मैले उसलाई कति गाली गरेकी थिएँ। गोपालको आड भरोसामा म त्यसै पुलपुलेर मात्तेकी थिएँ। कसैले भनेको पनि मैले मानिनँ। साना साना क्षुद्र व्यवहार गर्दा गर्दै अरूलाई बाँच्नै गाह्रो बनाइदिए। सबैले गुनासो गरेपछि गोपालले मलाई सम्झाउँदा पनि मेरो व्यवहारमा परिवर्तन नआएपछि उनले डिभोर्स दिन्छु भनेर पहल अगाडि बढाए। यो सुनेपछि मैले टेकेको धरती नै भासिए जस्तो भयो। त्यसपछि मलाई साह्रै पछुतो लाग्यो। आफ्नो घर, आफ्नो लोग्ने, आफ्नो परिवार भनेर मैले कति दाई दिदीहरूलाई कराएर यो परिवार पाएको, यो परिवारलाई पनि मैले सहिन। त्यसपछि मलाई आत्मग्लानी हुन थाल्यो अनि मेरो दिमागमा झड्का लागेपछि अब म कहाँ जाने यदि गोपालले डिभोर्स दिए भने। त्यसपछि मेरो सातो गयो अनि म रुन थालेँ। मैले सबैसँग माफी मागेँ। गोपाललाई भने आइन्दा यस्तो गर्दिन, तर उहाँहरूलाई पत्याउन निकै गाह्रो थियो किनकि मेरो क्षुद्र स्वभाव जताततै पाइलै पछि देखिन्थ्यो। घरभित्र भान्सामा होस्, बैठकमा होस्, किचनमा होस्, गार्डनमा होस् अथवा यतिकै व्यवहारमा होस्, बोले कि पोल्यो, बानी न हो, स्वभाव न हो। म धेरै रोएँ, धेरै बिन्ती गरे। त्यसपछि गोपालले भने ठिक छ, एउटा मौका तिम्रा लागि, तिमीले सबैको मन जित्यौ भने, आफूलाई बदल्यौ भने यो घरमा तिम्रो स्थान छ, नभए तिमी बाटो लाग्दा हुन्छ। गोपालले स्पष्टै भनिदिए। उनी भन्थे श्रीमती आएर घर सुन्दर हुन्छ भन्ने सोच्थे, कति सुन्दर सपनाहरू सजाएको थिए, तर तिमीले मेरो सपनालाई भत्काइदियौ। हेर त, तिम्रै बहिनी हुन्, कति आनन्दसँग आफ्नो घर व्यवहारमा उनी खुसी छिन्। तिमीलाई चाहिँ के चाहिएको हो, तिमीलाई के भएको हो? उनले मलाई खुब गाली गरे। म न्युरी मुन्टो लगाएर सुनिरहे, केही प्रतिक्रिया दिन, तर मनले भन्यो सही त हो नि उनले भनेको कुरा, मैले के चाहिँ गरे राम्रो। आफ्नो घरलाई जोड्नुको सत्ता आफ्नो घरलाई तोड्न थाले। यसै गरी मैले आत्मग्लानी गरे। लगभग दुई तीन महिना त म कोहीसँग बोलिन, घरमा त्यस्तो परिवर्तन हुने व्यवहार पनि गरिन, तर बिस्तारै बिस्तारै मैले आफूलाई परिवर्तन गर्न चाहे। त्यस बेला भने म दुई जीवकी भइसकेकी थिएँ। मेरो हेरचाह गर्ने कोही थिएन। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ। सबै कुरालाई बिर्सेर बहिनीले मेरो सिहार गरी मलाई बेड्रेस भनिएको थियो। धेरै ईर्ष्या, धेरै तत्तरमम गरेर मैले ताण्डव मचाउँथे घरमा। मलाई बेड्रेस भनिएको थियो मेरो अलिकति स्वास्थ्य अवस्था ठिक नभएपछि। म बेड्रेस गर्दा मलाई कसले खान दिन्थ्यो र? राम्रो व्यवहार गरेको भए पो सबैले हेर्थे। तर पनि बहिनीले मेरो गल्तीलाई माफ गरिदिएर उसले मेरो हेरचाह गरी। नौ महिना बित्यो। म आफ्नै कोठामा धेरै जस्तो हुन्थेँ, जसका कारणले कलह अलिक कम भएको थियो। र अन्तत सुत्केरी हुने दिन आयो। बहिनी, सासू अनि श्रीमानले मलाई अस्पताल पुर्याउनु भयो। मेरो छोरो जन्मियो। त्यो छोरोले मेरो भाग्य बदलिदियो भन्नुपर्छ। छोरो जन्मेपछि सासूको भइमा खुट्टै भएन।
त्यसपछि सबै कुरा बिर्सेर त्यो छोरोको लागि त्यो परिवार एक भयो अनि मैले आफूलाई सुधार्ने मौका पाएँ र मैले सबैसँग माफी मागे। मैले आफ्नो व्यवहारलाई बिस्तारी बिस्तारी परिवर्तन गर्न थाले र त्यही बच्चा सँगसँगै म पनि हुर्किन थाले। मैले धेरै कुरा त्यति बेला सिकेँ, घर परिवार भनेको कस्तो हुन्छ, अर्काले भन्दा र आफूले भोग्दा फरक हुँदो रहेछ। मैले जे देखेँ जे भोगे त्यस्तै व्यवहार देखाएँ। घमण्डमा मैले आफूलाई के न हो भनी सम्झे, अरूलाई मान्छे गनिन। यो व्यवहारले घर भत्किदो रहेछ, मान्छेको मन भत्किदो रहेछ, मान्छेसँगको सम्बन्ध टुट्दो रहेछ अनि एउटा त्यो आफ्नोपन भन्ने कुरा मेटिँदै जाँदो रहेछ अनि व्यक्ति एक्लो र टुरो हुँदो रहेछ। आमा नभएकी म, कहिले माया ममता नपाएकी म, रुखो स्वभाव रुखो व्यवहार। सायद त्यही कारणले मैले आफ्नो घरमा पनि त्यही व्यवहार गरे। सासूलाई हेप्नुपर्छ, दबाएर राख्नुपर्छ, सासूले हेप्नुभन्दा पहिले आफूले दबाउनु पर्छ, लोग्नीलाई ठाउँमा राख्नुपर्छ, घर आफैले कब्जा गर्नुपर्छ अनि मात्र आफ्नो कुरा अरूले सुन्छन्। साथीभाइको लह लहै मैले सुनेको थिएँ, त्यही अनुरूप मैले अविवेकीपूर्ण व्यवहार गरेँ। झन्डै मेरो डिभोर्स भएको थियो तर मैले एउटा मौका पाएँ, मेरो छोरोले मलाई बचायो, यो सम्बन्ध बिग्रिनुबाट मलाई बचायो भनी अनिता।

यो सबै हुनुको कारण मेरो घमण्ड थियो, मेरो अल्पबुद्धि थियो। आफ्नो घर परिवारलाई सुरक्षित अनि शान्तमय राख्न नसक्नु मेरो कमजोरी थियो। कसैलाई मान्छे नगर्नु मेरो कमजोरी थियो। बस आफ्नो मात्र स्वार्थ हेर्नु मेरो कमजोरी थियो। त्यही कारणले मेरो घर छताछुल्ल भएको थियो। तर मेरो छोरोको आगमनले घरलाई फेरि एउटा घर बनाइदियो। यही कथा म सुनाउन चाहन्थे, किनकि व्यवहार नै हो, सोच नै हो। अलिकति प्रेम, अलिकति समर्पण, अलिकति त्याग अनि अलिकति स्नेहपूर्ण व्यवहारले जिन्दगी बन्छ, जिन्दगी सहज बन्छ। तर ईर्ष्या, दाह, रिस, घमण्डले कहिल्यै त्यो घर बन्दैन। चराले एउटा एउटा त्यान्द्रा छेस्काहरू लिएर आएर आफ्नो गुड बनाउँदछ। नारीले पनि आफ्नो गुड बनाउनको लागि त्यस्तै परिश्रम गर्नुपर्छ। नारीको घर आफ्नो पतिको घर हुन्छ। त्यो घरलाई बनाउन उसले जिन्दगी नै त्यसमा लगाउनु पर्छ, अनि मात्र त्यो घर घर बन्छ। बस साना साना कुराहरू, साना साना व्यवहारहरू, साना साना मनमुटावहरू, हामीले बोल्ने शब्द, शब्दको छनौट कसरी गर्छौँ र हामीले के दिन्छौँ, के पाउँछौँ भन्ने कुरा हाम्रै सोचमा, हाम्रै व्यवहारमा, हाम्रै आनी बानीमा भर पर्ने कुरा हो। हाम्रो सोच र हाम्रो आनी बानी स्वच्छ र राम्रो छ भने

अनिता जी, यो जीवनको कथा तपाईले हामीलाई सुनाइदिनु भयो, धन्यवाद। र तपाई अहिले सुध्रिनु भयो, तपाईको बच्चा भएपछि तपाईमा आएको परिवर्तनले तपाईलाई सुधार्यो, नत्र तपाईको जिन्दगी कस्तो दुःखमय हुन्थ्यो त्यो सोचेरै डर लाग्छ मलाई। जे होस्, तपाईँ आफ्नो परिवारमा खुसी हुनुहुन्छ, आफ्नो परिवारमा सुखी हुनुहुन्छ, तपाईँले आफूलाई परिवर्तन गर्ने एउटा मौका पाउनुभयो र तपाईँको परिवारले तपाईँलाई त्यो मौका दिए, यही नै ठुलो कुरा भयो। अब त्यो गल्तीलाई आइन्दा नदोहोऱ्याउनुहोला र जुन खुसी अहिले तपाईँले पाइरहनु भएको छ त्यो खुसीको बदलामा आफ्ना परिवारका सदस्यलाई अझ बढी खुसी दिएर अझ त्यो घरलाई स्वर्ग बनाउनुहोस्। यो कथाको लागि धेरै धेरै धन्यवाद। अब अनिताजीको जीवनको कथासँगै मैले यो कथालाई यतैतिर बिट मारे, अर्को साता फेरि कसैको जीवनको कथा लिएर तपाईँ समक्ष अवश्य आउने नै छु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको वर्तमान सरकारले विगतमा फट्याई र बदमाशी गर्ने कसैलाई पनि नछाड्ने बताउनु भएको छ। राजसभाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री शाह,
4: हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो, हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन, न्यू खोज्नु पऱ्यो, अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका केही दिनमा विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ, त्यहाँ न्यू खोज्छौँ हामी। र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घन्टा मात्र होइन 5 वर्ष गर्छ, 5 वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नु पर्दैन, हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन।
3: प्रधानमन्त्री शाहले आफूले सीमाको विषयमा बोल्दा आपत्ति जनाइएको प्रति अचम्म लागेको बताउनु भयो।

0: हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ, र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
1: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डाक्टर आरजु राणा हङकङमा रहेको भनिएका स्ट्रबी दृश्य सामग्री सार्वजनिक भएका छन्।
2: हङकङको नम्बर प्लेट भएको गाडीमा देउवा दम्पत्ति चढ्दै गरेको भिडियो कहिले खिचिएको भन्ने स्पष्ट भएको छैन। देउवा दम्पत्तिको भिडियो नेपाली भाषामा बोलिरहेका व्यक्तिले पछ्याउँदै खिचेको देखिन्छ। देउवा दम्पत्ति स्वास्थ्य उपचारका लागि भन्दै फागुन 21 को चुनाव अघि विदेश जानु भएको थियो। भोट हाल्न समेत नआएका देउवा दम्पत्ति त्यसयता विदेशमा हुनुहुन्छ। गएको भदौ 24 गते भएका विध्वंसमा देउवाको घर र निजी सम्पत्तिमा आगजनी हुनुका साथै भौतिक आक्रमण पनि भएको थियो। पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवालाई बयानका लागि घरमा म्याद तामेली गरेको छ।
1: ट्राफिक जाम बढी हुने साब्दो बाटो र एकान्त कुनामा आउँदो आर्थिक वर्षमा अण्डरपास निर्माण थालिने भएको छ। यसका लागि 12,46,00,000 रुपियाँ बजेट विनियोजन भएको छ। यी दुवै स्थानमा अण्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिसकेको छ। सरकारले आर्थिक वर्ष 2079-80 बजेट वक्तव्यबाटै उपत्यका ग्वारको साब्दो बाटो र एकान्त कुनामा ओभरपास फ्लाइओभर निर्माण गर्ने यसअघि बताउँदै आएको थियो। अहिलेसम्म ग्वारको बाहेक अन्यत्र ओभरपास बनाइएको छैन। साधु बाटो र एकान्त कुनामा कलंकीको जस्तै अण्डरपास बनाउने भन्दै अध्ययनको काम सकिएको छ। अध्ययन अनुसार साधु बाटोमा बन्ने अण्डरपासको दूरी 540.78 मिटर हुनेछ। अहिले अध्ययनमा कलंकीको जस्तै अण्डरपास बनाउने र लागत 72 करोड़ रुपियाँ लाग्ने उल्लेख गरिएको छ। अण्डरपास 4 लेनको हुने सड़क विभागले जनाएको छ। अब खबर फटाफट।
2: मानव सेवा आश्रमको झापा शाखा 40 भन्दा बढी असहायका लागि दर्बिलो आश्रय स्थल भन्दै 2 बिघा 5 कट्टा क्षेत्रफलमा फैलिएको आश्रमको जग्गामा रामबहादुर प्रधानको 10 करोड़ बढी बराबरको योगदान। सुनसरीको तालतलैया क्षेत्र शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइमा 21.5 हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलसंयुक्त क्षेत्र गर्मी छल्न आउनेहरूको आकर्षण बन्दै दैनिक 2,500 भन्दा बढी पर्यटक गर्मी छल्न आउँदै। भोजपुरको पौवादुङमा 3 च्याङ्गेको पञ्चकन्या मन्दिर परिसरमा 4,000 किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण। एउटै शिलाबाट तयार गरिएको गाईको मूर्ति नेपालकै ठूलो भएको दावी। 16 वर्ष अघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुलजार। पदमार्ग पूर्वाधार निर्माण खाने बस्ने सुविधा र प्रवर्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमानभन्दा बढी संख्यामा पर्यटक। नवलपुरमा कालीगण्डकी नदी किनारमा पदमार्ग निर्माण सुरु। आम बगैँचा, कालीगण्डकी किनार बर पिपल, स्वामी चौतारी, गैंडा अल्प झरना, चम्के ओडार लगायत स्थानसँग जोड्ने लक्ष्य। म्याग्दीमा 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका भौतिक संरचनाको परीक्षण सुरु। भौतिक संरचना र विद्युत क्रियाका उपकरणको परीक्षणपछि विद्युत उत्पादनको चरणमा प्रवेश गरिने। र बागलुङको ढोरपाटन नगरपालिका 5 भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पुरा नभएपछि 10 वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाँदा 2 करोड रुपियाँको लगानी उपलब्ध।

श्रोताहरू, कार्यक्रम दोभानमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। सदा झैँ आज पनि हाम्रो साहित्यिक कार्यक्रमको समय सुरु भइसकेको छ। हामी यस कार्यक्रममा नेपाली भाषा साहित्यका विविध फाँटहरूमा रहेर कविता, गीत, गजल आदि प्रस्तुत गर्ने गर्दछौँ। त यो कार्यक्रम हामीलाई विभिन्न स्थानबाट श्रोताहरूले सुनिरहनु भएको छ। त म कार्यक्रम प्रस्तुता डाक्टर नवराज कट्टेल यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, अभिवादन गर्दछु र यहाँहरूलाई यस कार्यक्रममा जोडिनको लागि हार्दिक अनुरोध गर्दछु। आफ्ना रचनाहरू हामीलाई विभिन्न माध्यमबाट पठाएर सहयोग गर्न पनि म हार्दिक अनुरोध गर्दछु। त श्रोताहरू, आज अब हामीलाई थाहै छ यो कार्यक्रमको एपिसोडमा हामी मूलत कविताहरू प्रस्तुत गर्दछौँ, गजलहरू प्रस्तुत गर्दछौँ, गद्य कविता, पद्य कविता हामी प्रस्तुत गर्दछौँ र यसबाट हामी विभिन्न किसिमका भाव विचारहरूलाई श्रोता समक्ष हामी प्रस्तुत गर्दछौँ। आज म यहाँहरूलाई एउटा कविता माधव प्रसाद घिमिरेको एउटा कविताबाट आज आफ्नो यो कार्यक्रम अगाडि बनाउन चाहन्छु। यो कविता मैले माधव प्रसाद घिमिरेको राजेश्वरी खण्डकाव्यबाट लिएको छु। त उहाँको यो पाँचौँ छालमा यसरी उहाँले यो राजेश्वरीका भाव बिम्बहरूलाई प्रस्तुत गर्नुभएको छ। यो ज्यादै मिठो छ। राजेश्वरी रानी थिइन् जसलाई दरबारले निष्कासन गरेर हेलम्बमा निर्वासित जीवन बिताइरहेकी थिइन्। रणबहादुर शाहको मृत्यु भएपछि उनलाई पनि रणबहादुर शाहकै चितामा जलाएर मार्ने षड्यन्त्र गरेर त त्यस बेलाका दरबारका विभिन्न किसिमका मान्छेहरूले हेलम्बोबाट झिकाएर बागमतीमै जलाएको इतिहास पाइन्छ। त्यो हेलम्बोबाट काठमाडौँ आउने जुन प्रक्रिया छ त्यसलाई पनि कविले लेखेका छन् र यो चाहिँ नागर सभ्यतामा यस्ता किसिमका दुःखहरू, कष्टहरू हुन्छन्, त्यो प्रकृतिको काखमा, प्रकृतिको सौन्दर्यमा बस्दाखेरि साह्रै आनन्द मिल्दछ, तृप्ति मिल्दछ। तर त्यो प्रकृतिको काखलाई, प्रकृतिको यात्रालाई छोडेर नागर सभ्यतातिर लागेपछि दुःख पाइन्छ भन्ने बिम्बलाई पनि यो काव्यले प्रस्तुत गरेको छ। त एउटा यो काव्यको पाँचौँ छालको अलिकति म पढेर यहाँहरूलाई सुनाउँछु, त्यसपछि फेरि म अन्य कविताहरू प्रस्तुत गर्दछु। त रानीको भनाइलाई कविले यसरी अगाडि सारेका छन्। वैलायो किन आज एक दिनमै अम्लानको फुलयो, छोड्ने पर्ण कुटी परेर छलमा मैले गरेँ भुलयो, धरतीको शिरमा बिहान रविको सिन्दुर हाल्छन् जहाँ, हा मेरो शिरको सिन्दुर पुछे नै सञ्चार बोल्छन् त्यहाँ, गङ्गाको दमेलिन्छ धार शिरको सिन्दुर धौँ भने, धरती बन्दछ अन्धकारमय यो चुल्ठोमा फौँ भने, काटुरे अब रोई रोई कसरी वैधव्यको जीवन, वर्षा गर्छ बिलाप इन्द्रधनको श्रृङ्गार धोइकन, कोशी दूर पुगेर फेरि रसले फर्कन्छ श्वास स्वाहा गरे, अन्धो राक्षसले अटव्य वनमा यात्री लखेटेसरी, फर्के जान्छु म ता जागिरी गोपा बस्छन् मलाई कुरे, मिठो घाम परे पहाड वनमा सङ्गीत बरसेसरी, सङ्गीत बरसेसरी, निर्मोही प्रियजो थिए विरहमा कहिले कहीँ सम्झिने, छातीभित्र धुवाँ भरे सरी भई कहिले कहीँ बिम्झिने, मेरो कोछ र आजदेखि दुनियाँ सानन्द बिर्सन्छु म, आवाजै अब अस्त शेष रविकी कैलास फर्किन्छु म, आएँ बादलो लेकमा बिरहकी, आएँ बादलो लेकमा बिरहकी छाया हिजै जोरुन, देउ निर्जन यै नमेरु वनमा आँसु सबै बिर्सन,
दियौ निर्जन यही नमेरु वनमा आँसु सबै वर्षन भोले निर्मल चाँदनी शरदको छोएर आनन्दमा एक्लै उर्द तप सुनी म बसुँला हिउँका शिलाखण्डमा। यसरी राजराजेश्वरीले आफ्नो दुर्दिनलाई आफ्ना दुर्दशाहरूलाई यसरी व्यक्त गरेको यो कविता मैले माधव प्रसाद घिमिरेज्यूको कविताबाट लिएको थिएँ। श्रोताहरू अब अर्को एउटा कविता सुनौँ। यो चाहिँ चियासँग कविता रेडियो धनकुटा एफएमसँग चाहिँ सम्बन्धित छ। त यस कविताका रचनाका राम ढकाल अनवरत हुनुहुन्छ। त यो चियासँग कविताको शीर्षक छ मेरो देश। यो गद्य कविता हो। त कवि यसरी लेख्छन्, मेरो देश नक्सामा सानो देखिए पनि आत्मामा अपार छ। यो देश केवल भूभाग होइन यो त आमाको काख हो, जहाँ माटोले सन्तान चिन्छ र सन्तानले माटोमा आफ्नो पहिचान भेट्छ। हिमाल यहाँ उचाइको प्रतीक मात्र होइन यो त चट्टानी अडान हो। कठिन समयसँग नझुक्किने स्वाभिमान हो। सगरमाथा शिरमा मेरो देशले विश्वलाई शान्ति र साहसको सन्देश दिएको छ। पहाडहरू यहाँ सङ्घर्षका साक्षी हुन्, जहाँ उकालो जीवनलाई धैर्य र मेहनतले जित्न सिकाइन्छ। तराई देशकै मुटु हो, जहाँ अन्न मात्र फल्ने होइन आशा उम्रन्छ र भोलिको सपना तयार हुन्छ। मेरो देशका नदीहरू पानी मात्र बगाउँदैनन्, इतिहास संस्कृति र भावना भोकिर बग्छन्। हरेक खोल्सामा कथा छ, हरेक गाउँमा परम्परा छ, हरेक घरमा मेरो देशको आत्मा छ। मेरो देश विविधताको अनुपम सङ्गम हो। यहाँ भाषा फरक छन् भेष फरक छन् चाडपर्व फरक छन्, तर मन एउटै देशप्रेमको भावनामा बाँधिएको छ। जात धर्म र क्षेत्र हाम्रा पहिचान हुन्, तर मेरो देश हाम्रो साझा आत्मा हो। कहिले मेरो देश प्रकृतिको प्रहार सहन्छ, कहिले अन्याय अत्याचार अभावले पिल्छिन्छ, तर मेरो देश कहिल्यै हार मान्दैन अनि आशा मार्दैन। मेरो देश युवाहरू परदेशमा पसिना बगाउँछन्, तर हृदयमा आफ्नो देश बोक्छन्। जो जहाँ गए पनि आफ्नो माटोको मायामा कमी हुँदैन। मेरो देशलाई नारा र भाषणमा मात्र नभई इमान्दार कर्ममा कर्तव्यबोध र जिम्मेवारी सहित माया गर्छु। साँचो राष्ट्रप्रेम कर्ममा देखिनु पर्छ भन्नेमा विश्वास गर्छु। मेरो देश मेरो गर्व हो, मेरो पहिचान हो, मेरो दायित्व हो यसलाई अझ सुन्दर र समृद्ध बनाउन। मेरो पनि योगदान हुनुपर्छ, किनकि नेपाल हामी बीच अपुरो छ र हामी नेपाल बिना अधुरो छौँ। मेरो देश जबसम्म सानोदेखि पनि आत्मा अपार छ। यो मेरो देश केवल भूभाग होइन यो त आत्माको आमाको काख हो, जहाँ माटोले सन्तान चिन्छ र सन्तानले माटोमा आफ्नो पहिचान भेट्छ। यो कविता वाचन गर्दै थिएँ म राम ढकाल अनवरतको। यसको शीर्षक थियो मेरो देश भन्ने। यो कवितामा कविले मेरो देशको अर्थात् नेपालको हिमाल पहाड र तराईका विशेषताहरूलाई समेट्दै नेपालीहरू देशबाट बाहिर चाहिँ संसारमा जहाँ जहाँ छरिए पनि ती सबै नेपालीहरूको मनमा नेपालको भावना छ, नेपालको मुटु छ, नेपालको माया र ममता चाहिँ छ। त्यो संसारभरि छरिएका नेपालीहरू पनि नेपालसँग आबद्ध भएका छन्। नेपालभित्र रहेका अनेक जात जाति अनेक भाषाभाषीहरू पनि नेपाल भावनामा एकत्रित छन् भन्ने यस्तो महत्त्वपूर्ण सन्देश यो कविताले भनेको देखिन्छ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: श्रोताहरू, मसँग अहिले अर्को एउटा कविता छ, यो चियासँग कविताकै हो, धनकुटाको प्रकृति। कायनाथ खातुन यसका रचनाकार हुनुहुन्छ। त उहाँको कविता यस्तो छ। हरियालीले छोपिएको धनकुटा मेरो गाउँ, जहाँ हावा चल्छ मिठो स्वच्छ छ ठाउँ, पहाडको काखामा बसेको स्वर्ग जस्तै लाग्छ, प्रकृतिको अनुपम उपहार मनमा शान्ति जाग्छ, सुनाखरी फूल फुल्छ यहाँ रातो रङ चङ्गी, पाखाहरूमा बच्छ सङ्गीत चराको मिठो भङ्गी, तमोर नदी बग्छ तल कला कला छोड्दै तिर, हेर्दै गर्दा बिर्सिन्छ मन जीवनको सबै पिर, आकाशको निलो तार झिलिमिली साँझ पर्छ सुन सान, बढी आमाको झुपडीबाट आउँछ खानाको मिठो वासन, बल्ल झर्छ मधुरो वर्षा सिङ्गो गाउँ बन्छ खुसी, नाचगान मेलो पात यही हो धनकुटाको मिठास साक्षी, छेउछेउमा छ बगैँचा सुन्तला र अदुवाको गन्ध, चियाबारीको हरियालीमा बग्छ रमाइलो छन्द, जङ्गलमा लुकेको छन्द्रीमृग तित्रा र चराहरू, साँझमा फर्किन्छ गोठालाको ली आफ्ना गाईहरू, बाल बालिकाको हाँसो चिसो पानीको छाल, परबाट झुल्किन्छ घाम सुनौलो झुल्को हाल, मलिलो माटो मेहनती जनता र इमान्दार जात, धनकुटाको सुन्दरताले गर्दैन कहिल्यै घात, गन्तव्य होइन केवल अनुभव हो यो भूमि, प्रकृतिको काकामा लुकेको यो छ एक अनुपम भूमि, जो कहिले देख्दैन यहाँको सौन्दर्य उसले थुप्रै गुमाउनेछ, धनकुटा एक सपना हो जुन आँखाले देख्दा मात्रै थाहा पाउनेछ। यसरी यो कायनाथ खातुनको यो धनकुटाको प्रकृति भन्ने प्रकृति प्रधान यो कविता मैले यहाँहरूलाई पढेर सुनाएँ। त हामी अहिले बिएफएस ब्रिटिस गोर्खा रेडियोबाट बोलिरहेका छौँ र हामी अहिले कार्यक्रम दोभानमा छौँ। यो कार्यक्रम साहित्यिक कार्यक्रम हो, यसमा हामी नेपाली साहित्यका विभिन्न सामग्रीहरू पस्कने गर्दछौँ, मूलत कविता, गीत, गजल, गद्य कविता, पद्य कविता आदि, र हामी कतिपय बुढा पुस्ताका कविका कविताहरू पनि प्रस्तुत गरिरहेका छौँ र नयाँ नयाँ पुस्ताका उदीयमान पुस्ताका कविहरूको कविता पनि यस कार्यक्रमका माध्यमबाट पस्किरहेका छौँ र हामीसँग विभिन्न ठाउँबाट श्रोताहरू जोडिनु पनि हुन्छ। हामीलाई आफ्ना कविताका किताबहरू कविता मात्रै पनि पठाएर हामीलाई सहयोग पनि गरिरहनु भएको छ त हामीलाई विभिन्न ठाउँबाट जसले सुनिरहनु भएको छ उहाँहरू हामीसँग जोडिदिनुहोस्। आफ्ना रचनाहरू हाम्रो यो बिएफबिएस रेडियो ललितपुरमा पठाउनुहोस् र हामी यहाँका रचनाहरू, यहाँका कविताहरू, यहाँका खण्डकाव्यहरू अथवा महाकाव्य नै किन होस् त्यसका महत्त्वपूर्ण अंशहरू हामी प्रस्तुत गर्नेछौँ र हामी सीमित ठाउँमा छैनौँ, हामी धेरै ठुलो भूगोलमा विस्तार भएका छौँ। हामी बेलायत, ब्रुनै, सिङ्गापुर, हङकङ, भारत, अमेरिका, क्यानाडा आदि जहाँ जहाँ नेपालीहरू छरिरहेका छन् उहाँहरूले सधैँ यो बिएफ यस रेडियोलाई अथवा ब्रिटिस गोर्खा रेडियोलाई सुन्ने गर्नुहुन्छ, प्रतिक्रिया दिने गर्नुहुन्छ र साहित्यिक कार्यक्रम सन्दर्भमा आफ्ना रचनाहरू, आबाबुले लेखेका छापिएका किताबहरू पठाएर सहयोग पनि गरिरहनु भएको छ। त्यस्ता व्यक्तिका कृतिहरू हामीले यहाँबाट पढेर सुनाएका पनि छौँ। उहाँसँग सम्पर्क गरेर प्रत्यक्ष उहाँकै आवाज सुनाउने प्रयत्न पनि हामीले गर्दै आइराखेका छौँ। त्यसो भएर श्रोताहरू, यहाँहरू अवश्य पनि हामीहरूसँग जोडिनुहोस् र नेपाली भाषा र साहित्यको विश्वगामी जो अभियान छ, विश्वगामी जो यात्रा छ, त्यसमा सहभागी हुनुहोस्। थोरै भए पनि साहित्यको मन्दिरमा एउटै मात्रै भए पुष्प उपहार चढाउनुहोस्। हामी यो साहित्य यात्रालाई, हामी यो साहित्य उद्यानलाई अझ चाहिँ पुष्पित बनाउँ, अझ पल्लवित बनाउँ र अझ चाहिँ सुन्दर बनाउँ। यसमा हामी सबै नेपालीहरूको सहयोग चाहिँ होस्, सबै नेपालीहरूको भावना यसमा चाहिँ गाँसियोस् भन्ने म यो इच्छा गर्छु। र फेरि म अर्को सज्जनको एउटा कविता प्रस्तुत गर्न लाग्दैछु। यो कविता हामी नागरी होइनौँ र भन्ने शीर्षकमा छ। यसका लेखक देवेन्द्र विश्वकर्मा हुनुहुन्छ। यही देशका नागरिक हामी अनागरिक होइनौँ, तर पनि अहिलेसम्म किन हामी मानव भएनौँ? कुकुर समेत भित्र राख्छौँ, हामीलाई अछुत भन्छौँ, ए अन्धविश्वासी हो, हामीलाई कहिले मान्छे गन्छौ? तिम्रो इज्जत ढाक्ने हामी गहनाले सजाउने नि हामी, तिम्रो हर खुसी मनाउन बाजा बजाउने नि हामी, शिवका धनी हामी बिना तिम्रो जीवन अपुरो छ, मान्छेको जात मान्छे नै हो बुझ्ने एउटै कुरो छ, फरक तिम्रो सोच किन हो मान्छे सबै एउटै हुन्छ, बनाउने नै मन्दिर पस्दा मूर्ति आखेर किन छुइन्छ, भोक एकै प्यास एकै रगत श्वास पनि त हुन्छ एउटै, धर्ममा पनि एकै तर भगवान चाहिँ किन हुन्नन् एउटै, विभेद विरुद्धका कानुन कागजमा नै सीमित भए, समाजवादका भाषणहरू त सत्ता पाएपछि विलीन भए, कहिले पाउने सनातन अछुत भनिने दलितहरूले, कहिले पाउने समानता अछुत भनिने दलितहरूले, कहिले पाउलन् न्याय नवराज र अजितहरूले, एकै देशका सन्तान हामी नेपाली हो, जात हाम्रो उच्च निच जात नभने सबै मिली बसे राम्रो, एकताको बिगुलो फोक्दै अन्यायको विरोध गरौँ, सबै मिली संसारमा समानताको सुवास छरौँ, सबै मिली संसारमै समानताको सुवास छरौँ। यो कविता थियो देवेन्द्र विश्वकर्माको र यो चियासँग कविता को पोकोबाट मैले पढेर सुनाएको हुँ। हामी नागरिक होइनौँ र भन्ने यो शीर्षकबाट यो कविता मैले लिएको हुँ। त यसमा चाहिँ यो देशको एकताको आह्वान गरिएको छ, भेदभावको विरुद्ध यहाँ गम्भीर भावनाहरू राखिएको छ। हामी के हिमालमा बसौँ, के पहाडमा बसौँ, के तराईमा बसौँ, हामी नेपाली हौँ, राम्रो पहिलो जात नेपाली जात हो। के हामी मेचीका छालहरूमा चाहिँ रहौँ, कि हामी चाहिँ गण्डकीका छालहरूमा रहौँ अथवा कर्णालीका छालहरूमा रहौँ, हौ त हामी आखिरै नेपालीहरू हौँ। हामीले एक असमानताका खोक्रा कुराहरूलाई छोडेर समानताका विषयमा हामी अगाडि बढ्नुपर्छ, सद्भाव र समानतालाई अगाडि बढाउनुपर्छ, भेदभावलाई अन्त्य गर्नुपर्छ भन्ने यस्तो महत्त्वपूर्ण भावना यस कवितामा व्यक्त गरिएको छ। श्रोताहरू, अब अर्को कविता म यहाँलाई सुनाउँदैछु। विदुर खवासको कविता हो यो, सम्झनामा अझै ताजा छ भन्ने यो कविता म यहाँहरूलाई सुनाउँछु। त बाल्यकाल बितेको त्यो गाउँ जहाँ हरेक पाइलामा सुनिन्थ्यो हाम्रो हाँसो, आज त्यही बाटाहरू सुनसान छन्, कुहिरोले ढाकेको जस्तो एकान्त छन्, सिमलको रुखमनी टोलाउँदै गरेका दिन अलिकति मिठास अलिकति छटपटी, घाम लाग्दा पाखामा रमाएका हामी, बादल लाग्दा उत खोज्ने रमाइला ती घडी, घाँस दाउरा गर्नु केवल काम थिएन, त्यो त हाम्रो मिलनको बहाना थियो, भालु देखेको नाटक गर्दै डराउनु, बाघ देखेको नाटक गर्दै हराउनु, अनि फेरि हाँस्दै एक अर्कामा समाउनु, कति रमाइला थिए ती दिन, ओह्रालो बाटो उकालो झरना कति मीठा थिए ती स्वाभाविकता जंगलको भाले बाँदर जस्तै फ्रनु माटोले भिजेको गोठालोको सुगाईमा रमाउनु चौताराका रुखहरूले अझै पनि थामेका छन् हाम्रो बालापनका गोप्य वार्ता बाँसको झ्याङमा खोज्ने पाथीका पोचुर्ना र भित्तामा टाँसिएका बाल्य स्मृतिका चिन्हहरू आज ती साथीहरू छैन कुनै देश कुन नगर पुग्यौँ हामी कोही विदेशमा कोही सहरको भिडमा तर मनको कुनामा उही स्वर्गभन्दा नि प्यारो जन्मभूमि मनको कुनामा उही स्वर्गभन्दा पनि प्यारो जन्मभूमि हाम्रो नाम लेखिएका थिए ढुङ्गा र स्कुल जाँदा बाँसमा सायद समयले मेटायो होला तर मनमा अझै ताजै छौ गाउँको हावा अझै चिनिन्छौ आँख चिम्रिएर सुक्दा उही बालकपन फर्किन्छौ कहिल्यै नबिर्सिने ती बाँसुरीका धुन हाम्रो आफ्नो भाषा बोली टुनटुन कति सस्तो थियो अघि त्यति बेला खुसी आज लाखौँ कमाउँदा पनि मन सधैँ छ बेखुसी फर्कन मन लाग्छ अनि थाहा हुन्छ समय फर्किँदैनौँ त यादहरू कहिल्यै मर्ने छैनन् फर्कन मन लाग्छ अनि थाहा हुन्छ समय फर्किँदैनौँ तर यादहरू कहिल्यै मर्ने छैनन् यसरी यो कविता विदुर खवासजीले प्रस्तुत गर्नुभएको सम्झनाका अझै सम्झना अझै ताजा छ भन्ने शीर्षकमा त यस शीर्षकमा कविले आफ्नो गाउँ पाखा पखेरका सम्झनाहरूलाई ती गाउँ पाखा पखेराहरूमा आफूले लिएर हिँडेका सङ्गिनीहरूका सम्झनाहरूलाई प्रस्तुत गर्नुभएको छ र चाहिँ ती चाहिँ दिनहरू जहाँ चाहिँ धेरै धेरै साथीहरू थिए सङ्गिनीहरू थिए मेला पर्महरू जाने परम्परा थियो गाउँ बेसी गर्ने परम्परा थियो वन जङ्गल धाउने परम्परा थियो तर त्यो आज परिस्थितिले सबै कुरालाई मेट्दै गइरहेको छ साथीहरू कोही विदेशमा छरिएका छन् कोही स्वदेशकै सहरहरूमा नगरहरूमा नगरका किल्लाहरूमा पुगेका छन् र एक्लै एक्लै महसुस गरिरहेको स्थितिमा पनि त्यही हिजोको सम्झना त्यही हिजोको चाहिँ मधुर याद आइरहेको कुरालाई कविले यस कवितामा बडो राम्रोसँग व्यक्त गर्नुभएको छ

0: श्रोताहरू, अब मैले एउटा कविता अब पुरानो पुस्ता भनौँ कि बिचको पुस्ता भनौँ, यो चाहिँ कवि प्राध्यापक शिवहरि मरट्टजीको दाङ महिमा काव्यबाट अथवा कविता सङ्ग्रहबाट लिएको छु र उहाँ नेपालीमा पनि धेरै कलम चलाउनुहुन्छ र उहाँको संस्कृतमा पनि कविता सङ्ग्रह प्रकाशित भएको छ र उहाँ चाहिँ विभिन्न प्रशासनिक पदहरूमा रहँदै संस्कृत विश्वविद्यालयको उपकुलपति जस्तो गरिमामय पदमा पनि रहिसक्नु भएको व्यक्तित्व हुनुहुन्छ। उहाँका यो सङ्ग्रहमा दर्जनौँ कविताहरू रहेका छन्। ती कविताहरूमध्ये म अहिले एउटा कविता पढ्दैछु, सद्गति। उहाँ चाहिँ गोर्खा जिल्ला जन्मघर भई हाल काठमाडौँ रहँदै आउनुभएको छ। उहाँको गोर्खा जिल्ला मनोकामना को मन्दिर नजिकै उहाँको घर रहेको छ, त उहाँ अहिले काठमाडौँमै रहनुहुन्छ। त उहाँले यो सङ्ग्रहमा धेरै कविताहरू देख्नु भएको छ, त्यसमध्ये एउटा सद्गति भन्ने एउटा कविता म पढेर सुनाउँछु। यस्तो छ उहाँको सद्गति शीर्षक कविता। अतीतका गौरव राष्ट्र भावना, अतीतका गौरव राष्ट्र भावना, पुर्खाहरूका अवदान प्रेरणा, लत्याउँदै शासनकै छ कामना, के गर्न चुक्थे परदेश वन्दना, पराईका दुर्मत दुश्चरित्रले, विदर्भी संस्कार विकार भावले, समाज गाँच्दैछ भविष्यका दिन, राष्ट्राभिमानी जन निम्ति दुर्दिन, सत्कर्म सेवीहरू हुन् भने किन, मन्थे बिताउन् अपकारमा दिन, सत्ता पिपासा बलले माझन, निर्धक्क गर्थे परको विनाशन, स्वयं त कल्याणमुखी बने किन, भन्थे र दुष्कर्म गरे बितुन्दिन, जो कर्म आफ्नो प्रतिकूलमा हुने, परार्थमा त्यो कसरी सुहाउने, स्वस्थानकै गर्दछ यत्न दिन्दिन, के जान्छ यसको शुभकाममा दिन मन, जो नासमा गर्दछ स्वार्थ साधना, परार्थमा देख्दछ आत्मवञ्चना, षड्यन्त्रको जाल बुनेर हरदम, विनाश पारेपछि अश्रुपातन, निस्सास निस्सार नैति स्मृति चिन्ह भाषण, सत्ता समारोहण निम्ति साधन, सेवा गरेको दिनरात बिर्सिए, कार्यावली उन्नतिको बुझी बुझी, कृतज्ञ आन्दो सरिमूल्य बिर्सने, आरोप माला रचनार्थ तम्सिने, सलाभ सर्वस्व स्वप्नमा पनि, ति टोक्न पुग्लन् र परार्थ आँगनी, दुर्वृत्ति नाना जसरी बढे यहाँ, यस्तै रहे राष्ट्रिय भावना कहाँ। त यस कवितामा कविले हाम्रा प्रवृत्तिहरूको, हाम्रा दुश्चरित्रहरूको यहाँ टङ्क गर्नुभएको छ। त हामीले हाम्रो देशलाई चाहिँ दुर्दिनबाट जोगाउनु पर्दछ र एउटा सत्कार सेवीहरूले देखाएको बाटोलाई चाहिँ हिँड्नु पर्दछ र कल्याणको बाटो, सुकर्मको बाटो र परार्थको बाटोलाई रोज्नु पर्दछ भन्ने भावनालाई बडो साहित्यिक पाराले बडो मिठोसँग यहाँ व्यक्त गरिएको हामी पाउँदछौँ। श्रोताहरू, त कवि अगाडि लेख्दछन्, जय एकता बीज बनेर फैलियो, अनेकताको तम दूर फालियो, त्यो एकता जीव त हुन्न थियो भने, यो देशको दर्शन के कता हुने, पुर्खाहरूका अभियान जो थिए, स्वदेशको प्राण समान नै भए, ती दूरदर्शी उपदेश निश्चल, निर्देश गर्छन् अघि बढ्न केवल। त यहाँ चाहिँ कविले हाम्रा पुर्खाहरूको वीरतापूर्ण कथालाई सम्झेका छन्। ती पुर्खाहरूले आफ्नो प्राणको न्यौछावर गरेर, प्राण आहुति दिएर पनि नेपालको एकीकरण र नेपालको रक्षाका निमित्त आहुति दिएका कथाहरूलाई यहाँ कविले सम्झिएका छन्। प्रयत्न बाणी अपमान बोधक हुने सबैको, किन देशमा हक, पृथ्वी प्रतिज्ञा बलका अभावमा हुन्थ्यो र नेपाल यही स्वरूपमा। यहाँ पृथ्वीनारायण शाहले एकता गरेर त्यही एकतालाई नेपालीहरूले जोगाउँदै अगाडि बढेको कुरालाई पनि यहाँ चाहिँ स्मरण गरिएको छ। सानो नदी धार समान देशमा, के सार्थ छन् धेर प्रदेश कामना, दुष्कर्मले फस्दछ पङ्क गर्तमा, सदयत्नले उड्दछ कीर्ति यानमा, तिब्यर्थ निन्दा कति निन्द्य नाटक हुन्थे कथा शासनका सहायक सदूर सुदूरको दृष्टिर भूअवस्थिति कुल्चेर लेला कुन देश सद्गति तिब्यर्थ निन्दा कति निन्द्य नाटक हुन्थे कथा शासनका सहायक सुदूरको दृष्टिर भूअवस्थिति कुल्चेर लेला कुन देश सद्गति यसरी यहाँ कविले त नेपालको एकीकरणको कुरालाई सम्मान गर्दै र त्यो पृथ्वीले देखाएको नेपालको भूमार्गलाई भूचित्रलाई र यसको चाहिँ भूराजनीति स्वरूपलाई बुझेर मात्र अगाडि बढ्नुपर्छ भन्ने भावनालाई आत्मसात गरेको छ र त्यो भावना र विचारलाई आत्मसात गर्न सकिएन भने हामीले हाम्रो देशको एकता अखण्डता र जैनमा यसको महिमालाई पनि जोगाएर राख्न सक्दैनौँ भन्ने भावना यो कवितामा कवि प्राध्याप शिवहरि मरट्टाले व्यक्त गर्नुभएको छ।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

साथ श्रोताहरू, अब म कवि शिवाजीको अर्को एउटा कविता पनि सुनाउँछु। रिडीको प्राकृतिक सौन्दर्यको वर्णन मालिनी छन्दमा गरिएको छ। यो कविता पनि एउटा प्रकृतिका प्रति समर्पित रहेको देखिन्छ। या चाहिँ यसलाई म अलिकति पढेर यहाँहरू समक्ष प्रस्तुत गर्दछु। परपर चिनिएको त्यो रिडीको बजार, त्यस नजिक काली गण्डकीको किनार, मुलुक बिच सुनामी तीर्थ राम्रो भनेर, कति पर परदेखि नाउँछन् भक्तरेर, जुन प्रथित नदीमा छन् शिला कृष्ण रूप, सुविदित छ शिलामा देवको चक्र रूप, कुन मुलुक छ अर्को चक्रधारी शिलाले, महिममय बनेकी छन् नदी अन्यायले, बहुजन बिजुलीका निम्ति अन्तै भएको, तर पनि जनश्रद्धा छैन भन्छन् घटेको, कति पर परबाटै लास बोक्थ्यो समाज, प्रचलन छ त्यही वा गर्छ के लोकाज, वरिपरि नभ चुम्ने रम्य नाना पहाड, कति नदर नदीका बन्न छन् धेराड, तिनतिर तिन जिल्ला बिचमा जो त्रिवेणी, सलिल पनि छ अहिले स्वच्छताको निशानी, जल जति जति रोक्यो उति सङ्घर्षशील, भइकन पहरा नै फोड्न सामर्थ्यशील, जलदिसँग मिलेरै हुन्छ विश्रान्ति जसको, चुरीफुरी मृगको के सिम्हका सामु हुन्थ्यो, के सिम्हका सामु हुन्थ्यो। विस्तृत नदेरीको जो पुरानो बजार, तिनतिर जुन पुग्ने द्वारा मानिन्न केर, बसु बसु छ यहाँ यो पावनी शान्त भूमि, सहृदय कवि बल्लन सृजनाको सुनामी, जति नव नद भेट्यो हाल्न पुग्ने अँगालो, जलथल सबमा छन् स्नेह सद्भाव जालो, हर भगत अँगाली चक्रका देवलाई, किन अविरल यात्रा गर रम्छिन् सुसाई, रिडेर काली बहने निरन्तर। यहाँ कविले अर्को छन्दमा लेख्नु भएको छ, त्यो काली गण्डकीको वर्णन, त्यहाँका शालिग्राम शिलाहरूको महत्त्वका सन्दर्भमा पनि यहाँ वर्णन गरिएको छ। यो पवित्र नदी, पवित्र चाहिँ यो शिला नदी, शालिग्राम नदी, शिला नदी को रूपमा यो काली गण्डकी रहेको छ। त्यसलाई अर्को छन्दमा कवि यसरी लेख्नुहुन्छ, रिडेर काली बहने निरन्तर, जहाँ ऋषिकेश प्रसिद्ध मन्दिर, बजारकै माथि छ पीठ संस्कृत, ती देव कन्या रुरुनाम शोभित, अनेक यस्ता स्थलका प्रसिद्धिले अतीतका गौरवका

मधेस झार्ने नुन तेल ल्याउने नाका थियो यो अति मुख्य मानिने, तथापि अहिले व्यवसाय निम्तिमै बनेन राम्रो किन यो बजार नै, खोला रिडीको पोलसारे चोकमा भने त केही छन् रमणीयता नयाँ, हुँदा आफ्नो प्यारो स्थल सखीहरू यही परिधिका, रिडीका छन् भन्थे गुण र महिमा धेर थरीका, सुने जस्तो हुन्थ्यो किन दुई नदी सङ्गमतिर रहन्छन्, रसन श्रद्धा विश्वास अति बलवान नै सबतिर। यसरी यो कवितामा कवि शिवहरी भट्टाले रिडीको धार्मिक सौन्दर्य, धार्मिक आस्था, त्यहाँको प्राकृतिक सौन्दर्य, त्यहाँको संस्कृति, त्यहाँको नदी नाला र त्यहाँबाट देखिने सेरोफेरोको गाउँवेसीको सौन्दर्यलाई बड एउटा मिठास सँगमा चाहिँ बाँडिदिएको हामी थाहा पाउँदछौँ। कार्यक्रमबाट म बिदा लिन्छु, यहाँहरू सबैलाई नमस्ते छ। यहाँहरूको आजको दिन असल रहोस्, सफल रहोस्, आजको दिन सुदिन होस् भन्दै न बिदा हुन्छु। म कार्यक्रम सञ्चालक नवराज कट्टेलको पनि यहाँहरूलाई हार्दिक अभिवन्दन अभिवादन गर्दछु र मेरा सहयोगी निशा गुरुङको तर्फबाट पनि म हार्दिक अभिवादन गर्दछु र आज हामी दुवैजनालाई यो कार्यक्रमबाट चाहिँ बिदा दिनुहोस्। हस्त, धन्यवाद, नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा कांग्रेस सभापति लगायत शीर्ष दलका नेताहरू पनि चितवन पुगेका छन्।
4: कांग्रेसका सभापति गगन कुमार थापाले रासोपाका कार्यकर्तालाई आफ्ना नेताहरूलाई भगवान नबनाउन सुझाव दिनुभएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गऱ्यौँ, त्यसैले सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौँ, हामीले ढिलो गऱ्यौँ। त्यसबाट पनि सिक्नु होला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको भोट पनि रासोपाले पाएको दावी गर्नुभएको छ।
6: तपाईँहरूलाई थाहा छ, प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ तपाईँहरूलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालैले राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ।
4: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूलाई रासोपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीको खण्डन गर्नुभएको छ।
7: हाम्रो समाज असाध्यै न्यून चेतना स्तरको छ। स्वार्थ के पाउन लाग्यो, के ललिपप देखाइदियो, म सारा

0: जीवन मर्ने हिँडेको मान्छे के ललिपा खाने भन्नुहोस् त? सबै थोक प्राप्त गरेको मान्छे, तपाईँहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, अनि मैले के ललिपा खाने यो उमेरमा? म त ललिपप होइन, तपाईँ साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई तपाईँहरूलाई तपाईँ पुस्तालाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले, मभन्दा अगाडिको बिपी पुष्पलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो र त्यसको अगुवा शक्तिको रूपमा राजसभा जुन आएको छ यो सो निम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु।
1: समारोहमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गर्नुभएको छ।
2: हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, होइन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय हुन त उहाँले

0: We knew he was going to have cool music choices, didn't we, Sam Campbell? Kind of moody, slightly off-centre. Excellent song choices from Sam Campbell. That is Sleeper Atomic from 1996. I love talking to Sam. What a brilliant character. Can I tell you some funny behind-the-scenes stuff about Sam Campbell? Just after that interview, he not only tried to steal my BBC pass, thinking it was his lanyard, he also just went and ate a sandwich quietly on his own in the little green room area. We love him. No entourage. He turned up on his own, just how we like it. No fuss. He's just the best. We are completely obsessed with him. We must get him back on. Could we not sort of make up a regular feature that Sam could be part of? I'm going to brainstorm this one because he's the best.
1: The best of British for the British forces overseas.
2: CFBS Radio 2.
3: स्वस्थ वृद्ध वृद्धका लागि योग नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। दिवसको अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योगाभ्यास सहित प्रवचन कार्यक्रम गरेको छ। कार्यक्रममा जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक मानसिक आध्यात्मिक दुःख निवारणका साथै समृद्धिको माध्यमका रूपमा योग अघि बढाउनु पर्ने बताउनु भएको छ।
4: समूहमा गर्नु एक्लै गर्न केही हुँदैन, केही अभ्यास तपाईँले एकान्तमा गर्न सक्नुहुन्छ, तर मिलेर गर्नु हो भने ऊर्जा हजारौँ गुणा पनि
3: किर्तिपुर योग साधना समाजले त्रिभुवन विश्वविद्यालय परिसरमा 12 अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ। आज बिहान 108 सूर्य नमस्कार गरेर योग दिवस मनाइएको हो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। योग दिवस मनाइरहँदा यसबारे दिइएका सुझाव लागू गर्न भने ढिलाइ भएको नीति विज्ञले बताएका छन्। मध्य प्रदेशको नीति योजना आयोगका पूर्व सदस्य तथा योग विज्ञ डाक्टर शीला मिश्रले स्कूले विद्यार्थीका पाठ्यक्रममा योग विषय राख्ने विषय लागू नभएकाले लागू हुनुपर्ने बताउनु भएको छ। योगको प्रभावका विषयमा डाक्टर मिश्र
5: कस्तो प्रभाव पार्छ भनेर छोटो छोटो रूपमा त भएकै छ होइन। अब जस्तै श्वास प्रश्वास त्यो अनुलोम विलोम प्राणायामहरू गरेर के हुन्छ, अनि फ्लेक्सिबिलिटीको स्ट्रेचिङहरूले के फरक पर्छ, परापूर्व कालदेखि नै भइरहेको केही अनुसन्धानहरू भएको छ, नभएको होइन, तर अझ विस्तृत अवेरनेसको चाहिँ कमी छ जस्तो चाहिँ मलाई लाग्छ।
6: यस्तो अध्ययनको नतिजालाई चाहिँ पाठ्यक्रममा लागू गर्ने अथवा पठन पाठनमा संलग्न गराउने विषयमा कस्तो प्रगति भएको पाउनुहुन्छ प्रदेश स्तरमा र राष्ट्रिय स्तरमा पनि?
5: प्रगति भएको भन्दा पनि नीति तथा योजना आयोगमा सदस्यको रूपमा हुँदा हामीले सम्मेलन शिक्षा सम्मेलन गरेका थियौँ होइन मन्त्रालयकै तर्फबाट मध्य प्रदेशको। त्यसमा चाहिँ विभिन्न अब्स्ट्र्याक्टहरू कलेक्ट गऱ्यौँ र एउटा योगको बारेमा पनि थियो। भनेपछि हामीले त्यो अवधारणा पत्र जुन तयार गरिन्छ, लास्टमा घोषणा पत्र जुन तयार गरिन्छ

0: त्यसमा पनि हामीले योग शिक्षालाई चाहिँ स्कुल लेभलदेखि नै लागू गर्नुपर्छ भनेर पनि एउटा सुझावको रूपमा राखेका थियौँ। अब कतिको लागू भयो भएनमा चाहिँ अनुगमन अझ जारी नै छ र मलाई लाग्छ म्याक्सिमम् ठाउँमा लागू भएको देखिँदैन, तर लागू हुने हाम्रो सङ्घीय सरकारबाट पनि कुरा आएको सुन्न पाइएको थियो होइन। अनि त्यसपछि चाहिँ अब यो लागू गर्ने हो भने चाहिँ विद्यार्थीहरूको यो आजकल प्राविधिक धेरै डिजिटलाइज भइसकेको छ, त्यो डिजिटलाइजबाट पनि डिटोक्सिफिकेसनका लागि पनि हामीलाई योग चाहिँ आवश्यक भइसकेको छ र पश्चिम र पूर्व दुइटैलाई जोड्ने चाहिँ हाम्रो सिद्धान्त हुनु पर्यो भन्नाले हामी पूर्वीय मुलुकमा छौँ, पश्चिमी सभ्यता अप्नाइरहेका छौँ, जस्तै एकदमै फास्ट ग्रोइङ डिजिटलका कुराहरू एआईका कुराहरू अगाडि बढिसकेका छन्, तर हामीले चाहिँ बिस्तारै बिस्तारै आफ्ना कुरा परम्पराका कुरा ट्रेडिसनल कुरा योग ध्यानका कुराहरूलाई गुमाउँदै गइरहेको पाइरहेको छ। मान्छेहरू प्राय मोबाइलमै व्यस्त हुने गर्छ, बच्चाहरूदेखि लिएर युवा र अझ भन्नुपर्दा त एडल्टहरू पनि मजाले मोबाइलमै प्राय व्यस्त हुन्छन्। त्यसले चाहिँ हामीलाई बिस्तारै अटिजम पनि बनाइरहेको हुन्छ, असर्टेन किसिमको होइन। त्यस कारण यो सबबाट बाहिर जानको लागि चाहिँ हामीले ध्यान योग प्राणायामहरू चाहिँ गर्नै पर्ने हुन्छ र आवश्यक छ भन्ने त्यो चाहिँ सबै शिक्षा क्षेत्रमा चाहिँ लागू हुनुपर्छ विद्यालय स्तरबाटै।
1: धाङको घोराई उपमहानगरपालिकाले पछिल्ला 9 वर्षमा करिब 200 किलोमिटर सड़क कालो पत्र गरेको छ। नगर प्रमुख नरुलाल चौधरीका अनुसार 9 वर्षमा 458 किलोमिटर सड़कको स्तरोन्नति र ग्राभेल गरिएको छ। यो अवधिमा 280 किलोमिटर नयाँ सड़क निर्माण गरिएको छ। फिफा विश्वकपमा अहिले बेल्जियम र इरान बीच खेल हुँदैछ। जारी खेलको मध्यान्तरसम्म कुनै पक्षबाट पनि गोल हुन सकेको छैन। अमेरिकाको लस एन्जलस स्टेडियममा खेल भइरहेको हो। फिफा विश्वकपमा यसअघि स्पेनले साउदी अरबलाई 4-0 फराकिलो अन्तरले हराएको छ। एटलान्टा स्टेडियममा समय यस अन्तर्गत

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट तपाईँको आफ्नो कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो श्रोताहरू। र आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना आइपुग्नु भएको छ हाम्रो स्टुडियोमा। र आजको नारीमा हामी उहाँसँगको एक घण्टाको बसाइमा, लगभग एक घण्टाको बसाइमा बस्नेछौ। साथमा गीत संगीत त छँदैछ श्रोताहरू, होइन त? र श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रमले आज श्रीनेहा पोखरेललाई लिएर आएको छ श्रोताहरू। उहाँ समाजसेवी हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काखको, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित पनि हुनुभएको छ। वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट उहाँ सम्मानित हुनुभएको छ। र यसै खुसीमा मैले आज उहाँलाई स्टुडियोमा निम्त्याएकी छु। र अबेर नगर आउनुहोस्, अब हामी उहाँलाई स्वागत गरिहालौ। नमस्ते श्रीनेहाजी।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु। हजुरलाई भेटेपछि त म झन् सन्चो हुन्छु।
0: जे होस्, भर्खरै तपाईँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट, त्यो खुसी हामीसँग सेयर गर्नुहोस् न अलिकति।
1: यो नेपाली स्नेही काख भने सम्पूर्ण नेपालीको हो, र म आज यहाँ बस्नु र पहिलोचोटि 3 महिनाको बच्चा लिएर आउनु मलाई उस्तै त्यही ताजा फिल भइरहेछ। त्यो कलिलो बच्चा लिएर आएर यहाँ कुरा गर्दाखेरि हामीले बेसार खुवाउन सक्ने अवस्था थिएन नेपाली स्नेही काखमा, र आज ओल्ड बुक अफ रेकर्डमा हामी पढ्दाखेरि चाहिँ यो नेपाली स्नेही काखको होइन, यो नेपाल आमाको छोराछोरीको सम्पूर्णको पसिना मिसिएको सफलता हो यो। र मैले सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई जतिजना नेपाली स्नेही काखमा अनुदान गर्न आउनु भएको थियो नि, सम्पूर्णको अनुहार झलझल आउँछ, र म बीएफबीएसमा आएको दिन झलझल याद आउँछ, र यो सम्पूर्णले प्राप्त गर्नुभएको उहाँहरूको पसिनाको प्रतिफल हो, र सम्पूर्णलाई अझै धेरै आशीर्वाद लागोस् भन्न चाहन्छु। र यो खुसीको चाहिँ सीमा कस्तो भने, त्यो सम्मान थापिराख्दाखेरि मुटु फुलेको जस्तो भयो कि। साँच्ची नै हामीले पाएको हो र यो, होइन हामीले नै प्राप्त गरे हो त यो भन्ने चाहिँ एउटा प्रश्न चिन्ह चाहिँ मनमा थियो। अझै आएर पनि मैले होइन त्यो हेरिराखेँ, हामीले कसरी पायौँ, किनभने नारायण गोपाल सर होइन, लक्ष्मीप्रसाद देवकोटा सम्झेँ क्या मैले त्यो मेरो हातमा पर्दा। इकोनोमिकली चाहिँ हामी त्यस्तो वाइल्ड डेभलप भइसकेका छैनौँ, तर सम्पूर्णको आशीर्वादले चाहिँ एउटा नाम चाहिँ इतिहासमा रहने काम गरेको रहेछौँ भन्ने चाहिँ त्यो फिल भयो।
0: हजुर श्रोताहरू, उहाँको खुसी उहाँको आँखामा झल्किरहेको छ, मैले देख्दैछु अहिले। र जे होस्, उहाँ सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मान गर्नुभएको छ। र जे होस्, हामी सबैको तर्फबाट तपाईँलाई थुप्रै थुप्रै बधाई फेरि अनि शुभकामना पनि।
1: थ्याङ्क यू सो मच।
0: तपाईँले सुरुमा यहाँ 3 महिनाको बच्चा लिएर आएको थिएँ भनेर भन्नुभएको थियो होइन, त्यति बेला चाहिँ अलिकति भनौँ न अवस्था भनौँ अलिकति धेरै नै दयनीय नै थियो तपाईँको संस्थाको, भर्खर भर्खर सुरुवात थियो भनौँ होइन। मलाई पनि थाहा छ तपाईँको बच्चा रुएर बोल्नु नदिएर रेकर्ड गर्दाखेरि होइन, त्यो कुराहरू। तपाईँ पहिला आजको नारीमा आउनु भएको थियो होइन, सबभन्दा पहिला, त्यसपछि हाम्रो विनोदजीको प्रोग्राममा आउनु भएको जस्तो लाग्छ।
1: होइन, विनोद सरको प्रोग्राममा आए,
0: ए
1: हजुरसँग मेरो भेटघाट भयो नि आजको नारीमा।
0: ए हजुर श्रोताहरू, सबैभन्दा पहिला यहाँ हाम्रो श्रीनेहा पोखरेल बहिनी, उहाँ चाहिँ विनोदजीको लाइभ सोमा आउनु भएको थियो, 3 महिनाको बच्चा लिएर आउनु भएको थियो। कत्रो भएको छ त्यो बच्चा अहिले?
1: त्यो अहिले एकदमै चकचके है, 8 वर्ष, अब 9 वर्ष लाग्छ।
0: ए
1: 9 वर्ष लाग्छ,
0: 9 वर्ष लाग्छ है।
1: हजुर,
0: अनि अब धेरै भयो है तपाईँले यो नेपाली स्नेही काख सुरु गर्नुभएको, कति वर्ष पो भयो?
1: 16 वर्ष भयो। 16 वर्ष भयो। सुरुमा चाहिँ कस्तो भने, म जेम्समा काम मैले स्टार्ट गर्दा 10 इयर्स भर्खरै लागेको, एज थियो
0: हजुर
1: र अनि मैले यसकै लागि धेरै काम गरेँ थिएटर गरेँ मोडलिङ गरेँ होइन त्यो टिन इयर्स टाइम भरपूर सदुपयोग भएको थियो अनि त्यहाँबाट आएको अलिअलि पैसा पनि उहाँहरूलाई नै लाउँथ्यो त्यतिखेर धेरै मान्छे हुनुहुन्थेन तर जब बच्चाहरू जन्मिएर मैले आफ्नै काखमा हुर्काउन थालेपछि चाहिँ नुन नहुने काम सबै छोडिदिनु पर्ने त्यस्तो अवस्था आएको थियो र मैले बिएफबिएसमा चाहिँ परिचित गराउनु हुने हाम्रो सुमन खरेल सरलाई मैले बिर्सिनुहुन्न उहाँले एकछिन आउनु त यहाँ भन्छ थियो विनोद सरलाई भेटाइसक्यो हजुरलाई भेट्न पाएँ र आज चाहिँ हामी वर्ल्ड बुक अफ रेकर्ड लन्डनसम्म पुग्न पायौँ थ्याङ्क यू सो मच र यसमा मैले बिर्सिनै नाम हामीलाई वर्ल्ड बुक अफ रेकर्डमा पढ्नुपर्छ है भन्ने भवानी राणा म्याम ज्योति दवाडी र विनोद श्रेष्ठ सरलाई मैले सम्झिनुपर्छ हाम्रो विनोद खड्गा सर पनि भइसक्यो अनि विनोद श्रेष्ठ सर पनि ग्रिन ब्रिकमा उहाँले कर्म गर्दै हुनुहुन्छ सिए हुनुहुन्छ होइन उहाँलाई पनि धन्यवाद
0: जे होस् बिएफपिएसमा पहिलोचोटि आउँदाको हामीले सम्झ्यौँ भर्खरै श्रोताहरू अहिले वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मानित गर्नुभएको छ र अब भनौँ न तपाईँको त अब काम सबैलाई थाहा छ विश्वभरि बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ होइन के गर्नुहुन्छ कसरी गर्दै हुनुहुन्छ भन्ने कुराहरू अब अहिले परिवार चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरू
1: हाम्रो 96 परिवार हुनुहुन्छ अहिले
0: लास्ट इयर मैले सोद्धा 90 भन्दै हुनुहुन्थ्यो होइन 6 बढिसकेछ बच्चाहरू कतिजना ठुलाहरू कतिजना छन्
1: आमाहरू 60 हुनुहुन्छ बच्चाहरू 17 अनि हाम्रो बुवाहरू चाहिँ कहिले घटबड गरे कहिले 21 कहिले 20 कहिले 19 भइराख्नुहुन्छ
0: हजुर हजुर बच्चाहरू चाहिँ तपाईँले विशेष गरेर बाटोमा भेट्नुभएका महिलाहरू जति पनि हुन्छ उहाँहरूको बच्चाहरू विशेष गरेर होइन
1: हजुर
0: कोही त तपाईँले बाटोमा जन्मिँदा जन्मिँदा पनि लिएर आउनु भएको छ नि है
1: हजुर
0: त्यो कथा अलिकति सुनौँ न
1: व्यथा लाग्दा लाग्दै पनि रेस्क्यु गरेका छौँ कतिले त आमाले आफ्नो बच्चा स्वीकार नै नसक्ने अवस्थामा म प्रेग्नेन्ट छु म महिला हुँ भन्ने थाहा नभएको महिलाहरू चाहिँ बाटोमा बेवारिसे त्यो फोहोरको थुप्रोमा दिसा पिसाबको बिचमा खाना खोजिरहेको महिला बलात्कृतबाट प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई व्यथा लाग्दा लाग्दै रेस्क्यु गरेका छौँ अनि बच्चाहरू चाहिँ उहाँले के दिसा पिसाब गरे जस्तो पाउने त्यो सालनालाई त्यो दिसा पिसाब छोडेर हिँडे जस्तो उहाँहरू हिँड्ने अवस्थामा पनि हामीले फोहोरमा बच्चाहरू लिएर आएका छौँ होइन र कतिजनाले चाहिँ बच्चा पाउनै नखोज्ने है म चाहिँ प्रेग्नेन्ट छु थाहा छ तर त्यो अभ्युज भएको पीडाले चाहिँ उहाँले बच्चालाई माया नगर्ने हो त्यस्तो अवस्थाको नानीहरू चाहिँ हामीसँग हुर्किराख्नु भएको
0: हजुर त्यही त अब विचाराहरू मेन्टल्ली अलिकति डिस्टर्ब हुन्छ होइन अब मेन्टल्ली भनौँ न मनोरोगीहरू हुनुहुन्छ उहाँहरू सबैजना र उहाँहरूलाई थाहा हुँदैन म प्रेग्नेन्ट छु म भित्र एउटा बच्चा बढ्दैछ भन्ने कुराहरू पनि त थाहा हुँदैन है उनीहरूलाई र त्यस्तो बेलामा एउटा मलाई एउटा के सोध्नु मन लाग्यो अघि तपाईँले बाटोबाट जन्मिँदै गरेको आमा बच्चा उठाएर ल्याउनु भएको छ रेस्क्यु गर्नु भएको छ त्यो सिन अलिकति तपाईँको शब्दमा एउटा हामी सुनौँ न कस्तो थियो
1: अहिले त हजारौँ स्टोरीहरू दिमागमा घुमिरहेको छ कि हामीले एकजना आमालाई चाहिँ प्रेग्नेन्ट महिला जो चाहिँ टाउकोमा फेटा बाँध्नु भएको छ वरिपरि एकदमै फोरै फोरको थुप्रोमा होइन अनि रोइराख्नु भएको किन रुनु भएन त्यो बच्चा जन्मिँदै गर्दाखेरि भएकोबाट चाहिँ रोइराख्नु भएको अनि हामीले रेस्क्यु गऱ्यौँ रेस्क्यु गर्दाखेरि चाहिँ चिथार्नु भयो क्या उहाँले अब उहाँलाई चाहिँ मलाई हार्म गर्न लिएर जानु लाग्यो कि के गर्न लाग्यो भन्ठान्नु भएछ अनि हामीले त्यो गाडीमा राख्यौँ अनि गाडीमा राखेर लिएर आउँदै गर्दाखेरि अब प्रहरी रिपोर्ट पनि चाहियो वरिपरिको चाहिँ हो यो मान्छे चाहिँ बेवारिसै नै हो यसरी बाटोमा यति दिनदेखि बसिरहेछ भन्ने थाहा नपाउने उहाँलाई लिएर आयौँ भने उहाँलाई त्यो खाना खाने आइडियै छैन कि अनि त्यसपछि चाहिँ उहाँको पानी ब्रेक भन्छ नि वाटर ब्रेक चाहिँ हुन थालेको थियो प्रहरीबाट एकदम रिक्वेस्ट गरेर हतार हतार लेटर बनाएर हामी चाहिँ गयौँ हस्पिटल गयौँ हामी प्रसूति गृह गयौँ प्रसूति गृह गएर जब बच्चा पाउन लाग्छ उहाँले चाहिँ खुट्टा बटार्नुहुन्छ कि एउटा खुट्टासँग अर्को खुट्टा टच गरेर त्यो बच्चा चाहिँ होल्ड गरिदिनुहुन्छ कि बच्चा पाउनै न उहाँलाई मन नलागेको अनि हामीले चाहिँ दुईवटा नर्सले दुईवटा खुट्टा र मैले यसरी चाहिँ उहाँलाई यसरी शरीरमा समाएर अनि त्यो बच्चा जन्मिँदाको हेन्ड चाहिँ मलाई यस्तो गाह्रो भएको थियो होइन त्यो दृश्य चाहिँ रियालिटीमा भइरहेको छैन मैले कुनै सपना देखिरहेछु जस्तो कि त्यो पीडा ऊ चिच्चाको बच्चा पाउन नखोजेको अर्को होइन मिश्रित त्यो भाव चाहिँ सहनै नसक्ने अनि फेरि त्यहाँ त्यो खालको बेवारिसे भनेर होइन अब त्यो खालको वातावरण चाहिँ नउब्जियोस् उसलाई चाहिँ मेरो मान्छे भनेर एकदम सादा तरिकाले चाहिँ हामीले बच्चा पाऊँ भनेर एकदमै हामीले त्यहाँ चाहिँ सकारात्मक वातावरण क्रिएट गरिरहेको थियौँ तर उहाँले चाहिँ नर्सलाई पाए नर्सलाई मलाई लुस्दिने अब म त पछाडि छु मलाई लुस्ने होइन एक त उहाँलाई पीडा भएको छ बच्चा पाउनु भनेको चाहन्छु नै कुरा पीडा होइन त्यो होइन यो संसारैको दुःख भन्दा पनि माथिको दुःख सहेर आमाले एउटा बच्चालाई जन्म दिन्छन् अनि त्यो बच्चा बल्ल बल्ल टाउको निक्लिरहेछ तर उहाँले चाहिँ हामीले पिसाब रोक्छौँ नि हो त्यसरी होल्ड गरिदिने के नर्सले चाहिँ यसरी तानेर बच्चा निक्लिएपछि चाहिँ म यसलाई मार्छु मेरो पकेटमा ब्लेड छ झिक म यसलाई मार्छु भन्नुभएको चाहिँ मलाई एकदमै पीडा हामीले कैयौँ आमाहरूले आफ्नो कोख नभरिएर मलाई कल गर्नुहुन्छ कि मेरो कोख नभरिए पनि मैले काख भर्न पाउँछु कि भनेर मैले तपाईँलाई कल गरेको भन्नुहुन्छ होइन त्यस्तो विडम्बना र यता चाहिँ उहाँलाई कोख पनि नभरियोस् र काख पनि नभरियोस् भन्ने एउटा आमा दुईटा आमाको मिश्रित त्यो अनुहार देखेको छु होइन त्यो एकदमै पीडा लाग्छ मलाई
0: हामीलाई सुन्दै कस्तो लाग्छ होइन तपाईँले त प्रत्यक्ष देख्नु भएको छ स्याहार्नु भएको छ माया गर्नु भएको छ उनीहरूलाई मनोरोगीहरूलाई भनौँ होइन अब अहिले भर्खरै तपाईँले भन्नुभयो कतिले मलाई फोन गर्छ काख अलिकति भर्न पाइन्छ कि होइन मेरो काख रित्तिएको छ मेरो काख खाली छ कसरी हुन्छ भनेर जुन चाहिँ तपाईँलाई फोनहरू आउँछ के छ लिगल्ली तपाईँको लिगल उसमा होइन गएर चाहिँ दिनु भएको छ बच्चाहरू
1: हामीले कुनै पनि बच्चा दिन मिल्दैन कसैले चाहिँ ल म एडप्ट गर्छु अदालतै गएर म प्रोसेस वाइज हाम्रो देशको कानुनले जस्तो दिएको छ त्यसरी गर्छु भन्नु भने तपाईँहरू आफै कुरा गर्नु तर हामीले दिन मिल्दैन भनेर चाहिँ गर्छौँ त्यस्तो छ सबैजना आउन चाहिँ आउनुहुन्छ हामीले आई एम सरी भन्ने चाहिँ आई एम सरी नै हुन्छ कि हजुरलाई होइन किनभने भोलि गएर निको भएर मेरो बच्चा खोइ भनेर एउटा आमाले खोज्नु भयो भने चाहिँ अर्को आमाको काख भरि मैले भन्न त त्यो सहज हुँदैन जस्तो लाग्छ अनि म चाहिँ यशोदा आमा हो उहाँको होस् नआइन्जेल उहाँ सबल नभइन्जेल मैले मेरो बच्चालाई चाहिँ हुर्काइदिने कर्म मात्र मेरो हातमा पर्छ र मैले उहाँको बच्चालाई दिन सक्ने अधिकार म भित्र पर्दैन त्यो कारणले चाहिँ हामीले एडप्सनको केससम्म जान पाउँदैनौँ
0: हजुर हजुर अब दिनुमा त तपाईँकै मन मान्दैन होला फेरि जस्तो लाग्छ मलाई
1: त्यो एउटा ठुलो ठुलो विडम्बना चाहिँ त्यो एउटा हो किनभने जब त्यो बच्चा मेरो हातमा आउँछ नि मलाई त्यो मैले पीडा नगरे पनि होइन हुन्छ नि फिजिकल्ली चाहिँ मलाई पीडा भएर मैले बच्चा जन्मा त होइन नि तर त्यो मुटुबाट जन्मिँदो रहेछ क्या त्यो बच्चा र त्यो जब अनुहार हेर्छु कसैले माग्नु भने मेरो बच्चा कसरी माग्न सक्नु भएको भन्ने चाहिँ एउटा हुन्छ क्या मलाई त्यो जति पनि 17 बच्चा हुर्काएँ मैले मलाई कहिले त्यो बच्चा धेरै लाग्दैन र मलाई कहिले हुन्छ नि भैँसीलाई सिङको भारी हुँदैन भने जस्तो मेरो बच्चाहरूलाई चाहिँ बेस्ट लाइफ दिउँ है भन्ने चाहिँ जहिले पनि आइराख्छ क्या यो एउटा कुरा चाहिँ
0: अब आफैले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि भनौँ होइन मेन्टल्ली इमोसनल्ली होइन तपाईँ आफैले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि आफूले आफूलाई यशोदा माको रूपमा स्वीकार गरिसकेपछि ती बच्चाहरूलाई दिनु त मन मान्दैन नै है
1: एकदमै म दिनै सक्दिनँ मैले त्यही भएर केही त्यस्तो केस हो भने बरु बाहिरै तपाईँहरू कुरा गर्नु होला मैले यसरी मेरो हातमा जन्मेको बच्चा चाहिँ म एक त म दिन सक्दिनँ अर्को कानुनको दायराभित्र पर्दैन
0: हजुर हजुर
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेर विचार गर्नु
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: हामी भन्ने गर्छौँ प्रिभियस बर्थ हजुर पहिलो जन्मको कर्मको फलहरू हामी यो जन्ममा भोग्छौँ रे भनेर होइन रहेको जति पनि कर्महरू छ यो जन्ममा गर्छौँ रे भन्ने पनि सुनिन्छ कस्तो लाग्छ तपाईँले के गर्नुभएको थियो रे यति ठुलो सेवा गर्ने मौका पाउनु भएको छ कस्तो लाग्छ आफूले कल्पना गर्दा म के गर्थे होला
1: अब यो धर्मतिर गएर सम्झिँदा पूर्व जन्म सम्झिँदा चाहिँ होइन एउटा ठुलै पुण्य गरेका थिएँ होला कि चाहिँ एकदमै पुण्य गरेको मदरहरू होइन जन्मेको थिएँ होला कि अनि उहाँका अधुरा सपनाहरू चाहिँ मैले पुरा गरिरहेको छु कि जस्तो लाग्छ। अनि फेरि कहिले काहीँ चाहिँ हुन्छ नि अब साइन्टिफिक सोच्ने हुन्छ, अघिको आउँदा आउँदै त कतिवटा कुरा बिर्सिसकेँ त्यो पूर्व जन्ममा त के थियो होला, तर यो जन्म चाहिँ मैले ठुलो भाग्य लिएर जन्म्याउँ कि मैले यत्रो ठुलो फ्यामिली पाएको छु, एकदम प्लेजर होइन, कहिले काहीँ उहाँहरूबाट पाउने प्रेम चाहिँ एकदमै चोखो अमूल्य हुन्छ कि। म कसैले इच्छा खाना खुवाउनु भयो भने म प्रार्थना गर्छु कि उहाँहरूको घरमा चाहिँ हामीलाई दिनुभएको चामलको सीता गुण नसके जस्तो सफलता र खुसी प्राप्त होस् उहाँको घरमा, किनभने यत्रो ठुलो परिवारलाई पाल्नलाई आजको दिनलाई हेल्प गर्नुभएको छ। अनि मैले गरे प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ कि हुँदैन थाहा छैन, तर त्यो गाँस भरिरहेको छ अनि पेट भरिरहेको व्यक्ति जो चाहिँ भोलि के खाने भरे के खाने नै मतलब छैन, जसलाई चाहिँ समाजकै भर छ, उहाँले जे ल्याउनुहुन्छ त्यसले पेट भर्नु पर्नेछ भन्ने व्यक्तिले गरेको प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ भनेर प्रार्थना गर्छु कि म।
0: हजुर हजुर, तपाईँ जस्तो मान्छेको प्रार्थना त सुन्न पनि पर्छ होइन, र यति धेरै ठुलो परिवार छ तपाईँको है, 17-18 जना साना साना बच्चाहरू, त्यसपछि ठुलाहरू सबै धेरै जस्तो मनोरोगी होइन, धेरैलाई सन्चो बनाएर पनि पठाइसक्नु भएको छ तपाईँले होइन, कहिले काहीँ झर्को लाग्दैन?
1: अब त प्लेजर हुने टाइम आएछ, त्यो झर्को भन्दा नि अब त्यतिखेर त लागेन, जुन दिन मेरो होइन सुतिरहेको ठाउँमा टाउकोमा आएर आची गर्नु भएको थियो, अब अहिले त त्यो आची गर्ने व्यक्तिहरू निको भएर आमा भन्नु हुँदैछ, भनेपछि अब त झन् सुखको दिन आयो कि।
0: त्यही त अब होइन, मैले सोध्नु खोजेको छ, अब यति यङ एजमा हुनुहुन्छ होइन, अब लाउ लाउ खाउ खाउ बेला नै छ तपाईँको, यति बेला यति धेरै ठुलो परिवार पालेर त्यही पनि राम्रो कन्डिसनमा छैन कोही पनि होइन, त्यो हेर्दाखेरि चाहिँ कहिले काहीँ यसो हाम्रो सूर्यनाथ पोखरेललाई झर्को लाग्छ कि लाग्दैन होला भन्ने होइन चाहिँ क्वेसन मार्क मेरो एउटा।
1: मलाई कहिले झर्को लागेन, बरु बच्चाहरू चाहिँ कहिले काहीँ हुन्छ नि, मैले धेरै माया गरेँ, नो हिट फर चाइल्डमा हुर्काएँ होइन, म आफै पनि साइकोलोजिस्ट भएको कारणले चाहिँ नो हिट फर चाइल्डमा हुर्काएँ, अनि यिनीहरूलाई चाहिँ मैले हुन्छ नि अनुशासित चाहिँ कसरी बनाउने, त्यो एउटा चाहिँ बच्चाको पार्ट, 17 जना बच्चाको पार्ट होइन, उनीहरूले फेरि के सोच्छन् भने यो मेरो आमा हो, जसरी मैले आमालाई हुर्काउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, जसरी मैले आमालाई चाहिँ मैले मागेको कुरा नपाउँदाखेरि सताउँथे त्यो उनीहरूले नि पाउनुपर्छ, र जसरी मैले मेरो आमासँग 100% अधिकार खोज्थेँ त्यो मेरो बच्चाले नि पाउनुपर्छ भनेर होला, मलाई झर्को लाग्दैन। हुन्छ नि आफ्नो बच्चाले गरेको चाहिँ अरूलाई बरु झर्को लागिसके हुँदो रहेछ होइन, त्यो देखेर मलाई चाहिँ लाग्दैन। अनि अर्को आयो आमाहरूको आमा, म उहाँहरूले चाहिँ जति निको हुनुहुन्छ नि थ्याङ्कफुल भइदिनुहुन्छ कि। अब हजुरलाई एउटा कुरा अचम्म लाग्ला, नेपाली स्नेह काखमा त्यत्रो ठुल्ठुलो महिलाहरू सँगै हुनुहुन्छ, कहिले झगडा हुँदैन कि, त्यो एउटा कुरा त एउटा भाग्यमानी आमाले मात्र प्राप्त गर्न सक्छ।
0: अब यस्तो नि त तपाईँ यही कर्मको लागि विशेष गरेर जन्मिनु भएको, तपाईँको जन्म हामीले देख्दाखेरि
1: हजुर
0: होइन, त्यसले गर्दा अब झर्को लाग्दैन पनि। एक त अर्को फेरि साइकोलोजी लिएर पढ्नु भएको रहेछ होइन, साइकोलोजिस्ट हुनुहुँदो रहेछ, कम्प्लिट गरिसक्नु भयो होला भनेपछि है।
1: मैले ब्याचलर सिद्धाएँ, अब मास्टर्स गर्न
0: लाग्नु भएको छ। जे होस् तपाईँ जस्तो मान्छेले तपाईँले जुन कर्म गर्नुहुँदैछ यो फिल्डमा, त एउटा साइकोलोजी पढेर आएको मान्छे बच्चाहरूको साइकोलोजी बुझ्न पर्यो, ती मनोरोगी महिलाहरूको पुरुषहरूको, पुरुषहरू पनि छन् नि होइन, उहाँहरूको साइकोलोजी बुझ्न पर्यो, उहाँहरूले भन्नु खोज्नुभन्दा पहिला तपाईँले बुझ्नुपर्ने हुन्छ, किनभने अब उहाँहरूले भनेको बुझेन भने उहाँहरू अचानक अग्रेसिभ हुन सक्छ होइन, त्यसले गर्दा तपाईँ त जहिले त्यसले अलर्ट भएर बस्नुपर्ने हुन्छ।

0: श्रोता र हाम्रो श्रीनेहा पोखरेल हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काकको। उहाँको बारेमा तपाईँहरू सबैलाई थाहा छ उहाँले के गर्दै हुनुहुन्छ भन्ने। तपाईँहरू पनि आउँदाखेरि अवश्य पनि तपाईँहरू जानुहुन्छ उहाँको आश्रममा भनौँ, होइन, पवित्र आश्रम हो नि त्यो त, होइन। र उहाँ एउटा थिएटर आर्टिस्ट पनि हुनुहुन्छ, मोडल पनि हुनुहुन्छ, साइकोलोजिस्ट हुनुहुन्छ। थिएटर चाहिँ सानैदेखि गर्नुभएको तपाईँले?
1: थिएटर चाहिँ मेरो सानैदेखि, मैले सानसानो विधाहरूमा काम गरिरहेको थिएँ, अनि पछि चाहिँ ठ्याक्क सडक एउटा नाटक गरेपछि चाहिँ मैले लिड क्यारेक्टरहरू पाएँ। मैले स्कुलहरूमा गर्ने त छुट्टै भयो त्यो बचपना, होइन, अनि लिड क्यारेक्टरहरू पाइसकेपछि चाहिँ दुई तिनवटा सिरियलहरू गर्दै जाँदा त अब म बच्चैदेखि सेवामै भएको भएर चाहिँ यता धेरै तानियो कि, कर्तव्यले तानिएपछि हुन्छ नि त्यो सपनाहरू चाहिँ कति चाहिँ अधुरा हुँदो रहेछन्।
0: हजुर, सिरियल पनि खेल्नुभयो, कुन कुन खेल्नुभयो?
1: मैले अनौठो समय खेले, एउटा चाहिँ गाँस भन्ने छ, त्यो चाहिँ युट्युबमा आइसकेको छैन, त्यो चाहिँ मैले आफैले लेखेर आफैले नै त्यो नेपाली स्नेह काककै इकोनोमिकको लागि बनाएको थिएँ, अनि त्यसले चाहिँ त्यो नेपाली स्नेह काक बनाउनलाई चाहिँ मद्दत गर्यो त्यो प्रोग्रामले।
0: हजुर हजुर, भनेपछि जति पनि थिएटरहरू खेल्नुहुन्छ, मोडलिङ गर्नुहुन्छ, होइन, सिरियलहरूमा खेल्नुहुन्छ, सबै यतै भनौँ न
1: सेवामा,
0: आफ्नो परिवारको सेवामा नै जान्छ भनेपछि, होइन।
1: यतिसम्म कि मेरो दिदीहरू बाहिर हुनुहुन्छ विदेशमा, एउटा बच्चा त पढाइदिनु न, अनि मेरो दिदीहरूको नि प्रोग्राम, फुपूहरूको जस्तो प्रोग्राम भयो भने चाहिँ मलाई के गर्नुहुन्छ नि, उहाँहरूको जस्तो वर्तमान भयो त्यसमा उठेको पैसा ल श्रीनेहालाई नै दिउँ है, यसलाई गाह्रो छ, यसरी मद्दत गर्दै हुनुहुन्छ कि हजुरले भइसक्यो, होइन। अनि फेरि मेरो फ्यामिली चाहिँ मैले, होइन, मेरो म जन्मेको फ्यामिली मात्र मेरो हो भनेर मान्ने चाहिँ भन्दा पनि यो नेपालको सम्पूर्ण नेपाली, होइन, स्नेह काकलाई सहयोग गर्नुहुने नै मेरो फ्यामिली हो भनेर मान्छु कि, अनि त्यही भएर एकदम थ्याङ्कफुल छु सबैप्रति।
0: तपाईँको त आमा पनि ठुलो समाजसेवी हुनुहुन्छ है?
1: हजुर, त्यो मम्मीकै आएको होला कि मलाई, होइन, मम्मीले डक्टर इन्जिनियर बनाइसक्नु भयो तर कहिले पनि त्यो भाइ बहिनी र हामीमा कहिले फरक गर्नु भएन, त्यतिसम्मको बिग हार्ट त मसँग छैन जस्तो लाग्छ कि मलाई।
0: आमा छोरी दुवैजना भनौँ समाजसेवाको लागि जन्मिनु भएको रहेछ भन्ने कुरा हामी छर्लङ्ग देख्न सक्छौँ, बुझ्न सक्छौँ, होइन। उहाँले पनि अनाथ आश्रम खोलेरै चलाउनु भएको थियो अरे, होइन, मैले त हुन त भेटेको छैन। अहिलेसम्म छ
1: मम्मीको, अहिले पनि मम्मीले 3 महिनाको बच्चा ल्याएर चाहिँ अहिले 9 महिनाको बनाउँदै, भर्खर 9 महिनाको छ, अनि मैले भन्छु कि मम्मीलाई, मम्मी तपाईँ 70 वर्ष पुगिसक्नुभयो, तपाईँलाई इरिटेसन लाग्दैन बच्चा रुँदाखेरि रुममा भन्दा, तिमी रुँदा मलाई लागेको थियो र भन्छ कि। अनि त्यो कुरा चाहिँ हुन्छ नि, हामीले साइन्टिफिकली हेर्ने हो भने आफ्टर 45 चाहिँ बच्चाहरू करायो रोयो यताउता भने अलिकति झर्को मान्छ है मान्छेले भन्ने हुन्छ नि त,
0: हजुर,
1: तर त्यो मम्मीमा छैन कि, एउटा हुन्छ नि बचपना जहिले पनि मम्मीसँग छ कि, त्यसले चाहिँ काम गरिरहेको जस्तो लाग्छ कि।
0: त्यही त भनिन्छ पनि नि, आफूभित्रको बच्चालाई मर्न नदिनु भनेर भन्ने पनि गर्छौँ नि हामी, होइन। जे होस्, श्रोता र उहाँको आमा पनि समाजसेवी हुनुहुन्छ, अहिलेसम्म पनि उहाँले बच्चाहरू पालेर बस्नु भएको रहेछ, उहाँले पाल्नु भएको बच्चाहरू अहिले डक्टर इन्जिनियर बनिसक्नु भएको छ। कन्ट्याक्टमा हुनुहुन्छ उहाँहरू?
1: कन्ट्याक्टमा हुनुहुन्छ, सबैजना कन्ट्याक्टमा हुनुहुन्छ। एउटा बहिनी वीरगन्जमा अहिले यो लास्ट सेमेस्टर गर्दै हुनुहुन्छ, प्राप्ति पोखरेल, उसलाई नागरिकता पनि मम्मीकै नामबाट प्राप्त भयो।
0: हजुर हजुर, त्यही त है, अब सबैले गर्न सकिँदैन नि, किनभने मान्छेको डेस्टिनी हुन्छ, एउटा एउटा लिएर आएको, होइन, जिम्मेवारी लिएर आएको, कर्म गर्नुपर्ने, के गर्नुपर्ने भन्ने कुराहरू, त्यसले गर्दा आफ्नो आफ्नो कर्म हो, श्रोताहरू आफू आफूले लिएर आएको भनौँ न डेस्टिनी हो। र अब तपाईँको जुन चाहिँ यो नेपाल स्नेह काकको चाहिँ खर्चहरू कस्तो प्रकारले चलाउनुहुन्छ? आफूले काम गरेको त लगाउनै हुन्छ, होइन, कसरी चल्दैछ त
1: यो लोकल? हामी बर्थडे तिथि एनिभर्सरी यसले नै सपोर्ट गरिरहेको छ अहिलेसम्म चाहिँ, त्यही भएर हामी गाँस भन्दा माथि उठ्न सकेका छैनौँ, किनभने आज कसैले खुवाइदिनु भयो भोलि कसरी खुवाइदिनु भयो, अहिले नै खसेको मासु र भात मजाले खान्छन्, होइन, भरे गुन्द्रुक पनि हुनसक्छ क्या, हो यो स्थिति। अघि म अस्ति त्यही वर्ल्ड बुक अफ रेकर्डको त्यो प्रमाणपत्र हातमा लिँदाखेरि म त नारायण गोपाल, होइन, अनि लक्ष्मीप्रसाद देवकोटा भए क्या हो जस्तो पनि फिल भएको क्या, किनभने लक्ष्मीप्रसाद देवकोटा घरमा आउँदा रित्तै हुनुहुन्थ्यो अरे क्या। ओल्ड बुक अफ रेकर्डको सर्टिफिकेट नेपाली स्नेह काखमा भित्र छिराउँदाखेरि त्यो दिन चाहिँ फेरि उत्साह नै थियो। प्रेरणा थापा दिजुले चाहिँ उहाँको छोरीको बर्थडेमा, मेरो दुईटा बच्चा कोनि बर्थडे थियो त्यो दिनमा, उहाँले चाहिँ खसकै मासु खुवाउनु भएको थियो कि, तर भोलिपल्ट फेरि त्यस्तो दिनहरू छ। अब अहिले झन् हामी यस्तो डिफिकल्ट टाइममा छौँ कि जहाँ हामीले मेहनत गरेर बिएफबिएसमा हामीले एउटा शब्द बोलेर चाहिँ ब्रिटिस लाउरेज्यूहरूले चाहिँ त्यहाँ फलाम झार्छ थियो कि पहिलोचोटि, त्यो बनेको थियो, त्यो ठाउँ पनि छोड्न पर्ने भएको छ कि अहिले हामीले, अनि कसरी गर्ने त
0: अहिले जहाँ बस्नु भएको छ त्यो ठाउँ पनि अब छोड्नु पर्ने
1: हामीलाई परार भन्नुभएको, अनि हामीले चाहिँ थोरै टाइम मागेछौँ, अनि त्यसपछि चाहिँ अब नयाँ घर बनाउनलाई चाहिँ अब च्यालेन्ज भइरहेछ। अनि मैले चाहिँ मेरो हजुरबाको सम्पत्ति, मम्मी पनि सेवातिर लाग्छु होइन, दाईहरूले आफ्नै गरेर खानु भएको छ, बुवाले आफै कमाएर गर्छु, हजुरबाको सम्पत्ति चाहिँ हामीले चला छैनौँ, अनि मैले चाहिँ अंश देऊ न, म त्यो अंशमा चाहिँ मेरो छोराछोरी लडेर राख्छु भनेर मैले मागिरहेको छु, अनि पोजिटिभ एन्सर आइरहेछ। अब हेरौँ, त्यो जग्गा पाएँ भने चाहिँ घर बनाउन सबैले सहयोग गरिदिनु भयो भने भोलि उठेर जा कसैले पनि भन्नुहुन्न,
0: पक्का हो। अनि जग्गा चाहिँ कहाँनिर छ?
1: मेरो लुबुमा छ।
0: ए हजुर,
1: लुबुबाट चाहिँ त्यहाँ बेचेर चाहिँ अझै सस्तो ठाउँमा चाहिँ अलिक ठुलो ठाउँ लिने प्लानमा हामीले बढी खेलमा हेरिरहेछौँ।
0: ए हजुर हजुर, भनेपछि अब अंश पहिला पाउनु पर्यो होइन, त्यसपछि चाहिँ तपाईँको बन्दोबस्त हुने रहेछ। विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू आफ्नो छोराछोरीको लागि भनौँ, आफ्नो लगभग 100 पुग्नु आँटेको रहेछ उहाँको परिवार, आफ्नो परिवारको लागि उहाँ अंश पनि माग्दै हुनुहुँदो रहेछ, आफ्नो मम्मीसँग आफ्नो बाबासँग भनौँ, हजुरबाको अंश जति पनि छ, अलिकति मात्रै पायो भने पनि धेरै सपोर्ट हुन्छ नि होइन, त्यसमा सबैको साथ सहयोग अवश्य पनि हुन्छ मलाई जहाँसम्म लाग्छ। अनि रुटिन कस्तो छ तपाईँहरूको, भनौँ स्कुल पठाउने नानीहरू कतिजना नानीहरू चाहिँ स्कुल जान्छ?
1: बच्चाहरू सबै जानुहुन्छ, अहिले 2 वर्षसम्मको बच्चालाई चाहिँ स्कुल हाल्दैछ।
0: हजुर हजुर,
1: अनि सानो बच्चालाई 9 बजे, अनि एउटाले चाहिँ सेन्ट जेभियर्समा नाम निकाल्यो, अनि उसलाई चाहिँ स्कलरसिप छ, अनि त्यो स्कलरसिप भएको कारणले ऊ 7:30 बजे चाहिँ बस चढिसक्नु पर्छ, अनि अर्को 9:30 बजे चाहिँ होइन, बिहान त हामी एकदमै बिजी नै हुन्छौँ, बुक पेन होइन ब्याग यताउता गरेर बिजी हुन्छ, अनि कसैको चाहिँ जुत्ता पोलिस गरेको छैन, कसले के गरेको छैन, कसैले कलर मिलाएको छैन होइन, बिहान उठ्ने बित्तिकै उनीहरूलाई नास्ता पछि हात खुट्टा धुने, अनि मैले चाहिँ अहिले मेरो एउटा बच्चा चाहिँ 11 वर्ष पुग्नलाई, अनि 2-3 छोरीलाई चाहिँ यसो घरमा धुप बाल्न सिक्नु पर्छ है, भोलि केही सिकाएन म त होइन यसरी हुर्केको नभनोस् भनेर घरमा जे हुँदैछ त्यो चाहिँ सिकाइरहेको छ, यसो धुप बाल्छन्, अनि त्यसपछि चाहिँ खाजा खान्छन्, अनि त्यसपछि एकछिन पढ्न 5 मिनट भयो भने तिमीले रिभिजन गर हिजो होमवर्क गरेको भनेर भन्छु, एकछिन पढ्छन्, अनि त्यसपछि ब्याग प्याक गरेर खाना खाएर स्कुल जान्छन्, अनि फेरि ठुलोहरूको चाहिँ त्यही टाइममा योगा भइरहेको हुन्छ, अनि उनीहरू योगा गर्छन्, अनि त्यसपछि एकछिन तातो पानी खाएर डुल्नुहुन्छ आफ्नो दैनिकी सरसफाइतिर 1/2 घन्टा लागेपछि, अनि फेरि आफ्नो खाना खाने, औषधि खाने, दिउँसोको क्लास गर्ने, अनि त्यसपछि फेरि आफ्नो सेयरिङ गर्ने, त्यो गरेर चाहिँ दिन बिताउनुहुन्छ।
0: हजुर, अनि स्कुलहरूमा चाहिँ के छ, सबैले पढाइदिँदै होला स्कुलले?
1: स्कुलमा हामीले लगभग हजुरलाई 8-9 जतिको चाहिँ स्कलरसिप पाएका छौँ, अरू बच्चाको पाउन बाँकी छ।
0: अरू बच्चालाई चाहिँ आफैले पढाउँदै हुनुहुन्छ?
1: हजुर, आफैले।
0: नत्र त अब स्पोन्सरसिप खोज्दा पनि त हुन्छ, तपाईँले एउटा बच्चा पढाइदिने ट्राई गर्नु भएको छैन?
1: रिक्वेस्टमा चाहिँ पढ्नुभयो बच्चाहरू, लगभग 9-10 जस्तो पढ्नुभयो होला।
0: ए हजुर हजुर, हजुर तपाईँको रुटिन बिहानभरि चाहिँ एकदमै व्यस्त है, एकदमै व्यस्त। अनि स्टाफहरू साँच्चै कतिजना छन् त तपाईँको?
1: स्टाफहरू हामीसँग पहिला धेरैजना हुनुहुन्थ्यो, अहिले घट्दा 8 पुग्नु भएको छ, किनभने त्यो निको भएको छोरीहरू आफै गर्न सक्ने भइसक्नु भयो कि, अनि त्यो भएको भएर सरसफाई यताउतामा चाहिँ अहिले त्यहीँकै घरकै छोरीहरू हुनुहुन्छ, 2-4 त ब्याग बनाउने, 11 ग्रुप बनायो उसले, ब्याग बनाउँछ, कहिले के बनाउँछ, स्वेटर बनाउँछ होइन, अनि आमा यसको प्रचार गर्दैन अब म बेच्नतिर लाग्छु भन्ने भइसक्यो।
0: ठिकै हो नि त, अहिले अब यो युट्युबतिर किसिम बनाउनु सिकाउँछ होइन,
1: हजुर,
0: ट्रेनिङ गर्न जानै पर्दैन, घरमै बसेर सब सिकेर होइन अनि भनौँ न बुकेहरू बनायो भने कागजको के को बुकेहरू बनायो भने बाहिरसम्म विदेशतिरबाट पनि मगाउँदो रहेछ त्यस्तो अहिले त धेरै गर्नेलाई धेरै छ अहिले होइन तपाईँले विशेष गरेर छोराछोरीलाई अब चाहिँ एउटा स्किल भनौँ न केही सिकाउने ट्रेनिङ ताकि पछि गएर उनीहरूले त्यही गरेर खाँदा पनि हुन्छ होइन भनेपछि स्टाफहरू पनि हुनुहुन्छ है हुनुहुन्छ सबैलाई हेर्नु पर्यो सबैको मिलाउनु पर्यो होइन कहिलेकाहीँ अब स्टाफ त चाहियो नि कहिलेकाहीँ अग्रेसिभ हुन सक्छ त्यस्तो सिचुएसन ह्यान्डल गर्नेहरू के छ तपाईँको
1: त्यहाँ चाहिँ एकजना नर्सै पढ्नु भएको बहिनी औषधि दिनुहुन्छ अनि एकदमै गाह्रो सिचुएसनमा चाहिँ हामीले हस्पिटलै लान्छौँ कि अहिले अब त्यहाँ चाहिँ कुट्ने पिट्ने नहोस् भनेर चाहिँ अहिले एकदम सरल भइरहेको छ दुई तिनजना स्टाफले चाहिँ च्याप्प उहाँहरूलाई काउन्सिलिङ गर्दै हस्पिटलसम्म लानुहुन्छ अनि कतिजना चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ हरेक दिन चाहिँ काउन्सिल हामी सबै त्यहाँ हुनुभएको होइन हाम्रो सचिवजी हुनुहुन्छ म छु सबै यो साइकोलोजीकै स्टुडेन्ट भएकोबाट चाहिँ हामीलाई सजिलो भएको छ कि त्यहीँभित्रै एउटा काउन्सिलर भएकोबाट चाहिँ सजिलो भएको छ अनि महिनामा हप्तामा योगाहरूले पनि धेरै डेभलप गर्दो रहेछ अब त मैले मेरो बच्चाहरूलाई लगभग 20-25 पुनस्थापना गरेर नयाँ स्ट्रिटको बिरामीहरूलाई चाहिँ हामीले रेस्क्यु गर्ने वातावरण बनिसक्यो त्यहाँ
0: ए भनेपछि त होइन सेवा गर्नेहरू पनि सबैजना
1: सेवै गर्न
0: थालिसकेको रहेछ होइन भनिन्छ नि प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू धेरै पवित्र हुन्छन् भनेर भन्छन् है होला पनि सायद तपाईँलाई हेर्छु म है जहिले तहिले उज्यालो अनुहार त्यस्तो लगभग 100 भनौँ 95-96 परिवार त्यसमाथि पनि मनोरोगीहरू उहाँहरूले जन्माउनु भएको बच्चाहरू भनौँ सबै सम्हाल्दा सम्हाल्दै पनि यति उज्यालो चाहिँ किन फेरि
1: यस्तो रहेछ कि रिफ्लेक्सन हजुरलाई पानी मुनि जति लाइट जान्छ नि त्यसको डबल लाइट चाहिँ बाहिर निक्लिन्छ अरे कि
0: हजुर हजुर
1: त्यो रिफ्लेक्सन होला त्यो प्रेमको रिफ्लेक्सन मलाई कहिले पनि हजुरलाई भरे केही छैन भने पनि पिरै लाग्दैन कि केही न केही हुन्छ किनकि म एक्लै त कहाँ हो र त्यो नेपाल आमाको होइन सम्पूर्ण छोराछोरीको बिचमा हामी छौँ केही न केही त हुन्छ हजुरलाई फोन गरे पनि नुन एक प्याकेट चाहिँ मैले पठाइदिएँ है भनेर होइन गर्छिन्छ भने त्यो पिर लिने होइन कि आउने दिनलाई चाहिँ हाउ टु डु बेटर होइन त्यतातिर लाग्नुपर्छ जस्तो लागेर म अलवेज रिफ्लेक्सन ह्याप्पिनेसमा भरिरहेको हुन्छु कि
0: त्यही त तपाईँको अनुहारमै झल्किन्छ भनौँ उज्यालो अनुहार होइन अब यस्तो नि त यो पनि त हो नि जसले पठायो यो कामको लागि
1: उनी त छन्
0: उसले त ऊ त पछाडि पिलर भएर बस्नु पर्यो नि होइन श्री नेहालाई पठाएर यति ठुलो कामको लागि पठाएर ऊ चाहिँ अर्कोतिर हिँड्ने त मजा आएन नि त
1: हुनुहुन्छ नि
0: माथि जसले हामीलाई सञ्चालन गर्छ होइन उसैले पठायो होइन त्यसले गर्दा उसले पठाएपछि त पछाडि तपाईँको पछाडि एउटा पिलर बनेर त उही बस्नु पर्यो नि होइन भरोसा त उसैको छ त्यसले गर्दाखेरि अब सुर्ता भन्ने वरी भन्ने चाहिँ भएन भनौँ होइन जो छ उहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ त्यो एउटा विश्वासमा पनि बस्नु पर्यो होइन
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछोडौ
0: अनि अरू के छ तपाईँ अब व्यस्त हुन्छ दिनभरि होइन सोसियल मिडियामा अब रिल्सहरू हाल्नु पर्यो अनि यता टिकटकमा हाल्नु पर्यो त्योबाट पनि इन्कम त हुन्छ होला नि तपाईँलाई होइन
1: टिकटकबाट चाहिँ लाइभमा बस्यो भने चाहिँ हुन्छ
0: हजुर
1: त्यो भएकैबाट चाहिँ मैले त्यो बडी खेलमा मैले अहिले अंश होइन मागेर त्यो बेचेर चाहिँ त्यहाँ आउनेसम्म चाहिँ फेरि टिकटकले पनि गर्यो त्यही हदसम्म त्यो गिफ्टहरूले काम गर्यो त्यहाँ मैले बैना चाहिँ गर्न पाएको छु कोभिडको टाइममा अनि त्यसमा चाहिँ पुरा प्योरली टिकटकको मात्र होइन कि कसैले चाहिँ तपाईँहरू पर्मानेन्ट त्यता कतै बस्नुपर्छ है भनेर 10,000, 15,000, 50,000 कलेक्सन गर्नुभएको थोरै मनीहरू छ। त्यो चाहिँ मैले त्यहाँ बहिना गरेको भएर म त थिचिरहेको छु नि त, कसैले दिएको पैसालाई चाहिँ त्यहाँ फ्रिज भइरहेछ भने चाहिँ गर्नुपर्छ भनेर अंश मागेको मैले।
0: ए हजुर, यो कामको लागि पठाउने त छँदैछ होइन,
1: उहाँले नै हो सब रच्नु भएको
0: हो मिलाउने, हाम्रो हातमा केही छैन, हाम्रो हातमा केही छैन होइन। कहिले काहीँ याद गर्नु भएको छ यतातिर जाँदै गर्दा एक सेकेन्डको डिसिजनले अर्कोतिर जानुपर्छ, त्यो जाँदै गरेको बाटो हाम्रो लागि नै हुँदैन खासमा। कहिले काहीँ नसोचेको कुरा हुन्छ, कहिले काहीँ कस्तो हुन्छ भने नि कसैको लागि पकाइराखिदिएको खाना होइन पकाएर राख, मतलब भन्नाले त्यो कसैको लागि पकाइराखेको खाना अर्को आएर खाइदिन्छ, त्यो दिनको त्यो भनौँ न भाग उसको लागि लेखिएको। एउटा भनाइछ नि, दाने दाने पर लिखाए खाने वालेका नाम भनेर होइन, त्यसैले गर्दाखेरि नत्र त यो सेवा हामीलाई किन आउँदैन मनमा, हामी पनि त बाटोमा देख्छौँ, कति देख्छु मै देख्छु, तर त्यो भावना आउँदैन, यसो हेऱ्यो होइन बिचारा भने सक्यो, त्यस्तो देख्दा त तपाईँले त आफूले आफूलाई रोक्न सक्नुहुन्न, किनभने तपाईँ त्यही कामको लागि आउनु भएको हो होइन, तपाईँलाई यसरी क्वेसन सोध्नु चाहिँ म आएको हो।
1: हजुर, यो साथ दिनलाई चाहिँ हजुर आएछ, फेरि हजुर होइसिन्न थियो भने होइन विनोद सर, मैले भने नि फर्स्ट टाइममा मैले त्यो छोरी च्यापेर ल्याउँदा बेसार थिएन नेपाली स्नेह काकमा, आज मलाई एक बोरा चामल दिनु न भन्नको लागि व्यक्तिहरू जम्मा गरिदिसकेको छ कि, मैले फोन गर्न सक्छु, यहीँ फोन गर्यो भने ल एक बोरा चामल पठाइदेऊ त त्यहाँ भोका आएछन् भन्छ भने मैले व्यक्तिहरू चाहिँ पाएको छु जसको दयालु हृदयहरू छ कि, त्यो कारणले चाहिँ म थ्याङ्कफुल छु बिएफबिएसमा। मैले जहिले पनि कुरा गर्दा हजुरको नाम सुजन बाला म्याम र विनोद सर बिएफबिएसलाई मैले कहिले पनि त्यो बिर्सिन सक्दिनँ, र बिएफबिएसबाट जम्मा हुनुभएको दाताहरू जो चाहिँ मेरो लागि भगवान स्वरूप उभिनु भएको छ उहाँहरूलाई म थ्याङ्कफुलै भन्छु। आज हामीले वर्ल्ड बुक अफ रेकर्डसम्म पुग्नको लागि नेपाली स्नेह काक एक्लै हुन्थ्यो र त्यो बेसारकै अवस्थामा हुन्थ्यो, र म यहाँ नटेकेको भए चाहिँ त्यो अवस्था आजको अवस्था आउँथेन।
0: अच्छा, एउटा कुरा, तपाईँले यति मिठो बोल्नु भयो बिएफपिएसमा नआएको भएदेखि होइन सायद म यहाँ हुन्थिनँ होला भन्नुभयो होइन, यहाँसम्म पुग्ने थिएन होला भन्नुभयो, तर अरू बेला किन आउनुहुन्न?
1: होइन, अब यो
0: इन्टरभ्यू दिनलाई मात्रै बोलाउँदाखेरि मात्रै आउनुहुन्छ त्यही माथि होइन, अरू बेला किन आउनुहुन्न? यो मेरो गुनासो,
1: म त जहिले पनि यताबाट हिँड्दाखेरि म सम्झेँ मैले पोडकास्ट यहीँ चलाएको, यहीँ तल यसको दुई घर उतापट्टि होइन, म जहिले आउँछु हजुर यति बिजी देख्छु मैले होइन, अनि म मलाई पनि थाहा छ नि त कहिले काहीँ म कोही मेरो आफ्नो मान्छे नेपाली स्नेह काकमा आउँदा नि उहाँहरू बस्नुहुन्छ बस्नुहुन्छ, म चाहिँ बिजी भएर आउँछु, अनि यतिकै ल है म जान्छु, ए जाने एकछिन बस्नु न तपाईँसँग कुरा गर्न पाएको छैन भन्ने कहिलेकाहीँ त्यो दिन आउँछ कि नेपाली स्नेह काकमा, अनि हजुरहरूको बस्दा त नि सेम हो, त्यो भएको भएर बोलाउँदा आएँ भने त अङ्गालो त मार्न पाउँछु नि त मैले।
0: है त है, जे होस् श्रोताहरू व्यस्तता उहाँको छ होइन, र मेरो त एउटा भनौँ न एउटा उहाँ बोल्दा बोल्दा मनमा आए र मात्र किन आउनुहुन्न अरू बेला भनेर, जे होस् व्यस्त हुनुहुन्छ, पोडकास्ट पनि चलाउनुहुन्छ, उहाँ आफै मोडल हुनुहुन्छ, थिएटर आर्टिस्ट हुनुहुन्छ, सिरियलहरूमा पनि खेलिसक्नु भएको छ, त्यसले गर्दा उहाँको व्यस्तता अब रिल्स बनाउनु पर्यो, किनभने इन्कमलाई त फेरि छोड्नु भएन, रिल्स बनाउनु पर्यो, टिकटकमा लाइभ बस्नु पर्यो, तपाईँहरू सबैलाई थाहा छ उहाँको व्यस्तता, र यसो अब हुन त सबैजना आउनुहुन्छ छुट्टी आउँदाखेरि है तपाईँकोमा, र पनि एउटा रिक्वेस्ट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, हाम्रो श्रीनेहाजीलाई भेट्नुहोला, नेपाल स्नेह काखमा आउनुहोला, यसो कहिलेकाहीँ नेपाल छुट्टी आउँदाखेरि, र उहाँकोमा मनोरोगीहरू उहाँले राख्नु भएको छ, भनौँ न एउटा परिवार जस्तो गरेर राख्नु भएको छ, सडकबाट प्राय जस्तो सबैजना सडकबाट उठाएर उहाँले ल्याउनु भएको छ, कतिलाई त घरमा नसकेर गाउँघरमा नसकेर पनि ल्याउनु भएको छ नि तपाईँकोमा है।
1: हामीले प्योरली व्यवहारिसी ल्याएछौँ, अनि फ्यामिली भेट्यो पछि हामीले राम्रो काउन्सिलिङ गरेर उहाँहरूलाई फेरि बेवारिसी हुनबाट बचाउने तरिकाले घरमा पठाछौँ, फ्यामिली भेटियो।
0: कतिजनालाई चाहिँ सन्चो बनाइसक्नु भएको छ अहिले?
1: अनगिन्ती, अब गन्ती नै बिर्सिन थालिसक्यो, अब त फाइलै पल्टाउनु पर्छ होला कि, 24 आवरभित्र गरेको त हजारौँ भए होइन, 2 वर्ष अलि लङ टाइम बस्नु भएको छ थोरैजना, नभए पनि 2 दिन 3 दिन 1 हप्तामा त हजारौँ माथि खटिसक्नु भयो।
0: हजुर, श्रोताहरू धेरैलाई उद्धार गर्नु भएको छ भनौँ, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले पनि सम्मानित हुनुभएको छ, वर्ल्ड बुक अफ रेकर्ड लन्डनले, तर उहाँ अघि भन्दै हुनुहुन्थ्यो वर्ल्ड बुक अफ रेकर्ड लन्डनको सर्टिफिकेट सिगरेट हातमा थियो तर मन उदास थियो भनेर उहाँ भन्दै हुनुहुन्थ्यो. सर्टिफिकेट मात्रै पाउनुभयो भनेपछि एउटा सम्मान मात्रै पाउनुभयो, एउटा जे होस् केही होला होइन, त्यसले पनि केही होला, केही गर्ला आउँदो दिनहरूमा भनौँ होइन, पोजिटिभ बनाऊ, तपाईँ त्यसै पनि पोजिटिभ हुनुहुन्छ होइन. र श्रोताहरू फेरि पनि एउटा रिक्वेस्ट, नेपाल आएको बेलामा नेपाल स्नेही काखमा चाहिँ आउनुहोला प्लिज. मेरो यो तपाईँहरू सबै सबैलाई आग्रह, हाम्रो श्रीनेहा पोखरेललाई चाहिँ भेट्नुहोला, यसो उहाँको हालखबर के कसो छ, उहाँको परिवारको हालखबर के कसो छ त्यो पनि यसो सोध्नुहोला. र अब आजको नारीलाई प्राय प्राय बिट मार्ने बेला भयो श्रीनेहा बहिनी होइन. अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: आज यो नारीमा म आउन पाउँदा म साँच्चै नै भाग्यमानी, किनभने म मौका खोजिरहेको हुन्छु हजुरलाई भेट्नलाई. र सम्पूर्ण विश्वभरि छरिनु भएको व्यक्तिहरूको आशीर्वादले चाहिँ सबैले बहिनी छोरी दिदी होइन भन्छेर मैले यो पाको आशीर्वादले पाएको हो यो. र सुजन बाला म्यामले भन्छ जस्तो नेपाली स्नेह काकमा एकचोटि आइसेला हजुरहरूलाई त्यहाँ हामीले पाऊँ. र अहिले घर बनाउँदैछौँ हामीले, त्यो घर बनाउनलाई चाहिँ एउटा इट्टा मात्र थपिदिनु भयो भने पनि भोलि उठेर जा कसैले भन्नु हुँदैन, त्यसको लागि चाहिँ मैले बिन्ती गरेँ यसो हातेमालो गरिदिनु होला. र थ्याङ्क यू सो मच नारी यो प्रोग्रामलाई मैले हृदयदेखि थ्याङ्क यू. र बिएफबिएसलाई त सधैँ ब्लेस होस् कि म यहाँ आएर बोलिराख्न पाऊँ. थ्याङ्क यू
0: हजुर श्रीनेहा बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद समय दिनुभयो, यहाँसम्म आउनुभयो व्यस्त हुँदाहुँदै पनि होइन. जे होस् विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट मेरो तर्फबाट तपाईँलाई फेरि पनि धेरै धेरै बधाई छ यो सम्मान प्राप्त गर्नुभएकोमा र अल द बेस्ट पनि. हजुर श्रोताहरू, हाम्रो श्रीनेहा पोखरेलजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ. र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुजन बालालाई आके दिनुहोस्. नमस्ते, बाय बाय.

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanu hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर सोनी मुआगले आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको नभएर देशलाई जिताउन आएको बताउनु भएको छ। पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपसभापति वागले,
4: हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने मात्र होइन, यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो। हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ, भागभण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ, नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ। प्रिय साथीहरू, हामी कसैलाई हराउन भन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका छौँ। त्यसैले रासोपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ, आलोचना मात्र होइन, विकल्प दिनुपर्छ, विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ। आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौँ।
3: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सुशासन र समृद्धिको योजनामा आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एकै ठाउँमा रहेको बताउनु भएको छ। रासोपाको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेता पुन,
5: क्रान्ति परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा हामी तपाईँहरूलाई नजिक पाउँदछौँ। हामीहरू बीच अर्को समानता पनि छ, त्यो हो सुशासनको एजेन्डा। हामीले विगतमा सरकारमा र सरकार बाहिर हुँदा पनि सुशासनको एजेन्डामा सहकार्य गरेका थियौँ। सुशासनको एजेन्डामा नेकपा र रासोपाको जतिको निकट सहकार्य सायद अरूका बीचमा भएको छैन। कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौँ। आज पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा हाम्रो यहाँहरूलाई पूर्ण समर्थन छ।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको बानेश्वर शाखाबाट जेएनजी आन्दोलनका क्रममा लुटिएको सुन ब्याङ्कका ऋणीले अझै फिर्ता पाउन सकेका छैनन्। ब्याङ्कले दिने भनेको र धितो राखेका ऋणीले माग गरेको रकममा फरक परेपछि उनीहरूले सुन वा त्यो बराबरको रकम भुक्तानी पाउन नसकेका हुन्। ब्याङ्कले लुटिएको दिनमा जति सुनको मूल्य तोकिएको थियो त्यही बराबरको रकम फिर्ता दिने निर्णय गरेको छ। तर ब्याङ्कमा सुन धितो राखेर ऋण लिएका ऋणीहरूले भने जहिले दिने हो त्यही दिनको मूल्यको आधारमा हुनुपर्ने माग गर्दै आएका छन्। केही सुनवाहकले ब्याङ्कको केन्द्रीय कार्यालयमा धरना समेत दिएका छन्। गएको भदौ 23 र 24 जेएनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य ब्याङ्कको बानेश्वर शाखाबाट 38 करोड 40 लाख रुपियाँ बराबरको नगद र सुन लुटिएको थियो। बीमा कम्पनीले लुटिएको दिनकै मूल्यको आधारमा दावी भुक्तानी दिने भएकाले ऋणीलाई सोही बमोजिम गर्ने निर्णय गरेको ब्याङ्कका डेप्युटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीको भनाइ छ। जेएनजी आन्दोलनमा ब्याङ्कको नयाँ बानेश्वर शाखाबाट मात्रै 38 करोड 40 लाख रुपियाँ बराबरको धनमाल लुटपाट भएको थियो।

महानगरपालिकाले पछिल्ला 9 वर्षमा करिब 200 किलोमिटर सड़क कालोपत्र गरेको छ। नगर प्रमुख नरुलाल चौधरीका अनुसार 9 वर्षमा 458 किलोमिटर सड़कको स्तरोन्नति र ग्राभेल गरिएको छ। यसैगरी यो अवधिमा 280 किलोमिटर नयाँ सड़क निर्माण गरिएको छ। उपमहानगरपालिकाले 68.3 किलोमिटर सड़क मरमत गरिएको जनाएको छ। नगरका सबै वडालाई केन्द्रसँग जोड्न 207 कलभर्ट र 5 झोलुङ्गे पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। उपमहानगरमा 900 किलोमिटर ढल निर्माण गरिएको छ। एउटा व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। ट्राफिक जाम बढ़ी हुने सादो बाटो र एकान्त कुनामा आउँदो आर्थिक वर्षमा अण्डरपास निर्माण थालिने भएको छ। अण्डरपास निर्माणका लागि 12.46 करोड रूपियाँ बजेट विनियोजन गरिएको छ। सरकारले आर्थिक वर्ष 2079-80 को बजेट वक्तव्यबाटै उपत्यका ग्वारको एकान्त कुना र सादो बाटोमा ओभरपास फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो। सादो बाटो र एकान्त कुनामा कलंकीको जस्तै अण्डरपास बनाउन अध्ययनको काम सकिएको छ। अध्ययनमा कलंकीको जस्तै अण्डरपास बनाउने र लागत 72 करोड़ रूपियाँ लाग्ने उल्लेख छ। अण्डरपास 4 लेनको हुने सड़क विभागले जनाएको छ। एकान्त कुनामा पनि अण्डरपास नै निर्माण गर्ने गरी अध्ययन गरिएको छ। अण्डरपास निर्माणमा 50 करोड़ लागत लाग्ने अध्ययनमा उल्लेख छ। यी दुवै अण्डरपासको ठेक्का इन्जिनियरिङ प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडल अन्तर्गत गरिने गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।

0: समुदायमा
1: रेडियो
0: गोर्खा रेडियो हो।

0: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरूको भोट पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको बताउनु भएको छ। रासोपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले बालेनले राजा ल्याउँछन् भन्ने आशामा रासोभामा भोट गएको दावी गर्नुभएको छ।
1: तपाईँहरूलाई थाहा छ, प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ। तपाईँहरूलाई नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोको नेताहरूमा मात्रै होइन, हामीले बारम्बार भनेका छौँ, समस्या हिजोको नेताहरूमा पनि थियो, त्यसैले जनताले उनीहरूलाई बढारे। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ। त्यसकारण यो संविधानमा परिवर्तन र सुधार नगरिकन, देशमा एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन देशले लिक पक्रिँदैन। त्यसकारण एउटा ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर तपाईँहरूले प्राप्त गर्नुभएको छ, यो अवसरको सदुपयोग होस्।
0: यसैबीच जनमत पार्टीका अध्यक्ष सिक्की राउतले प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गर्नुभएको छ। रासोपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै राउत,
2: हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, होइन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय। हुन त उहाँले भन्नु होला मा स्टाइल इज द सिम्पलेस्ट भन्नु होला फेरि, होइन, त्यही पनि हामी कुनै जमानामा सुन्थ्यौँ कि देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक स्थलमा निषेध थियो। कुनै दिन विपक्षीहरूले हाम्रो सम्मान्य प्रधानमन्त्रीजीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनु पर्यो भन्न पनि बेर छैन। तै पनि त्योभन्दा पनि ठुलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु, किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि, यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ, अलग लेभलका ही बन्दा।
0: लागू औषध नियन्त्रण ब्युरोको टोलीले 15 किलो अफिम सहित दुई महिलालाई पक्रेको छ। भारततर्फ लैजान लागिएको अफिम सहित महिला पक्राउ परेका हुन्। बर्दियाको बढैयाताल 4 की 30 वर्षीय सन्ध्या घरती मगर र बाँसगढी 3 की 42 वर्षीय मीना रोकाया पक्राउ परेको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभएको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट खटिएको टोलीले उनीहरूलाई पक्रेको हो। अब खबर फटाफट।
3: मानव सेवा आश्रमको झापा शाखा 40 भन्दा बढी असहायका लागि दर्बिलो आश्रय स्थल भन्दै 2 बिघा 5 कट्टा क्षेत्रफलमा फैलिएको आश्रमको जग्गामा रामबहादुर प्रधानको 10 करोड बढी बराबरको योगदान। सुनसरीको तालतलैया क्षेत्र शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइमा 21.5 हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशयुक्त क्षेत्र गर्मी छल्न आउनेहरूको आकर्षण बन्दै दैनिक 2500 भन्दा बढी पर्यटक गर्मी छल्न आउँदै। भोजपुरको पौवादुङमा 3 च्याङ्गेको पञ्चकन्या मन्दिर परिसरमा 4000 किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण, एउटै शिलाबाट तयार गरिएको गाईको मूर्ति नेपालकै ठूलो भएको दावी। 16 वर्ष अघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुलजार, पदमार्ग पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रवर्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमानभन्दा बढी संख्यामा पर्यटक। नवलपुरमा कालीगंज

0: गण्डकी नदी किनारमा पदमार्ग निर्माण सुरु, आम बगैँचा, कालीगण्डकी किनार बर, पिपल, स्वामी चौतारी, गैंडा अल्प झरना, चम्के ओडार लगायत स्थानसँग जोड्ने लक्ष्य। म्याग्दीमा 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका भौतिक संरचनाको परीक्षण सुरु, भौतिक संरचना र विद्युत क्रियाका उपकरणको परीक्षणपछि विद्युत उत्पादनको चरणमा प्रवेश गरिने। र बागलुङको ढोरपाटन नगरपालिका 5 भएर बग्ने भुजी खोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण, 10 वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाँदा 2 करोड रुपियाँको लगानी उपलब्धिविहीन।
1: र फिफा विश्वकपमा अब उरुग्वे र केप भर्डे बीच खेल हुँदैछ। फिफा विश्वकपमा आज बेल्जियम र इरान बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा यो खेल भएको थियो। यसअघि फिफा विश्वकपमा स्पेनले साउदी अरबलाई 4-0 फराकिलो अन्तरले हराएको थियो। एटलान्टा स्टेडियममा समूह एच अन्तर्गत आज राति खेल भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुल कार्य रेडियो हो।

0: फिफा विश्वकप फुटबलमा अहिले उरुग्वे र केभो भर्डे बीच खेल भइरहेको छ। अहिलेसम्म उरुग्वेले 2 र केभो भर्डेले 1 गोल गरेको छ। नेपाली समयअनुसार आज बिहान 4:15 बजेदेखि खेल शुरू भएको हो। अमेरिकाको फ्लोरिडामा रहेको मायामी स्टेडियममा खेल भइरहेको हो। यसअघि आजै भएको बेल्जियम र इरान बीचको खेल गोल रहित बराबरीमा सकिएको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा यो खेल भएको थियो। फिफा विश्वकपमा यसअघि स्पेनले साउदी अरबलाई 4-0 फराकिलो अन्तरले हराएको छ। एटलान्टा स्टेडियममा समूह एच अन्तर्गत आज राति सम्पन्न खेलमा साउदी अरबलाई हराउँदै स्पेन 4 अङ्कका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ। आफ्नो पहिलो खेलमा केप भर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै दोस्रो चरणको सम्भावना बलियो बनाएको छ। यता उरुग्वेसँग पहिलो खेल बराबरी खेलेको साउदी अरब भने 2 खेलबाट मात्र 1 अङ्क जोड्दै संकटमा परेको छ। जो रसनको रिपोर्ट।
1: Spain showing why they are seen as one of the favourites as they produced a ruthless performance to thrash Saudi Arabia 4-0. Lamine Yamal on his first start scoring the opener in Atlanta. Mikel Oyarzabal got a brace and there was also an own goal. Cape Verde take on Uruguay in the same group later.
0: बागलुङको बागलुङ नगरपालिकाले नगरकी छोरी कार्यक्रम सञ्चालनमा ल्याएको छ। छोरा र छोरीलाई समान ठान्ने चेतना जगाउन र छोरीप्रतिको सम्मान बढाउन कार्यक्रम सञ्चालन गरिएको हो। संगम घरती मगरको रिपोर्ट।
2: छोराछोरी बीचको विभेद कम गर्ने र गर्वमय छोराछोरी पहिचान गरी छोरी भए भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहित गर्न बागलुङ नगरपालिकाले नगरकी छोरी कार्यक्रम सञ्चालनमा ल्याएको छ। बागलुङ नगरपालिका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम।
3: खास गरी छोरी प्रतिको विभेद त्यही भ्रूण हत्या छोरा छ कि छोरी छ हेर्ने तपाईँ गर्ने गर्दाखेरि छोरी प्रतिको जुन आकर्षण भएन नि यो कार्यक्रमले केही न केही ढङ्गले चाहिँ गर्ला छोरी प्रतिको सम्मान पनि होला छोरी र छोरीको समान अस्तित्व हो भन्ने खालको कन्सेप्ट विकास गर्नका लागि यो कन्सेप्ट ल्याएको हो। छोरा भए चाहिँ हामी बैतरिन तरिन्छ छोरा भए हुन्छ छोरी चाहिँ अर्काको घरमा जाने भन्ने मानसिकतालाई चाहिँ अब यो चेतनाका स्तरले उसका स्तरले चाहिँ न्यूनीकरण गर्न सकिन्छ कि भन्ने ढङ्गले चाहिँ यो कन्सेप्ट ल्याएको।
2: छोरी जन्मेर जन्म दर्ता गराएपछि निवेदन दिएमा बागलुङ नगरपालिकाले सम्झौता अनुसारको वाणिज्य ब्याङ्कमा खाता खोलेर नगद 5,000 रुपियाँ 20 वर्षीय मुद्दतीमा जम्मा गरिदिन्छ। त्यसमा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ।
3: प्र्याक्टिकलको हिसाबले न्यूनतम 5,000 हामीले जन्म दर्ता गरेर होइन बिरि पुऱ्याएर आउँदा बित्तिकै निवेदन दिँदा बित्तिकै नगरपालिकाबाट चाहिँ मुद्दती मालिदिन्छौँ अनि आफ्नो अभिभावकले अथवा गार्जेन्सले बाबा आमाले जति चाहियो त्यति थपेर छोरीको बारेमा राख्न सक्ने भए।
2: 2080 सालको साउन महिनादेखि बागलुङ नगरपालिकामा यो कार्यक्रम लागू भएको हो। हालसम्म 300 जनाले यो कार्यक्रमबाट लाभ लिएको बागलुङ नगरपालिका पञ्जीकरण शाखाकी मुना थापा मगरले बताउनु भयो।
4: 335 जना निवेदन संकलन 300 जनाले चाहिँ अहिलेसम्म लाभ लिए 35 जना बाँकी छन्। 35 चाहिँ कोही खाता खोले छन् अहिले हाल्न बाँकी नै छ कोही खाता सम्पर्कमै छैनन् खाता खुलाउनलाई सम्पर्कमा राखिएको छ।
2: बागलुङ नगरपालिकाको यो कदमलाई यहाँका सरकारवाला पक्षले पनि सकारात्मक रूपमा लिएका छन्। नगरपालिकाले दिने 5,000 रकम ठूलो नभए पनि छोरीलाई दिने सम्मान र जनचेतनाको हिसाबले महत्वपूर्ण रहेको महिला अधिकार कर्मी शकुन्तला शर्मा बताउनुहुन्छ।
5: 5,000 पैसाको मात्रै कुरा नभएर एउटा नगरले हरेक प्रकारबाट चेतना जाग्ने कुरा हुन्छ के यो पनि एउटा चेतनाको पाठ हो र सम्मानको पाठ हो प्रमोट गर्ने कुराहरू र छोराछोरी बराबरी नै हुन् जे जन्मिन्छ जे हुन्छ गर्वमा त्यसलाई जन्माउने हो र छोरीलाई बढी नगरपालिकाले महत्व दियो भन्ने खालको चाहिँ मलाई पनि राम्रो लागेको छ र मैले बुझ्दाखेरि नागरिक तहमा यो कार्यक्रम राम्रो भएको मैले पाएँ।
0: जुम्लामा 1 वर्षमा 3,671 मेट्रिक टन सिमी उत्पादन भएको छ।
6: कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट 3,671 मेट्रिक टनको सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको छ। जिल्लाभरि 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कानका सुन्दरी, पातरासी, हेमा, तातोपानी

0: र गुठी चौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन्। सिमीको पकेट क्षेत्र भनेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ जुम्लाले तिला एक रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ। सो पालिकाले वडा एक सहित 2, 8 र 9 वडाको 800 क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्ला राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन निकायका प्रमुख खेमराज शाहीले बताउनु भएको छ।
1: यो BFBS कुल कार्यक्रम हो।

नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनेको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाज सुरु अलिकति अगाडि हुनुपर्ने हो। श्रोता, टेक्निकल प्रब्लमले गर्दाखेरि हामी अलिकति केही समय डिले भएर सुरु भइसकेका छौँ। नमस्कार, म धनराज राई प्रभातकालीन आवाज लिएर उपस्थित भइसकेकी छु बीएफबीएस गोर्खा रेडियो ब्रुनेको स्टुडियोबाट। आज सोमबार 22 जुन 2026 सालको कार्यक्रम श्रोता, तदनुसार असार 8 गते विक्रम सम्वत 2083 सालको प्रभातकालीन आवाज लिएर म उपस्थित भइ नै सकिसकेको छु। श्रोता, तपाईँहरू हुनुहुन्छ आजको हप्ताको पहिलो कार्यक्रम ब्रुनेबाट प्रसारित हुने, प्रत्यक्ष प्रसारित हुने कार्यक्रम हो यो। र तपाईँहरू सम्पूर्णलाई देश विदेश, नेपालदेखि लिएर ब्रुनाई, युकेदेखि लिएर विश्वका अन्य कुना कुनाबाट चाहिँ हामीलाई श्रवण गर्ने गर्नुहुन्छ र एकमुष्ट तपाईँहरूलाई स्वागत गर्न चाहे। हजुर, हामीले भनिहाल्यौँ, हामी अलिकति हाम्रो सेड्युल भन्दा फाल्टु गीतहरू सुनेर यहाँसम्म आइपुग्यौँ। जापान टोकियो बोल्दा बोलको गीत बज्दा बज्दै मैले कार्यक्रमलाई अन एयरमा ल्याउन सफल भएँ। यता युकेमा फोन गरेर बिचरा उहाँको रातिको ड्युटी चाहिँ अफ आवर ड्युटी स्टाफसँग चाहिँ भलाकुसारी गरेर हामी अन एयर आइसकेका छौँ। र अब भने आशा गरौँ हाम्रो कार्यक्रम स्मुथली नै रन हुनेछ। एउटा गीत सुनेर कार्यक्रमलाई अगाडि बढाउँ श्रोता। प्रियसी भन्ने गीत, रोहित थापा मगरको आवाजमा रहेको यो गीत।

0: प्रिय शिशु हुने श्रोता रोहित थापा मकरले गाउनु भएको गीत। अब एकैछिन समय अनि मौसमको कुरा गरौँ। सुरुमा हामी कुरा गरौँ ब्रुनाईमा। ब्रुनाईबाट ब्रुनाईमा बिहानको 7:19 गएको छ भने सेरियामा 23 डिग्री सेल्सियस तापक्रम रहेको छ। 29 डिग्री सेल्सियस आजको अधिकतम तापक्रम अनुमान गरिएको छ भने आज दिनभरि जसो नै प्राय मेघगर्जन सहित वर्षा हुने अनि मन्द गतिका साथमा हावा चल्ने प्रक्षेपण गरिएको छ ब्रुनाईको सेरियामा। श्रोता अन्य स्थानमा के कस्तो छ यसो तपाईँहरूले जानकारी गराउँदै गर्नुहोस्। नेपालमा बिहानको 5:05 गयो। अब तपाईँहरू गुड मर्निङ हुने बेला भइसक्यो, कति त भइ पनि सक्यो। तपाईँहरू उठेर अब वकिङ जानुहुन्छ, व्यायाम गर्नुहुन्छ, योगा गर्नुहुन्छ। तपाईँहरूको आजको दिन शुभ रहोस् भन्न चाहे। काठमाडौँमा अहिले 21 डिग्री सेल्सियस तापक्रम रहेको छ र छिटफुट वर्षा भइरहेको छ। अनि आज दिनभरिमा 19 डिग्री सेल्सियस न्यूनतम तापक्रम अनि 29 डिग्री सेल्सियस अधिकतम तापक्रम र दिनभरि जसो नै काठमाडौँ उपत्यकामा आज छिटफुट वर्षाका साथमा मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ। बेलायततिरतर्फ लागौँ। बेलायतमा मध्यरातको 12:21 गयो श्रोता। 18 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ। अहिले खुला आकाश छ र मन्द गतिमा नै हावा चलिरहेको अवस्था छ। अहिले भने आज दिनभरिमा 17 डिग्री सेल्सियस न्यूनतम का तापक्रम, 29 डिग्री सेल्सियस अधिकतम तापक्रम। अनि आज दिनभरि पनि तपाईँहरूको लन्डन रमाइलो घमाइलो हुनेछ। सनी एन्ड अ जेन्टल ब्रिज हुने भनिएको छ। अलिकति वेदर वार्निङ इस्युड गरिएको छ भनेको छ। एम्बर लाइकली, एक्सट्रिम हिटको लाइकलीनेस चाहिँ एम्बरमा राखेको रहेछ आज दिनभरिको लागि। तपाईँहरूले अब त्यही अनुसारले आफ्नो हाइड्रेसन चाहिँ तयार पार्नुहोला, पानी मनग्ग पिउनुहोला र तपाईँहरूको दिन रमाइलो नै होस् आज। हजुर, सुन्नुभयो आजको लागि 3 ठाउँको मौसमी विवरणहरू र तपाईँहरू अन्य स्थानमा जो जो हुनुहुन्छ, जहाँ जहाँबाट हामीलाई सुनिराख्नु भएको छ, तपाईँहरू पनि यसो अपडेट गरेर पठाइदिनुहोस् है। तपाईँहरूको स्थानीय मौसम के कस्तो छ आजका लागि। अब एउटा गीत सुन्छौँ। इन्टेक 99 गाउनुभएको छ यो गीतलाई जाउँ जाउँ। तर त्योभन्दा अगाडि एउटा छोटो प्रोमो ब्रेकमा जाउँ।
1: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेकी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

इन्टेक 99 को जाउँ जाउँ सुन्यो श्रोता, इन्टेक 99 का गुरुजीहरूले अहिले हालैमा त नयाँ गीतहरू साह्रै निकाल्नु भयो जस्तो लागेन। निकाल्नु भएको छ भने यसो गुरुजीहरू बिएबिएस गोर्खा रेडियोलाई पास गरिदिनुहोस् न। तपाईँहरू कहाँ हुनुहुन्छ, सन्तलिफमा हुनुहुन्छ, वरिपरि हुनुहुन्छ, अथवा कतै झुकेर ब्रुनाई जिआरयू त आइपुग्नु भएको छैन, कतै कति धेरै पेन्सन गइसक्नु भएको छ, कति स्टिल जागिरमा नै हुनुहुन्छ, बा कतै नेपालतिर पो हुनुहुन्छ, नयाँ गीत निकाल्नु भएको छ भने यसो हाम्रो बिएबिएसको जुनै पनि स्टेसनमा दिनुभयो हुन्छ है, हामी बजाइदिइहाल्छौँ गुरुजीहरूको यो तपाईँहरूले मिठा मिठा निकाल्नुहुन्छ गीतहरू, हामी अवश्य नै बजाइदिन्छौँ, आउनुहोस् दिनुहोस्। Sadly, it's much easier to create a desert than a forest. दुःखको कुरा श्रोता, जङ्गल बनाउनु भन्दा मरुभूमि बनाउन धेरै सजिलो छ। यो जेम्स लभलकको भनाइसँगै कार्यक्रमलाई अगाडि बढाउने चेष्टा गरेँ मैले। जेम्स लभलक बेलायती वैज्ञानिक हुन्, वातावरणविद हुन् र लेखक पनि हुन्। उनको यो भनाइले मैले चाहिँ के बुझ्दछु भने नि श्रोता, प्रकृतिको सन्तुलन कति नाजुक छ भन्ने कुरा चाहिँ देखाउन खोजेको जस्तो मैले अनुभूति गरेँ। एउटा हराभरा जङ्गल बन्न हजारौँ वर्ष लाग्न सक्छ, तर मानिसको गलत क्रियाकलाप जस्तै के भन्ने अब वन विनाश, अत्यधिक यो दोहन, प्रदूषण र जलवायु परिवर्तनका कारण त्यही जङ्गल छोटो समयमै उजाड जमिनमा परिणत हुन कति पनि बेर लाग्दैन। जङ्गल केवल रुखहरूको समूह होइन, यो असङ्ख्य जीवजन्तु, वनस्पति, पानीको चक्र र पृथ्वीको वातावरण सन्तुलनसँग जोडिएको प्रणाली हो। जब हामी वन नष्ट गर्छौँ, त्यसको असर जैविक विविधता, मौसम, पानीको स्रोत र मानव जीवनमा समेत पर्छ। चाहिँ अब हामीले यो डेजर्टको कुरा कति गर्छौँ, डेजर्टिफिकेसन होइन, मरुभूमिकरण, यहाँ यही ब्रुनाईको कुरा नै गर्ने हो भने भित्र जङ्गल, ट्रपिकल जङ्गल छ तर भित्रभित्र चाहिँ कति मासिएको छ भन्ने कुरा अलि माथि हेलिकप्टरतिर उड्दाखेरि हामीले कहिलेकाहीँ जङ्गल जाँदाखेरि तपाईँहरूले विशेष ब्रुनाई ग्यारिजनका श्रोताले त कति याद गर्नुभएको होला। तपाईँ 4 महिना अगाडि त्यो बाटो भएर हेलिकप्टर माथि उडेर जानुभएको थियो एक्सर्साइज जानुहुँदाखेरि, फेरि आज भोलि हिजो त त्यही रुट परेर चाहिँ एक्सर्साइज डिप्लोय हुनुभएको छ भने कतै न कतै तपाईँले एउटा यो रातो माटो, पहेँलो माटो, चिम्टो माटो निस्किएको देख्नुहुन्छ तल जमिनमा हेर्नुभयो भने। जङ्गलको बिचमा डेजर्टिफिकेसन त्यसरी नै हुन्छ, वन विनाश र मरुभूमिकरण हुन कति पनि समय लाग्दैन भन्ने कुरा यो चाहिँ वातावरणविद जेम्स लभलकले भनेको कुरा मलाई आजको यो विशेष दिन पनि परेको छ, वर्ल्ड रेन फरेस्ट डे, र यो यही सन्दर्भ पारेर मैले उहाँको भनाइलाई नै आज हाम्रो कार्यक्रममा जोड्ने प्रयत्न गरेँ। इतिहासमा आज के भयो, छोटो छोटो दुईवटा घटना लिएर आएको छु। सन् 1555 सालको सिर हिन्दको युद्ध भएको थिएछ आज श्रोता। पन्जाबमा भएको यो युद्धमा मुगल सेनाले सुरी साम्राज्यलाई चाहिँ पराजित गरेको दिन रहेछ आज। यस विजयपछि मुगल साम्राज्य चाहिँ पुनः स्थापित भएको थियो भारतमा र सुल्तान हुमायूँले फेरि आफ्नो शासन प्राप्त गरे। यो विजयले मुगल साम्राज्यको पुनरागमनको बाटो खोल्यो, जुन पछि अकबरको समयमा अझ शक्तिशाली बन्न पुगेको थियो। त्यस पछाडि सन् 1874 सालमा झरौँ लन टेनिसको सुरुवात भएको दिन आज। वेल्सका यो मेजर वाल्टर क्लप्टन विङफिल्डले आजका दिन लन टेनिसको परिचय, खेलको परिचय गराएका थिए। उनले घाँसे मैदानमा उफ्रिन सक्ने रबरको बल प्रयोग गरेर यो खेललाई विकास गरे र पछि विश्वभर लोकप्रिय बनेको टेनिस खेलको आधार तयार भयो। आज लन टेनिस चाहिँ तपाईँले याद गर्नुभएको छ सबैभन्दा चर्चित खेलहरूमध्ये एक हो, सायद फुटबल होला सायद सुरुमा, त्यस पछाडि चाहिँ लन टेनिस अथवा टेनिस रहेछ श्रोता। इतिहासमा आज पनि यतिमै अन्त्य गरौँ। अब हामी यात्रा ब्यान्डलाई सुन्न जाउँ, परी गाउँदै हुनुहुन्छ।

यात्रा ब्यान्ड गाउँदै हुनुहुन्थ्यो परी ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता तपाईँहरूका लागि एउटा जानकारी आज यो खबर आएको रहेछ आउँदो 25 जुनमा हुने भनेको माइकल यो चलचित्र क्यान्सल भएको छ विभिन्न कारणहरूले गर्दाखेरि चिटचाट कम्युनिटी सेन्टरमा हुने भनिएको थियो तपाईँहरू अब नजानुहोला यो कार्यक्रम रद्द गरिएको छ अर्को समय निकालेर यो प्रदर्शन गर्ने भएपछि तपाईँहरूलाई फेरि अपडेट भएको जानकारी हामी अवश्य दिनेछौँ अब मेक्सम खत्री छेत्री र अनुजा पुरासैनीले गाउनुभएको तोरी पहेँलै भन्ने गीत सुनौ अनि कार्यक्रममा अगाडि बढ्नेछौँ फेरि पनि

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर प्रजिना गुरुङको नखेल सुन्यो हामी श्रोता, नखेल मेरो मनसँग भन्दै हुनुहुन्थ्यो श्रोता। ब्रुनेमा पनि भिजिट इयर सुरु भएको छ। अब आधिकारिक रूपमा चाहिँ ब्रुनाई सरकारले भिजिट ब्रुनाई इयर 2027 पर्यटन अभियानको लोगो र अवाङ तथा दयाङ नामका आधिकारिक मस्कट सार्वजनिक हिजो गरेको थियो श्रोता। अलिकति झलासा मैले पनि हेर्ने मौका पाएको थिएँ। यो अभियानको पूर्व शुभारम्भ गरेको छ। यो शुभारम्भ चाहिँ जेरोडङ पार्कमा भएको थियो। ब्रुनाईको जेरोडङ पार्क कति पुग्नु भएको छ तपाईँहरू, तपाईँहरूको सम्झनामा आएको छ भने जेरोडङ पार्क जस्ताको तस्तै छ, खासै अपग्रेड चाहिँ भएको छैन। तर उक्त कार्यक्रममा चाहिँ राजपरिवारका सदस्यहरू, विशेष गरी प्रिन्स मार्टिन र उहाँकी श्रीमती रोनासा चाहिँ उपस्थित हुनुभएको थियो, र उच्च पदस्थ अधिकारीहरू र पर्यटन क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए उक्त कार्यक्रममा। कार्यक्रममा भिबिवाई 2027 थिम सङ, प्रवर्धनात्मक भिडियो र ड्रोन सो प्रस्तुत गरिएको थियो। त्यही भएर रहेछ मैले अस्ति थाहा पाइनँ, अस्तिको दिन होला, यो जेरुडङ पार्क क्रस गरेर यता घर फर्किँदै, बान्दारबाट घर फर्किने क्रममा जेरुडङ पार्कमा निकै भिडभाड थियो। गाडीहरू अटस मटस, पार्किङ नभएर मान्छेहरू चाहिँ गाडीबाटै टाउको निकालेर बाहिर हेरिरहेको थियो। म चाहिँ के भएको रहेछ भनेर अलिअलि एक्टिभिटी त हेरियो, यो विशेष कार्यक्रम रहेछ के भन्ने त लाग्यो, तर यो रहेछ त्यो बेला थाहा भएन। सरकारले चाहिँ यो अभियान मार्फत ब्रुनाईको संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य लिएको छ, र यो चाहिँ यायासान 2035 चाहिँ इनलाइन भएर जाने कुरा पनि उल्लेख गरिएको छ। अधिकारीहरूले पर्यटन क्षेत्रको विकास, आर्थिक विविधीकरण र देशको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउन सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदाय बीच सहकार्य आवश्यक रहेको बताएका छन्। सन् 2027 सञ्चालन हुने विभिन्न सांस्कृतिक, खेलकुद र व्यापारिक कार्यक्रम मार्फत थप पर्यटक आकर्षित गर्ने योजना चाहिँ यो कार्यक्रमले लिएको छ। हजुर, अब तपाईँहरू पनि कता जाने घुम्न जस्तो लाग्छ भने ब्रुनाई आउनुहोस्, हामी यतै छौँ, हामी भेटौँला, आउनुहोस् हाम्रो स्टुडियोतिर पनि गफा सफा गरौँला। सञ्जीवनी अनि कुमार सानुले गाउनुभएको पुरानो हुँदैन माया भन्ने गीत सुन्छौँ श्रोता, र यो गीत हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको पहिलो घण्टाको अन्तिम गीत स्वरूप तपाईँहरूलाई रहनेछ। र यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि त्यस पछाडि हामी फेरि चाहिँ दोस्रो घन्टामा भेट्नेछौँ। तबसम्म म एकैछिन ओझेल पर्छु, रमाइलो गर्दै गर्नुहोला, मनोरञ्जन लिँदै गर्नुहोला, र हामी दोस्रो घन्टामा भेट्नेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नु।